0: कार्यवाहीको सिफारिस गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिस गरेको छ।
1: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिस गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3,00,000 रुपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिस गरेको छ। आयोगले सिफारिस गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
2: आयोगले राष्ट्रपा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिस गरेको छ। आयोगले रासुपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर तोसीमा कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेएनजी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
1: आयोगले विद्रोहका बेला नक्खु कारागारबाट निस्किएका राजसभा सभापति रवि लामिछाने विरुद्ध पनि अनुसन्धान गर्न सिफारिस गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्खुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका राजसभाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिस छ।
2: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिस गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिस छ।
1: आयोगले 3 वटा सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिस गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आइजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आइजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उत्तराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिस गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आइजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिस गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिस छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
2: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 जना कमाण्डरलाई कार्यवाहीको सिफारिस गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिस छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
1: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
0: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया फेरि अगाडि बढाएको छ। निर्वाचन सम्बन्धी अलग अलग 7 वटा कानूनलाई एकीकृत गरी एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुल कर्म रेडियो हो।

हजुर, कहिले भेट्ने खै अल्मोडाले गाउनु भएको यो निकै नै मिठो गीत बिहानीको समयमा सुन्नुभयो। फेरि पनि स्वागत गर्न चाहे बिएफपिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण बिएफपी परिवार लगायत श्रोताहरूलाई नमस्कार भन्न चाहन्छु म बिना गुरुङको तर्फबाट, र हामी छौँ अहिले प्रभातकालीन आवाजको दोस्रो घण्टामा। गीत सङ्गीत जानकारी सचेतनाहरू ल्याउने कोसिस गर्ने नै छु प्रभातकालीन आवाजमा। अनि तपाईँहरूको दिन सुनौलो बिहानी होस्, शुभ रहोस्, शुभ रहोस् भन्ने चाहिँ कामना गर्दछु। अहिले स्कुलमा हाफ टर्म चलिरहेको छ, बच्चाहरू चाहिँ घरमै होला, कतिपय फ्यामिलीहरू चाहिँ घुम्न गइसक्नु भएको छ होला, ब्रुनाईभित्र नै बाहिर पनि हुनसक्छ। अब आशा छ बच्चाहरूले चाहिँ तपाईँहरूलाई धेरै दुःख त दिएको छैन होला, किनभने यो एकदमै राम्रो समय हो बच्चाहरूसँग बन्डिङ गर्ने, हलिडेमा जाने, आउटिङ गर्ने, बिचतिर जाने, स्विमिङ जाने, विभिन्न क्रियाकलापहरूमा जाने, सर्कस जाने, यस्तै यस्तै गतिविधिहरूमा तपाईँहरू पक्कै पनि व्यस्त हुनुहुन्छ होला, बच्चाहरूसँग क्वालिटी टाइम बिताउँदै हुनुहुन्छ होला, र बिएफपिएस गोर्खा रेडियो पनि सुन्दै हुनुहुन्छ होला भन्ने आशा गरेकी छु। अब भने लागौँ कार्यक्रममा राशिफलतर्फ। मेष राशि, विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आय आर्जन पनि मनज्ञ हुनेछ, तर शोकले खर्च भने बढाउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। वृष राशि, स्रोत साधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला, पछिका लागि लगानी गर्नुपर्ने समय छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ, व्यर्थ विवादले शुभ चिन्तकहरू टाढिन सक्छन्। मिथुन राशि, आँटेको काम बन्नेछ भने मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। कर्कट राशि, केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। सिंह राशि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। अरूको भरले मात्र काम पुरा नहुन सक्छ। कन्या राशि, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। तुला राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। साथीभाइ टाढिनेछन् र काम बिग्रिने डरले सताइरहनेछन्। वृश्चिक राशि, समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनु पर्ला, श्रम अनुसार फाइदा कमै होला। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। धनु राशि, नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलो फड्को मार्न सकिनेछ। मनज्ञ धन लाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आय स्रोत समेत बढ्ने समय छ। मकर राशि, पुरानो हिसाब किताबले विवाद निम्त्याउन सक्छ, तापनि सङ्घर्षपछि लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गास्नेहरूबाट सजग रहनुहोला। सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। कुम्भ राशि, मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। र अन्त्यमा मीन राशि, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ, तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। हजुर, यो थियो आजको लागि राशिफल। कार्यक्रम प्रभातकालीन आवाजको हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ, र हामी अब गीत सुन्ने क्रममा अर्को पनि मिठो गीत सुन्नेछौँ।
स्वप्न सुमन अनि त्रिशाला गुरुङले गाउनु भएको मायालु, यो निकै नै मायालु गीत सुनेर तपाईँहरूको शुभ बिहानी होस् र दिन अझ मायालु होस् भन्ने कामना गर्दछु। इन्जोय।

हजुर, मायालु, कति मायालु गीत सुप्न सुमन र त्रिशाला गुरुङको यो मिठो सुमधुर आवाजको यो गीत। कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा छौँ हामी श्रोता। बिएफई कम्युनिटीको लागि एउटा सानो जानकारी, क्विज नाइट हुन गइरहेको छ आउने जुन महिनाको 5 तारिक शुक्रबारको दिन यो बेलुका को 7 बजे सुरु हुनेछ। सुरुवात चाहिँ 7:30 बजे बेलुकाको सुरुवात हुनेछ। कहाँ भन्दाखेरि चाहिँ प्याटियो बारमा। हजुर, विभिन्न गीत सङ्गीत सुनेर हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरूको बिहानी निकै नै रमाइलो भइरहेको होला। हाफ टर्म रहेको छ, बच्चा बच्चीसँग क्वालिटी टाइम स्पेन्ड गर्दै हुनुहुन्छ होला। र हामीलाई बिएफबिएस गोर्खा रेडियोलाई पनि सुनेर रमाइलो लिइराख्नु भएको छ होला। अब ढिला नगरी फेरि पनि अर्को गीततर्फ लागौँ हामी। उर्गेन तङ अनि अनु चौधरीले गाउनुभएको यो एकदमै पपुलर गीत केही वर्ष अगाडिको लजालु मायालु, र यो रमाइलो गीतबाट इन्जोय गर्नुहोला।

0: यो PFBS गोरखा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

हजुर, भर्खरै सुन्नुभयो सन्जु राठौडले गाउनुभएको ब्याङ्गल्स। यो एकदमै हिट गीत रहेको छ, अहिले युट्युबमा एकदमै मिलियन्स अफ भ्युजहरू ग्यादर गर्न सफल यो गीत चाहिँ मराठी सिङ्गर सन्जु राठौडले गाउनुभएको थियो। अनि यो एउटा मराठी गीत पप ट्र्याक पनि थियो, तपाईँहरूले इन्जोय गर्नुभयो होला पक्कै पनि। हजुर, हामीलाई स्टुडियोमा सम्पर्क गरेर विश्व समदाईले फेरि पनि कन्ट्याक्ट गर्नुभएको थियो। हाम्रो सहकर्मी दाईले फोन उठाउनु भएको थियो, दीप श्रेष्ठको कुनै पनि गीत बिएफबिएसका सम्पूर्ण श्रोताहरूलाई समर्पण भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच विश्व दाई, हामीलाई सम्झेर कन्ट्याक्ट गरेर आफ्नो मन परेको गीत सुनाइदिन रिक्वेस्ट गरिदिनु भएकोमा। गीत पक्कै पनि तयार भइसकेको छ। दीप श्रेष्ठको बितेका कुराले भने गीत म पक्कै सुनाउनेछु र सुनेर इन्जोय पनि गर्नुहोला।

हजुर, दीप श्रेष्ठले गाउनु भएको बितेका कुराले, यो निकै नै पुरानो गीत तर एकदमै मार्मिक गीत, मायाले भरिएको यो गीत सुनेर पक्कै पनि हाम्रो विश्व समुदायले मनोरञ्जन त लिइसक्नुभयो होला। दीप श्रेष्ठ एक आदरणीय गायक, उहाँको उहाँ भोइसको कोच पनि हुनुहुन्थ्यो सिजन 1, सिजन 2, सिजन 3, अनि उहाँका निकै रमाइला मिठा गीतहरू पनि निकै नै धेरै रहेका छन्, त्यस्तै निकै लोकप्रिय पनि हुनुहुन्छ। हजुर, बिएफबिएस गोर्खा रेडियोको प्रभातकालीन आवाजको दोस्रो घण्टामा छौँ हामी। अहिले ब्रुनाईमा 9 बज्नको लागि 29 मिनट बाँकी रहेको छ। प्रभातकालीन आवाजको दोस्रो घण्टामा हामी विभिन्न सेगमेन्टहरू लिएर आएका हुन्छौँ र आज बिहिबारको दिनमा चाहिँ हाम्रो सेगमेन्टमा टेक्नोलोजी ट्रेन्ड्स परेको छ। यही सम्बन्धित एउटा कन्टेन्ट लिएर आएकी छु, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई अब सहायकबाट सहकर्मी बन्दै गएको प्रवृत्ति। आजको टेक सेगमेन्ट यस टेक्नोलोजी ट्रेन्ड सेगमेन्टमा चाहिँ हामी यो प्रविधिको बारेमा जसले विश्वभरको काम गर्ने तरिका नै परिवर्तन गरिरहेको छ, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई। आजको एआई पहिलेको जस्तो केवल प्रश्न सोद्धा उत्तर दिने स्तरमा मात्र सीमित छैन। अहिलेको ट्रेन्ड हेर्ने हो भने एआई बिस्तारै डिजिटल सहायक वा डिजिटल सहकर्मी बन्न थालेको छ। केही वर्ष अघि एआई प्रयोग भएको च्याटबटसँग कुरा गर्नु, फोटो फिल्टर गर्नु वा अनलाइन सिफारिस पठाउनु थियो भने अहिले एआईले इमेल पनि लेख्छ, भिडियो एडिट गर्छ, कोडिङ गर्छ, मिटिङको नोट तयार गर्छ, अनि कतिपय कम्पनीमा त ग्राहक सेवा पनि लगभग पूर्ण रूपमा एआईले नै सम्हालिरहेको हुन्छ। उदाहरणका लागि अहिले धेरै कम्पनीहरूले एआई को पाइलट प्रयोग गर्न थालेका छन्। माइक्रोसफ्ट, गुगल, अडोबी जस्ता कम्पनीहरूले आफ्नो सफ्टवेयरभित्र एआई इन्टिग्रेट गरिरहेका छन्। माइक्रोसफ्ट वर्डमा रिपोर्ट तयार गर्दा एआईले प्याराग्राफ सजेस्ट गर्छ, पावर पोइन्टमा प्रेजेन्टेसन डिजाइन गरिदिन्छ, एडोबीको एआईले फोटोबाट अनवान्टेड अब्जेक्टहरू हटाइदिन्छ अनि केही सेकेन्डमै रियलिस्टिक इमेज पनि जेनेरेट गरिदिन्छ। यसको सबैभन्दा ठूलो प्रभाव काम गर्ने तरिकामा देखिँदैछ। पहिले सोसियल मिडिया पोस्ट बनाउन ग्राफिक डिजाइनर, कपी राइटर र एडिटर चाहिन्थ्यो भने अहिले एउटै व्यक्तिले एआईको सहयोगमा केही मिनटमै काम गर्न सक्छ। यसले प्रोडक्टिभिटी बढाएको छ तर सँगसँगै जब मार्केटमा नयाँ नयाँ डिबेट पनि सुरु भएको छ कि एआईले मानिसको जागिर खोज्छ कि नयाँ अवसर सिर्जना गर्छ। विशेषज्ञहरू के भन्नुहुन्छ भने रिपिटेटिभ काम गर्न सक्छ एआईले तर क्रिएटिभिटी, डिसिजन मेकिङ र ह्युमन कनेक्सन चाहिने काममा चाहिँ अझै मानिसकै हात रहनेछ। उदाहरणका लागि एआईले समाचार समराइज गर्न त सक्छ तर गहिरो अनुसन्धान गरेर समाजको भावना बुझ्ने पत्रकारिता अझै मानव क्षमतामै निर्भर छ भनिएको छ। नेपालमै पनि एआईको प्रयोग बढ्न थालेको छ। कन्टेन्ट क्रिएटरहरूले स्क्रिप्ट लेख्न एआई प्रयोग गरिरहेका छन्, विद्यार्थीहरूले पढाइमा एआई टुल्स प्रयोग गरिरहेका छन् अनि केही व्यवसायहरूले कस्टमर सपोर्टमा पनि एआई च्याटबट राख्न थालेका छन्। तर एउटा चुनौतीपूर्ण कुरा के छ भने एआईले दिएको सबै जानकारी सही नहुन सक्छ, त्यसैले फ्याक्ट चेकिङ गर्न चाहिँ एकदमै महत्त्वपूर्ण हुँदै गइरहेको छ। अर्को रोचक जानकारी के पनि छ भन्दाखेरि एआई एजेन्ट भन्ने नयाँ ट्रेन्ड सुरु हुँदैछ। यसको अर्थ एआईले केवल सुझाव मात्र दिने होइन, तपाईँको बिहाफमा काम पनि गर्न सक्छ। जस्तै फ्लाइट बुकिङ गर्नेदेखि लिएर क्यालेन्डर म्यानेज गर्ने, अनलाइन सपिङ कम्पेयर गरिदिने, भविष्यमा हामीले स्मार्टफोन जस्तै पर्सनल एआई असिस्टेन्ट चाहिँ दैनिक जीवनको हिस्सा बनेको देख्न सक्छौँ जस्तो लाग्छ। यहाँ प्राइभेसी र एथिक्सको कुरा पनि महत्त्वपूर्ण हुन जान्छ। एआईले हाम्रो डाटा कति प्रयोग गरिरहेको छ, हामीले देख्ने कन्टेन्ट एआईले कसरी तयार गरेको छ, डिप फेक जस्ता प्रविधिले मिस इन्फर्मेसन फैलाउने खतरा पनि बढाएको छ। त्यसैले विश्वभर अहिले एआई रेगुलेसनको विषयमा पनि गम्भीर छलफल भइरहेको छ। समग्रमा हेर्नुपर्दा एआई अब भविष्यको कुरा होइन, यो अहिलेको वास्तविकता हो। जसले एआईलाई बुझेर सही तरिकाले प्रयोग गर्न सक्छ उसले आफ्नो काम, व्यापार र सृजनात्मकतालाई सबैलाई नयाँ स्तरमा पुर्याउन सक्छ। हजुर, यो थियो टेक्नोलोजी ट्रेन्ड अन्तर्गत
एआई सम्बन्धित केही जानकारी। अब गीत सङ्गीततिर नै लागौँ हामी। अर्को गीत रहेको छ मायाको डोरीले दीपक बज्राचार्यले गाउनुभएको यो गीत। सुन्नुहोस् अनि इन्जोय गर्नुहोस्।

0: यो BFBS गोर्खा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

हजुर, हितैको माया इन्द्रकला राईले गाउनु भएको यो उहाँको यो मिठो स्वरको यो गीत निकै नै पपुलर गीत र एकदमै मन छुने गीत त सुनिहाल्नु भयो कार्यक्रम प्रभातकालीन आवाजमा। हजुर, गीत सङ्गीत सुन्ने क्रममा हामी केही जानकारीहरू पनि लिएर आउने पक्कै नै छौँ। हरेक दिन र बिहिबारको दिनमा परेको छ टेक्नोलोजी ट्रेन्ड अन्तर्गत मैले एआईको बारेमा थोरै जानकारी त दिइ नै हालेँ। यस्तै टेक्नोलोजी ट्रेन्डको अर्को एउटा टपिक पनि मैले ल्याइसकेकी छु स्मार्टफोनको बारेमा। अब स्मार्टफोन पछि हुने नयाँ युग चाहिँ के होला भन्ने विषयमा। स्मार्टफोन पछिको अब वेरेबल टेकको चाहिँ नयाँ युग आउँदैछ श्रोता। आजको अर्को टेक ट्रेन्ड हो वेरेबल टेक्नोलोजी। केही वर्ष अघि स्मार्ट वाचलाई केवल फ्यासन ग्याजेट मानिन्थ्यो, तर अहिले वेरेबल टेक स्वास्थ्य, फिटनेस, कम्युनिकेसन र दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ। वेरेबल टेक्नोलोजी भन्नाले चाहिँ शरीरमा लगाएर प्रयोग गर्न सकिने स्मार्ट डिभाइसेस बुझिन्छ, जस्तै स्मार्ट वाच, फिटनेस ब्यान्ड, स्मार्ट ग्लासेस, स्मार्ट रिङ आदि। अहिले विश्वभर सबैभन्दा छिटो बढिरहेको कन्ज्युमर टेक्नोलोजी क्याटेगोरी मध्ये चाहिँ वेरेबल पनि एक हो। पहिले स्मार्ट वाचले केवल समय देखाउँथ्यो र नोटिफिकेसन मात्र दिन्थ्यो, तर अहिलेका डिभाइसेसहरूले चाहिँ हर्ट रेट मेजर गर्छन्, स्लिप ट्र्याकिङ गर्छन्, स्ट्रेस लेभल मोनिटर गर्छन्, ब्लड अक्सिजन जाँच गर्छन्, कतिपयले त इसिजी समेत गर्न सक्छ। विशेष गरी हेल्थ मोनिटरिङ अहिले वेरेबल टेकको सबैभन्दा ठुलो ट्रेन्ड बनेको छ। मानिसहरू स्वास्थ्यमा निकै सजग भइसकेका छन्। व्यस्तताको बावजुद हामीले स्वास्थ्यमा त ध्यान दिनु नै पर्छ। उदाहरणका लागि एप्पल वाच वा स्यामसङ ग्यालेक्सी वाच जस्ता डिभाइसले इरेगुलर हार्टबिट डिटेक्ट गरेर धेरै मानिसलाई समयमै स्वास्थ्य चेतावनी दिएको घटनाहरू हामीले विभिन्न न्युजहरूमा सुन्न पनि सक्छौँ। अब वेरेबल टेक केवल घडीसम्म सीमित रहेन, अहिले स्मार्ट रिङ पनि चर्चामा छ। यो औँलामा लगाउने सानो डिभाइस हो जसले स्लिप प्याटर्न, बडी टेम्परेचर अनि एक्टिभिटी ट्र्याक गर्छ। धेरै मानिसले चाहिँ स्मार्ट वाचभन्दा स्मार्ट रिङ सहज र मिनिमलिस्ट भएको बताउँछन्। अर्को ठुलो ट्रेन्ड स्मार्ट ग्लासेस। मेटा र रेबनले बनाएको स्मार्ट ग्लासेसले फोटो खिच्न, म्युजिक सुन्न, भोइस कमान्ड प्रयोग गर्न पनि सकिन्छ। नेपालको सम्बन्धमा चाहिँ आशिका तामाङले चाहिँ यो ग्लासेस प्रयोग गर्नुहुन्थ्यो, हामी सबैलाई अवगत नै छ। भविष्यमा अग्मेन्टेड रियालिटी अर्थात् एआर आधारित ग्लासेस अझै लोकप्रिय हुने अपेक्षा गरिएको छ। सोच्नुहोस्, तपाईँले चस्मा लगाएरै नेभिगेसन हेर्न सक्नुहुनेछ। यो चाहिँ हामीले 2000s यता चाहिँ निकै हलिउड मुभिजहरूमा चाहिँ देखिन्थ्यो। त्यो चाहिँ काल्पनिक लाग्थ्यो, फिक्सनल लाग्थ्यो, अभियसली त्यो त एडिट नै गरिएको हुन्थ्यो फिल्ममा चाहिँ। तर अहिले चाहिँ त्यो चस्मा लगाएर नै नेभिगेसन चाहिँ हेर्न सक्ने, लाइभ ट्रान्सलेसन पाउन सक्ने वा भर्चुअल इन्फर्मेसन रियल वर्ल्डमाथि ओभरले भएको देख्न सक्ने अवस्थामा हामी आइसकेका छौँ। फिटनेस इन्डस्ट्रीमा पनि वेरेबलको प्रभाव ठुलो छ। अहिले जिम ट्रेनरहरूले स्मार्ट वाच डेटा हेरेर वर्कआउट प्लान तयार गर्छन्। रनिङ गर्ने मानिसहरूले पेस, रिकभरी टाइम र पर्फर्मेन्स एनालाइटिक्स ट्र्याक गर्न सक्छन्। खेलकुद क्षेत्रमा त प्रोफेसनल एथलिट्सले इन्जुरी रिस्क मोनिटर पनि गर्न सक्छ यो वेरेबल सेन्सर्सहरूको प्रयोगबाट। यसै गरी नेपालमा पनि वेरेबल टेकको बजार विस्तार हुँदैछ। विशेष गरी युवा पुस्तामा स्मार्ट वाच निकै लोकप्रिय बनेको छ। पहिले यो स्मार्ट वाचलाई लग्जरी ग्याजेट जस्तो मानिन्थ्यो भने अहिले अफोर्डेबल फिटनेस ब्यान्डदेखि प्रिमियम स्मार्ट वाचसम्म सजिलै उपलब्ध छन्। धेरै मानिसले स्टेप काउन्ट हेरेर डेली वाकिङ टार्गेट पुरा गर्न मोटिभेसन पाउने गरेका छन्। तर वेरेबल टेकसँग एउटा प्राइभेसी कन्सर्न भने जरुर जोडिएको छ, किनकि यी डिभाइसेसले हाम्रो शरीर र हेल्थ सम्बन्धी डेटा कलेक्ट गर्छन्। त्यो डेटा कसरी प्रयोग भइरहेको छ भन्ने प्रश्न महत्त्वपूर्ण बन्दै गएको छ। एक्सपर्ट्सले चाहिँ स्ट्रङ सेक्युरिटी अनि ट्रान्सपेरेन्ट प्राइभेसी पोलिसी आवश्यक भएको बताइरहेका छन्। भविष्यतर्फ हेर्ने हो भने वेरेबल टेक्नोलोजी अझै व्यक्तिगत र इन्टेलिजेन्ट बन्ने देखिन्छ। सम्भवतः केही वर्षपछि हामीले स्मार्टफोन कम प्रयोग गर्नेछौँ, किनभने
धेरै काम स्मार्ट ग्लासेस, एआई पावर्ड इयरबड्स वा बडी सेन्सर्सबाटै हुनेछन्। एक समय मोबाइल फोनले संसार बदल्यो, अहिले वेरेबल टेकले टेक्नोलोजीलाई शरीरसँग अझ नजिक ल्याइरहेको छ। अनि यस्तो देखिन्छ, भविष्यमा स्क्रिन हेर्ने भन्दा टेक्नोलोजीलाई महसुस गर्ने युग चाहिँ सुरु हुँदैछ। हजुर, आजको सेगमेन्ट विशेष यो टेक्नोलोजी ट्रेन्ड अन्तर्गतको यो विषयमा पनि हामीले सुनि नै हाल्यौँ। अब ढिला नगरी अर्को गीततर्फ लागौँ। यो गीत गाउँदै हुनुहुन्छ नेहा कक्कर अनि एकदेव लिम्बूको कोलाबोरेसनमा झिम झिम। यो नेपाली गीतलाई चाहिँ इन्डियामा पनि निकै रुचाइएको कारणले गर्दाखेरि चाहिँ यो कोलाब गरिएको चाहिँ म ठान्दछु। अनि यो निकै नै राम्रो रिजल्ट आएको छ। अनि यो एकदमै मिठो गीत सुन्नुहोस् है त, अनि इन्जोय गर्नुहोस्।

हजुर, जिमजिम आउने आँखा यो नेपाली प्लस हिन्दी भर्जनको यो गीत सुनिहाल्नुभयो एकदेव लिम्बू अनि नेहा कक्करको स्वरमा। यो गीत निकै नै प्रचलित भयो केही ताका, अहिले पनि स्टिल प्रचलित नै छ। यो एकदमै मनमोहक गीत छ। हाम्रा नेपाली कलाकारहरू माफ गर्नुहोस्, हाम्रा नेपाली गायक एकदेव लिम्बू यति ट्यालेन्टेड हुनुहुन्छ, उहाँको पहुँच चाहिँ इन्डियन श्रोताहरूसम्म पनि पुगिसकेको छ, र नेहा कक्कर जस्ता ट्यालेन्टेड अनि पपुलर इन्डियन आर्टिस्टले चाहिँ नेपाली गीतमा गीत गाउनु भनेको चाहिँ आई थिङ्क हामी सबैको लागि ठुलो सौभाग्यको कुरा हो। हजुर, यति भन्दा भन्दै हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाको पनि अन्तिमतिर आइसकेका रहेछौँ। अहिले ब्रुनाईमा 9 बज्नको लागि 6 मिनट बाँकी रह्यो र हाम्रो गीत सङ्गीतको सिलसिला जारी नै छ। र प्रभातकालीन आवाजको दोस्रो घण्टाबाट बिदा माग्ने समय पनि भयो। हामी यो आउने गीत रहेको छ कुमार सानु अनि साधना सरगमले गाउनुभएको जनम जनमको गीत सुने लगतै नेपालबाट प्रसारण हुने समाचार सुन्नेछौँ र त्यस लगतै हामी प्रभातकालीन आवाजको तेस्रो घण्टामा प्रवेश गर्नेछु। अहिलेको लागि बिदा दिनुहोस्, तेस्रो घण्टामा फेरि भेट हुनेछ र अहिलेको लागि सुन्नुहोस् जनम जनमको कुमार सानु अनि साधना सरगमले गाउनुभएको यो मिठो गीत।

0: आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्। हिम पहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएको हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसा बाट बढ्दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।
1: पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको चौथो दिनसम्ममा 105 संरचना हटाइएको हो। महानगरपालिकाले यही जेठ 10 गतेदेखि फिर्केका 3 ठाउँबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले व्यक्तिगत तथा संस्थागत संरचना भत्काइएको जानकारी दिनुभएको छ। हिजो बुधबार मात्र साना ठूला गरी 23 संरचना हटाइएको छ। खोलाघर खाली गर्ने काममा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारी समेत संरचना हटाउने काममा खटिएको महानगरले जनाएको छ। विक्रमसम्म 2080 सालमा गरिएको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका 160 संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ। यसैगरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण भएका छन्। फिर्के खोलाको खोलाघर खाली गरिसकेपछि यसलाई एउटा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना छ। यहाँ साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्धन सहितको व्यवस्था गर्ने योजना छ।
0: 5 अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिवकुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढाउन विभागको तयारी छ।
2: र एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले चीनलाई 19 हराएर विजयी सुरुवात गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुन्नुभयो साइनो नामक गीत बाके मनो गुरुङले गाउनु भएको। उहाँको खास नाम चाहिँ प्रोनाउन्सिएसन चाहिँ कसरी गरिन्छ अलि मलाई थाहा भएन, तर मेरो विचारमा बाके मनो गुरुङ ठिकै होला उहाँको नाम प्रोनाउन्सिएसन। एकदमै नयाँ गायिका हुनुहुन्छ, उहाँले चाहिँ विभिन्न गीतहरू पपुलर गीतहरूको चाहिँ प्राय जसो कभर गर्नुहुन्छ, तर एकदमै सुमधुर स्वर छ उहाँको अनि एकदमै मनमोहक सुनिरहँ जस्तो, अनि यो गीत चाहिँ उहाँको आफ्नै सिर्जना हो जस्तो लाग्छ मलाई, अनि यो एकदमै लोकप्रिय पनि छ अहिलेको समयमा। फेरि पनि स्वागत गर्न चाहे, नमस्कार, म हुँ बिना गुरुङ। बिएफपिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा बिएफपी परिवार लगायत सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टामा। अहिले बिहानको 9:09 गएको छ र हामी गीत सङ्गीतको लहरमै छौँ र भर्खरै सुन्यौँ साइनो नामकको गीत। हामीलाई फेसबुक मेसेन्जरको मार्फत चाहिँ शेर्पा छुल टिम दाईले चाहिँ साउथ कोरियाबाट चाहिँ कन्ट्याक्ट गर्नुभएको थियो। उहाँले भोइस मेसेज पठाउनु भएको थियो फेसबुकको मेसेन्जरमा। उहाँको रिक्वेस्ट रहेको छ उदय सोताङ अनि मनिला सोताङले गाउनुभएको आधी बाटो हिँडेपछि। उहाँले सम्झना गर्नुभएको छ म लगायत सम्पूर्ण नेपाली मित्रजनहरूलाई, अनि शेर्पा छुलटिम दाई यो गीत रेडी भएको छ, पक्कै पनि सुनेर मनोरञ्जन गर्नुहुनेछ। धन्यवाद भन्न चाहन्छु गीत रिक्वेस्टको लागि। अब हामी लागौँ यही गीत उदय सोताङ अनि मनिला सोताङले गाउनुभएको यो आधी बाटो हिँडेपछि। मैले चाहिँ सानोमा यो गीत चाहिँ बाबाले इन्डियाबाट आउँदाखेरि निकै सुनेको पाउँथे, त्यो बेलामा चाहिँ क्यासेटको चक्काहरू हुन्थ्यो अनि उदय सोताङ अनि मलिला सोताङको चाहिँ एउटा क्यासेट नै थियो हाम्रो घरमा, अनि बिहान बिहान जहिले बज्ने गर्थ्यो यो गीत। र यही सम्झनामा पनि थ्याङ्क यू शेर्पा छुल्टिम दाईलाई पनि, अनि तपाईँहरू सम्पूर्ण यो गीत सुनेर मनोरञ्जन लिनुहोला। इन्जोय।

हजुर, आदि बाटो हिँडेपछि यो निकै नै मार्मिक भावपूर्ण गीत थियो। मिलन, बिछोड, माया, प्रीति, यस्तै निकै रिल्याक्सिङ अनि रोमान्टिक गीत थियो यो। उदय सोताङ अनि मनिला सोताङले गाउनुभएको यो गीत। हजुर, यो गीत सुनेर मलाई आफ्नो बाल्यकालको नै याद आयो, दिलाइदियो। किनभने सानोमा मैले अघि भने जस्तै बिहान बिहानै हामी सुन्थ्यौँ उदय सोताङ अनि मनिला सोताङको होल एल्बम नै सुन्ने गर्थ्यौँ बिहान उठ्ने बित्तिकै। बाबा र मम्मीको चाहिँ फेभरेट सिङ्गर्सहरूमै पढ्नुहुन्छ उहाँहरू, अनि पुस्तै पुस्ता पुस्तौँसम्म नै लोकप्रिय यो गीत सुन्न पाउँदा हामी आज निकै मनोरञ्जन लिइरहेका छौँ। समय अहिले ब्रुनाईमा 9:17 गयो। बिहिबारको दिन छ, हाफ टर्म रहेको छ, हलिडेज चलिरहेको छ बच्चाहरूको। तपाईँहरूको दिन राम्रोसँग सुरुवात हुँदै होला र गीत सङ्गीत सुनेर मनोरञ्जन त लिँदै गर्नुभएको छ होला। यसै मनोरञ्जन लिने क्रममा अब फेरि पनि पालो भएको छ अर्को गीतको पालो। गीत गाउँदै हुनुहुन्छ, गायक हुनुहुन्छ उदित नारायण झा अनि कविता कृष्णमूर्ति। उहाँहरू यो एकदमै नाच्न मन लाग्ने गीत गाउनु भएको छ, चोरी देऊ चोरी देऊ। र बिहिबारको बिहानी नाचेर स्टार्ट गर्नुहोला, इन्जोय गर्नुहोला यो गीत चोरी देऊ चोरी देऊ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर, मायालाई के दिउँ म बैना, खेम सेन्चुरीले गाउनु भएको, त्यसको साथसाथै गायिका हुनुहुन्थ्यो दीपिका बयम्बु मगर। उहाँहरूको यो एकदमै जोरदार प्रस्तुति, एकदमै राम्रो गायन, त्यसको साथसाथै लाली बजार नामक फिल्मको यो गीतमा अभिनय गर्दै हुनुहुन्छ स्वस्तिमा खड्का, जो हुनुहुन्छ एकदमै वर्सटाइल एक्टर अहिलेको समयको। र यस अभिनीत गीतमा चाहिँ स्वस्तिमा खड्का लगायत एकदमै बहु मल्टी ट्यालेन्टेड ट्यालेन्टेड बाल कलाकार पनि हुनुहुन्छ समाइरा थापा। उहाँ त एकदमै क्युट, अनि डान्समा पनि त्यति नै राम्रो, एक्टिङ पनि त्यति नै राम्रो। अनि उहाँलाई म टिकटकमा पनि फलो गर्छु, एकदमै क्युट बच्चा बाल कलाकारको पनि राम्रो डान्स रहेको छ यो गीतमा। हजुर, हामीले गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला यहाँहरू सम्पूर्णले। हामीलाई अहिले मेसेन्जरमा एउटा मेसेज आएको छ, हाम्रो रेगुलर श्रोता हुनुहुन्छ एनपी परदेशी, उहाँले नमस्कार प्रिय प्रस्तोता बिनाजी, आज पनि हजुरको मिठो आवाजमा प्रस्तुत कार्यक्रम प्रभातकालीन आवाज सुरुबाटै सुन्दै रमाउँदै अनि काम पनि गर्दैछु। बल्ल आधा घन्टे ब्रेक भएकोले दुई चार शब्द लेख्ने फुर्सद मिलेको छ। आज कार्यक्रमको समय मिलेमा संलग्न गीत मेरो सहकर्मी मनिष खड्कालाई अनि रेडियो सुनिरहनुभएका सबै मित्रजनहरूलाई सुनाउनु हुन अनुरोध गर्दछु, हार्दिक धन्यवाद भनेर भन्नुभएको छ। धेरै धेरै धन्यवाद एनपी परदेश ज्यू, हजुरले रिक्वेस्ट गर्नुभएको गीत चाहिँ मैले लाइनअप गरिसकेकी छु। कुल बोयले गाउनु भएको यो एके प्रोडक्सनको कुल बोय भन्ने यो टिकटकमा एकदमै भाइरल छ अहिलेको, निकै चर्चित पनि छ यो गीत। हजुरले रिक्वेस्ट गर्नुभएको यो गीत सहकर्मी मनिष खड्कालाई पनि रहेकोले उहाँको लागि पनि यो गीत बजाइदिँदैछु अब म। हजुर श्रोता, अब इन्जोय गर्नुहोस् एनपी परदेशीज्यूले रिक्वेस्ट गर्नुभएको यो गीत, कुल बोय एके प्रोडक्सन, इन्जोय।

हजुर, कुल बोयको यो कुल गीत सुनेर तपाईँहरू सम्पूर्णले मनोरञ्जन त लिनुभयो होला। यस्तो ऊर्जामय गीत सुनेर हामी पनि निकै एनर्जेटिक भइसकेका छौँ, रिफ्रेस भइसकेका छौँ। तपाईँहरू पनि आफ्नो काम अथवा यात्राहरूमा यो गीत सुनेर चाहिँ पक्कै पनि एनर्जाइज हुनुभयो होला अनि रिफ्रेस हुनुभयो होला। स्पेसली एनपी परदेशीजीको यो रिक्वेस्टको गीत निकै नै राम्रो थियो अनि उहाँले पनि इन्जोय गर्नुभयो होला भन्ने पूर्ण आशा गरेकी छु। प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घन्टामा छौँ हामी श्रोता। हामी विभिन्न गीत सङ्गीत, तपाईँहरूको रिक्वेस्ट, मेसेजेस अनि विभिन्न जानकारीहरू लिएर त हामी आज प्रस्तुत भइसकेका छौँ र कार्यक्रम जारी नै छ। गीत सङ्गीतको लहर जारी नै छ, सुनेर साथ दिनुहोला। यति भन्दै आजको बिहिबारको सेगमेन्टमा चाहिँ हाम्रो टेक्नोलोजी ट्रेन्ड हुन्छ अनि त्यसमा चाहिँ हामीले विभिन्न टेक्नोलोजी रिलेटेड केही कुराहरू गऱ्यौँ। त्यसै सम्बन्धमा अर्को पनि एउटा जानकारी भन्न चाहे, इभी कार्सहरूको बारेमा, किन विश्व विद्युतीय गाडीतर्फ अघि बढ्दैछ त? आजको टेक सेगमेन्टमा यो निकै चर्चामा रहेको प्रविधि इलेक्ट्रिक भेहिकल अथवा इभी कार्सको बारेमा चाहिँ केही वर्ष अघि इभी भविष्यको कुरा जस्तो लाग्थ्यो, तर अहिले विश्वभर यसको प्रयोग तीव्र रूपमा बढिरहेको छ। इभी कारमा पेट्रोल वा डिजल इन्जिन हुँदैन, यसको सट्टा चाहिँ रिचार्जेबल ब्याट्री र इलेक्ट्रिक मोटर प्रयोग हुन्छ। त्यसैले इभी चलाउँदा फ्युल हाल्नु पर्दैन, धुवा निस्किँदैन अनि आवाज पनि निकै कम हुन्छ। यही कारणले धेरै मानिसले इभीलाई मोडर्न र इको फ्रेन्डली विकल्प मानिरहेका छन्। अहिले टेस्ला, बिवाइडी, ह्युन्डाई जस्ता कम्पनीहरू इभी मार्केटमा तीव्र प्रतिस्पर्धामा छन्। विशेष गरी चिनको बिवाइडीले अफोर्डेबल इभी बनाएर विश्व बजारमा ठूलो प्रभाव पारिरहेको छ। यो लोकप्रिय हुनुको मुख्य कारणमध्ये चाहिँ कम रनिङ कस्ट हो। पेट्रोल गाडीको तुलनामा इभी चार्ज गर्न सस्तो पर्छ र मेन्टेनेन्स पनि कम लाग्छ। इन्जिन ओइल चेन्ज वा धेरै मेकानिकल पार्ट्स नभएकोले खर्च पनि कम हुन्छ। अर्को ठुलो कार यो इलेक्ट्रिक भेहिकलहरूको लागि चाहिँ इन्भाइरोमेन्टल फ्रेन्डली हुन्छ। पेट्रोल डिजल गाडीबाट हुने पोल्युसन पनि कम गर्न धेरै देशहरूले इभी प्रयोगलाई प्रोत्साहन गरिरहेका छन्। कतिपय देशहरूले भविष्यमा पेट्रोल गाडी बिक्री नै बन्द गर्ने योजना बनाइसकेका छन्। नेपालमा पनि इभीको प्रयोग बढ्दै गएको छ। काठमाडौँका सडकमा अहिले इलेक्ट्रिक कार्स सजिलै देख्न सकिन्छ। हाइड्रो पावरबाट उत्पादन हुने बिजुली भएकाले इभीलाई राम्रो विकल्प पनि मानिन्छ। तर चुनौतीहरू चाहिँ चार्जिङ स्टेसन चाहिँ पर्याप्त नहुन सक्छ र ब्याट्री चार्जिङमा समय लाग्न अहिलेको मुख्य समस्या पर्न जान्छ, यद्यपि फास्ट चार्जिङ टेक्नोलोजी विस्तार हुँदै गएको छ। विज्ञहरूको अनुसार चाहिँ इभी केवल ट्रेन्ड मात्र होइन, भविष्यको ट्रान्सपोर्टेसन सिस्टम पनि हो। आगामी वर्षहरूमा अझ स्मार्ट ब्याट्री, एआई र सेल्फ ड्राइभिङ टेक्नोलोजीसँग इभी अझ एडभान्स बन्ने सम्भावना छ। र यही समग्रमा भन्नुपर्दाखेरि चाहिँ इभीले केवल गाडी बदलिरहेको छैन, यसले भविष्यको यात्रा गर्ने शैली नै परिवर्तन गरिरहेको छ। हजुर, यो जानकारी सँगै फेरि पनि लागौँ अर्को मिठो गीततर्फ। गायक हुनुहुन्छ योहानी जुबिन नौटियाल, सूर्य रघुनाथन गीतको बोल रहेको छ मानिके। यहाँ डान्स क्वीन नोरा फतेहीको राम्रो प्रदर्शन छ अनि यो गीत निकै नै रमाइलो छ। इन्जोय गर्नुहोस् मानिके।

0: BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो बीएफबीएस गोरखा रेडियो हो।

जे छौ तिमी सुप्न सुमन अनि समीर श्रेष्ठले गाउनु भएको यो निकै मिठो गीत अनि रमाइलो गीत त सुनिहाल्नुभयो श्रोता। पिएफबिएस गोर्खा रेडियो प्रभातकालीन आवाजको तेस्रो घण्टामा छौँ हामी। अहिले समय 10 बज्नको लागि 15 मिनट रह्यो ब्रुनाईमा। इन्ट्रेस्टिङ फ्याक्ट भन्नु मन लाग्यो श्रोता तपाईँहरूलाई, विशेष गरी आजको सेगमेन्ट चाहिँ टेक्नोलोजी ट्रेन्ड अन्तर्गत चाहिँ हामीले स्मार्टफोनहरू चाहिँ निकै नै प्रयोग गरिरहेका हुन्छौँ। सायद आजकल आजभोलि चाहिँ पक्कै पनि गाउँघरतिर पनि वृद्ध वृद्धाहरूले पनि मोबाइल फोन त चलाउनु नै हुन्छ होला। अनि औसत व्यक्तिहरूले त झन् आफ्नो स्मार्टफोन दिनमा करिब 110 पटक चाहिँ अनलक गर्छन् रे। अनि केही अनुमान अनुसार चाहिँ हामीले दैनिक 2600 भन्दा बढी पटक चाहिँ फोनलाई टच, ट्याप वा स्वाइप गर्छौँ। अनि यसको दैनिक प्रयोगभन्दा बाहिर पनि मोबाइल प्रविधि अथवा मोबाइल टेक्नोलोजी सम्बन्धी केही रोचक तथ्यहरू चाहिँ यस प्रकार छन्। चन्द्रमामा मानवलाई पुर्याएको अपोलो 11 मिसन 1969 प्रयोग भएको नेभिगेसन कम्प्युटर भन्दा तपाईँको साधारण स्मार्टफोनमा धेरै गुणा बढी कम्प्युटिङ शक्ति हुन्छ। अनुसन्धानले चाहिँ औसत स्मार्टफोन स्क्रिनमा सार्वजनिक शौचालयको ढोकाको ह्यान्डल भन्दा करिब 18 गुणा बढी ब्याक्टेरिया हुन सक्छ भनेको छ। पहिले कमर्सियल मोबाइल फोन 1983 सार्वजनिक गरिएको थियो, जसको मूल्य करिब $4000 थियो र एकपटक चार्ज गर्दा केवल 30 मिनट मात्र कुरा गर्न सकिन्थ्यो। हामी चाहिँ मिलेनियल्स, एज अ मिलेनियल्स हामीले चाहिँ टेक्नोलोजीभन्दा अगाडिको दुनियाँ पनि देखेको छौँ, भोगेको छौँ र टेक्नोलोजीको विस्तारसँगै त्यसैमा भिजेर अहिले चाहिँ हामी टेक्नोलोजीमा पूर्ण रूपमा चाहिँ मिलिसकेका छौँ श्रोता। त्यसकारण गर्दा हामीलाई त्यो मोबाइल फोनको पहिलो स्टार्टिङ फेजहरू पनि पक्कै पनि याद छ होला। पहिला चाहिँ बटन्सहरू हुन्थ्यो, त्यसपछि बिस्तारै गएर स्लाइडिङ फोन आयो, त्यसपछि फोल्डिङ फोन आयो, अहिले चाहिँ पुरै नै स्क्रिन टचवाला फोनहरू चाहिँ निकै व्यापक रूपमा चाहिँ बजारमा पाइन्छ अनि यो त्यसरी नै सहज हुँदै गएको छ। अनि अर्को सर्वेक्षणले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 40% मिलेनियल्सले चाहिँ आफू वरिपरिका मानिसहरूसँग चाहिँ अक्वर्ड अथवा अनचाहिने सामाजिक अवस्थाबाट चाहिँ बच्न स्मार्टफोन प्रयोग गर्ने स्वीकार गरेका छन्। हजुर, यो चाहिँ एकदमै अहिलेको निकै चलिरहेको व्यवहार नै हो। कतिपय व्यक्तिहरू चाहिँ मानिसहरूसँग चाहिँ संवाद गर्नुदेखि लिएर जोडिनदेखि कुराहरू साझेदारी गर्नुको सट्टा चाहिँ आफ्नो फोनमा झुन्डिने समस्या चाहिँ अलि धेरै नै बढ्दै गएको छ। हजुर, बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाजमा छौँ हामी श्रोता। म बिना गुरुङको साथमा हुनुहुन्छ। अहिलेसम्म मिठा मिठा गीत सङ्गीतहरू त प्रस्तुत गर्दैछु, तपाईँहरूको रिक्वेस्ट पनि बजाउने कोसिस गर्दै नै छु। अब लागौँ अर्को पनि त्यस्तै मिठो गीततर्फ। यो गीत गाउनुभएको छ एलिना चौहानले, कलधारा नामकको गीत छ। यसमा कविता नेपालीको पनि नृत्य रहेको छ। यो गीत निकै नै प्रख्यात छ अनि रमाइलो पनि छ। यो सुनेर इन्जोय गर्नुहोला।

हजुर, एलिना चौहानले गाउनु भएको यो कलधारा गीत निकै नै ऊर्जामय अनि मनोरञ्जनात्मक थियो। तपाईँहरूले सुनेर इन्जोय गर्नुभयो कि भएन, पक्कै पनि गर्नुभयो होला। बिएफपी परिवारहरूको लागि, विशेष गरी हाम्रो प्रेग्नेन्ट गर्भवती अनि सुत्केरी दिदीबहिनीहरूको लागि चाहिँ एउटा सूचना रहेको छ। क्रिस्टन बेकरले चाहिँ गर्दै हुनुहुन्छ, जेन्टल सपोर्टिभ मुभमेन्ट टु हेल्प यु फिल, माफ गर्नुहोस्, प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टन बेकर हुन गइरहेको छ आउँदो थर्सडेज। हरेक थर्सडे 12 बजे, दिउँसो 12 बजेदेखि 1 बजेसम्म यो हुन गइरहेको छ। जुन महिनाको 4 तारिक, 11 तारिक, 18 तारिक र 25 तारिक यो हरेक बिहिबार हुनेवाला छ। र यसै गरी जुलाई महिनामा चाहिँ 2 तारिक, 9 तारिक, 16 तारिक, 23 तारिक र 30 तारिकमा चाहिँ यो प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा हुन गइरहेको छ। कोसँग भन्दाखेरि चाहिँ क्रिस्टन बेकरसँग। उहाँले चाहिँ जेन्टल सपोर्टिभ मुभमेन्ट टु हेल्प यु फिल स्ट्रङ, स्टेबल एन्ड कम्फर्टेबल ड्युरिङ प्रेग्नेन्सी वाइल एन्करेजिङ रिकभरी एन्ड रिकनेक्सन आफ्टर बर्थ भनेर चाहिँ यहाँनिर सूचना आएको छ। क्लास डिटेल्स भन्नुपर्दाखेरि चाहिँ प्रति व्यक्ति प्रति सेसन चाहिँ $2 लानुपर्ने हुन्छ र लोकेसन चाहिँ हेल्थ भिजिटर फ्यामिली रुममा चाहिँ पिसिएमएफको हेल्थ भिजिटर फ्यामिली रुममा हुन गइरहेको छ। अनि यदि तपाईँहरूको बेबिज पनि छन् भने, प्रेग्नेन्ट को साथसाथै बेबी छ भने पनि ल्याउन सक्नुहुनेछ, वेलकम भनिएको छ। अनि के लिएर जानुपर्छ भन्दाखेरि चाहिँ म्याट, ब्लक्स, पिलर्स, कुसन्स अनि नोट म्याट्स, अनि पिलोज अथवा कुसन आफूलाई कम्फर्टेबल लाग्ने घरबाट लान सक्नुहुनेछ। तर म्याट्स र ब्लक्सहरू चाहिँ उहाँ नै उपलब्ध हुनेछ, त्यस कारणले म्याट्स र ब्लक्स चाहिँ लानु परेन। त्यसको लागि चाहिँ सिग्नल एपमा गएर अझ बुझ्न चाहनुहुन्छ भने चाहिँ त्यहाँनिर क्युआर कोड दिएको छ फोटोको साइडमा, त्यहाँ गएर क्युआर कोडबाट स्क्यान गरेर आफ्नो स्पट बुक गर्न सक्नुहुनेछ। हजुर, हेर्दा हेर्दै समय पनि बितेको चालै भएन, 10 बज्नको लागि लगभग 6 मिनट बाँकी रहेको छ। हामीले विभिन्न गीत सङ्गीत जानकारी सूचनाहरू दिने कोसिस त गऱ्यौँ आजको कार्यक्रम प्रभातकालीन आवाजमा। बिहान 7 बजेदेखि 10 बजेको यो कार्यक्रम सञ्चालन भएको थियो। हामीलाई सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोता अनि हामीलाई मेसेज गीत रिक्वेस्ट गर्नुभएका श्रोता सम्पूर्णलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको यो बिहिबारको दिन एक रमाइलो होस्, राम्रोसँग चलोस्, हाफ टर्म रमाइलो गरी बितोस्। एकअर्काको ख्याल राख्नुहोला, फ्यामिलीसँग क्वालिटी टाइम बिताउनुहोला, काममा आफ्नो ख्याल राख्नुहोस्, स्वास्थ्यको ख्याल राख्नुहोस्। मिठा मिठा गीत सङ्गीतहरू सुन्दै गर्नुहोस् बिएफपिएस गोर्खा रेडियोमा, अनि मुस्कुराउनुहोस्, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। अनि फेरि पनि शुभ दिन भन्दै म बिना गुरुङ बिएफपिएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रमबाट बिदा लिन चाहन्छु। त्योभन्दा अगाडि एउटा गीत सुन्दै मानुङ कोटैमा भन्ने गीत सुन्नुहोला। लोकभाकाको यो गीत एकदमै रोमाञ्चक छ, रमाइलो छ। बत्री सापकोटा अनि शान्तिश्री परियारको मिठो स्वर शब्द लयमा रहेको यो मलाई पनि मनपर्ने पर्सनल फेभरेट गीत सुन्नुहोला। अनि त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ। त्यसपछि मजेरी कार्यक्रममा हाम्रो नूतन दिदी आउनुहुनेछ र भोलिको कार्यक्रम सम्मको लागि चाहिँ म अहिले बिदा माग्न चाहन्छु। धेरै धेरै धन्यवाद, अनि इन्जोय गर्नुहोला यो मानुङ कोटेमा भन्ने गीतबाट।

0: भदौ 23 र 24 को जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीसम्मलाई कार्यवाहीको सिफारिस गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्न बारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिस गरेको हो।
1: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिस गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3 लाख रुपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिस गरेको छ। आयोगले सिफारिस गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।

0: सुदन गुरुङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अङ्कित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
1: आयोगले विद्रोहका बेला नक्खु कारागारबाट निस्किएका रासपा सभापति रवि लामिछाने विरुद्ध पनि अनुसन्धान गर्न सिफारिस गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आएको ठहर छ। नक्खुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका रासपाका तत्कालीन सांसद मनिष शाह हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कारवाही गर्नुपर्ने आयोगको सिफारिस छ।
0: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिस गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य नेपानी, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
1: आयोगले 3 सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कारवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आइजिपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उत्तराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआइजी एवं वर्तमान आइजिपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कारवाहीको सिफारिश गरेको छ। भदौ 23 बानेश्वर र संसद भवन क्षेत्रमा खोटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कारवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
0: आयोगले जेनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 कमाण्डरलाई कारवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
1: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
2: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्दैछ। हवस् त, खबर यति नै। नमस्कार।

नमस्कार प्रिय श्रोता मित्रहरू, तपाईँहरू सम्पूर्णलाई स्वागत छ हाम्रो विशेष रेडियो कार्यक्रम म झेरीमा। म हुँ तपाईँहरूकै प्रस्तुत नूतन, र आजको ब्रुनाईको समयअनुसार बिहानको ठिक 10 बजेदेखि भने तपाईँहरूमाज उपस्थित भइसकेकी छु। श्रोताहरू, हाम्रो दैनिक जीवनको व्यस्तता, कामको चाप र अनेक जिम्मेवारीहरू बीच पनि केही मिठा पलहरू खोजिरहेका हुन्छौँ। त्यही केही रमाइला क्षणहरू तपाईँहरूसँग बाँड्न, मन हलुका बनाउन र सुमधुर सङ्गीत तथा आत्मीय कुराकानीका साथ तपाईँको साथी बन्न हामी लिएर आइसकेका छौँ विशेष रेडियो कार्यक्रम म झेरी। श्रोताहरू, आजको कार्यक्रममा हामी तपाईँहरूमा 3 घन्टाको समयसम्म रहने नै छौँ। 3 घन्टाको अन्तरालमा भने हामी तपाईँहरूको लागि केही रोचक कुराकानीहरू, प्रेरक प्रसङ्गहरू, रमाइला गीत सङ्गीतहरू नै आज पनि चाहिँ बिहिबार परेको छ। अनि बिहिबारको हाम्रो रूपरेखा बमोजिम भने चाहिँ आज मैले अलिकति फेसनको बारेमा कुराकानी लिएर आइ नै सकेको छु। अनि तेस्रो घन्टा अन्तर्गत भने चाहिँ हाम्रो सदा अझै समसामयिक विषयहरू अनि केही हजुरहरूकै रोचाइका गीत सङ्गीतहरू बजाउने अनि सुनाउने प्रयास पनि गर्ने नै छौँ। त्यसैले हजुरहरूले आजको हाम्रो मझेरी कार्यक्रम जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, अब पनि ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। तपाईँहरूलाई यो हाम्रो साथ मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिएको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ। सपना श्रीले गाउनु भएको सागर बरु सुकेर गैजाला एकदमै पुरानो गीत हो, तर पनि सुन्दाखेरि अझै पनि मनलाई पनि आनन्द दिने नै गर्छ। त्यसैले अब पनि फेरि अर्को गीत सङ्गीततर्फ लागिहालौँ। कालीप्रसाद बास्कोटा र मेलिना राईको अजम्बरी लाउला पिरती।

हजुर, काली प्रसाद बास्कोटा र मेलिनालाई राईले गाउनुभएको अचम्भरी लाउला पिराती एकदमै रमाइलो गीत थियो। यो गीत चाहिँ भने ग्याङस्टर ब्लुज फिल्मबाट लिएको थियो। सुधार अब भने समय अनि मौसमतर्फ लागिहालौँ। अहिले भने ब्रुनेमा बिहानको 10:15 पनि गइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री रहेको छ। सन इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनेर पनि भनिएको छ। घाम लाग्ने र मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:15 गइसकेको छ अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहेको छ, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस अनि इन्टरभल साइन जेन्टल ब्रिज भनिएको छ। हजुर, घाम लाग्नुका साथै मन्द हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 गइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 26 डिग्री सेल्सियस अनि न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स इन अ जेन्टल ब्रिज यानि कि मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो ब्रुना युके नेपालको समय र मौसमको कुराकानीहरू। म सधैँ पनि भन्ने नै गर्छु, हाम्रो श्रोताहरू चाहिँ ब्रुना युके र नेपालमा मात्रै नभएर चारैतिर फैलिएर रहनुभएको छ अनि हजुरहरूकोतिर चाहिँ आजको समय अनि मौसम चाहिँ के कस्तो रहेको छ, हजुर आउनुहोला हाम्रो कार्यक्रम मझरीमा आएर जोडिनुहोला। यो बारेमा अलिकति कुराकानी पनि गरौँला अनि आफूलाई मनपर्ने कुराकानीहरू पनि हजुरहरूले आफ्नो हाम्रो कार्यक्रम अन्तर्गत राख्न पनि सक्नुहुनेछ है। त अहिले पनि अलिकति यो मौसमको कुराकानीहरू हेर्दा पनि युकेमा धेरै नै मौसम परिवर्तन भएको जस्तो लागिरहेको छ, किनकि अहिले एकदमै गर्मी छ भनिएको छ, हुन पनि हो। अधिकतम तापक्रम नै 31 डिग्री चाहिँ भइसकेको छ भनेपछि लगभग ब्रुनाईको जस्तै नै मौसम चाहिँ रहेको होला भन्ने चाहिँ मैले अनुमान पनि गरेको छु। अनि अरू त अब जहिले पनि भइ नै राख्ने हो, ब्रुनाईको त अब मौसमको के कुरा गर्ने होइन। नेपालमा पनि त्यही हो, अहिले एकदमै पानीहरू परिरहेको रहेछ, त्यस्तै छ समय अनि मौसमको त अब कुनै कुराको ग्यारेन्टी नै हुँदैन, फेरबदल त भइ नै रहन्छ। हजुर, फेरि अब गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत सुनौ, द बर्ड्स ब्यान्डको बिहानीको मिरमिरेमा।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर, स्वप्न सुमनको बाचा भयो। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश चाहिँ हाम्रो कार्यक्रम माझ छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। 3224167322009894193 3284। हजुर, यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन भने नबिर्सिनु होला। हजुर, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यसै गरेर इमेल मार्फत भने bbsgorkha@bbs.com रहेको छ, अनि फेसबुक मार्फत चाहिँ हजुरहरूले बिएबिएस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। हजुरहरूका आफ्ना रुचाएका गीत सङ्गीतहरू या आज भने कसैको विशेष दिन परेको छ भने त्यो पनि हजुरहरूले निर्धक्क भएर हामी माझ आएर सम्पर्क पनि गर्न सक्नुहुनेछ। हजुर श्रोताहरू, अब भने आज लागिहालौँ एउटा हाम्रो प्रयोग प्रसङ्गतर्फ। हजुर, फ्रम वाट वी गेट वी क्यान मेक अ लिभिङ, वाट वी गिभ हाउ एभर मेक्स अ लाइफ, यो भनाइ थियो अर्थर एसको। श्रोताहरू, हामीले जे पाउँछौँ त्यसबाट जीवन चलाउन सक्छौँ, तर हामीले जे दिन्छौँ त्यसैले जीवनलाई साँच्चीकै अर्थपूर्ण पनि बनाउँछ भनेर भनिएको छ। श्रोताहरू, हुन त यस भनाइले जीवनको एउटा गहिरो सत्य पनि हामीलाई सम्झाएको छ। पैसा, सफलता वा सुविधा मात्र जीवनको अन्तिम उद्देश्य पनि होइन। हामीले अरूलाई दिएको माया, सहयोग, समय र सम्मान र सकारात्मकता नै हाम्रो जीवनको वास्तविक मूल्य पनि रहेको छ। कसैले भोकाएको बेला एक छ खाना दिनु, दुखी मानिसलाई केही सान्त्वनाका शब्दहरू बोलिदिनु, वा कसैको सपना पूरा गर्न सानो सहयोग गर्नु, यी कुराले केवल अरूको जीवन मात्र बदलाइदिएन, हाम्रो जीवनलाई पनि अझ सुन्दर भने बनाउँछ। आजको व्यस्त दुनियाँमा धेरै जसो मानिस मैले के पाएँ भने भन्नेमा पनि सोच्छन्, तर साँचो खुसी भने मैले कसैलाई के दिएँ भन्ने प्रश्नको उत्तरमा पनि लुकेको हुन्छ। हामीले बाँडेको दया, सहयोग र प्रेम कहिले खेर भने जाँदैन। त्यसैले जीवनलाई भने केवल आफ्नै लागि मात्र होइन, अरूका लागि पनि अर्थपूर्ण बनाऊ, किनकि अन्त्यमा मानिसले कति कमायो भनेर होइन, कति मन जित्यो भनेर पनि सम्झिने गर्छन्। हजुर श्रोता, यो कस्तो राम्रो भनाइ थियो होइन त? तपाईँहरूलाई कस्तो लाग्यो आजको यो प्रेरक प्रसङ्ग? मलाई चाहिँ एकदमै राम्रो लाग्यो, अनि हजुरहरू माझ पनि मैले राख्न चाहेको थिएँ। हुन पनि हो, हामीले चाहिँ अरूलाई दिएर खुसी बनाउनु भन्दा पनि उनीहरूबाट चाहिँ अब मैले यो दिएँ, अब उनीहरूबाट म के पाउँछु भन्ने कुराको अपेक्षा राख्नुभन्दा पनि एकदमै निस्वार्थ माया, प्रेम हामीले अरूलाई दियौँ भने, अनि उनीहरूलाई दुःख परेको बेलामा सहयोग साथ दियौँ भने अवश्य पनि हामीमा पनि त्यही कुराहरू फर्केर आउँछ भनेर पनि भनिन्छ। हुन त हो, जे रोप्यो त्यही फल पाइन्छ अरे श्रोताहरू। त्यही भएर तपाईँहरू पनि जहिले पनि एकदम सकारात्मक मन लिनुहोस्, अरूलाई चाहेको बेला एकदमै सहयोगहरू पनि दिनुहोला है, तर त्यसमा चाहिँ निस्वार्थ एकदमै गर्नुहोला। हुन त मैले अघि पनि यो प्रसङ्गमा अलिकति भनी पनि सकेको छु, मैले के दिएँ त्यो बापत म के पाउँछु भन्ने होइन, एकदमै निस्वार्थ भावनाले माया साथ चाहेको बेला एउटा हुन्छ नि सम्मानहरू दिनुभयो भने तपाईँमा त्यही कुरा पनि फर्केर पनि आउँछ अरे। यो भने चाहिँ एकदमै राम्रो भने मलाई लाग्यो हजुरलाई नि पक्कै पनि यो बिहानीमा, यसले भने तपाईँहरूको दिन अवश्य पनि रमाइलो त बनाउँछ नै होला। श्रोताहरू, हाम्रो कार्यक्रम अन्तर्गत यस्तै मिठा मिठा कुराकानीहरू छँदै पनि छन्, गीत सङ्गीत पनि राखि नै रहेका छौँ। अब लागिहालौँ अर्को गीततर्फ, यो रहेको छ नेपाली फिल्मबाट।

हजुर श्रोता एकदमै सुमधुर, जति पनि सुने पनि सुनौ सुनौ लाग्ने गीत भने सुनिसक्नु भएको छ। साधना सरगमले गाउनुभएको डाली डाली फुल फुल यो फिल्म चाहिँ दुई थोपा आँसुबाट लिएको थियो। श्रोताहरू, यो कार्यक्रम भनेको तपाईँ श्रोताहरू महानुभावहरूको लागि नै रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले नै यसलाई अझ विशेष पनि बनाउँछ। त्यसैले तपाईँका मनपर्ने गीतका अनुरोध, सन्देश र शुभेच्छाहरू पठाउन भने नबिर्सिनुहोला। हामी भने प्रतीक्षामा रहने नै छौँ। हजुर, कुराकानीहरू साथसाथै गीत सङ्गीत पनि हामीले हजुरहरू माझ राखी पनि राखेका छौँ, सुनाइ पनि रहेका छौँ। अब लागौँ अर्को हिन्दी गीततर्फ। राहत फतेह अली खान र मोमिना मुस्तेसानले गाउनुभएको आफरी आफरी।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर दिपा छा र राज निरौलाको देऊ न त्यो नम्बर भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू हाम्रो कार्यक्रम अन्तर्गत भने चाहिँ केही श्रोताहरू आइ पनि सक्नु भएको छ, तर भने हामी चाहिँ हाम्रो कार्यक्रम मजेरीको पहिलो घण्टाको बसाइको अन्त्यन्त्यतिर छुन छुन लागिसकेका छौँ। तर पनि केही छैन, तपाईँहरूको अनुरोधका गीत सङ्गीतहरू भने म अवश्य पनि दोस्रो घण्टामा बजाउने प्रयास भने गर्ने नै छु। यो चाहिँ हजुरहरूको अलिकति जानकारीको लागि चाहिँ मैले भनी नै सकेको छु है त। अनि श्रोताहरू, अघि मैले हाम्रो कार्यक्रममा चाहिँ मैले प्रयोग प्रसङ्गहरू पनि राखि नै सकेको छु होइन, मिठा मिठा गफगाफ पनि गरि नै सकेका छौँ। अब भने लागिहालौँ आज चाहिँ 28 मेमा चाहिँ के चाहिँ रोचक कुराहरू भएको रहेछ त भन्ने विषयमा। आज चाहिँ इन्टरनेसनल डे अफ एक्सन हुमन्स हेल्थ भनेर पनि भनिँदो रहेछ, यानि कि महिलाको स्वास्थ्य अधिकार र सुरक्षित स्वास्थ्य सेवाको पहुँचबारे जागरण फैलाउने दिनका रूपमा पनि मनाइँदो रहेछ, यानि कि आज 28 मेको दिनमा चाहिँ। श्रोताहरू, सन् 1987 सुरु भएको यो अभियानले भने विशेष गरी महिलाले स्वास्थ्य सेवा सहज रूपमा पाउनुपर्छ, आफ्नो शरीर र स्वास्थ्यबारे निर्णय गर्ने अधिकारहरू हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ। अनि आजको दिन चाहिँ यो महिनावारी स्वास्थ्य, सुरक्षित मातृत्व, मानसिक स्वास्थ्य, पोषण तथा महिलामाथि हुने विभेद जस्ता विषयमा पनि विश्वभर चाहिँ विभिन्न कार्यक्रमहरू पनि गरिँदो रहेछ। श्रोताहरू, अहिलेको समयमा महिलाहरू घर, काम, शिक्षा, समाज हरेक क्षेत्रमा अगाडि बढिरहेका त छन्, तर अझै पनि धेरै ठाउँमा स्वास्थ्य सम्बन्धी जानकारीको कमी, लाज वा डरका कारण भने महिलाहरू खुलेर बोल्न सक्दैनन्। त्यसैले यो दिवसले चाहिँ महिलाको स्वास्थ्य पनि प्राथमिकता हो भन्ने महत्त्वपूर्ण सन्देशहरू पनि बोकेको छ, यानि कि दिन्छ भन्दा चाहिँ फरक नपर्ला। त्यसैले स्वास्थ्य महिला भनेको स्वास्थ्य परिवार र स्वास्थ्य समाजको आधार पनि हो। त्यसैले आजको यो विशेष दिनले चाहिँ महिलाको स्वास्थ्यप्रति समान सचेतना र सहयोग बढाउन चाहिँ हामीलाई सबैलाई प्रेरणा पनि दिने गरिन्छ, यानि कि दिन्छ है त। आज चाहिँ मे 28 चाहिँ विश्वभर इन्टरनेसनल डे अफ एक्सन फर हुमन्स हेल्थ चाहिँ मनाइँदो रहेछ। श्रोताहरू, यो बारेमा मैले अलिकति हजुरहरूलाई जानकारी पनि दिनै सकेकी छु होइन, हुन त अहिलेको परिवेश र पहिला चाहिँ धेरै नै फरकहरू पाइन्थ्यो यो महिलाहरूमा गरिने भेदभावहरू होइन, गरिने हरेक कुराहरूमा चाहिँ धेरै फरक हुन्थ्यो। तर भने अहिले आएर निकै नै यो कुराहरूको परिवर्तनहरू त भइ नै रहेको छ। तर भने आज चाहिँ 28 मेमा चाहिँ यो विश्वभर चाहिँ इन्टरनेसनल डे अफ एक्सन फर हुमन्स हेल्थ चाहिँ मनाइँदो पनि रहेछ। यो चाहिँ 1987 चाहिँ सुरु भएको भनेर पनि भनिएको छ। श्रोताहरू, यो त थियो अलिकति रोचक तथ्य मैले आज हजुरमा राखि पनि सकेको छु, अनि गीत सङ्गीतहरू पनि राखि नै रहेकी छु। अब भन्ने लाग्यो अर्को गीत सङ्गीततर्फ नै, आवे एन्ड द स्टिम इन्जिन्सको लैजाऊ मलाई।

हजुर अब एन्ड द स्ट्रिम इन्जिन्सको लैजाउँ मलाई श्रोताहरू, एकदमै गीत भने एकदमै रमाइलो थियो होइन। मैले अघि पनि भनिहालेँ, गीत सङ्गीतहरू जति सुन्यो उति मन रमाइलो लाग्छ, मनलाई आराम दिन्छ, अनि यो चाहिँ एउटा हाम्रो लागि एउटा मेडिटेसनको पनि काम गर्छ होइन, हरेक कुराको काम गर्छ भन्दा चाहिँ फरक नपर्ला है, किनकि मैले सङ्गीत मार्फत धेरै कुराहरू जोडी पनि रहेको हुन्छु। जस्तो खालको सङ्गीतहरू बज्यो मनलाई पनि त्यस्तै नै भएर आउँछ भनेर मैले भनी पनि रहेको हुन्छु। सुमधुर गीत सङ्गीत सुन्यो भने मन पनि त्यस्तै सुमधुर शीतल भएर जान्छ, अनि कहिलेकाहीँ एकदमै नाचौँ नाचौँ लाग्ने खालको डान्सिङ सङहरू बजायो भने हामीलाई पनि मनमा एकदम एक खालको ऊर्जाहरू पैदा हुन्छ होइन त। त्यही भएर त गीत सङ्गीत भनेको चाहिँ हाम्रो एउटा साथी पनि हो, एउटा मेडिटेसन पनि काम गर्ने हो होइन, एउटा सबै कुराहरू हो भन्दा चाहिँ फरक नपर्ला। त्यही भएर गीत सङ्गीतहरू सदैव सुन्दै गर्नुहोला। अब भने हाम्रो बिएफबी परिवारहरूको लागि रहेको छ, यो चाहिँ बिएफबी लेडिज स्पोर्ट्स डे हुन गइरहेको छ, त्यो चाहिँ 10 जुनमा बिहानको 8 बजेदेखि 5 बजेसम्म टुकर लाइन्समा। यदि तपाईँहरू जान चाहनुहुन्छ भने रजिस्टर क्युआर कोड चाहिँ रजिस्टर गर्नुहोला भनेर पनि भनेको छ। यो चाहिँ रजिस्ट्रेसन क्लोजेस चाहिँ 1 जुनमा पनि भनेर भनेको छ है त। तर जे भए पनि तपाईँहरू चाहिँ स्पोर्ट्स डेको लागि चाहिँ एकदमै रेडी हुनुहोला, आफ्नो साथीलाई गएर हुन्छ नि एउटा एकदमै साथ दिनुहोला भनेर पनि भन्न चाहे, किनकि यो स्पोर्ट्सको यो गेमको लागि चाहिँ धेरै नै दिदीबहिनीहरूले एकदमै जोडतोडका साथ मेहनतहरू पनि गरि नै रहनुभएको छ। त्यही भएर सबैजना दिदीबहिनीहरू यदि फ्री हुनुहुन्छ, टाइम मिलाउन सक्नुहुन्छ भने चाहिँ अवश्य पनि जानु होला है त यो गेम हेर्नु। म पनि अवश्य पनि उपस्थित भने हुने नै छु। त्यसै गरेर हाम्रो एकजना श्रोता आउनु भएको छ, उहाँ हुनुहुन्छ तारा ताबेबुङ भनेर भन्नुभएको छ। उहाँले भन्नुहुन्छ, नमस्ते बहिनी, गुड मर्निङ, म लङ टाइम पछि कार्यक्रम सुन्दैछु भनेर भन्नुभएको छ। नमस्ते दिदी, तपाईँलाई पनि गुड मर्निङ। खुसी लागिरहेछ, यदि मिल्छ भने मेरो प्यारो साथी इन्डियन आर्मीमा कार्यरत भीमको लागि कुनै एउटा झुमा लिम्बूज्यूले गाउनुभएको गीत सुनाउन चाहन्छु। थ्याङ्क यू फ्रम हङकङ भनेर भन्नुभएको छ। दिदी, तपाईँहरूको समय साथ अनि यो मायाको लागि चाहिँ धेरै धेरै धन्यवाद त मैले भन्नु नै पर्ने हुन्छ। यसरी नै हाम्रो कार्यक्रममा आएर साथ अनि माया भने पक्कै पनि दिदी नै गर्नुहोला। अब बसाइमा भने हजुरले सुन्न चाहनुभएको गीत झुमा लिम्बूको कर्णाली सल्लाह भने गीत सुन्न सक्नुहुनेछ। त्यस्तै गरेर हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेको छौँ, किनकि ब्रुनाईमा पनि 11:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी भने दोस्रो घन्टामा फेरि पुनः भेट्ने नै छौँ, प्रतीक्षा साँच्दै गर्नुहोला। अबको बसाइमा भने तारा ताबेबुङ दिदीले अनुरोध गर्नुभएको यो मिठो गीत

0: इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज जलमार्ग मध्ये नजिक आफ्ना सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको हो। अमेरिकी पक्षले यो कारवाही रक्षात्मक र सीमित प्रकृतिको रहेको जनाएको छ। इरानी सञ्चार माध्यमका अनुसार सहरको पूर्वी क्षेत्रमा 3 विस्फोट सुनिएको तथा वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारवाही गरेको जनाएको थियो। अमेरिका र इरानबीच पछिल्ला 3 जारी तनाव तथा युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारी सञ्चार माध्यमले गरेको दावी अस्वीकार गर्नुभएको छ। इरानी सञ्चार माध्यमले इरान र ओमानबीच संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको जनाएको थियो। राष्ट्रपति ट्रम्पले भने हर्मुज जलमार्ग खुला रहने बताउनु भएको छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतारको मध्यस्थतामा अप्रत्यक्ष वार्ता जारी छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पको नेतृत्वमा बसेको मन्त्री परिषद बैठकमा वार्तामा प्रगति भएको जानकारी दिनुभयो।
1: The next few hours and days whether progress could be made. I just want to remind everybody, Mr. President, you know this well, you have other options available to you if that doesn't work. But the bottom line is that we prefer the negotiated diplomatic route and we're going to give it every chance to succeed.
0: यो वर्ष पेट्रोलियम पदार्थको खपत निकै

0: मा सीमित भएको छ। यस्तै डिजेलको बिक्री 8.7% घटेर 7,82,000 किलोलिटर पुगेको छ। हवाई इन्धन एटीएफको बिक्री पनि 9.3% घटेको छ। एलपी ग्यासको खपत 10.4% घटेर 3,25,000 मेट्रिक टनमा झरेको छ। आयाततर्फ पनि सबै पेट्रोलियम पदार्थमा गिरावट देखिएको छ।
1: सरकारले निजी अस्पतालबाट दिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा पर्सि शनिबार जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट दिने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा दिइरहेका छन्। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रुपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रुपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रुपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 जना बीमित छन्। नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 10% बढेको छ।
2: सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,479 रहेकामा आर्थिक वर्ष 81-82 10.9% बढेर 7,45,770 पुगेको थियो। उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थी मध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी 50% छ। कृषिमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा कम 0.15% छ। व्यवस्थापन शिक्षा शास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत विद्यार्थी करिब 80% छन्। सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन्। त्रिवीको आङ्गिकमा 47% र सम्बन्धन प्राप्तमा 27% गरी जम्मा 75% र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा 24% विद्यार्थी अध्ययनरत छन्। नेपालमा 2082 फागुनसम्म 15 केन्द्रीय र 6 प्रादेशिक विश्वविद्यालय गरी जम्मा 21 विश्वविद्यालयका साथै संघ अन्तर्गत 6 र प्रदेश अन्तर्गत 2 स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्।

BFBS Gorkha Radio. Gorkha Radio. फेरि पनि एकपटक स्वागत छ हजुरहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम मझेरीमा म तपाईँको प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, पहिलो घण्टामा जस्तै मिठा साथ र रमाइलो माहौललाई निरन्तरता दिने प्रयास पनि गर्ने नै छौँ अनि हामी भने तपाईँहरूका लागि अझै नयाँ या फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू पनि लिएर भने आइ नै सकेका छौँ। अनि जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कानसहित यो आजको पललाई भने अझै रमाइलो बनाउनुहोस्, किनकि यात्रा भने अझै पनि बाँकी नै रहेको छ। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ। नेपाली चलचित्र चिनोबाट नारायण गोपाल रास भोसलेले गाउनुभएको मोहनी लाग्ला, एकदमै पुरानो गीत तर पनि सुन्दा एकदमै रमाइलो लाग्ने। कतिजनाको त यो गीतमा धेरै सम्झनाहरू पनि होला, कहिले काहीँ स्कुलहरू पढ्ने बेलामा होइन एकदमै यो गीतहरूमा नाच्ने पनि गरिन्थ्यो। सायद तपाईँहरू पनि कहीँ न कहीँ यो गीतको त सम्झना त पक्कै पनि होला भन्दै गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत रहेको छ हेमन्त राणा र ऋतिका श्रेष्ठले गाउनुभएको दुबो फुल्यो।

हजुर भर्खरै सुनिसक्यो हेमन्त राणा ऋतिक श्रेष्ठले गाउनुभएको दुब फिलो एकदमै मिठो गीत नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीबाट श्रोता र अहिले पनि ब्रुनेमा बिहानको 11:16 पनि गइ नै सकेका छौँ। हेर्नुहोस् न हेर्दा हेर्दै समय पनि कति छिटो बित्ने होइन। म भने हाम्रो कार्यक्रम मझेरी लिएर भने ब्रुनेको समयअनुसार बिहानको 10 बजे उपस्थित भने भइ नै सकेको थिएँ, तर भने 1 घन्टा बिति नै सकेको छ अनि हामी पनि अब दोस्रो घन्टामा प्रवेश भने गरि नै सकेका छौँ। अब भने सेरियाको मौसमको कुरा गर्नुपर्दा भने श्रोताहरू खासै परिवर्तन भने केही पनि अहिलेसम्म भएको छैन है त, जस्तो थियो अगाडि त्यस्तै नै छ मौसम चाहिँ। भन्नुपर्दा अलिकति पानी पनि परेको छैन, दिन पनि धुमेको छैन, जस्तो घाम लागिरहेछ त्यस्तै नै अहिलेसम्म पनि घाम देखि नै रहेको छ। अनि हजुरहरूकोतिर चाहिँ अहिले के कस्तो मौसमहरू भइरहेको छ, कति त बिहान पनि भइसक्यो होला अथवा कतिको त बेलुका साँझ पनि परिसक्यो होला होइन। हाम्रो ब्रुनाईमा चाहिँ बिहान नै छ है स्टिल अझै पनि, त्यही भन्दा भन्दै गीत सङ्गीतहरू पनि राखि नै रहेका छौँ होइन, कुराकानी पनि गरि नै सकेका छौँ। अब फेरि गीत सङ्गीत नै सुनाउन त के छ र अब अर्को गीत रहेको छ निर्णय प्रश्न साकेको हाम्रो गाउँले जीवन।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर बाबु कृष्ण परियार दिपिका बाइम्बुको काश्मीरे पछ्यौरी श्रोताहरू हामी छौँ हाम्रो कार्यक्रम मजुरीको दोस्रो घन्टामा अनि आज चाहिँ बिहिबार परेको छ अनि हाम्रो बिहिबारको रूपरेखा चाहिँ आज चाहिँ हामी यो फेसन डिजाइन र इनोभेसन सेगमेन्टको विषयमा कुराकानी गर्दैछौँ श्रोताहरू भिन्टेज फेसन कम ब्याग अर्थात् 80 र 90 दशकको पुरानो फेसन फेरि कसरी ट्रेन्डमा फर्किरहेको छ भन्ने विषयमा फेसन भन्ने कुरा केवल कपडा लगाउने शैली मात्र होइन यो समय संस्कृति भावना र व्यक्तित्वसँग पनि जोडिएको हुन्छ त्यसैले पुराना ट्रेन्डहरू केही समय हराए जस्तो देखे पनि फेरि नयाँ रूप लिएर फर्किने गर्छन् अहिले पनि विश्वभरि नै 80 र 90 दशकको फेसन फेरि पनि निकै नै लोकप्रिय भने भइ नै रहेको छ श्रोताहरू आजकल पनि युवा पुस्ताले ओभर साइज ज्याकेट्स ब्यागी जिन्स हाई वेस्ट पेन्ट्स डेनिम ज्याकेट्स होइन लेदर ज्याकेट्स लुज टी सर्ट स्निकर्स बकेट्स ह्याट्स जस्तो पुराना स्टाइलहरू फेरि अपनाउन थालेको छन् सोसियल मिडिया मुभिज म्युजिक भिडियोज र सेलिब्रिटिजहरूले पनि यो ट्रेन्डलाई अझ लोकप्रिय भने बनाइरहेका छन् 80 को दशकको फेसन निकै बोल्ड र कलरफुल भन्ने मानिन्थ्यो त्यो समयमा चम्किला रङ ठुला सोल्जर्स भएको ज्याकेट्सहरू फङ्की फ्रिन्ज बिग सनग्लासेस र फ्लेसी एक्सेसरिजहरू पनि धेरै नै प्रयोग हुन्थ्यो अरे अनि मानिसहरूले फेसन मार्फत चाहिँ आफ्नो कन्फिडेन्स र युनिक पर्सनालिटीहरू चाहिँ देखाउन पनि चाहन्थे भनेर भनिएको छ त्यसै गरी 90 को दशकमा चाहिँ एकदमै यो सिम्पल तर स्टाइलिस लुगाहरू लाउने गरिन्थ्यो यानि कि मानिन्थ्यो अरे जसमा चाहिँ डेनिम जिन्सहरू भयो क्रप टप्सहरू भयो फ्लेनल सर्ट्सहरू भयो चोकर्सहरू भयो कार्गो पेन्ट्सहरू भयो लुज आउटफिट्सहरू एकदमै यो चाहिँ समयको विशेषता थियो अहिले टिकटक इन्स्टाग्राम र यो हरेक सोसियल मिडिया प्लेटफर्महरूमा पनि यही स्टाइल चाहिँ फेरि पनि भाइरल भने भइरहेको छ है त विशेष गरेर अहिलेका युवाहरूले चाहिँ एकदम यो रेट्रो लुकलाई चाहिँ कुल र युनिक मानेका छन् धेरैलाई मोडर्न फेसन भन्दा पनि यो भिन्टेज फेसनहरू बढी कम्फर्टेबल र एट्र्याक्टिभ लाग्न भन्ने थालेको छ अनि पुरानो स्टाइलले चाहिँ एकदमै मान्छेलाई यो नोस्टालेजिया पनि दिन्छ अर्थात् पुराना समयको सम्झना त्यही भएर चाहिँ फेरि पनि त्यो लुगाहरू चाहिँ फर्किरहेको छ भनेर पनि भनिएको छ यो कमब्याक हुनुको अर्को ठुलो कारण पनि रहेको छ हो सस्टेनेबिलिटी अर्थात् वातावरणप्रतिको सचेतना अहिले चाहिँ फास्ट फेसनले इन्भाइरोमेन्टमा धेरै असर पनि गरिरहेको चर्चाहरू पनि बढ्दो छ त्यसैले धेरै मानिसहरू टी सर्ट यो एकदमै यो थ्रिफ्ट सपिङहरू सेकेन्ड ह्यान्ड फेसन र यो रियुजेबल क्लोथिङहरूतर्फ पनि एकदमै आकर्षित पनि भइरहेका छन् भनेर भनिन्छ पुरानो कपडा रियुज गर्नु इन्भाइरोमेन्ट फ्रेन्डली पनि मानिएको छ त्यसैले आजकल पनि यो थ्रिफ्ट स्टोर्सहरू भिन्टेज कलेक्सनहरू निकै नै लोकप्रियहरू पनि बन्दै भने गइरहेका छन् श्रोताहरू पुरानो ज्याकेट क्लासिक डेनिम वा एकदमै अघि पनि मैले भनिसकेको छु एकदमै ठुला ठुला सनग्लासेसहरू जस्ता आइटम्सहरू भने फेरि खोजी खोजी लगाउने ट्रेन्डहरू चाहिँ बढेर गएको छ भनेर भनिन्छ यसले चाहिँ फेसनमा एकदमै क्रिएटिभिटीहरू पनि थपेको छ भनेर भनिन्छ श्रोताहरू नेपालमा पनि भिन्टेज फेसनको प्रभाव बिस्तारै बढ्दै भनेको गएको देखिन्छ अहिले युवाहरूले चाहिँ मम जिन्स ओभर साइज हुडिज क्लासिक स्निकर्सहरू अनि ओल्ड स्कुल सनग्लासेस जस्तै स्टाइलहरू चाहिँ अपनाउन थालेका छन् साथै पुरानो नेपाली फेसन जस्तै ढाका डिजाइनलाई पनि मोडर्न टच दिएर चाहिँ प्रयोगहरू पनि ट्रेन्डमा बढ्दै पनि गइरहेको छ यानि कि हाम्रा नेपाली श्रोताहरूले अथवा हाम्रो नेपाली परिवारहरूले पनि यस्ता कुराहरूलाई चाहिँ एकदमै प्राथमिकता भने अहिले दिने रहेका छन् यो भिन्टेज फेसनको एउटा राम्रो पक्ष चाहिँ के हो भने यसले चाहिँ मानिसलाई आफ्नो स्टाइल आफै क्रिएट गर्न प्रेरणा पनि दिन्छ सबैले एउटै ट्रेन्ड पछाउनु भन्दा पनि पुरानो र नयाँ स्टाइलहरू मिक्स गरेर युनिक लुकहरू बनाउन पनि सकिन्छ है त त्यसैले अन्त्यमा चाहिँ श्रोताहरू फेसन भनेको केवल महँगो कपडा लगाउनु मात्र नभएर आफूलाई कम्फर्टेबल कन्फिडेन्ट र एक्सप्रेसिभ बनाउनु पनि हो अनि पुराना स्टाइलहरू फेरि ट्रेन्डमा आउनुले एउटा कुरा स्पष्ट देखाउँछ कि ओल्ड इज गोल्ड भन्ने कुरा चाहिँ फेसनमा पनि उत्तिकै लागू भएको देखिन्छ श्रोताहरू त्यसैले यदि तपाईँको वार्डरोबमा चाहिँ पुरानो डेनिम ज्याकेटहरू रेट्रो ग्लासेस वा क्लासिक आउटफिटहरू अझै पनि छ भने चाहिँ त्यो फेरि ट्रेन्डमा पनि आइसकेको हुनसक्छ है हजुरले याद गर्नुहोला यही रोचक जानकारीसहित आजको यो फेसन डिजाइन एन्ड इनोभेसन सेगमेन्ट चाहिँ यतिमै यति नै राख्न चाहे
फेरि पनि यस्ता एभ्री डे चाहिँ यस्ता विषयहरू लिएर म उपस्थित हुने नै छु, किनभने एभ्री डेमा चाहिँ हाम्रो दोस्रो घन्टामा चाहिँ केही न केही सेगमेन्टहरू रहेका छन् जस अन्तर्गत पनि मैले यो विषयहरूमा चाहिँ चर्चा परिचर्चा पनि गर्ने नै गर्ने गरेको छु। आज त्यो फेसनको बारेमा अलिकति यो भिन्टेज कुराकानीहरू थियो, फेरि कमब्याक भइरहेको छ अहिलेको जेनेरेसनमा भन्ने कुरामा अलिकति मैले कुराकानी राखिन सकेको छु। आशा छ तपाईँले केही न केही भने पक्कै पनि जानकारी पनि लिन सक्नुभयो होला। श्रोताहरू यसै गरेर हाम्रो श्रोता भने आइ नै सक्नुभएको छ, उहाँ हुनुहुन्छ एनपी परदेशी, उहाँले लेख्नुहुन्छ नमस्कार प्रिय प्रस्तोता नूतनज्यू भनेर भन्नुभएको छ। हजुरलाई पनि नमस्कार, हजुरको मिठो आवाजमा मझेरी सुन्दै रमाउँदैछु। संलग्न गीत यहाँ मेरो सहकर्मी मनिष खड्का लगायत रेडियो प्रेमी मित्रहरूलाई सुनाउन अनुरोध गर्दछु, धन्यवाद भनेर भन्नुभएको छ। अबको बसाइमा पनि हजुरले नै रोज्नुभएको यो मिठो गीत इमेलमा माया प्रेम भन्ने गीत चाहिँ यो इन्दिरा योन्जन, निमा पाखरिन र अन्य साथीहरूको स्वरमा रहेको छ। अबको बसाइमा हजुरले नै रोज्नुभएको यो मिठो गीत

हजुर, भर्खरै सुनिसक्नु भएको छ यो एकदमै मिठो रमाइलो तामाङ सेलो गीत थियो। यो चाहिँ एनपी परदेशीले दाईले चाहिँ उहाँले चाहिँ रिक्वेस्ट भने गर्नुभएको थियो। आशा छ तपाईँले यो समयमा सुनेर रमाइलो भने पक्कै पनि लिनु नै भयो होला। अब भने हाम्रो नूतन भूषालजी उहाँ हुनुहुन्छ, उहाँले भन्नुहुन्छ नमस्कार, गुड मर्निङ फ्रम इजरायल भन्नुभएको छ। नमस्ते हजुरलाई पनि ब्रुनाईबाट, उठ्न साथ रेडियो सुन्ने बानी पर्यो भनेर भन्नुभएको छ। हजुर, तपाईँहरूको यो साथ यो मायाको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले माया गर्नुहुन्छ र नै हामीलाई एकदमै कार्यक्रमहरू सञ्चालन गर्न ऊर्जा पनि आउँछ। यसरी नै हाम्रो कार्यक्रममा जोडिँदै गर्नुहोला। हाम्रो बिएबिएस गोर्खा रेडियोलाई पनि एकदमै यसरी नै साथ अनि माया भने पक्कै पनि दिँदै गर्नुहोला भन्दै फेरि अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ। सन्जु मोक्तानको लै

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.us।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर, भर्खर हामीले सुनिसक्यौँ पूर्ण राई र दाजुभाइहरूको मेरी माया फुल जस्तै एकदमै मन छुने गीत। श्रोताहरू, विशेष गरेर पूर्ण राईको चाहिँ भावुक आवाज र दाजुभाइहरूको सङ्गीत संयोजनले भने गीतलाई चाहिँ अझ आकर्षक पनि बनाएको छ। प्रेम सम्झना र आफ्नो पनको भावना बोकेको यो गीत सुन्दा भने आफ्नै जीवनका केही पलहरू सम्झिने अवसर पनि मिल्यो नै होला। आशा छ यहाँलाई यो गीत पक्कै पनि मन त परिनै सक्यो होला। श्रोताहरू, अब भने लागौँ हाम्रो बिएफबी परिवारहरूको लागि रहेको छ। हजुरले यो बिएफबिएस सर्वेको बारेमा पक्कै पनि सुन्नुभएकै होला। यदि यहाँहरू चाहिँ सर्भिस पर्सनल, एमओडी सिभिल सर्भेन्ट्स अनि एमओडी कन्ट्र्याक्टर साथै उहाँहरूका श्रीमतीहरू हुनुहुन्छ भने चाहिँ यो सर्वेक्षणमा सहभागी बन्न पनि सक्नुहुनेछ। श्रोताहरू, यो एउटा निकै नै छोटो र सरल सर्वे पनि रहेको छ। bfs.com सर्वेमा गएर यहाँले bfsको सेवाहरूको बारेमा प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। त्यति गर्ने बित्तिकै तपाईँको नाम चाहिँ प्राइज ड्रको लागि स्वतः दर्ता पनि हुनेछ। यो प्राइज ड्र हरेक वर्ष चाहिँ चारचोटि तिन तिन महिनाको फरकमा पनि गरिनेछ अनि विजेतालाई चाहिँ इमेल मार्फत जानकारी पनि गराइनेछ। अनि जित्नुहुने श्रोताले 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर पनि प्राप्त भने गर्न सक्नुहुनेछ। हजुर, यो चाहिँ थियो हजुरहरूको लागि नै। यदि तपाईँहरूमा अलिकति भए पनि समय छ भने यो सर्वेमा पक्कै पनि भाग लिनुहोला है। त के थाहा तपाईँहरूको नाम नै पो लक्की ड्रमा चाहिँ सिलेक्ट पनि हुन सक्नेछ। त्यही भएर तपाईँहरूको आफ्नो भाग्य अजमाउनुहोला, एकचोटि भने पक्कै पनि यो सर्वेमा भाग चाहिँ लिनुहोला भनेर भन्न चाहे। श्रोताहरू, हेर्दा हेर्दै समय पनि बितिने सकेको छ। हामी दोस्रो घन्टाको पनि अन्त्य अन्त्यको बसाइमा पनि आइ नै सकेका छौँ। किनभने जति समय बित्दै जान्छ त्यति नै अरू कुराहरू नै आउँदै नै गर्छ होइन, किनकि हामीसँग अझै पनि तेस्रो घन्टा बाँकी नै रहेको छ भनेर हजुरहरूलाई जानकारी पनि गराउन चाहे। हुन त कति श्रोताहरू हाम्रो नियमित श्रोताहरू हुनुहुन्छ, जुन मझेरी कार्यक्रमदेखि लिएर सबै कार्यक्रमहरू सुन्नुहुन्छ, अनि तपाईँहरूलाई त यो बारेमा थाहा नै भएको छ किनभने हाम्रो कार्यक्रम जहिले पनि 3 घन्टाको समयसम्म आउनेछ होइन। त्यही भएर कतिजना थाहा नहुने श्रोताहरूको लागि भने चाहिँ मैले अलिकति जानकारी दिन चाहे। त हामी चाहिँ अहिले दोस्रो घन्टामा छौँ, अब भने अझै पनि हाम्रो तेस्रो घन्टा बाँकी नै रहेको छ। श्रोताहरू, अब भने गीत सङ्गीततर्फ नै लागौँ। अर्को गीत सुनौ, स्वप्न सुमनको साथी।

हजुर, स्वप्न सुमनको साथी एकदमै रमाइलो गीत थियो, एकदमै मर्मस्पर्शी शब्दहरू कति मिठो थियो, सुन्दाखेरि मनलाई आनन्द दिइरहेको थियो, आशा छ यो गीतले भने तपाईँहरूको यो समयमा पक्कै पनि केही न केही रमाइलो यानि कि केही न केही यादहरू भने पक्कै पनि थपिने सक्यो होला। श्रोताहरू, त्यस्तै गरेर अब भने ब्रुनेमा बिहानको 12 बज्नलाई 5 मिनट मात्र बाँकी पनि रहेको छ, त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मजेरीको दोस्रो घन्टाको बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा भने रिमाई भने गीत रिता केसी र आङ्सु लामाको गीत सुन्नुहुनेछ, त्यसपछि पुनः हामी तेस्रो घन्टामा भेट्ने नै छौँ। हजुर, त्योभन्दा अगाडि नेपालबाट आउने समाचार पनि सुन्न सक्नुहुनेछ।

SBS Gorkha Radio. हामी भने हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा पनि प्रवेश भने गरि नै सकेका छौँ। म तपाईँको प्रस्तुता नूतन राईको साथमा आशा छ अहिलेसम्मको हाम्रो साथ हजुरहरूलाई पक्कै पनि मन परेको छ र हजुरहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट आजको यो हाम्रो कार्यक्रमसँग जोडेर भने अहिलेको यस पललाई अझै विशेष भने बनाइरहनु भएकै होला। आजको यो तेस्रो घण्टामा पनि हामी तपाईँहरूको लागि अझै आकर्षक गीतहरू, समसामयिक विषयका कुराकानीहरू र ऊर्जा दिने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ। त्यसैले रेडियोको आवाज अलिकति बढाउनुहोस्, आरामसँग बस्नुहोस् र हाम्रो साथ माझ यो सुन्दर समयलाई अझै रमाइलो पनि बनाउनुहोस्। र अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ, जीबिहाङ राईको लम्जुङ्गे डाँडेमा हावासर। र अबको बसाइमा भने समीर श्रेष्ठको तिमी भए काफी।

आज समीर श्रेष्ठको तिमी भए काफी। श्रोताहरू, अहिले भने ब्रुनेमा दिउँसोको 12:15 गइ नै सकेको छ अनि युकेमा भने बिहानको 5:15 पनि भइ नै सकेको छ। त्यस्तै गरेर नेपालमा भने बिहानको ठ्याक्कै 10 पनि बजी नै सकेको छ। अनि हजुरहरूकोतिर चाहिँ आजको मौसम चाहिँ के कस्तो, अलिकति बिहानभन्दा परिवर्तन भयो कि भएको छैन होला? यस एरियामा चाहिँ खासै परिवर्तन भने भएको छैन है त। मैले अघि पनि सेरियाको मौसमको बारेमा त अलिकति कुराकानी गरि नै सकेकी छु। श्रोताहरू, हामी भने तेस्रो घण्टामा प्रवेश पनि गरि नै सकेका छौँ। यदि हजुरहरूलाई केही प्रतिक्रिया, सुझाव वा सन्देशहरू छ भने या हजुरका रोजेका गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। कन्ट्याक्ट डिटेल्सहरू रहेको छ, इमेल पनि रहेको छ अनि फेसबुक मार्फत पनि हजुरहरूले मेसेन्जरमा मेसेजहरू पनि पठाउन भने सक्नुहुनेछ। श्रोताहरू, अनि हजुरहरूलाई आजको यो हाम्रो मझेरी कार्यक्रम कस्तो लागिरहेको छ? हजुर, मैले अघि पनि भनिसकेको थिएँ, यदि तपाईँहरूलाई हाम्रो कार्यक्रम मार्फत केही सुझावहरू दिन मन छ भने निर्धक्क भएर अवश्य पनि हामीमा आएर सम्पर्क भने गर्नुहोला। भन्दै फेरि पनि लागिहालौँ मिठा मिठा गीत सङ्गीतहरू सुन्नेतर्फ। अबको बसाइमा रहेको छ निकै नै पुरानो गीत बच्चु कैलाशको, तिमीले त होइन।

0: यो BFPS पुर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर कुमार सानो र भारती घिमिरेको साँची राखु जस्तो लाग्छ, एकदमै यो रमाइलो गीत भने सुनिसक्नुभयो। श्रोताहरू हामीहरूले भने हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने विभिन्न विधाका गीत सङ्गीतहरू सुनाउँदैछौँ, पुराना मन छुने धुनदेखि नयाँ सृजनाको धुनसम्म। हजुरहरूलाई पक्कै पनि मनोरञ्जन भने भइ नै रहेको होला। तेस्रो घण्टामा चाहिँ हामी जहिले पनि समसामयिक विषयहरू अनि हजुरहरूले अनुरोध गर्नुभएका गीत सङ्गीतहरू सुनाउने जमर्को गर्नेछौँ। अनि आज भने मैले यो समसामयिक अन्तर्गत चाहिँ यो गर्मीमा धेरै पानी पिएर मात्र आफ्नो शरीरलाई फाइदा हुन्छ पुग्छ त भन्ने विषयमा, हुन त हामी कतिले सोचेका हुन्छौँ पानी पियो भने गर्मी एकदमै यसले चाहिँ हाम्रो जिउलाई भरिपूर्ण हुन्छ, या त पानीले चाहिँ जे होस् अरू खाए खाए नखाए पनि पानी खायो भने चाहिँ एकदमै स्वास्थ्य हुन्छ भन्ने जुन हाम्रो धारणा छ त्यसको बारेमा भने मैले अलिकति कुराकानीहरू लिएर पनि आइ नै सकेको छु। श्रोताहरू, गर्मी मौसम सुरु भएसँगै हामी धेरैले धेरै पानी पिउँदा त शरीर ठिक भइहाल्छ भन्ने सोच्ने गर्छौँ, तर वास्तवमा भने गर्मीमा स्वस्थ रहन पानी मात्रै पिउनु पर्याप्त भने हुँदैन। शरीरलाई पानीसँगै चाहिँ आवश्यक पोषण, आराम र सही जीवनशैली पनि चाहिन्छ। गर्मीमा पसिना धेरै बग्ने भएकाले शरीरबाट पानीसँगै नुन, मिनरल्स र इलेक्ट्रोलाइट्स पनि बाहिर जान्छ, अनि यदि हामीले केवल पानी मात्र पियौँ भने केही समयका लागि त तिर्खा मेटेला तर शरीरलाई चाहिने अन्य तत्त्वको कमीहरू हुनसक्छ। त्यसैले गर्मीमा पानीसँगै झोलिलो खानेकुराहरू, फलफुल र पौष्टिक आहार पनि उत्तिकै आवश्यक हुन्छ। श्रोताहरू, विशेष गरी काँक्रो, तरबुजा, खरबुजा, कागती पानी, नरिवल पानी, दही, झोलयुक्त तरकारी जस्ता खानेकुराले पनि शरीरलाई चिसो राख्न पनि मद्दत गर्छ। साथै धेरै चिल्लो, मसालेदार वा बाहिरको अस्वस्थ खाना धेरै खाँदा भने शरीर अझ थाक्ने र डिहाइड्रेसनहरू बढ्ने सम्भावना हुन्छ। त्यसैले गर्मीमा अर्को महत्त्वपूर्ण कुरा भनेको आराम पनि हो। घाम अत्याधिक चर्किएको समयमा धेरै बेर बाहिर बस्दा भने शरीरमा कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने वा हिट स्ट्रोकहरू हुने खतरा पनि हुन्छ। त्यसैले दिउँसोको कडा घाममा सकेसम्म कम हिँड्ने, हल्का कपडा लगाउने र पर्याप्त आराम गर्ने बानी भने राम्रो मानिन्छ। कतिपय मानिसहरू चिसो पेय पदार्थ वा कोल्ड ड्रिङ्क्स धेरै पिएर शरीर चिसो राख्न खोज्छन्, तर यस्ता पेयमा चिनी धेरै हुने भएकाले शरीरलाई झन असर गर्न सक्छ। त्यसको सट्टा घरमै बनाएको कागती पानी, ज्वानो पानी वा नरिवल पानी भने बढी फाइदाजनक हुन्छ। त्यसैले गर्मीमा स्वस्थ रहन पानी धेरै पिउनु महत्त्वपूर्ण भए पनि त्यतिले मात्र पुग्दैन। सन्तुलित खाना, पर्याप्त आराम, हल्का कपडा, फलफुल र शरीरलाई चिसो राख्ने प्राकृतिक खानेकुराहरू पनि उत्तिकै आवश्यक पनि हुन जान्छ। अन्त्यमा, गर्मी मौसममा आफ्नो शरीरको सही हेरचाह गरौँ, स्वास्थ्य बानी अपनाऊ र आफू पनि स्वस्थ रहौँ, किनभने आफ्नो शरीर नै सम्पत्ति हो, यानि कि अरूलाई पनि सचेत बनाऊ। है त श्रोताहरू, मैले अहिले पनि भनिसकेँ, यो समसामयिक विषय अन्तर्गत चाहिँ अहिले एकदमै मौसमहरू परिवर्तन भइरहेको हुनाले चाहिँ अलिकति यो गर्मी मौसममा पानी मात्रै पिएर हाम्रो शरीरलाई फाइदा हुन्छ कि अरू खानेकुराहरू पनि समेट्नुपर्छ भन्ने विषय लिएर आइसकेकी थिएँ। हुन त धेरै गर्मीहरू भयो भने पानीले मात्र पनि हुँदैन, त्यसका लगत्तै एकदमै आरामहरू आवश्यक नै पर्ने भयो, अनि साथसाथै यो फलफुलहरू एकदमै यो खानेकुराहरू पनि खाँदा चाहिँ ध्यान पनि दिनुपर्ने रहेछ। त्यही भएर गर्मी चाहिँ एकदमै पसिना बगिरहेको छ, पानी खान्छु भन्नाको सट्ट चाहिँ तपाईँहरूले आफ्नो खानपिनमा पनि विशेष महत्त्व भन्ने दिनुहोला। अनि पानी त छँदै पनि छ, पानी फेरि नभए पनि हुँदैन होइन, तर पानीका साथसाथै सबै कुराहरू मिलाएर खानुभयो भने अवश्य पनि तपाईँहरूलाई फाइदा हुन्छ। अनि यो गर्मीको मौसममा चाहिँ तपाईँहरूले अलिकति यो हिट स्ट्रोकहरू हुनबाट चाहिँ जोगिन पनि सक्नुहुन्छ भनेर भन्न चाहन्छु। त्यसैले सबैजना गर्मीको मौसममा धेरैभन्दा धेरै आफ्नो ख्याल गर्नुहोला, एकदमै आफ्नो स्वास्थ्यलाई पनि आराम दिनुहोला, हेरचाह पनि गर्नुहोला भनेर भन्न चाहे। अब फेरि लागि हलौँ अर्कै गीत सङ्गीततर्फ, सुजन चापागाईको लजाएर।

हजुर, एकदमै सुमधुर गीत सुनिसक्नु भयो सुजन चापागाईको लजाएर। श्रोताहरू, योभन्दा अगाडि भने मैले हजुरमा समसामयिक विषय अन्तर्गत चाहिँ गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन है, अरू कुराहरू पनि हामीले समावेश गर्नुपर्छ भन्ने विषयमा अलिकति कुराकानी पनि राखि नै सकेको थिएँ। त्यसै गरी भने अब मैले अहिले हाम्रो कार्यक्रम हजुरी अन्तर्गत भने हाम्रो नियमित श्रोता हुनुहुन्छ खर्क गुरुङ मामा, उहाँ भने आइसक्नु भएको छ। उहाँले लेख्नुहुन्छ, नमस्कार नूतन भान्जी भनेर भन्नुभएको छ। नमस्कार मामा, योगीको मौसम बुनाइ जस्तै छ, दिउँसोभरि हिँडडुल गर्न गाह्रो छ र भान्जी समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ। गीतको बोल चाहिँ वनको काफल वन किचरीलाई बाई राजु परियार बिमा कुमारी दुराको अनि सम्झना लगायत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर भन्नुभएको छ। मामा, एकदमै युकेको मौसम चेन्ज भइरहेको छ होइन, अहिले एकदमै गर्मीको मौसम पनि हो, आफ्नो राम्रो ख्याल गर्नुहोला। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्थ्यो भने मैले समस्या विषय अन्तर्गत अलिकति कुराकानी पनि गरि नै सकेकी थिएँ यही गर्मीको मौसमलाई लिएर। अबको बसाइमा भने हजुरले नै रोज्नु भएको यो मिठो गीत सुन्नुहोला अनि सबै श्रोताहरू पनि सुनेर इन्जोय भने गर्नुहोला।

0: विश्वास गोर्खा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुनिसक्नुभयो, एकदमै सुन्दर प्रस्तुति यो हिन्दी गीत थियो, अरमान मालिकको मै रहु या न रहु। श्रोताहरू, त्यस्तै गरेर भने हाम्रो अर्को श्रोता पनि उपस्थित भने भइ नै सक्नुभएको छ। उहाँ हुनुहुन्छ नूतन भूषालजी। उहाँले भने आजको हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने चाहिँ दुईवटा गीतहरू अनुरोध गर्नुभएको थियो, तर अलिकति समय कबाबले गर्दा भने मैले भने हजुरको लागि एउटा मात्र गीत पनि लिएर भने आइ नै सकेको छु। र यो गीत रहेको छ ऋतुहरूमा। मलाई जहाँसम्म लाग्छ यो गीत चाहिँ हजुरकै शब्दमा सजिएको गीत रहेको छ, अनि यसमा चाहिँ यो गीतका गायिका चाहिँ हुनुहुन्छ जुना प्रसाई। हजुर, मलाई साह्रै यो गीतको बारेमा त थाहा थिएन, तपाईँले सहभागिता जनाउनु भयो, हामी पनि आभारी छौँ। तपाईँका शब्दका गीतहरू सुन्नका लागि एकदमै इच्छुक पनि छौँ। नूतन भूषालजी, यसरी नै हाम्रो कार्यक्रममा आएर सदैव सहभागिता जनाउँदै पनि गर्नुहोला, अनि तपाईँको गीत सङ्गीतहरू सुन्ने आज हामीले पनि मौका भने पाएका छौँ। हाम्रो बेबी परिवार लगायत जति पनि सुन्नुभएको छ श्रोताहरू, सायद उहाँहरूले पनि सुनेर भने यो समयमा पक्कै पनि रमाइलो भने गर्नु नै हुनेछ। अबको बसाइमा भने हजुरकै रोजाएको गीत ऋतुहरू, हजुर जुना प्रसाईको अनि नूतन भूषालजीकै शब्दमा सजिएको यो मिठो गीत अब भने हजुरहरूको लागि।

हजुर, भर्खरै सुनिसक्नु एकदमै सुमधुर गीत। यो गीत भने चाहिँ हाम्रो नियमित श्रोता नै भन्नुपर्ला, उहाँ हुनुहुन्छ नुतन भुषालजी, उहाँले अनुरोध गर्नुभएको थियो अनि यो गीत चाहिँ उहाँको आफ्नै शब्दमा सजिएको थियो है त, जुनु प्रसाईद्वारा गाइएको ऋतुहरू। हजुर, यो गीत भने मैले सायद पहिलोपल्ट सुनेको होला, एकदमै रमाइलो लाग्यो। मैले पनि स्टुडियोभित्रबाट सुनेर एकदमै भरपूर आनन्द भने लिएँ। तपाईँको लेखनहरू एकदमै राम्रो लाग्यो, शब्दहरू कति मिठो थियो अनि सङ्गीत पनि एकदमै राम्रो थियो। तपाईँलाई यो मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद छ है नुतन भुषालज्यू। अब आउने समयमा यस्तो राम्रो लेखनहरू नरोक्नुहोला, अगाडि बढ्दै पनि जानुहोला, राम्रो राम्रो अझै पनि गीत सङ्गीतहरू बनाउनुहोला, लेख्नुहोला है भनेर पनि म भन्न चाहेँ, किनकि मलाई आफूलाई पर्सनली पनि एकदमै राम्रो लाग्यो तपाईँको लेखनहरू अनि शब्दहरू। यसै गरी अब भने बुनाईको समय भन्नुपर्दा दिउँसोको 1:06 मात्रै बाँकी पनि रहेको छ, त्यसै गरी आजको हाम्रो कार्यक्रम मझेरीको अन्त्यमा पनि आइपुगेका छौँ। समय दिनुभयो, सुन्नुभयो, यसका लागि सबैजनालाई मनदेखि धेरै धेरै धन्यवाद। अबको व्यवसायमा भने राजु लामा र रमला पाखरिनको मेन्दो माया भन्ने गीत सुन्न सक्नुहुनेछ। तबसम्मका लागि म नुतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि भोलि भेटौँला यही रेडियो मार्फत। तबसम्मका लागि सबैजना एकदमै आराम कुशल रहनुहोस्, खुसी हुनुहोस्। हस्त, नमस्ते, बाई बाई।

0: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढाएको छ। निर्वाचन सम्बन्धी रहेका अलग अलग सातवटा कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 18 असार 2080 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश नगर्दै 27 भदौ 2082 संसद विघटन भयो। त्यसपछि 21 फागुनमा भएको प्रतिनिधि सभा निर्वाचन र नयाँ सरकार गठन भएको पृष्ठभूमिमा आयोगले विधेयकको मस्यौदा सरकारलाई पुनः पठाउने तयारी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधेयक को मस्यौदा चाँडै गृह मन्त्रालयमा पठाउने जानकारी दिनुभयो। 2080 सालमा तयार पारिएको मस्यौदालाई आवश्यकता अनुसार थप परिमार्जन र थपघटका लागि आयोगले सरकारवाला राजनीतिक दलहरूसँग सुझाव मागेको उनले उल्लेख गरे। सुझावहरूलाई एकीकृत गरेपछि मस्यौदामा आवश्यकता अनुसारको संशोधन गरेर सरकारलाई पठाउने आयोगको तयारी छ। विभिन्न 26 मुलुकका करिब 176 जना सगरमाथा आरोहीले राजधानीमा भेला भएर 73 वर्षे सगरमाथा आरोहण इतिहासको उत्सव मनाएका छन्। आरती लम्सालको रिपोर्ट।
1: पर्वतारोहणको समृद्ध इतिहास भएको नेपालमा सन् 1921 बेलायती कर्णेल चार्ल्स हवर्ड बुरी नेतृत्वको टोलीले पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेको थियो। करिब 7,020 मिटरको उचाइमा पुगेको 4 जनाको टोली तेज हावाका कारण त्यहाँबाट फर्किन बाध्य भयो। कैयौं प्रयासहरूपछि बल्ल सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीले सगरमाथाको सफल आरोहण गरेको इतिहास छ। त्यस यता सगरमाथा आरोहीको सूचीमा करिब 8,000 पर्वतारोहीले आफ्नो नाम दर्ज गराइसकेका छन्। राष्ट्रिय विभूति पासाङ लामु शेर्पासँगै सगरमाथा चढ्ने लाक्पा फुटी शेर्पाले हिमाल मार्फत शान्तिको सन्देश फैलाउन सकिने बताउनु भयो।
2: थ्रु माउन्टेनको इस्युबाट चाहिँ पिस एन्ड डेभलपमेन्ट त्यसलाई चाहिँ दिगो सपोर्ट पुग्छ लाग्छ कि। म जहिले पनि थ्रु माउन्टेन वी क्यान ब्रिङ पिस भन्छु कि। माउन्टेनले चाहिँ शान्ति विकास गर्छ कि। सबैले एकै ठाउँमा ल्याएर सबैले सबैको मुटु एकै ठाउँमा जोड्छ कि।
1: राजधानीमा आयोजित समिटर समिटमा सहभागी आरोहीहरूले सगरमाथा छोएर आउनेहरूसँग एकै ठाउँमा साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताए। सगरमाथा सहित 8,000 मिटरभन्दा अग्ला 6 हिमाल सफलतापूर्वक आरोहण गरेकी बिली बियरलिङ
3: They're important to celebrate Everest summiteers or people who were instrumental on Everest, but they're also important to highlight, you know, the challenges, the crowds, you know, how can we deal with it in the future.

0: सालबाट तीनवटा विधामा $10,000 अवार्ड पनि थपिने जानकारी दिनुभयो।
1: यो चाहिँ नेपाल क्लाइम्बरलाई मात्र होइन, वर्ल्ड वाइड हो यो। एउटा क्याटेगोरी कस्तो छ भन्दा पास क्लाइम्बरहरूलाई 6,500 मिटर भन्दा माथि नचढेको कम्ती पनि 10 वर्ष भएको हुनु पर्यो भनेपछि, अथवा यु क्यान बी डेड होइन, मृत पनि हुन सक्नुहुन्छ, उहाँहरूको फ्यामिलीले एप्लाई गरेर आउन सक्छ। अर्को चाहिँ अहिले कन्टेम्पोररी जो चढिराख्नु भएको छ उहाँहरू, र अर्को वुमेन इन माउन्टेनिङ भन्नाले हामीले तिनवटा क्याटेगोरीमा चाहिँ $10,000 चाहिँ पुरस्कार हामीले अर्को वर्षदेखि वितरण
2: गर्छौँ। जुरीकै हातमा मात्रै हुन्छ कि भोटिङ पनि गर्छौँ कि?
1: क्राइटेरिया कस्तो गराएका छौँ भन्दा उहाँका विभिन्न चिजहरूमा हामीले नम्बरिङ दिने सिस्टमहरू बनाएका छौँ। टोटलमा चाहिँ मिनिमम 70 ल्याउनुपर्छ, र त्यसमा फेरि धेरैजनाको 70 आयो भने बल्ल त्यति बेला चाहिँ ज्युरी टिममा चाहिँ रिनाउन्ड माउन्टेनियरहरू, टुरिज्म एक्सपर्टहरू राखेर हामीहरूले चाहिँ त्यसको आधारमा एउटा डिसिजन गर्ने एउटा प्रोसेस बनाएका छौँ।
0: कार्यक्रममा 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामेरिता शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो भने विभिन्न झाँकी सहित हिमाली संस्कृति प्रदर्शन गरिएको थियो।
3: सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढे पनि लाभांश भने 5% घटेको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढेर 7,98,56,00,00,000 रुपियाँ पुगेको छ। तर लाभांश भने 5.2% खुम्चिएर 8,37,76,00,000,000 सीमित छ।
4: यो BFBS

बिएसको गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णु जो पालनकर्ता हुनुहुन्छ माता लक्ष्मीसहित उहाँको उपासना गर्ने गर्दछौँ। पहेँलो रङमा सजिनुभएका पिताम्बरधारी भगवान विष्णु तथा बृहस्पति जो ज्ञानका देवताका रूपमा पूजित देवगुरु हुनुहुन्छ उहाँको पनि हामी उपासना गर्ने गर्दछौँ। बिहिबारका दिन देवीहरूको पनि बिहिबारका दिन उपासना गरिन्छ र वास्तवमा आफ्नो भाव अनुसार सबैले सबै किसिमका आफ्ना इष्टहरूको पूजा उपासना गर्ने गर्दछन् हरेक दिन र यो दिन यसको भनेर एउटा अत्यन्तै प्रारम्भिक अवस्थाको एउटा सामान्य विषय हो र हामीले सम्पूर्णमा घट्ने भएको हुनाले यसको चर्चा हरेक कार्यक्रमको प्रारम्भमा गर्ने गर्दछौँ। त्यसैले हामीद्वारा उपासित जो बिहिबारका देवता हुनुहुन्छ र दैनिक रूपमा उपासना गर्नेहरूका जो देवता हुनुहुन्छ उहाँहरूले हामी सबै उपासकहरूको हृदयमा जे उत्पन्न हुनुपर्ने हो त्यही उत्पन्न गराइदिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दैनिक रूपमा भेट्ने गर्दछौँ यस कार्यक्रममा। यस कार्यक्रममा हामीले विभिन्न धार्मिक, दार्शनिक, सांस्कृतिक, लौकिक, पारमार्थिक, हाम्रो कुलीन र सांस्कृतिक परम्पराहरूलाई जहाँ जहाँबाट जसरी हाम्रो चित्तलाई हुने किसिमले हुनसक्छ केही आधारहरू लिएर हामी त्यसको चर्चा गर्दै आइरहेका छौँ र हामीले शास्त्रहरूका सिद्धान्तका कुरा गर्छौँ, भक्तहरूका चरित्रका चिन्तन गर्छौँ, विभिन्न विद्वानहरूका भनाइहरूका पनि हामी श्रवण गर्छौँ र वास्तवमा हरेक क्षेत्रहरूमा हामी आफूलाई पुर्याउने चेष्टा गर्छौँ, किनभने हरेक क्षेत्रबाट हामी शिक्षा लिन चाहन्छौँ र लिनुपर्छ। यही हाम्रो धर्मको एउटा प्रमुख पाटो हो र त्यस्ता ती सिद्धान्तगत, ज्ञानगत, भक्तिगत जो विषयहरूको एउटा समग्र रूपको बुझाइ छ त्यसको वास्तवमा दैनिक जीवनमा अभ्यास नगरेसम्म त्यो प्रतिफलित हुँदैन। भात पाक्छ, भात चामलबाट हुन्छ, चामल धानबाट हुन्छ, धान खेतबाट हुन्छ, खेतमा धान प्राय गरेर असारमा रोप्ने गरिन्छ र मङ्सिरमा काट्ने गरिन्छ र त्यसलाई फेरि झारेर कुटेर फेरि ढुटो हटाएर चामल बनाएर अनि हामी पकाएर भात खाने गर्दछौँ भनेर चिन्तन गरेर बसियो भने हाम्रो पेट भरिँदैन। त्यसै गरी यी आभ्यासिक विषयवस्तुहरूलाई हामीले केवल श्रवणकै माध्यमबाट एउटा प्राप्तिको बाटो सम्झ्यौँ भने त्यसलाई उपयुक्त सम्झाइ मानिएको छैन। त्यसैले हामीले अभ्यास गर्न आवश्यक छ र अभ्यास कसरी गरिन्छ, वास्तवमा अभ्यास गर्नेहरूको स्थिति के छ, त्यो हामीले यस कार्यक्रममै र जीवनका अनेक गौडा पाटाहरूमा सुनेकै छौँ। सुकरात, अरस्तु, प्लेटो लगायतका पाश्चात्य दार्शनिकहरू, यहाँ हाम्रा परम्परामा भगवानदेखि लिएर भक्तहरू, ऋषिमुनिहरू, अनेक किसिमका विद्वानहरू, अनेक किसिमका अध्येताहरू, अन्वेषकहरूले आफ्ना भनाइहरू, आफ्ना जीवनचर्याहरूलाई देखाएका छन्। तिनैमध्येका महात्मा गान्धी वास्तवमा एउटा ती शास्त्रमा उल्लेख गरिएका, अझ भनौँ भगवान्ले आज्ञा गर्नुभएको जो गीता छ, गीतामा बताइएको जो समताको योग छ, समत्व योग उच्चते, वास्तवमा त्यसको अभ्यास गर्ने एउटा महान दार्शनिक हुनुहुन्छ भनेर बताइएको छ। गान्धी दर्शन अर्थात् अहिंसावादी दर्शन, शान्तिको दर्शन, वास्तवमा अहिले संसारभरि नै गान्धीको दर्शनलाई स्वीकार गरिएको अवस्था छ। वास्तवमा भगवान बुद्धको पनि अहिंसाकै दर्शन हो, भगवान भगवानै हुनुभयो, तर एउटा जीव, एउटा मनुष्य कोटिबाट त्यसको अभ्यास गरेर एउटा जीवनलाई सफल बनाएका जो महात्मा गान्धी छन्, वास्तवमा नाथुराम गोडसेले उहाँलाई गोली मार्दाखेरि जब गोली लाग्यो उहाँको शरीरमा, तब उहाँले राम राम राम भनेर शरीर छोड्नु भएको अथवा उहाँले प्राण त्याग्नु भएको भनेर बताइएको छ। वास्तवमा भक्तहरूको, सन्तहरूको जीवनको सफलता त्यसैमा आधारित छ। भगवानको नाम लिएर अन्तिम गति प्राप्त गर्नु नै भगवत प्राप्ति गर्नु हो भनिएको छ, शान्ति प्राप्ति गर्नु हो भनिएको छ र सुख र आनन्दको प्राप्ति हो भनिएको छ। त्यसैले त्यस्ता महान दार्शनिक, त्यस्ता महान भक्त जो गान्धी राजनीतिक रूपमा एउटा व्यक्तित्व विवादित भए पनि उहाँको दर्शन र उहाँको दैनिकी वास्तवमा अत्यन्तै पवित्र थियो र छ र त रहनेछ भनिएको छ। त्यसैले यसमा उहाँले केही भावहरू व्यक्त गर्नुभएको संक्षिप्तमा चर्चा गरौँ, तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। हामी यस महात्मा गान्धी जो गान्धी दर्शन भनेर अहिंसाको एउटा शान्तिको एउटा दर्शन छ, एउटा चिन्तन धारा छ, एउटा परम्परा छ र त्यसलाई उहाँले आफ्नो जीवनमा अभ्यास गरेर देखाउनु भएको छ। भगवान्ले भन्नुभएको छ अभ्यास होइन त कौन्तेय वैराग्येण चाहिँ गृह्यते, अर्थात् शास्त्रमा भनिएका विषयहरूको जीवनमा कसरी कार्यान्वयन हुनसक्छ भन्दा कि वैराग्यले कि अभ्यासले, वैराग्य यत्तिकै आउँदैन, अभ्यास हरेक व्यक्तिले गर्न सक्छ। वैराग्य आउँदा त त्यो वैराग्य आएकालाई थाहा होला, कसरी आउँछ त्यो हामीलाई नआएको हुनाले हामीले यस्तो हुन्छ भनेर भनिहाल्ने स्थिति छैन। तर अभ्यास हरेक मनुष्यले गर्न सक्छ, हरेक मनुष्यले त्यो यो ऊ भन्ने केही छैन, केवल आफ्नो कल्याणको लागि हरेक मनुष्यले खुट्टो उचाल्न सक्छ, धर्ममा प्रवृत्त हुनसक्छ, इमान्दारिताको एउटा बाटोलाई समात्न सक्छ र पवित्रताको बाटोमा ऊ अगाडि दौडन सक्छ। त्यसमा कसैको रोकावट छैन। जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन भनेर भन्नुहुन्छ गान्धीजी। वास्तवमा प्रेम भनेको भगवान प्राप्तिको एउटा कामना हो, भगवानसँगको सम्बन्धको एउटा प्रस्फुटन हो र वास्तवमा मनुष्यको कर्तव्यको एउटा मूल बाटो हो। त्यो बिनाको अर्थात् प्रेम बिनाको जीवन जीवन हुँदैन भनेर महात्मा गान्धीले भन्नुभएको छ। त्यो प्रेम हामी कुनै शरीरमा गर्छौँ, हामी कुनै घर सम्पत्ति पदार्थहरूमा गर्छौँ, हामी रुपियाँ पैसामा गर्छौँ र हामी विभिन्न अन्यत्र गर्छौँ र ती क्षणिक छन्, ती अनित्य छन्, ती पदार्थहरू एक दिन खत्तम हुन्छन् अनि हामी फेरि हामीले प्रेम गरेका चिजहरूको नष्ट हुने अवस्थालाई जानेर अर्थात् त्यसलाई स्मरण गरेर अथवा नष्ट भएको स्थितिलाई देखेर दुःखी हुने गर्छौँ, शोकमा डुब्ने गर्छौँ र हामीले साह्रै ठुलो हृदयको एउटा पुरा दन्किएको आगोको अवस्थाको पीडा महसुस गर्ने गर्दछौँ। यो हरेक मनुष्यलाई अनुभव हुन्छ जो भगवत मार्गमा लागेर सफलता प्राप्त गरेको छैन। त्यस बाहेकका चाहे त्यो धनी होस्, चाहे त्यो नेता होस्, चाहे त्यो ठुलो होस्, चाहे त्यो सानो होस्, चाहे पवित्र होस्, चाहे अपवित्र होस्, सबैलाई यसले हरेक प्राणीलाई जीव जन्तु किट पतङ्ग सबैलाई यसले पीडा दिएको छ, दिने गर्दछ भनिएको छ। त्यसैले प्रेम केवल भगवान्सँग हुन्छ, शरीरसँग हुँदैन, अरू पदार्थहरूसँग हुँदैन। यदि त्यो गरिन्छ भने त्यो वास्तवमा राग द्वेषबाट उत्पन्न भएको एउटा मोहको स्वरूप हो भनेर बताइएको छ। त्यसैले प्रेम हुन सक्छ कोसँग, भगवान्सँग, कसरी आफ्नो हृदयमा भएको अन्तर्यामी रूपमा रहनु भएको भगवान्ले नै हामीलाई यो सब जे प्राप्त भइरहेको छ दिइरहनु भएको छ र मनुष्य शरीर पनि दिनुभएको छ र त्योभन्दा ठुलो हितैषी कसरी प्राप्त गर्न सकिन्छ। तर हामी अज्ञानमा भएको हुनाले त्यसको अनुसन्धान गर्ने हामीसँग सामर्थ्य छैन भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा गान्धी दर्शनका केही बुँदाहरूको चर्चा गरिरहेका छौँ, केही भावहरूको चर्चा गरिरहेका छौँ। कमजोरले कहिल्यै क्षमा दिन सक्दैन, क्षमादान गर्नु बलिष्ठ व्यक्तिको गुण हो। वास्तवमा क्षमा सद्गुण हो, क्षमा अत्यन्तै पवित्र गुण हो र क्षमा वास्तवमा क्षमा सागर भगवान हुनुहुन्छ। क्षमा त्यति चाहन्छुने मान्छेले गर्न सक्दैन, कमजोर मान्छेले गर्न सक्दैन। क्षमा गर्नलाई दरो हृदय भएको बलियो व्यक्तित्व चाहिन्छ भनेर गान्धीजीले वास्तवमा हामी क्षमा गर्न सक्दैनौँ किनभने हामी कमजोर छौँ, हामीलाई रिस उठ्छ, हामीलाई द्वेष हुन्छ, हामीलाई लोभ लाग्छ, हामीलाई मोहले घेर्छ। तर त्यो बल भएको हृदयमा भएको व्यक्ति क्षमा गर्न सक्छ। क्षमा महापुरुषहरूले गर्नुहुन्छ, अरूले क्षमा गर्ने नाटक गर्ने मात्रै हो। त्यस कारणले कमजोर कसरी छौँ हामी भन्ने कुरा यसबाट पनि हामीलाई तौलिन सकिन्छ, मूल्याङ्कन गर्न सकिन्छ। पहिला तिनीहरूले व्यवस्था गर्नेछन्, त्यसपछि तिमी उपर हाँस्नेछन्, त्यसपछि लड्नेछन् र अन्त्यमा तिमीले जित्नेछौ। एउटा सही बाटोमा सत्यको बाटोमा हिँड्ने मान्छेका जीवनमा हुने चरणगत अवस्थाहरूको यहाँ उद्यापन भएको छ। पहिला तिनीहरूले अर्थात् आफूलाई सत्यबाट पृथक राखेर सत्यमा रहेको ढोङ गर्ने ढोङ्गीहरूले सत्यमा हिँडेका महापुरुषहरूलाई पहिला व्यवस्था गर्छन्, के छ र योसँग वास्तै गर्दैनन्। त्यसपछि तिनीहरू त्यस्ता व्यक्तिसँग हाँस्ने गर्दछन् र त्यस्तो हाँस्ने चरण समाप्त भएपछि त्यस्तो व्यक्तिसँग लडाइँ लड्न थाल्नेछन् र त्यो लडाइँ लडिसकेपछि त्यसमा पनि ऊ विचलित भएन भने अन्त्यमा ती सबैलाई सत्यमा अडिक रहेको पथिकले जित्नेछ र त्यो जिताई वास्तवमा जीवनको दुःखहरूबाट सदाका लागि जित्ने जिताई हो। त्यसपछि न जित न हार, वास्तवमा सबै बराबर, केवल सुख आनन्द शान्ति भनेर यो शास्त्रको बाणीलाई एक वाक्यमा गान्धीजीले भन्नुभएको भनेर हामीले भेट्ने गर्दछौँ। त्यसै गरी गान्धीजी अगाडि भन्नुहुन्छ, तिमीले संसारलाई जस्तो परिवर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ। वास्तवमा यो एउटा दार्शनिक विषय हो, आफू परिवर्तन आफू जस्तो छ त्यस्तै नै संसार देखिन्छ। त्यसैले साधु महात्मा विशिष्ट भक्तहरूले सम्पूर्ण संसारलाई सियाराममय सब जग जानी भनेर भगवानकै रूपमा देख्ने गर्दछन्। तुलसीदासजीले भन्नुभएको छ, तर हाम्रो दृष्टि छैन, हाम्रो दृष्टि छैन भन्दैमा महापुरुषहरूले भनेको शास्त्रीय बाणीलाई हामीले होइन भनेर त्यो पाप बोक्न हामी सक्दैनौँ, त्यसबाट हामीले ठुलो नोक्सान बेहोर्नु पर्दछ भनिएको छ। त्यसैले यस्ता गान्धीजी जो यहीँ हाम्रै छिमेकमा रहेर उहाँले आफ्नो यो अभ्यास गर्नुभयो र वास्तवमा एउटा सफल व्यक्तित्वको रूपमा उहाँ सदा रहनुहुनेछ, त्यसैले यस्ता आदर्श पुरुषहरूलाई कमसेकम आलोचना नगरिकन प्रणाम गर्न सकियो र उहाँहरूले भनेको केही कुरा मान्न सकियो भने हाम्रो पनि जीवन सत्पथमा अगाडि बढ्नेछ, यही प्रेरणा प्राप्त होस् भन्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम, जय राम, जय जय राम। श्री राम, जय राम, जय जय राम। श्री राम, जय राम, जय जय राम। नमस्कार।

हेलो नमस्ते गुड मर्निङ बिहानको समय छ अहिले बेलायतमा एज युजल हामी नियमित हाम्रो बिहानी समयमा सुरुवात गर्ने गर्छौँ यो बिहानी सो बेलायतबाट 6:37 गइसकेको छ अहिले र कार्यक्रम लिएर म आशा यहाँहरूसँग समक्ष उपस्थित भएको छु र आज पनि 9 बजेसम्म नै रहनेछु केही क्षण ब्रेक जस्तो भयो हिजोको दिन यो के को लागि भन्दाखेरि वेदर हुन त यता वेल्सतिर इङ्ल्यान्डको पश्चिम भेगतिर चाहिँ गर्मी नै हो तर हामी कहाँ अर्थात् इङ्ल्यान्डको पूर्वीय भेग साउथ इस्ट इलाका अलिकति शीतल भयो अस्तिको दिनभन्दा शीतल तर फेरि आजदेखि आज फेरि त्यस्तै नै छ फेरि ब्याक टु टेम्परेचर हाई नै हुँदैछ र यो टेम्परेचर हाई अहिले भइरहेको बेलामा पक्का तपाईँहरूले आफूले आफूलाई केयर गरिरहनु भएको छ टेक केयर गरिरहनु भएको छ होला भन्ने आशा गरिरहेको छु यो गर्मीमा आफूलाई जोगाउनको लागि के गर्नुपर्छ भन्ने कुरा हामीले धेरैचोटि कुरो पनि गरेका छौँ कति ठाउँमा हिट अलर्टहरू जारी छन् त्यसैले गर्दाखेरि आफ्नो यसो ख्याल गर्नु होला यसको हामी कुरा गर्ने नै छौँ वेदरको चर्चा एज युजल फेरि हाम्रो 7 बजेपछिको समयमा र अन्य विषय प्रसङ्ग पनि हुन्छ आज कुराकानी पनि सुन्न सक्नुहुन्छ 8 बजेपछिको समयमा कल्पना श्रीपालजीसँगको गरी कुराकानी उहाँ एक गायिका हुनुहुन्छ र अहिले यहाँ लोकधोरी साँझको अर्गनाइजेसन अर्थात् यो सँग आबद्ध हुनुहुन्छ अनि उहाँहरू अहिले कार्यक्रम आयोजना गर्नमा व्यस्त पनि हुनुहुन्छ सो उहाँसँग हामी कुराकानी गर्छौँ 8 बजेपछिको समयमा सुन्न नभुल्नुहोला आज साथी ब्यान्डको प्रस्तुतिबाट कार्यक्रमलाई सुरुवात गऱ्यौँ अब चाहिँ अगाडि बढाउँछौँ विश्व नेपालीले गाउनुभएको यो गीतबाट

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?

0: गुनगुन भमरा प्रमोद खले खरेलले गाउनु भएको यो गीत हामीले सुनिरहेका थियौँ यतिखेर. र गीत हाम्रो स्थानीय प्रतिभा कृष्ण चामलिङजीले लेख्नु भएको गीत थियो. यो गीतलाई मैले अलिकति यहाँनिर केही रङ भनेको भए पनि सच्चै मैले एकछिनमा बिहानको 7:50 गएको छ र यो गीतपछि अब मुक्ति अनराइभलले गाउनुभएको गीतसँगै अगाडि बढ्छौँ हामी समाचारतिर. समाचार सुन्ने बेला हुन लागेको छ र आजको क्यालेन्डर एकचोटि हेर्नुपर्छ, प्रश्न पनि एकचोटि सुन्नुपर्छ. यो साताको लागि राखिएको प्रश्न एउटा अब सिम्पलै भन्नुपर्छ, हामीले बनाउन खोजेको त सिम्पलै हो. होमवर्क तपाईँहरूले निकै नै गरिरहनु भएको जस्तो लागिरहेको छ. प्रश्नको उत्तरहरू दिँदाखेरि जम्मा एउटा नाम मात्रै पठाउनुपर्छ, यहाँहरूले धेरै पठाउनु पर्दैन. तर यो नाम अब एउटा यी चारवटा अप्सनमध्ये यहाँहरूले छान्नुपर्छ. अब ती अप्सनहरू के छन् त यही प्रश्नमा मैले राखेको छु, सुनौ एकछिन.
1: यी कलाकारहरूमध्ये कुन गायिका लोकदोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोकदोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोकदोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका.
0: हजुर, चारजना मध्ये अब को हुनुहुन्छ त लोक दोहोरी गीत नगाउनु भएको गायिका? हजुर, उहाँलाई खोज्नुहोस् अनि नाम पठाइहाल्नुहोस् हामीलाई शुक्रबार बिहान 8 बजेसम्ममा. आज बल्ल अब बिहिबार भयो, धेरै समय छैन. आज दिनभरि, रातभरि र भोलि बिहान 8 बजेसम्ममा गरिकन यति समय छ बाँकी. सो आफै जाने बुझी लिनुहोला र होमवर्क हामीलाई पठाउनुहोला है त, उत्तर एउटा नाम पठाइदिनुहोला. र अब यसबाट हामीले जतिको उत्तर मिल्छ लकी ड्रमा जान्छ, तपाईँहरूको नाम अनि त्यसबाट एउटा मात्र होइन दुईवटा नाम हामीले निकाल्छौँ र त्यो दुईवटा नाम जसको निस्कन्छ उहाँहरूले चाहिँ यसपालि पाउनुहुन्छ 9 लोकदोहोरी साँझ स्वर्णिम साँझको चाहिँ टिकट पाउनुहुन्छ. दुईवटा टिकट एक एकवटा हामी पठाइदिन्छौँ, अथवा हामीले पठाउने होइन कि उहाँहरूलाई नाम दिन्छौँ तपाईँहरूको. सो तपाईँहरूले यो टिकट चाहिँ त्यहीँ ढोकामै लिन सक्नुहुन्छ. र यदि जान सक्नु भएन अथवा टाढा टाढाका पर्नुभयो होइन भने चाहिँ अरूलाई पठाउन पनि सक्नुहुन्छ, अरूलाई पठाउन सक्नुहुन्छ. अनि अब देश विदेश अरू देशबाट चाहिँ तपाईँहरूको नाम निस्क्यो भने चाहिँ हामी तपाईँहरूलाई बिएफएसकै चिन्ह भएको पुरस्कार नै पठाइदिन्छौँ. त्यो फेयर हुन्न नि त होइन तपाईँहरूलाई. त्यसैले एनिवे अब यो दोहोरी साँझ 30 मेमा हुँदैछ एम्पायर हल अल्डरसटमा. यसबारेमा हामीले विस्तृत जानकारी कल्पना श्रीपालजीसँग कुराकानी गरेर लिन्छौँ 8 बजेपछिको समयमा, सुन्न नभुल्नुहोला. अब गीत सुरु गरेँ मैले मुक्ति एन राइभलको, यो गीत हामी सुन्छौँ. डेटको पनि कुरा गरौँ आज. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 14 गते हो आज बिहिबारको दिन. तदनुसार 28 मे 2026 दिन आज बकर ईद परेको छ अनि आज विश्वभर महिला स्वास्थ्य दिवस पनि मनाइन्छ आज मे महिनाको 28 तारिकको दिनमा. मे महिनाको 28 तारिक भनेपछि यो मे महिना सकिनै लाग्यो, 3 दिन मात्रै बाँकी छ. भोलि पर्सि निको पर्सि आइतबारको दिन चाहिँ अन्तिम दिन, जुन दिन पूर्णिमा पनि हो होइन, र त्यसपछि सोमबारदेखि त जुन 1 तारिक लाग्छ र सोमबारदेखि त नेक्स्ट विकदेखि त अलि शीतल पनि हुन्छ हो, तापक्रम घट्छ र पानी पनि पर्न थाल्छ ठाउँ ठाउँमा. वेदरको चर्चा अझै डिटेलमा एकछिनमा 7 बजेपछिको समयमा, अहिलेलाई गीत सुनाऊ.

सहकारीमा भएको व्यतिथि जाँचबुझ गर्न बनेको आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही सञ्चालकले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको कारण मानेको छ। आयोगले सहकारी सञ्चालक तथा व्यवस्थापकहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकता दिएर काम गर्ने जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि आग्रह गर्नुभएको छ। उहाँले श्रम संस्कृति पार्टीमा समाहित हुनलाई आफूले आग्रह गरेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। उहाँले केपी ओली र प्रचण्ड र शेरबहादुर देउबा, बालेन र रवि लगायतको उदाहरण दिँदै मिल्नका लागि निम्तो पठाउनु भएको हो। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले ठेक्कामा निवेदन पर्न छाडेको छ। विराटनगर महानगरपालिकाले आह्वान गरेको सड़क कालापत्र र पक्की नाला निर्माणका लागि ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले निवेदन नै हाल्न छाडेको महानगरको योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले बताउनु भएको छ। महानगरले पछिल्लो पटक विकास निर्माणसँग सम्बन्धित 46 ठेक्का आह्वान गरिएकामा 14 वटामा कुनै पनि निवेदन नपरेको महानगरले जनाएको छ। महानगरले पुनः सूचना जारी गर्दा पनि निवेदन परेको छैन। विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले कागजपत्र छानबिनपछि नामावली सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजर्षी जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। 218 जनाले आवेदन दिएकामा 179 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएको समितिले जनाएको छ। स्वीकृत उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिएर त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गर्ने व्यवस्था छ। नेपाल खुल्ला

0: सेवा स्थगित गरिएको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बिमितलाई स्वास्थ्य सेवा दिइरहेका छन्। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन्। स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रुपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रुपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रुपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ। स्वास्थ्य बिमा कार्यक्रममा 59,70,403 जना बिमित छन्।
1: इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज जलमार्ग नजिक आफ्ना सेना र व्यावसायिक जल यातायातका लागि खतरा छानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको हो। अमेरिकी पक्षले यो कारबाही रक्षात्मक र सीमित प्रकृतिको रहेको जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, गुड मर्निङ. हामीले चक्रण आज चर्कन जालले गाउनु भएको गीत सुन्दै थियौँ. छोटो मिठो गीत, यसपछि फेरि अरू गीतहरू छन्, मिठा मिठा गीतहरू छन् आज कार्यक्रममा, विभिन्न भेराइटीका गीतहरू. बिहानको समयमा 9 बजीसम्म म राखिरहन्छु र आज 8 बजेपछि भने यहाँहरूले काठमाडौँको सौगातको साथमा श्री सुनवारजीलाई पाउनुहुन्छ यहीँबाट 9 बजेपछिको समयमा. अहिले बिहानको 7:08 गएको छ. वेलकम ब्याक. आज बिहानीको यो सो नमस्ते युकेमा फेरि पनि एकचोटि म आशा छु तपाईँको साथमा 9 बजीसम्म साथै रहन्छु. अब अहिले यो बेलामा चाहिँ मौसमको चर्चा गर्ने बेला भएको छ.

एज युजल सधैँ जस्तो मौसमको चर्चा गर्ने गर्छौँ होइन, र मौसम हिजो अलिक शीतल भएको थियो यता इङ्ल्यान्डको पूर्वीय भेगतिर, पश्चिमी भेगतिर चाहिँ वेल्सतिर गर्मी नै रह्यो होइन, तातो नै रह्यो, र एकछिन तापक्रम यहाँ घटेर अलिक शीतल भयो, शीतल हावा चलेको कारणले गर्दाखेरि भित्र पनि अलिक शीतल शीतलै अनुभव गऱ्यौँ हामीले, तर आज फेरि तापक्रम उक्लिँदैछ माथि बिस्तारै घाम लागिसकेको छ अघि नै होइन, र हामी अलिकति यो स्टिल स्प्रिङमै छौँ, मेट्रियोलोजिकल्ली भन्ने हो भने चाहिँ स्प्रिङ सिजनमै छौँ, र यो लेट स्प्रिङको तापक्रम चाहिँ 10-15 डिग्री जुन नर्मल तापक्रम हुन्छ त्योभन्दा 10-15 डिग्री सेल्सियस माथि अहिले तापक्रम भइरहेको छ, र यो तातोपना कहिलेसम्म रहन्छ त यसरी हामी चेक गरौँ, अब आजदेखि नै हेर्दै जाउँ होइन, नेक्स्ट विक चाहिँ मजाले तापक्रम घट्छ र पानी पनि पर्छ ठाउँ ठाउँमा, हुन त पानी भोलि पनि पर्छ तर सबै ठाउँमा पर्दैन कि, आज पनि अलिअलि पऱ्यो, हिजो पनि पऱ्यो कर्नवलतिर अलिअलि, अनि यस्तै अलिअलि माथि राति त्यो कर्नवलदेखि अलिक माथितिर पनि पर्न गयो होला तपाईँहरूकोतिर होइन, यसो हेर्दाखेरि चार्टमा त्यो देखिन्छ, तर अब सबै ठाउँमा चाहिँ छैन, आज पनि घमाइलो सुरुवात भएको छ आज, र अलिअलि बादल चाहिँ इङ्ल्यान्डको मध्य दक्षिणी भेगतिर अलिअलि नर्दर्न आयरल्यान्डतिर लाग्छ अहिले दिउँसो, र इङ्ल्यान्डको मध्य दक्षिण भेगतिर अलिअलि पानी पनि पर्छ, सबै ठाउँमा चाहिँ होइन फेरि, र सबै अरू बाँकी ठाउँमा सुक्खा नै रहन्छ, तापक्रम लन्डन एरियामा बढेर आज फेरि 31 डिग्री सेल्सियस, हिजो 10 डिग्री कम थियो होइन, 10 डिग्री होइन 25 डिग्री सेल्सियस कम, अस्तिको तापक्रम चाहिँ 35.1 डिग्री सबभन्दा म्याक्सिमम् टेम्परेचर चाहिँ, र हिजो घटेको थियो शीतल भयो, आज फेरि लन्डनमा 31 डिग्री सेल्सियस पुग्छ, बर्मिङहामतिर 28 होइन, कार्डिफतिर 26, हिजो त योभन्दा धेरै थियो कार्डिफमा, अनि बेलफास्टमा 20, माथि स्कटल्यान्डतिर 18-24 डिग्री सेल्सियसको तापक्रम हुन्छ, यो आजको कुरा भयो, र भोलि फ्राइडे शुक्रबारको दिनमा सुरुवातमा त घमाइलो सुरुवात नै हुन्छ इङ्ल्यान्ड वेल्सको लागि, घमाइलो सुरुवात भए पनि पछि चाहिँ यो लेट आफ्टरनुनदेखि चाहिँ बादल लाग्न थाल्छ, इङ्ल्यान्ड वेल्समा बादल लाग्छ, अनि यता नर्दर्न आयरल्यान्डतिर पनि बादल लाग्छ, अलिअलि छिटफुट पानी पनि पर्छ, त्यता माथि स्कटल्यान्डमा चाहिँ मजाले बादल लाग्छ र पानी पनि पर्छ, त्यहाँ दक्षिण पश्चिमी हावा चलिरहेको हुन्छ माथि, र तापक्रम भोलि चाहिँ फ्राइडे घटेर लन्डनमा 26 डिग्री सेल्सियस हुन्छ, शीतल हुन्छ, अनि नर्वेस्टतिर 25, यता इङ्ल्यान्डको पश्चिम भेग वेल्सतिर चाहिँ घट्छ फेरि माथि उत्तर इलाकातिर पनि तापक्रम घट्दै जान्छ, कार्डिफतिर प्लेमाथतिर 20 डिग्री सेल्सियस, इभन लिभरपुलतिर पनि भोलि फ्राइडेको तापक्रम, बेलफास्टतिर 21, माथि स्कटल्यान्डतिर 15-21 डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ, त्यसपछि शनिबारको दिनमा फेरि पनि घमाइलो सुरुवात हुन्छ इङ्ल्यान्ड वेल्सको लागि, दक्षिण स्कटल्यान्डमा पनि एकदम घमाइलो सुरुवात हुन्छ, तर नर्दर्न आयरल्यान्डतिर माथि स्कटल्यान्डको उत्तर इलाकातिर भने बादल लाग्ने पानी पर्ने हुन्छ, इङ्ल्यान्ड वेल्समा घमाइलो र सुक्खा नै रहन्छ, तापक्रम शनिबारको दिनमा लन्डनमा 27 डिग्री सेल्सियस, नर्वेस्टतिर बर्मिङहामतिर 24, कार्डिफतिर भयो लिभरपुलतिर 21 डिग्री सेल्सियस, न्युकासलतिर 22, बेलफास्टतिर 19, माथि स्कटल्यान्डमा 14-18 डिग्री सेल्सियसको तापक्रम हुन्छ, यो आउने शनिबार इङ्ल्यान्ड वेल्समा घमाइलो नै हुन्छ, सुक्खा नै हुन्छ, अब गर्मी नै हुन्छ भन्नु पऱ्यो, तातो नै रहन्छ, सन्डे आइतबारको दिनमा नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर पानी पर्छ, अलिअलि इङ्ल्यान्डको दक्षिण पश्चिमी इलाकातिर पनि छिटफुट वर्षा हुने सम्भावना छ, र इङ्ल्यान्ड वेल्समा मजाले बादल लाग्छ, घाम पनि लाग्छ फेरि दिउँसोको समयमा, सुरुमा बादल लागेको भए पनि, र तापक्रम चाहिँ आइतबारदेखि फाइनली घट्छ, लन्डनमा नर्वेस्टतिर 23 डिग्री सेल्सियस पुग्छ भने कार्डिफमा 20, अनि माथि स्कटल्यान्डतिर त त्यति नै पर्छ, त्यति नै भइरहन्छ, बेलफास्टतिर स्कटल्यान्डतिर हेर्दाखेरि शनिबारको जस्तै नै तापक्रम हुन्छ, अनि फाइनली मन्डे सोमबारदेखि चाहिँ अलि धेरै ठाउँमा पानी पर्छ, नर्दर्न आयरल्यान्ड वेल्स माथि स्कटल्यान्ड अनि इङ्ल्यान्ड उत्तरी इलाका होइन मिडल्यान्डतिर पश्चिम इलाका पानी पर्छ, अलिकति इङ्ल्यान्डको पूर्वीय भेग चाहिँ सुक्खा नै रहन्छ, तर तापक्रम चाहिँ घटेर 22 डिग्री सेल्सियस पुग्छ लन्डनमा, हजुर फाइनली शीतल हुन्छ, कार्डिफतिर 19, बेलफास्टतिर पनि 19, माथि स्कटल्यान्डतिर 14-18 नै रहन्छ, त्यसपछि तापक्रम यति नै 22 डिग्री वरपर रहिरहन्छ नेक्स्ट विक, पानी पनि अलिअलि पर्छ, सो लुकिङ गुड अहेड। अब गीत सुनाउ आउनुहोस्, अशोक दर्जी र टङ्क बुढाथोकीले गाउनुभएको

अशोक दर्जी अनि टङ्क बुढाथोकीले गाउनु भएको उहाँहरूको यो एउटा चर्चित गीत हामीले सुन्दै थियौँ। अहिले समय बिहानको 7:17 गएको छ यहाँ बेलायतमा। नेपालमा दिउँसोको 12:00 भर्खरै 12:02 गएको छ। ब्रुनाई र हङकङतिर दिउँसोको 2:17 गएको छ। अब आजको वैदेशिक विनिमय दर के छ राखौँ। आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 14 बिहिबारको दिन, तदनुसार 28 मे सन् 2026 दिन हो आज। बकर ईद परेको छ आज, अनि विश्व महिला स्वास्थ्य दिवस पनि हो आज। आजको वैदेशिक विनिमय दरमा पाउन्ड स्टर्लिङको भाव हेरौँ। एकको खरिदर आज 205.32 रुपियाँ छ, बिक्री दर 206.12 रुपियाँ। पाउन्ड स्टर्लिङ फेरि एकचोटि, एकको खरिदर 205.32 रुपियाँ छ र बिक्री दर 206.12 रुपियाँ रहेको छ। आजको रेट भयो यो। र अब उता अर्को प्रसङ्ग हेर्दाखेरि चाहिँ हामीले सधैँ राख्ने सुन र चाँदीको मूल्य। सुन र चाँदीको मूल्य कति छ आज? आज घटेको छ, निकै नै घटेको छ। आज 285,000 रुपियाँ पुगेको छ आज प्रति तोला सुनको मूल्य। हजुर, प्रति तोला सुनको मूल्य फेरि एकचोटि 285,000 रुपियाँ छ। चाँदी प्रति तोलाको मूल्य 4,865 रुपियाँ। 4,865 रुपियाँ सुन र चाँदीको मूल्य आज रहेको छ। र यो अमेरिका अनि इरानको बीचको मध्य यो पूर्वको लडाइँको कारणले गर्दाखेरि यो सब भइरहेको छ। फेरि नयाँ आक्रमणहरू भएका छन्, युद्ध विरामको सम्भावना देखिँदैन। त्यसैले गर्दाखेरि पनि यो सुन र चाँदीको मूल्यमा चाहिँ उतार चढाव भइरहेको अहिले हामी देख्छौँ। शान्तिवार्ता हुन लाग्यो भन्दाखेरि चाहिँ फेरि बढिरहेको सुनिन्छ, होइन? शान्तिवार्ता देखिन्छ, शान्तिवार्ता हुन नसकिने अवस्था देख्दाखेरि फेरि पनि यसमा घटिरहेको अहिले चाहिँ यो देखिरहेका छौँ हामीले। एनिवे, आज सुन र चाँदीको मूल्य यो छ। अब चाहिँ गीत सुन आउनुहोस् फेरि। यो एउटा गीत एस्कोर्ट म्युजिक क्रिउको रहेको छ।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

अर्जुन पोखरेल अनि शान्तिश्री परियारले गाउनु भएको एउटा मायालु गीत हामीले सुन्यौँ भर्खरै. अब एकछिनमा फेरि अर्को लोक भाका सुन्नेछौँ. अर्को लोक भाका भन्दाखेरि यहाँहरूले चाहिँ कहिलेकाहीँ मिश्रित लोक मिश्रित भाकाहरू पनि सुन्ने गर्नुहुन्छ होइन, कहिले चाहिँ पक्का लोक प्योर लोक भाकाहरू दोहोरी भाग गीतहरू पनि सुन्नुहुन्छ. अहिले एकछिनमा आउँछ एउटा. अहिले समय चेक गर्नुपर्दाखेरि बिहानको 7:30 भयो, अहिले 7:30 गयो. अब राशिफल सुन्न पर्छ आजको. यो राशिफल हाम्रो पात्रबाट म राख्ने गर्छु, कहिले नेपाली पात्रबाट, कहिले हाम्रो पात्रबाट. र अब सुरुमा मेष राशि पर्छ, मेष राशिको हेरिहालौँ. मेष राशिलाई आज मनमा नयाँ योजना पलाउन सक्छ र त्यसलाई तुरुन्त सुरु गर्ने इच्छा पनि जाग्न सक्छ. टाढाको व्यक्तिबाट आएको खबरले उत्साह थपिएला, हतारमा निर्णय नगर्नु राम्रो हुनेछ. वृष राशि, धन सम्बन्धी विषयमा बढी सोच चल्न सक्छ. अरूको कुरामा सजिलै विश्वास गर्दा अलमल पनि हुन सकिएला. शरीरलाई आराम कम मिल्दाखेरि थकान महसुस हुन सक्छ. मिथुन राशिको आज कसैसँगको भेटले मन रमाइलो बनाउनेछ. पुरानो दूरी पनि कम हुन सक्छ. सहमतिमा गरिएको काम सहज बन्ला. बोलीमा नरमपन राख्दा फाइदा हुनेछ. कर्कट राशि, दैनिक काममा फेरबदल आउन सक्छ. सानो विषयमा पनि ध्यान दिनुपर्ने अवस्था बन्ला. खानपिन मिलाएर चल्नु उपयुक्त हुनेछ. सिंह राशि, मन हलुका र खुला रहने सङ्केत छ. रमाइलो वातावरणमा समय बित्न सक्छ. सृजनात्मक सोचले नयाँ ऊर्जा दिनेछ. आफूलाई मनपर्ने कामतर्फ आकर्षण पनि बढ्ला. कन्या राशि, घरभित्रको वातावरण मिलाउन समय दिनुपर्ने देखिन्छ. आफन्तको कुराले मन छोइन सक्छ. पुरानो विषय फेरि उठ्न सक्ने सम्भावना आज रहेको छ. तुला राशिको हेरौँ. आज धेरै व्यक्तिसँग कुराकानी हुन सक्छ र त्यसबाट नयाँ जानकारी पनि प्राप्त होला. छोटो यात्रा उपयोगी बन्ने सङ्केत छ. आफ्नो प्रस्तुतिकरण प्रभावकारी रहनेछ. वृश्चिक राशिको भने खर्च र आवश्यकता छुट्याउनु पर्ने दिन छ आज. सानो बचतले पछि राहत दिन सक्छ अनि आज परिवारको साथले मन स्थिर रहला वृश्चिक राशि हुनेको. धनु राशिलाई भने आज आत्मविश्वास बढ्ने र नयाँ अनुभवतर्फ मन आकर्षित हुनेछ. आफूले चाहेको विषयमा स्पष्ट निर्णय लिन सकिनेछ. आज दिन ऊर्जामान महसुस होला आजको दिन तपाईँको लागि, अर्थात् धनु राशिको लागि. भने अब लागौँ मकर राशितर्फ. आज मकर राशिको भिडभन्दा शान्त वातावरण रोज्न मन लाग्ने समय छ तपाईँको. पुराना सम्झनाले सोचाइ गहिरो बनाउन सक्छ. आफूलाई धेरै विश्राम दिनु आवश्यक छ आज. कुम्भ राशिलाई आज साथीभाइसँगको भेटले नयाँ योजना जन्माउन सक्छ र भविष्यबारे सकारात्मक सोच पनि बढ्नेछ आज. आशा गरेको सहयोग प्राप्त हुने सङ्केत छ. सामाजिक वातावरण अनुकूल रहनेछ. अब अन्तमा पालो छ मीन राशिको. कामको क्षेत्रमा तपाईँको सक्रियता देखिन थाल्नेछ. जिम्मेवारी पूरा गर्दा अरूको विश्वास बढ्न सक्छ. अनुभवले सही निर्णय लिन मद्दत पनि गर्नेछ. राशिफल यहीसम्म आएर समाप्त भयो आजको लागि. अब राशिफलपछि फेरि पनि गीत सुन्न पर्छ अर्को. र यो गीत चाहिँ अब गाउँदै हुनुहुन्छ मौसम गुरुङ अनि कालिका रोका मगर.

0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: केको बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: पुरा हुँदिन तिमी बिना। यहाँहरूले अहिले झ्याइकुटी ब्यान्डको प्रस्तुति सुन्दै हुनुहुन्थ्यो। झ्याइकुटी ब्यान्ड, हजुर झ्याइकुटी ब्यान्ड पनि रहेछ, मैले यो गीत सुनेर थाहा पाएको छु। आज बिहानको 7:43 गएको छ, यो बेलामा प्रश्न सुन्ने बेला भएको छ। यो साताको लागि राखिएको प्रश्न एकचोटि यहाँहरू समक्ष राखौँ फेरि।
1: यी कलाकारहरू मध्ये कुन गायिका लोक दोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका। यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोक दोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका।
0: हजुर, उहाँहरूमध्ये को हो हुनुहुन्छ उहाँ? अब एउटा नाम हामीलाई पठाउनुहोस् भोलि बिहानसम्ममा। हजुर, भोलि बिहानसम्म, भोलि बिहान 8 बजीसम्ममा हामीलाई नाम पठाइदिइसक्नुहोला। तपाईँहरू यदि यो यसपालिको लकी ड्रमा भाग लिन चाहनुहुन्छ भने, र पठाउँदै हुनुहुन्छ यहाँहरूले, मेसेजहरू आइरहेका छन्, फटाफट लेख्दै गर्नुहोला। अझै पनि भोलि बिहान 8 बजीसम्म समय छ, 9 बजेभन्दा अगाडि चाहिँ लकी ड्र हुन्छ र दुईजनाको नाम निस्कनेछ यसपालि, जसले पाउनुहुन्छ 30 मे शनिबारको दिनमा हुन लागिरहेको 9 लोक दोहोरी स्वर्णिम साँझको टिकट, एक एकवटा टिकट दुईजनाले पाउनुहुन्छ, जुन कार्यक्रम चाहिँ एम्पायर हल अलोसटमा हुँदैछ। टिकट एडभान्समा लिनुहुन्छ भने 20 पाउन्ड, ढोकामा 25 छ, होइन, नानीहरूको लागि चाहिँ, नानीहरू र सिनियर सिटिजनको लागि केवल 15 पाउन्ड मात्र रहेछ। र यो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले अर्गनाइज गर्ने यो कार्यक्रमको बारेमा अझै विस्तृत जानकारी हामी लिन्छौँ। कल्पना श्रीपालजीसँग मैले कुराकानी 8 बजेको समयमा तपाईँले सुनाउँछु यो गरेको कुराकानी, होइन, र उहाँले अझै विस्तृत रूपमा यसबारेमा जानकारी दिनुहुनेछ। उहाँ गायिका हुनुहुन्छ, एक गायिका, उहाँको पनि मिठा मिठा गीत छन्, उहाँको गीत पनि सुन्नेछौँ हामी। र यस्तै गरिकन उहाँ चाहिँ अहिले यो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको चाहिँ प्रथम उपाध्यक्ष हुनुहुन्छ। उहाँसँगको कुराकानी 8 बजेपछिको समयमा छ। प्रश्न चाहिँ यही नै हो, अब मैले भर्खरै राखिसकेको छु दोहोराइ दोहोऱ्याइकन, यसलाई फेरि नेक्स्ट आवरमा हामी दोहोऱ्याउनेछौँ र खोज्दै गर्नुहोला। यसो होमवर्क चाहिँ तपाईँहरूको जिम्मामा छोडेको छु, कतिको होमवर्क गर्दै हुनुहुन्छ यसो हेर्दाखेरि तपाईँहरूको होमवर्क गर्नुभएको छ यहाँहरूले, नर्मलै भन्नुपर्छ यहाँहरूको अहिलेको होमवर्क चाहिँ, नत्र त एकदम कहिले चाहिँ एकदम धेरैले गर्नुहुन्छ, कहिले एकदम न्यून, कहिले चाहिँ एकदम कम्तीले, के त्यो क्वेसनको आन्सरै पत्ता लगाउन नसकेर एकदम कम्तीले पनि दिनुहुन्छ, तर अहिले चाहिँ नर्मल छ, ठिक ठिकै छ भन्नु पऱ्यो। ओके, भोलिसम्म समय छ, केही छैन, होमवर्क अझै गर्दै गर्नुहुन्छ भने चाहिँ हामी गीत सुन्छौँ। फेरि अर्को प्रश्न मैले राखिहालेँ अहिले, यो गीत चाहिँ अघि हामीले झ्याइकुटी ब्यान्डको गीत सुन्यौँ, अहिले चाहिँ रजिना रिमाललाई सुन्दैछौँ।

छोटो मिठो गीत हामीले सुनिरहेका थियौँ रजिना रिमालले गाउनु भएको। अब चाहिँ एकछिनमा फेरि मिलन अमात्य राजन राजशिवा कोटीलाई सुन्दै अगाडि बढ्नेछौँ हामी एकैछिनमा। आजको यो समय एकचोटि चेक गर्नु पर्दाखेरि अहिले समय बिहानको 7:51 गएको छ हजुर। र आजको यो समय अब गर्मी बिस्तारै फेरि चढ्दै जान्छ। यहाँ हुन त शीतल हावा छ बिहानको समयमा, हिजोकै स्टिल शीतलपन अलिअलि रहे पनि अब तापक्रम बढ्दैछ बिस्तारै सबै ठाउँतिर। लन्डनमा पनि आज फेरि तापक्रम बढेर झन्डै अब 30-31 डिग्री सेल्सियससम्मको हुन सक्ने सम्भावनाका कुरा गरिएको छ। त्यसैले गर्दाखेरि अलिकति ध्यान दिनुहोला है यहाँहरूले। आज हिट अब एकदमै गर्मी छ, तातोपना बढ्दैछ होइन, आज भोलि त्यस्तै छ। र त्यसपछि हुन त नेक्स्ट विक त पानी पनि पर्छ र शीतल हुन्छ, तर पनि गर्मीको बेलामा चाहिँ अलिकति बाहिर निस्कनुहुन्छ भने ध्यान दिनुपर्ने कुराहरू अब सनस्क्रिन, लोसन, पानी पनि बोक्नु पर्यो, सनग्लास लाउनु पर्यो होइन, अनि ह्याट पनि लाउनु पर्यो कि छाता ओढेर हिँड्नु पर्यो कि चाहिँ अब यहाँ प्राय छाता ओढेर हिँड्ने चलन छ होइन, मजाले सन ह्याट चाहिँ लगाउनु पर्यो। र अब पानीमा डुब्न प्रायः जस्तो कस्तो हुन्छ भने मानिसहरू पानीमा डुब्न जान्छन्, वकिङ पनि जाने गरिरहेका हुन्छन् होइन। त्यसले गर्दाखेरि यो दिउँसोको समयमा चाहिँ वकिङ अथवा बाहिर कतै हिँड्नुहुन्छ भने निस्किनु ठिक छैन। दिउँसो विशेष गरिकन बिहानको 11 बजेदेखि दिउँसोको 3 बजेसम्म चाहिँ एकदमै बढी तापक्रम हुन्छ। त्यसले गर्दाखेरि त्यो समयमा चाहिँ बाहिर निस्कन भएन। एकदम यङ चिल्ड्रेनहरू, बच्चाहरू होइन, अनि एल्डरली वृद्धवृद्धाहरू, उहाँहरू एकदमै केयरफुल रहनुपर्छ। र कुकुरहरू पनि विशेष गरिकन अहिले पेटहरू घरमा पालेको हुन्छ होइन, र त्यो कुकुरहरूलाई पनि गाह्रो हुन्छ कि उनीहरूलाई पनि शीतल बनाउनु पर्छ। त्यसले गर्दाखेरि शीतलमै राख्ने उनीहरूलाई, यो एकदम प्रचण्ड घाममा घर बाहिर ननिस्किने, शीतल भएर बस्ने होइन, र छायामा बस्ने, बसे पनि बाहिर निस्केर छायामा, र यो कुलिङ इफेक्ट वाटर, पानीको चिसोले एकछिन चिसो त बनाउँछ होइन, तर पनि त्यसले चाहिँ फेरि घाममै बाहिर निस्किँदाखेरि स्टिल बर्न गर्ने सम्भावनाहरू हुन्छन्। पानी धेरै पिउनु पर्यो, पानी कम हुन्छ शरीरमा, जसले चाहिँ एकदमै गाह्रो बनाउन सक्छ होइन। बाहिर निस्क जाँदाखेरि सनस्क्रिन लोसनहरू लाउनु बिर्सनु भएन। अहिले युभी रेज एकदमै हाई छ यहाँनिर, र पानी पनि फेरि कस्तो हुन्छ भने यहाँ बेलायतमा पानीको कुरा गर्दाखेरि अहिले पानीको पनि समस्या छ यहाँ। र यो पानीको समस्या भन्दा सबै ठाउँमा त होइन, तर यता केन्ट एरियातिर चाहिँ अलि आवश्यक पर्ने गरिकन मात्रै पानी चलाउनु पर्छ, अत्यावश्यक कुराहरूमा चलाउने भन्ने कुराहरू आइरहेका छन् कि अहिले यो मेसेजहरू। र यो कस्तो भने पानीको सप्लाई अलिकति यो हिट पानी नपरेको बेलामा कम पनि हुन्छ यहाँनिर, त्यसैले गर्दाखेरि यो पानीमा पानीको सर्टेज पनि छ भन्ने कुरा अहिले साउथ इस्ट वाटरले भनेको छ। र केन्ट एरियामा चाहिँ जहाँ हामी छौँ त्यहाँनिर बाक्लो बस्ती छ, र एकदम अत्यावश्यक कामको लागि, अत्यावश्यक चिजको लागि चाहिँ पानी प्रयोग गर्ने भनिएको छ होइन, जस्तो खानु पर्यो, वासिङ गर्नु पर्यो, कुकिङ गर्नु पर्यो, यसको लागि चाहिँ अब यिनीहरू भए एकदम अत्यावश्यक प्रयोगहरू पानीको। सो यसको लागि चाहिँ अहिले गर्ने, नत्र अनावश्यक पानी खेर नफाल्ने भनेर भनिएको छ होइन यहाँनिर। र कतिपय ठाउँमा, सबै ठाउँमा त होइन, यो सप्लाई अलिकति सप्लाईमा डिस्टर्ब भएको कारणले गर्दाखेरि रिजर्भहरू पनि, रिजर्भको लेभल कम्ती भएको र सप्लाई इस्युहरू आएको कारणले गर्दाखेरि अन्टिल यो रिजर्भ अब फेरि लेभल नबढेसम्म चाहिँ कति केही साउथ इस्ट वाटर कम्पनीले चाहिँ झन्डै यो एरियाको 1800 कस्टमर ग्राहकहरूलाई चाहिँ वाटर सप्लाईमा अलिकति समस्याहरू भएको छ। त्यसैले गर्दाखेरि अब केही समय लाग्छ यसलाई फुल्ली अपरेट गर्दाखेरि अन एन्ड अफ पानीहरू सप्लाई पनि भइरहेको छ। सो यो यतातिरको कुरा भयो होइन, र केन्ट वाटर सप्लाईले केन्टमा मात्र होइन, ससेक्स अनि लेस्टर सायरतिर पनि यो साताको अघिल्लो, यो साताको अगाडिको दिनहरूमा तपाईँहरूले त्यो पानीको प्रेसरहरू अलिक कम भएको, समस्याहरू भएको त्यहाँ थाहा पाउनु भएको छ होइन। सो अलिकति जोगाउनु पर्ने पनि हुन्छ, र पानीको यो चिसोमा हाम फाल्नु भएन, पानी तातो छ गर्मी छ भनेर गएर खोलामा, समुद्रमा हाम फाल्दाखेरि दुर्घटनाहरू भएका छन्। र यो हप्ताको हिट वेभमा मात्रै यसरी, यही हप्ता मात्रै 9 वृद्धवृद्ध बालबालिका गरिकन 9 मानिसहरूको मृत्यु भएको छ ओपन वाटरमा, पानीमा हाम फाल्दाखेरि,
पानीमा खेल्दाखेरि चिसो बनाउनको लागि समुद्र किनारतिर कोही खोलातिर गए होइन कोही लेकतिर त्यो हाम फाल्दाखेरि त्यस्तो भएको छ त्यसैले गर्दाखेरि ध्यान दिनु होला. अब गीत सुरु गरिसकेको छु मैले मिलन अमात्या र राजन शिवाकोटीले गाउनु भएको निकै भयो गीत नसुनेको अब इन्जोय गरौँ उहाँहरूलाई सुन्दै समाचारतिर लागौँ.

सहकारीमा भएको बेतिथि जाँचबुझ गर्न बनेको आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण हो भनिएको छ। प्रतिवेदनमा सहकारी दर्ता कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही सञ्चालकले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले नियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको कारण मानेको छ। आयोगले सहकारी सञ्चालक र व्यवस्थापकहरूको प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निम्ता गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै साम्पाङले श्रम संस्कृतिमा समाहित हुन घिसिङलाई आग्रह गरेको जानकारी पनि दिनुभएको छ। केपी ओली र प्रचण्ड, प्रचण्ड र शेर बहादुर, बालेन र रवि लगायतको उदाहरण दिँदै उहाँले मिल्नका लागि निम्तो पठाउनु भएको हो। निर्माण सामग्रीको मूल्य वृद्धिले ठेक्का पट्टामा निवेदन पर्न छाडेको छ। विराटनगर महानगरले आह्वान गरेको सड़क कालोपत्र र पक्की नाला निर्माणका लागि ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले निवेदन नै हाल्न छाडेको महानगरको योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले जानकारी दिनुभएको हो। पछिल्लो पटक विकास निर्माणसँग सम्बन्धित 46 ठेक्का आह्वान गरेकोमा 14 एउटा पनि निवेदन नपरेको महानगरले जनाएको छ। महानगरले अर्को जारी गर्दा पनि निवेदन परेको छैन। विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको समितिले कागजपत्र छानबिन नामावली सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34 र पोखरा विश्वविद्यालयका लागि 33 जनाको आवेदन स्वीकृत भएको छ। त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजर्षी जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। 218 जनाले आवेदन दिएकामा 179 जना प्रतिस्पर्धाका लागि योग्य भएको समितिले जनाएको छ। स्वीकृत उम्मेद्वारहरूको प्रस्तुतिकरण र अन्तर्वार्तापछि समितिले हरेक विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गर्ने व्यवस्था छ। प्रेस काउन्सिल नेपालले पेसागत आचरण, विपरीत काम नगर्न, नगराउन संचार माध्यम, पत्रकार एवं सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ। पछिल्लो अनुगमनमा आचरण विपरीतका प्रवृत्ति देखिएको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गरेर कुनै सामग्री नराख्ने, भ्युअर बढाउन अपुष्ट सामग्री राख्ने, बिना अनुमति सार्वजनिक निकायमा गएर अमर्यादित शैली देखाउने, हप्की डप्की एवं दुर्व्यवहारजन्य क्रियाकलाप गर्ने प्रवृत्ति बढेको छ। काउन्सिलले विद्यालयभित्र गएर अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बालबालिकासँग अन्तर्वार्ता लिएर भिड नराख्न पनि सजग गराएको छ। तथ्यहीन, अपुष्ट आरोप लगाएर चरित्र एवं गोपनीयता हनन हुने र व्यावसायिक शाखमा असर पर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न समेत काउन्सिलले चेतावनी दिएको छ। पोखराको फिर्के खोलाको खोला

काल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारी समेत संरचना हटाउने काममा खटिएको महानगरले जनाएको छ। विक्रमसम्म 2080 सालमा गरिएको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका 160 संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदन।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। हामीले आज फेरि एकचोटि गैराघरे काइली सुन्यौँ। श्रीकृष्ण बम मल्ल अनि मेलिना राईले गाउनुभएको अहिलेको यो निकै चर्चामा आएको गीत हो र यो चर्चित गीत आज फेरि एकचोटि सुनेर मनोरञ्जन हामीले गरिसकेपछि फेरि अर्को गीत पनि सुन्छौँ। आशिष अविरल, अस्मिता अधिकारीले गाउनुभएको यस्तै चर्के गीत छ अर्को। अनि त्यसपछि भने हामी कुराकानी सुन्नेछौँ आज कल्पना श्रीपालजीसँग गरेको कुराकानी, र यो कुराकानीमा हुनुहुन्छ हजुर कल्पना श्रीपालजी भनिहाले। यो कुराकानी चाहिँ हामीले अब आउने कार्यक्रम उहाँहरूको छ, यो नौ लोकदोहोरी कार्यक्रम, यस सम्बन्धी कुराकानी हुनेछ, सुन्न नभुल्नु होला। र यस्तै गरिकन अर्को प्रसङ्ग, अब न्युज पेपरका हेडलाइनहरू हुन्छन्। आजको न्युज पेपरका हेडलाइनहरू के छन् यो प्रसङ्ग यसो हेरौँ। अब आजको प्रसङ्गमा हामीले चाहिँ धेरै कुरा अहिले यहाँ ब्रिटेनको युथ क्राइसिसको बारेमा हामीले देखिरहेका छौँ, र ब्रिटेनको यहाँ बेलायतमा अहिले जबलेसनेस विशेष गरिकन युथहरूमा, युवा वर्गहरूमा देखिएको छ, र अनइम्प्लोइमेन्ट रेट यहाँ अहिले युथहरूमा चाहिँ बढी पनि रहेको छ। नम्बर अफ पिपल अर्थात् यो यङ पिपल को संख्या, युवाहरूको संख्या जो रोजगारमा अनि एजुकेसनमा दुवै क्षेत्रमा कम भइरहेको छ अरे यहाँ, एउटा रिपोर्टले अहिले यो बताएको छ। र रिपोर्ट चाहिँ फर्मर मिनिस्टर, पूर्व हेल्थ सेक्रेटरी, पूर्व स्वास्थ्य मन्त्री एलन मिलबर्न को एउटा रिपोर्टमा चाहिँ यो कुरा सबै उल्लेख गरिएको छ। र उहाँ चाहिँ पूर्व प्रधानमन्त्री सर टोनी ब्लेयरको कार्यकालमा हुनुहुन्थ्यो स्वास्थ्य मन्त्री, र उहाँले चाहिँ अहिले यो यङ पिपलहरू अर्थात् युवा वर्गहरू जो जति अहिले काम पाइरहेका छैनन्, एजुकेसन उनीहरूले लिइरहेका छन्, पढिरहेका छन्, तर काम पाउन उनीहरूलाई गाह्रो भइरहेको छ, र कति चाहिँ एजुकेसनमा नै नजाने कि शिक्षा नै नलिने कतिले चाहिँ, त्यो समस्या यहाँ देखिएको छ अहिले र एकदमै बढिरहेको छ। युवा जगतमा एजुकेसन पनि शिक्षा पनि नलिने, काम पनि नगर्ने, र यो सङ्ख्या चाहिँ बढेर अब नेक्स्ट पाँच वर्षमा, आउँदो पाँच वर्षमा चाहिँ 1.25 मिलियन पुग्न सक्छ भनेर उहाँले चाहिँ यो एउटा रिपोर्ट मा फाइन्डिङ जे गर्नुभएको छ अनुसन्धान गरेर यो रिपोर्टमा भनिएको छ। र पूर्व स्वास्थ्य मन्त्री एलन मिलबर्नको यो रिपोर्ट चाहिँ अब पब्लिस हुन्छ, सरकारको यो रिभ्यू गर्दै गर्दाखेरि उहाँले लेख्नुभएको युथ वर्कलेसनेस टुडे आज कस्तो छ भन्ने कुरा, र यसरी नै कन्टिन्यू हुँदै जाने हो भने अब नेक्स्ट पाँच वर्षमा 1 मिलियनभन्दा बढी काम गर्ने कामबाट वञ्चित हुन्छन् होइन, र त्यस्तै यो हिसाबले चाहिँ 10 जनामा 6 जना यङ पिपलहरू चाहिँ नेभर ह्याड अ जब, के उनीहरू निट जब कहिले पनि नगरेको व्यक्तिहरूमा गरिनेछन् उनीहरू, यो सङ्ख्या हुनसक्छ। जबकि 2 दशक अगाडि चाहिँ झन्डै 10 जना मध्ये 4 जना मात्रै काम यसरी निट काम नगरेर बसिरहेका हुन्थे विभिन्न कारणले होइन, तर अब आउँदो जेनेरेसन चाहिँ यस्तो हुनसक्छ 10 जनामा 6 जना चाहिँ कम्प्लिट कामै नगर्ने कि जिरो काम गर्ने, हजुर त्यो जेनेरेसन अब आउन सक्छ, जसले गर्दा चाहिँ हामीले लस्ट जेनेरेसन चाहिँ अब आउने दिनमा पाउन सक्छौँ। लस्ट जेनेरेसनको सङ्ख्या बढ्न सक्छ र यो चाहिँ स्थायी रूपमा रहन सक्छ यदि हामीले यसप्रति ध्यान नदिने हो भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। र यो कुरा आइरहेको छ अहिले विशेष गरिकन हेल्थ, एजुकेसन, वेलफेयर सिस्टम, यो सबैमा ध्यान दिनु पर्यो होइन। र अहिले यो हुनुको पछाडि अब धेरै रिजनहरू छन्, त्यसमा अब सरकारको पनि धेरै ठुलो हात हुन्छ यसमा होइन, र यो फेलर चाहिँ, यो कमजोरी अथवा जे यो कुरा जुन सिस्टम छ, यो चाहिँ युवा वर्गको फेलर होइन, यो चाहिँ अहिलेको सिस्टमको फेलर हो। सिस्टम अहिले फेल भएको हो, जुन सिस्टम चाहिँ पास्टमा अड्किरहेको छ अरे कि, अहिले वर्तमान र भविष्यमा होइन कि, उनीहरू भूतकालमै अड्किरहेका छन् रे। सो यो सिस्टम त्यो अड्केको कारणले गर्दाखेरि र एक्टिभ अलिकति नभएको कारणले गर्दाखेरि, यतातिर ध्यान नगएको कारणले गर्दाखेरि धेरै त्यो कुरा अहिले चाहिँ यो फाइन्डिङले भनेको छ। र यसमा अब यो रिपोर्टमा चाहिँ अहिले अब निट जेनेरेसन हेर्नुहोस् त होइन,
र अहिलेको चाहिँ यो नेट जेनेरेसन काम गर्दै नगरेका युवा वर्गको संख्या चाहिँ झन्डै 9,97,000 छ अहिले यहाँ बेलायतको 16-24 वर्षकाको र अब आउने झन् 2031 सालसम्ममा त 33% बढेर 1.25 मिलियनै पुग्नेवाला छ जुन चाहिँ अब यो अहिलेको जब क्राइसिस भनेको यहाँ बेलायतमा चाहिँ एकदम बढी छ यहाँ उस अरू देशभन्दा जस्तो ग्रिस फ्रान्स स्पेनमा भन्दा पनि धेरै छ अरे यहाँनिर त्यसरी यतातिर ध्यान दिनु पर्यो सरकारले चाहिँ अहिले भन्ने कुरा यतातिर ध्यान आकर्षण गरिएको छ सो यो यसमा चाहिँ वेलफेयर बेनिफिट होइन अनि मानिसहरू धेरै वेलफेयर बेनिफिट लिएर बसिरहेका छन् कति चाहिँ मेन्टल हेल्थ कन्डिसनहरू एन्जाइटी डिप्रेसन अटिजमहरू होइन अहिलेको यङ पिपलहरूमा एकदम बढ्दै गइरहेको छ अरे जसले गर्दा काम गरिरहेका छन् काम पाइरहेका छैनन् र यो सँग सम्बन्धित विषय नै आज धेरै छ पत्र पत्रिकाले उल्लेख गरिरहेका छन् र यसमा अर्को प्रसङ्ग फेरि यो अहिले हिजो हामीले यसमा के यसै प्रसङ्गमा त होइन हुन त सरकारकै कुरा गर्दै गर्दाखेरि चाहिँ सरकारले राम्रोसँग काम अहिले गर्न सकेको छैन अलि बढी बायाँतिर ढल्कियो भन्ने कुरा हिजो पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले गर्नुभएको थियो र उहाँको पनि आफ्नै फेरि 5,600 वर्डको शब्दको चाहिँ उहाँको एउटा एसे उहाँले पनि लेख्नु भएको प्रकाश पब्लिस गर्नुभएको होइन र यसमा लेबर सरकारले अहिलेको सरकारले के गर्नुपर्ने हुन्छ र के कमजोरी छ भन्ने कुरो उहाँले लेख्नु भएको थियो र यसैमा फेरि अहिले यतातिर एनर्जी सेक्रेटरी एड मिलरम्यानलाई पनि नेट जिरो चाहिँ जुन नेट जिरो ल्याउने अर्थात् यहाँ चाहिँ कार्बन यहाँको वातावरणलाई सुधार्ने भन्ने हिसाबले चाहिँ नेट जिरोको यो प्लान हो सरकारको यो एउटा चाहिँ यो नेट जिरो भन्ने चाहिँ फ्यान्टासी मात्रै हो भनेर उहाँले भन्नुभएको रहेछ जसले गर्दाखेरि चाहिँ यहाँको एनर्जी बिलहरूमा चाहिँ एकदम वृद्धि भइरहेको छ यता इरानबार छँदैछ नेट जिरोको पोलिसीले फेरि यहाँका घर परिवारले एकदमै धेरै तिर्नु परिरहेको छ तिर्न पर्नेवाला छ अझै भन्ने कुरा पनि उहाँले गर्नुभएको रहेछ त्यसैले यसमा चाहिँ ध्यान दिनु पर्यो सरकारले उतातिर यसै नेट जिरोलाई चाहिँ प्रायोरिटी दिने भनेर नर्थ सीमा ड्रिलिङ गर्न पनि रोकियो होइन अरू देशहरूले गरिरहेका छन् र त्यहाँबाट चाहिँ अब फ्युल निकाल्नलाई रोकियो त्यो पनि क्यान्सल भयो सो यस हिसाबले चाहिँ अहिले एकदम हाउस होल्ड घर परिवारलाई एकदमै धेरै एनर्जीको बिल तिर्नु परिरहेको छ भन्ने कुरा उहाँले गर्नुभएको छ र यसैमा हिजो मात्रै फेरि एनाउन्स भएको थियो कि यो जुलाई महिनादेखि अब 13% बढ्छ भनेर होइन एनर्जीको बिल अहिले 16,000-1,600 समथिङ छ भने चाहिँ अब आउने दिनहरूमा चाहिँ यो नेक्स्ट क्वार्टरमा चाहिँ 1,800 पुग्छ अरे वर्षको 1,800 टारिफ यो क्याप टारिफ हुन्छ त्यो पुग्छ र त्यस पछाडि अझै धेरै पुग्नेवाला छ भनेर हिजो आएको थियो र यही कुरा पनि आएको छ आज प्रसङ्गहरू अनि यो भयो एउटा प्रसङ्ग र अर्को प्रसङ्ग यहाँनिर हेर्ने हो भने चाहिँ लर्ड म्यान्डल्सनको प्रसङ्ग पनि आउँछ आएको छ यसमा उहाँ चाहिँ एम्बेसेडर वासिङटनको एम्बेसेडर हुँदाखेरि चाहिँ उहाँले कस कसलाई मेसेजहरू गर्नुभएको थियो र सजेसनहरू एडभाइस सल्लाहहरू दिनुभएको थियो यहाँका राजनीतिज्ञहरूलाई अफिसियल्सहरूलाई त्यसको रिपोर्ट चाहिँ नेक्स्ट विक आउँछ भन्ने कुरा छ उहाँले सजेसन दिनुभएको थियो कि धेरैलाई सो यो मेसेजहरू चाहिँ आउँछ अब नेक्स्ट विक भन्ने भनाइ छ आज प्रसङ्ग र यस्तै गरिकन अर्को भनेको जुनियर डक्टरहरूको फेरि 4 दिने स्ट्राइक हुँदैछ जुन महिनामा जुनको 15 बिहान 7 बजेदेखि जुनको 19 बिहान 7 बजेसम्म चाहिँ उहाँहरूले पे राइज गर्नु पर्यो 26% पे राइज गर्नु पर्यो भनेर 4 दिने स्ट्राइक गर्दैछन् डक्टरहरूको स्ट्राइक हुँदैछ हजुर यो पनि एउटा अर्को प्रसङ्ग छ आज पत्र पत्रिकाको अब गीत सुनौ आउनुहोस् अनि आजको कुराकानीतर्फ लाग्छौँ आजको हेडलाइनहरू यति नै गरिकन लागौँ अब यो गीत सुन्नतर्फ गाउँदै हुनुहुन्छ आशिष अविरल अनि अस्मिता अधिकारी

0: BFBS Gorkha Radio
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

0: आज बीएफबीएस गोर्खा रेडियोमा हामी निम्त्याउन लागिरहेका छौँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका प्रथम उपाध्यक्ष हुनुहुन्छ कल्पना श्रीपाल, उहाँ एक गायिका पनि हुनुहुन्छ। उहाँलाई आज विशेष अतिथिको रूपमा बीएफबीएसमा निम्ति आउँछु। कल्पना बहिनी नमस्ते।
1: नमस्ते दिदी। बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने संसारभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरू जति पनि संसारभरि छरिएर यो रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरू सबैलाई एकनिष्ठ नमस्कार अनि साङ्गीतिक अभिवादन ठुक्र्याउन चाहन्छु दिदी।
0: हजुर, कल्पना श्रीपालजीको साङ्गीतिक अभिवादन यहाँहरूले आज त हामी मार्फत रेडियो मार्फत सुन्नु भएको छ। अब प्रत्यक्ष चाहिँ यो आउने शनिबार 30 मेमा सुन्नुहुनेछ एम्पायर हलमा। त्यही कार्यक्रमको बारेमा कुराकानी हामी गर्छौँ, तर एकछिनमा कल्पनाजीलाई चाहिँ म आज हाम्रो यहाँ बेलायतमा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको बारेमा अलिकति केही भनिदिनको लागि आग्रह गर्छु। कल्पना बहिनी, यो स्थापना भएको निकै भयो होइन, यसको उद्देश्य लक्ष्य के छ युकेमा? अहिले तपाईँ पनि त्यहाँ आबद्ध हुनुहुन्छ, प्रथम उपाध्यक्ष हुनुहुन्छ, यसको बारेमा अलिकति भनिदिनुहोस् न हामीलाई सुरुमा।
1: फर्स्ट अफ अल त अब यसको युकेको ब्रान्चमा भन्नुभन्दा अगाडि चाहिँ यो संस्था चाहिँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यो चाहिँ नेपालदेखि सञ्चालित संस्था हो। नेपालका जति पनि कलाकार लोक दोहोरी क्षेत्रमा कार्यरत कलाकारहरूद्वारा सञ्चालित संस्था हो र यसले चाहिँ विशेष गरी लोक दोहोरी क्षेत्रमा लागेका कलाकारहरूको हक हितको लागि काम गरेको छ नेपालमा। अनि त्यसकै संस्था हामीले चाहिँ यहाँ युकेमा खोलेको 2014 हो, यो चाहिँ ब्रान्चको रूपमा हो। हामीले यहाँ चाहिँ के गरिरहेका छौँ भने स्पेसली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखाले चाहिँ हाम्रो सेकेन्ड पुस्तालाई हस्तान्तरण गर्नको लागि पनि नेपालको यो लोक दोहोरी गीतलाई चाहिँ संरक्षण होस् भन्ने हिसाबले चाहिँ यो विलीन भएर नजाओस्, हामी यहाँ रहे पनि हाम्रो बालबच्चाहरूले पनि सिक्न सकुन्, हाम्रो नेपालको कल्चर लोकडोरी भनेको के हो बुझ्न सकुन् भन्ने हेतुले चाहिँ हामीले यहाँ पनि यो संस्थालाई नेपालदेखि आफ्नो अब कामको सिलसिलामा अथवा आफ्नो परिवार यहाँ भएको कारणले जति पनि हाम्रो कलाकारहरू नेपालदेखि यहाँ आउनुभएको छ, जस्तै म भनौँ हाम्रो अध्यक्षज्यू मनसुदन थापाजी लगायत जति पनि कलाकारहरू यहाँ हुनुहुन्छ युकेमा, अनि उहाँहरू सबै हामी सबै मिलेर यो संस्थालाई चाहिँ अगाडि बढाइरहेका छौँ। त्यही हो यसको मुख्य उद्देश्य भनेको चाहिँ नेपाली गीत सङ्गीतलाई अगाडि बढाउने, विदेशको भूमिमा रहे पनि आफ्नो कल्चर संस्कृतिलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ गरिएको हो दिदी यो प्रोग्राम चाहिँ।
0: हजुर, यसका लागि यहाँहरूले पक्कै पनि बेलायतमा विभिन्न क्रियाकलापहरू कार्यक्रमहरू गरिरहनु भएको छ, र के कस्ता कार्यक्रमहरू अहिलेसम्म संस्थाले गरेको छ त?
1: हाम्रो यो मेन प्रोग्राम भनेको हाम्रो संस्थाले गर्ने भनेको चाहिँ यो स्वर्णिम साँझ नै हो। हाम्रो यो वार्षिक क्यालेन्डरभित्र हामीले प्रत्येक वर्ष गरिरहेका हुन्छौँ। यसपालि चाहिँ हाम्रो यो 9th लोक दोहोरी स्वर्णिम साँझ हो। यसमा चाहिँ नेपालदेखि आउनुभएका जति पनि कलाकारहरू युकेमा अरू विभिन्न सङ्घ संस्थाहरूले आमन्त्रण गरेर यहाँ बोलाउनु भएको छ र उहाँहरू जति पनि हाम्रो यो संस्थासँग आबद्ध कलाकारहरू यहाँ आउनुभएको छ उहाँहरू सम्पूर्णलाई समेटेर चाहिँ मलाई लाग्छ यो युकेकै इतिहासमा सबैभन्दा धेरै कलाकारहरू भएको प्रोग्राम हो यो चाहिँ। यो कार्यक्रम चाहिँ यसरी नेपालबाट आउनुभएका कलाकारहरूलाई एकमुष्ट समेटेर गरिने गरिएको छ दिदी।
0: हजुर, अहिले कुराकानी भइरहेको छ कल्पना श्रीपालजीसँग, उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको प्रथम उपाध्यक्ष हुनुहुन्छ र एक गायिका पनि हुनुहुन्छ, मिठो स्वर कि धनी पनि हुनुहुन्छ। हजुर, उहाँसँग नै हामीले कुराकानी गरिरहेका छौँ। अब आउने कार्यक्रम 30 मेमा जो यहाँहरूले अर्गनाइज गर्दै हुनुहुन्छ, तपाईँ नै मेन आयोजक पनि हुनुहुन्छ भन्ने सुने, र तपाईँहरूले आयोजना गर्नुभएको यो कार्यक्रम कसरी हुँदैछ, अब त्यसबारेमा जानकारी लिउँ तपाईँबाट है।
1: हजुर दिदी, हजुर, मैले अघि भने जस्तै नेपालबाट जति पनि कलाकारहरू आउनुभएको छ उहाँहरूलाई समेटिएर गरिँदैछ यो कार्यक्रम। यो कार्यक्रम चाहिँ हाम्रो ओल्ड चर्चको एम्पायर हलमा गरिँदैछ मे 30। पहिलो फेजको कार्यक्रम चाहिँ हाम्रो इन्टरनल प्रोग्रामहरू त्यो भइरह हुन्छ, अनि सेकेन्ड फेजमा चाहिँ साङ्गीतिक प्रोग्राम भनेर हामीले राखेका छौँ। डोर ओपन चाहिँ हाम्रो 2 बजेदेखि हुन्छ। फर्स्ट फेजमा हाम्रो इन्टरनल प्रोग्राम भइसकेपछि चाहिँ पछि चाहिँ हाम्रो सेकेन्ड फेजमा चाहिँ कल्चरल प्रोग्राम चाहिँ 4 बजे 5 बजेदेखि राति 11 बजेसम्म हुने कुरा छ दिदी। यसरी नै गरिएको छ। हजुर,
0: दिउँसै कार्यक्रम सुरु गर्नुको पछाडि चाहिँ अर्को कार्यक्रम पनि रहेछ सुरुमा, होइन इनिसियल कार्यक्रम तपाईँहरूको के हुन्छ त्यसमा?
1: त्यसमा चाहिँ अब अब जति पनि हामीले यो युकेमा रहेको सङ्घ संस्थाहरू सम्पूर्ण सङ्घ संस्थाहरूलाई लेटर पठाइसकेको छ, अनि त्यहाँबाट हाम्रो अतिथिहरू आउनुहुन्छ। हाम्रो यो कार्यक्रमको मुख्य अतिथिको रूपमा चाहिँ हाम्रो शर्मिला बरबेवा दिदीलाई हामी सम्मान गर्दैछौँ। विभिन्न सङ्घ संस्थाबाट उहाँहरूलाई बोलाएको छ अनि अतिथि आसङ्गन गरेदेखि लिएर यस्तै यस्तै कार्यक्रमहरू इन्टरनल प्रोग्राम भइसकेपछि चाहिँ बल्ल सेकेन्ड फेजमा हामी कल्चरल प्रोग्रामलाई राख्दैछौँ दिदी हजुर.
0: त्यहाँ कति कलाकारहरूको सहभागिता छ यसपालि?
1: यसपालि नेपालदेखि आउनुभएको 15 चाहिँ हाम्रो टिकटमै हुनुहुन्छ, अझै आउँदै हुनुहुन्छ, एडिङ हुँदै हुनुहुन्छ. अरू त्यसपछि चाहिँ हाम्रो अब लोकल्ली यहाँ जति पनि कलाकारहरू यहाँ बसिरहनु भएको छ, यो सङ्घ संस्थालाई अगाडि, यो हाम्रो राष्ट्रिय लोकदरी प्रतिष्ठानलाई पनि अगाडि लगिरहने, जस्तै म जस्तै हाम्रो मनसुदन दाई हुनुभयो, हाम्रो थुप्रै कलाकारहरू यहाँ हुनुहुन्छ, उहाँहरू पनि हुनुहुन्छ. तर उहाँहरू सबैको प्रस्तुति हुन्छ हुँदैन, किनभने धेरैजना हुनुहुन्छ नेपालदेखि आउनुभएको,
0: उहाँहरूलाई
1: हामीले प्राथमिकता दिनुपर्ने हुन्छ. मलाई लाग्छ 20 माथि नै हुनुहुन्छ दिदी हजुर.
0: त्यही त मैले यहाँनिर तपाईँहरूको पोस्टरमा त 15 त देखिसकेको छु होइन. हुन त सबै लोकदोरी क्षेत्रको त हुनुहुन्न, कोही अब यहाँनिर प्रस्तुताहरू पनि हुनुहुन्छ होइन. को को आउँदै हुनुहुन्छ नेपालबाट यहाँ हुनुभएका बाहेक?
1: अझै बाँकी हुनुहुन्छ, अझै सुनितामी परिवार भन्ने एकजना उहाँले पनि अप्लाई गरिरहनु भएको छ, उहाँ पनि वेटिङ लिस्ट नै हुनुहुन्छ. प्रतिष्ठानले अप्लाई गरेर आउनु भएको चाहिँ होइन के अरे उहाँहरू, तर अरू जुन सङ्घ संस्थाले बोलाइरहनु भएको छ उहाँहरूले चाहिँ म आउँदैछु है भनेर इमेल मेसेज मार्फत चाहिँ जानकारी दिइरहनु हुनुहुन्छ. 3-4 अझै वेटिङ लिस्टमै हुनुहुन्छ दिदी.
0: यो आजभोलि कतिको सजिलो छ? एकताका एकदै सजिलो भएको थियो कलाकारहरूलाई धेरै आउनको लागि यहाँ होइन, र अहिले पछिल्लो समयमा आएर चाहिँ कतिको कडा छ? सजिलै पाइन्छ भिसा कि अलिक कडी कडा गरेको छ?
1: अहिले चाहिँ मलाई सहज लाग्छ है दिदी. म 2013 म एज अ कलाकार आउँदाखेरि त्यति बेला चाहिँ भिजा पाउनलाई अलिक गाह्रो थियो त्यो टाइममा, अनि अलिकति गाह्रै तरिकाले मात्रै पाइन्थ्यो त्यो बेलामा. अहिले चाहिँ आई डोन्ट नो कसरी हो, अहिले त धेरै कलाकार आइरहनु भएको छ, अलिक सहज जस्तो लाग्छ मलाई पहिलेको तुलनामा अहिले चाहिँ.
0: हजुर, यो हाम्रो कलाकारहरूको लागि राम्रो होइन, बेलायतवासीको लागि पनि राम्रो कुरा हो यो चाहिँ. यहाँ आउनु भनेको गीत सङ्गीतलाई देश विदेशमा
1: पाइयो
0: अवश्य हो नि त. गीत सङ्गीत उहाँहरूको नयाँ नयाँ गीतहरू देश विदेशमा फैलाउने होइन, कलाकारिताले अझै नेपाली लोकदोहोरी गीत कलाकारितालाई अझै बढाउने क्रममा उहाँहरू यसरी देश विदेशमा आउनुहुन्छ र राम्रो कुरा पनि हो. यहाँ मैले कति कलाकारहरू जुन तपाईँहरूको अहिलेको पोस्टरमा छ नि, उहाँहरूको चाहिँ नयाँ नयाँ आर्टिस्टहरू देख्छु कि यहाँ, र पहिले पहिलेका जति आउनुहुन्थ्यो होइन अलि अगाडिका, अहिले त्यति देखेको छैन, सबै नयाँ आर्टिस्टहरू नै देखेको छु प्रायः जसो यहाँनिर.
1: र यस्तो पनि होला दिदी, अब सबैलाई नयाँ हेर्नु मनपर्छ नि त.
0: हो फेरि नयाँ
1: चिजहरू हजुर
0: हो. तपाईँहरू जस्तो अब लेटली पछाडि नयाँ आउनुहुने कलाकारहरूको चाहिँ जम्मै प्रतिभाहरू नै जम्मै फरक हुन्छ कि सबै होइन, सबैको आफ्नो आफ्नो ट्यालेन्ट हुन्छ र त्यो ट्यालेन्ट पनि भिन्दा भिन्दै त्यो प्रस्तुति उहाँहरूको हुन्छ कि, मलाई त्यो लाग्छ. एनिवे अब त्यो प्रस्तुति उहाँहरूको हेर्न पाउनुहुन्छ यहाँहरूले 30 शनिबारको दिन, यही 30 एम्पायर ब्याङ्क्वेटिक एन्ड हलमा अलोसरमा तपाईँहरूले हेर्न सक्नुहुन्छ. उहाँले अघि नै डिटेलमा जानकारी गराइसक्नु भएको छ. र अब यो टिकट चाहिँ कहाँ कसरी लिने हो बहिनी?
1: टिकट चाहिँ हामीसँग पनि छ, तर त्यो दिनमा गेटमा पनि लिनु मिल्छ. यदि गेटमा लिनुभयो भने चाहिँ हजुरलाई अलिकति कष्ट बढी लाग्न सक्छ. त्यसैले गर्दा नजिकै त हामीलाई कसैले चिन्दै हुनुहुन्छ भने हाम्रो अध्यक्षज्यू मनसुदन थापा मगर अनि मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ. हाम्रो सचिवज्यू रेशम पाचेदेखि लगाएर हाम्रो जति पनि यो संस्थाका मेम्बरहरू हुनुहुन्छ उहाँहरू सबैको हात हातमा टिकट चाहिँ छ. उहाँ हजुरहरूले नजिक कसैलाई चिन्नुहुन्छ भने उहाँहरूबाट पनि लिन सक्नुहुन्छ. यदि त्यही दिनमा आउनुभयो भने हजुरले गेटमा पनि लिन मिल्छ टिकट.
0: त्यो दिन अरू के व्यवस्था छ बहिनी, त्यहाँ खानपिनको पनि व्यवस्था छ?
1: हजुर दिदी हजुर, यो 20 प्राइस राखेको छौँ हामीले चाहिँ, अनि डोरमा लिनुभयो भने 25 भनेको छ. त्यसमा चाहिँ सामान्य खाना चाहिँ दाल भात तरकारी पाउनुहुन्छ हजुरले. दाल भात तरकारी सबै कुराहरू त्यहाँ के चाहिने हो सबै हजुरहरूले लिन पाउनु पाउनुहुन्छ. अनि ड्रिङ्कको लागि चाहिँ हाम्रो अब हलको उसमा बारै छ, त्यहीबाट हजुरले जे मन लाग्छ
0: हजुर. अब त्यत्रो कलाकारहरूले नचाउनुहुन्छ होइन, अलि शक्ति त चाहियो नि त होइन, घरबाट खाएर आयो भने त त्यो हराइसक्छ त्यहाँनिर, त्यही भएर त्यसको पनि राम्रो व्यवस्था गर्नुभएको रहेछ. लौ त कल्पना बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद छ. यो आउने कार्यक्रम जो तपाईँहरूले आयोजना गर्दै हुनुहुन्छ त्यो एकदमै सफल रहोस् होइन, त्यहाँ आउनुहुने सबै नेपाली जनले जो जति लोकदोहोरी गीतहरू मन पराउनुहुन्छ उहाँहरूले भरपूर मनोरञ्जन गर्न पाउन्. अब छुट्टिन्छु कल्पना बहिनी, तपाईँहरूलाई अल द बेस्ट छ. अब केही छुट मैले केही छुटाएका कुराहरू छन् भने यसो एड गर्नु होला.
1: हजुर दिदी, थ्याङ्क यू. हजुरले सबै समेटिदिनु भएको छ, थ्याङ्क यू सो मच. हजुर पनि मिल्छ भने, टाइम मिल्छ भने प्लिज आउनु होला. यो मन पराएर मात्रै भन्नुभन्दा पनि एज अ हाम्रो सबैको दायित्व हो जस्तो लाग्छ है. मलाई चाहिँ यो राष्ट्रिय लोकबरी प्रतिष्ठानको मात्रै नभएर एज अ मिडिया पर्सन हजुरहरू पनि हाम्रो नेपालको लोकडोरीलाई चाहिँ अलिकति अगाडि बढाउनको लागि हजुरहरूको पनि ठुलो हात छ. मलाई, म सुनिरहन्छु हजुरहरूले गीतहरू बजाइरहनुहुन्छ, त्यो पनि ठुलो कुरा, ठुलो योगदान हो दिदी. मिल्छ भने प्लिज हजुरहरू पनि आइदिनु होला यो कार्यक्रममा. अनि मन परे पनि नपरे पनि म चाहिँ के भन्न चाहन्छु भने, हाम्रो कार्यक्रममा आउनुहोस्, हाम्रो कला संस्कृति संस्कार हाम्रो बच्चाहरूलाई पनि हामी पुस्तान्तरण गर्नुपर्छ. त्यसैले गर्दा मिल्छ भने बच्चाहरूको छुट्टी छ, बच्चाहरूलाई पनि लिएर आउनु होला भन्न चाहन्छु. बच्चाहरूको लागि चाहिँ अलिक टिकट अलिक सस्तो राखिएको छ. प्लिज प्लिज जति पनि हुनुहुन्छ, छुट्टी छ भने चाहिँ सबैजना मिलाएर मे 30 को दिन चाहिँ एम्पायर हलमा आइदिनु होला, अनि हामीसँगै रमाइलो गरौँला भन्न चाहन्छु. थ्याङ्क यू दिदी, हजुरले टाइम दिनुभएकोमा पनि, हजुरलाई पनि.
0: हजुर कल्पना बहिनी, तपाईँ लगायत तपाईँको टिमलाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ, फेरि एकपटक हाम्रो श्रोताको लागि टिकट स्पोन्सर गरिदिनु भएकोमा पनि है त. हस्
1: थ्याङ्क यू दिदी,
0: धन्यवाद, बाई, नमस्ते.
1: बाई बाई, नमस्ते.

0: PFPS गोर्खा रेडियो प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् tin.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।

0: अर्को एउटा जोसिलो गीत सुन्दै थियौँ हामीले हिमाल सागरले गाउनु भएको यति बेला. समय अब हामीसँग थोरै बाँकी रहेको छ, जम्मा 7 मिनट बाँकी छ 9 बज्नको लागि. र आजको कार्यक्रमबाट बिदा लिनुभन्दा अगाडि चाहिँ अर्को एउटा गीत छ तपाईँको लागि, म फेरि त्यो गीत राख्दै छुटिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट. हामीले कुराकानी सुन्दै थियौँ गायिका कल्पना श्रीपालजीसँग गरिएको, र यसपालिको यो लोकदोहोरी 9 लोकदोहोरी स्वर्णिम साँझ को एक आयोजक हुनुहुन्छ उहाँ, र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले चाहिँ यो कार्यक्रम आयोजना गर्दैछ एम्पायर हल अल्डरसटमा 30 मेमा. र यही कार्यक्रमको लागि 2 टिकट हामीलाई स्पोन्सर गरिएको छ, 2 टिकट 2 एक एकवटा पाउनुहुन्छ. र यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भने, हजुर, प्रश्न उत्तरमा भाग लिनुपर्छ. र यसपालिको प्रश्न यस्तो छ,
1: यी कलाकारहरू मध्ये कुन गायिका लोकदोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोकदोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोकदोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका.
0: हजुर, प्रश्न अनि अप्सन यिनै हुन्. र अप्सन 4 छ, 4 गायिकाहरूमध्ये अब कुन चाहिँ गायिकाले लोकदोहोरी विधाको गीत गाउनुहुन्न, बस त्यही नै, यति नै हो सधैँ हाम्रो. एउटा नाम तपाईँले पठाउनुपर्छ, एकजनाकै मात्रै हो, एकजनाको नाम पठाउनुहोस् यी 4 मध्ये. र यो चाहिँ कहिलेसम्म गरिसक्नुपर्छ भने भोलि बिहान शुक्रबार 8 बजेसम्ममा पठाइसक्नु होला है त. अब छुटिन्छु कार्यक्रम नमस्ते युकेबाट. भोलि त लकी ड्र पनि हुन्छ, 2 नाम हामी एनाउन्स गरिहाल्छौँ, जस्तै चाहिँ लोकदोहोरी साँझको टिकट पाउनुहुन्छ. र अरू कार्यक्रमहरू पनि छन् यहाँ, यी कार्यक्रमहरू कोलमा बाकोट समाज युकेको अब समर भेटघाट कार्यक्रम 6 जुनमा छ, ग्रेन्स कम्युनिटी जुनियर स्कुल फार्मरमा हुन्छ यहाँहरूको 12 बजेदेखि. यहाँहरूको अन्य भेटघाटको कार्यक्रमहरू पनि आएका छन्, बिजिएनसी सिएनडीको भेटघाट कार्यक्रम पनि छ, यो चाहिँ रोबर्टसन स्पोर्ट कम्प्लेक्स क्याट्रिक ग्यारिजनमा हुन्छ, क्याट्रिकवासीको भेटघाट हो यो, शनिबार 13 जुनमा हुँदैछ यो कार्यक्रम पनि. तपाईँहरूको यो समरको कार्यक्रम भयो होइन, अरू पनि छन् थुप्रै समरको कार्यक्रमहरू. 30 मेमा 7 गोर्खा राइफल्स रेजिमेन्टको रियुनियन पनि छ फ्रिमली कम्युनिटी सेन्टरमा, 12 बजेदेखि हो यहाँहरूको हुने कार्यक्रम. र यस्तै अरू पनि छन् तपाईँहरूको कार्यक्रम, त्यो चाहिँ फेरि आगामी दिनमा हामी चेक गर्दै जान्छौँ होइन. 31 मेमा 10K रन रेडिङमा हुँदैछ यो पनि छ, नेपाल रन युकेले आयोजना गर्ने यो कार्यक्रम. रजिस्ट्रेसन चाहिँ फुल भइसकेको छ अरे भन्ने मैले सुनेको छु होइन, तर जो जो दौडिनुहुन्छ उहाँहरूलाई सपोर्ट गर्न तपाईँहरू जान सक्नुहुन्छ त्यहाँ ग्राउन्डमा, डेन्टन पास्टर लेक रेडिङमा 31 मेमा. हजुर, यिनै कार्यक्रमहरू अगाडि पछाडि छन् तपाईँहरूको कार्यक्रमहरू. 29 मेमा चाहिँ मद्दत समूहको मन्थली मिटिङ छ, 29 ओके माफ गर्नुहोस्, यो केही समय अगाडिकै कार्यक्रम भयो होइन. र अर्को अरू कार्यक्रमहरूको बारेमा ओके चर्चा पछि गर्छु, अहिले अगाडि पछाडि भएर बसिरहेको रहेछ, समय पनि सकिने लाग्यो, त्यसैले अब बरु रिटिङ राई राई गीत मैले सुरु गरेँ. यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु, हाम्रो श्रोताहरूले धेरै सम्पर्क गर्नुभएको छ, लगनजी, तारा प्रसाद चेमजोङ, कर्ण गुरुङ, ओम गुरुङ, अनि दिनाकर मल्ल, ललिता मल्ल, ओम थापा काउचा, गङ्गा थापा आमा भोइस मेसेज पठाउनु भएको छ, राम्रो गर्नुभएको छ आमा, ढुक्क हुनुहोस्. पूर्ण गुरुङ हजुर, अनि यस्तै गरिकन खड्क गुरुङ, मामा जसकन्दङमा टङ्क शेरसनज्यूले पनि पठाउनु भएको छ, उहाँले यो लास्ट विकको प्रश्नको बारेमा कुरा गर्नुभएको छ कि उहाँले, हजुर ओके, म यसको बारेमा फेरि चर्चा गर्छु है, भोलि छँदैछ टाइम, केही लेख्नु भएको छ उहाँले. जुम्बहादुर गुरुङ, तेन्जी पाखरिन्जी निकै पछि आउनुभयो, आशा गर्छु जाति नै हुनुहुन्छ. अनि चित निता कोही राई, चुन गुरुङ, उहाँ चुन गुरुङ चाहिँ अल द वे उहाँ महाराजगञ्ज काठमाडौँ नेपालबाट हामीलाई सुन्दै हुनुहुन्छ है. अनि यस्तै गरिकन शिवकुमारी गुरुङ, टिका पूर्जा, बम गुरुङ, नरेन्द्र गुरुङ, धनु गुरुङ बहिनी, बिहानै दामी मौसम छ आज भनेर दामी पिक्चर पठाइदिनु भएको छ कामतिर जाँदै गर्दाखेरिको. अनि छवि थापा, मिना गुरुङ, मेक मल्ल, ज्ञानु गुरुङ, शोभा गुरुङ, मनु गुरुङ, धन राई, काजीमान गुरुङ, हरि राई, बिमला मोक्तानजी उतातिर वेल्सतिरको भिजिटमा उहाँ बिहानै हामीलाई सुन्दै लभली लभली ट्राभल गर्दै हुनुहुन्छ बिहान सुनौलो घाममा. अनि चेम थापा, नारायण गुरुङ, विष्णु गुरुङ, बिमला घरती, कृष्ण चामलिङ दाजु, वीर बलाल र यस्तै गरिकन मानन्द राई, अनि यो हाम्रो तुलपुन र हर्कयुञ्जनजी पनि आउनु भएको छ. लौ त अब हामी छुट्टिन्छौँ है त. थन धन्यवाद यहाँहरू सबै सबैलाई आजको सहभागिताको लागि र साथको लागि. आजलाई यहीसम्म आएर बाई भन्न चाहन्छु. बाई, नमस्ते.

0: जेन्जी आन्दोलनमा रासोपाका सांसद गणेश कार्कीको भूमिका शंकास्पद देखिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले छानबिनका लागि सरकारलाई सिफारिश गरेपछि उहाँ सामाजिक सञ्जाल मार्फत आयोगमाथि खनिनु भएको छ। आयोगले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा रासोपाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि छानबिन गर्न सिफारिश गरेको हो। आयोगको प्रतिवेदनमा रासोपाले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। सांसदहरूले सभापति लामिछानेलाई जेलबाट निकाल्नेदेखि जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनको अनुमति लिएको र भीडलाई उक्साएको प्रतिवेदनमा उल्लेख छ। उनीहरूमाथि छानबिन र दोषी देखिए कारवाही गर्न आयोगले सिफारिस गरेको छ। पोखराको पृथ्वी चोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ। आज पोखरा महानगरपालिकाले प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका 9 वटा भवनमा डोजर चलाएको हो। यसअघि जेठ 5 गते अमरसिंह मावि मातहत रहेको चौरमा बनाइएका 51 वटा संरचनामा र वर्षौंदेखि राजनीतिक र विवादको केन्द्रमा रहेको फिर्के खोलामा जेठ 10 गते डोजर चलाइएको थियो। घरभित्र बनेका 160 वटा स्थायी र अस्थायी संरचना हटाउने महानगरको अभियान जारी छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निम्ता गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै साम्पाङले श्रम संस्कृतिमा समाहित हुन घिसिङलाई आग्रह गरेको जानकारी पनि दिनुभएको छ। केपी ओली र प्रचण्ड र शेरबहादुर बालेन र रवि लगायतको उदाहरण दिँदै उहाँले मिल्नका लागि निम्तो पठाउनु भएको हो। बेलायतका करिब 10 लाख युवाले काम, शिक्षा वा कुनै तालिम समेत नभएको रिपोर्ट सार्वजनिक भएको छ। यो अवस्था अझै बढ्न सक्ने देखिएको छ। आउँदो 5 वर्षभित्र 16-24 वर्ष उमेर समूहका हरेक 6 जना मध्ये 1 जना युवा यो समस्यामा पर्ने अनुमान छ। हाल यो उमेर समूहका 8 मध्ये 1 जना युवा काम, शिक्षा र तालिम भन्दा बाहिर रहेको देखिएको छ। लेबरका पूर्व स्वास्थ्य मन्त्री अलन मिलवनले गरेको समीक्षाले एउटा सिंह पुस्ता नै योग्यताको चरणबाट हराउने देखिएको छ। उहाँले पुरानो सत्ताका कारण यो अवस्था आएको आरोप लगाउनु भएको छ। केयर लिभर एलेक्सले 16 वर्षको उमेरमै विद्यालय छोड्नु भएको थियो।
1: Probably about 2 friends who got jobs out of 20 or 30, and that's only because they've got it from family because their dad works with them or something. I can apply for universal credit, but I've already done it, but I don't want to stay in that for even longer than 2-3 months. I want to find a job ASAP, you know what I mean? I don't want to be on the dole.
0: चितौनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थको उत्पादन सुरु गरेको छ। भरतपुर 16 शरणपुरबाट नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत पठाउन थालेको उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले बताउनु भएको छ। हाल 2 थरी कच्चा पदार्थ उत्पादन गरिसकेको उद्योगले थप 12 थरी कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौडाको बासामाडीमा रहेको इभान्स लाइफ साइन्स उद्योगबाट लौट सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ। कच्चा पदार्थको प्रति किलो 8 लाखदेखि 25 लाखसम्म मूल्य रहेको छ। कच्चा पदार्थ पाकिस्तान, बङ्गलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। नेपालका प्राय जसो सबै जिल्लामा लौट सल्लो पाइने हुनाले वार्षिक 1,500 टन लौट सल्लोबाट 3,000 किलो कच्चा पदार्थ उत्पादन गर्न सकिने उहाँको भनाइ छ। उद्योगको मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्ने क्षमता छ। यो वर्ष पेट्रोलियम पदार्थको खपत निकै घटेको पाइएको छ।
2: फागुनपछि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण थप खपत घटेकामा फागुन अघि पनि कम खपत भएको देखिएको हो। आर्थिक सर्वेक्षण 2082-83 फागुनसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको खपत घटेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको हो। धेरै गिरावट मट्टी तेलमा देखिएको छ। फागुनसम्म

0: BFBS Gorkha Radio हजुर आदरणीय श्रोता पनि BFBS Gorkha Radio लाई नै सुन्दै हुनुहुन्छ तपाईँ यतिखेर र अब भने कार्यक्रम काठमाडौँको सौगातको शुभारम्भ भइसकेको छ. यहाँहरू सबै सबैलाई काठमाडौँको सौगात सहित भेट्नको लागि हाजिर भएकी छु म शिरेश सनवार र यहाँ युकेबाट आज र भोलिको यो प्रस्तुति कार्यक्रम सञ्चालन गरिनेछ र तपाईँको सेवामा काठमाडौँको सौगात लिएर म हाजिर हुनेछु. आज पनि हाजिर भएकी छु र भोलि पनि तपाईँको सेवामा काठमाडौँको सौगात लिएर आउनेछु. यहाँहरू सबै सबैले हामीलाई साथ दिनुहुनेछ कार्यक्रममा भने आशासहित आजको यो प्रस्तुतिलाई आजको यो कार्यक्रमलाई मैले शुभारम्भ गर्न चाहेँ. तपाईँहरू सबैलाई सुस्वागतम न्यानो अभिवादन मेरो तर्फबाट सप्रेम नमस्कार एन्ड अ भेरी गुड आफ्टरनुन नेपालतिर काठमाडौँतिर हामीलाई सुन्नुहुने श्रोताहरूको लागि भने भेरी गुड मर्निङ भन्न चाहन्छु बेलायतका हाम्रा श्रोताहरूलाई अनि जहाँ जहाँ अहिले बिहान भइरहेको छ त्यहाँ त्यहाँका हाम्रा श्रोताहरूलाई र विभिन्न ठाउँमा हामीले विभिन्न समयमा सुन्नुहुन्छ. यसर्थमा तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ नि त्यहीँ त्यहीँको समयअनुसारको अभिवादन मैले तपाईँहरूसँग सेयर गर्न चाहेँ. पक्कै पनि तपाईँहरू सबैजनाले जहाँ जहाँ जुन जुन समयमा सुनिरहनु भएको छ त्यहीँ त्यहीँको समयअनुसारको अभिवादन स्वीकारेर कार्यक्रममा साथ दिनुहुन्छ भन्ने मैले आशा गरेकी छु यतिखेर. प्रिय श्रोताबृन्द अब भने हामी अगाडि बढिहालौँ. अगाडि बढ्नुपर्दा हामी समयको कुरा गर्छ. सबैभन्दा पहिला त समयको कुरा गर्नुपर्छ. अहिले हाम्रो स्टुडियो घडीअनुसार बेलायतमा पनि बिहानको 9:14 गएको छ अनि यसै गरिकन नेपालमा भने अहिले दिउँसोको 2:00 लागि लगभग 1 मात्र बाँकी छ. यानि कि दिउँसोको 1:59 गइसक्यो. ब्रुनाईमा अहिले चाहिँ अपराह्नको 4:14 गएको छ. विभिन्न ठाउँमा अब विभिन्न टाइम जोनको कारणले गर्दाखेरि फरक फरक समय हुन्छ. यसर्थमा पनि हामी विभिन्न समयअनुसार चाहिँ तपाईँहरूलाई अभिवादन टक्राउने गर्छौँ होइन. र अब भने तपाईँहरू सबैले साथ दिनुहुन्छ भन्ने पक्का विश्वाससहित अगाडि बढ्छु. म अगाडि बढ्नुपर्छ कार्यक्रममा. आज के छन् त थुप्रै सरसामग्रीहरू लिएर आएको छु. थ्याङ्क्स टु नेपाल टिम भनेर भन्न चाहन्छु. काठमाडौँमा रहनुभएको हाम्रो चाहिँ टिमलाई धेरै धेरै धन्यवाद किनभने उहाँहरूले गर्दाखेरि नै हामीले चाहिँ नि यो भनौँ कार्यक्रम कुनै पनि लोकेसनबाट सञ्चालन गर्न सक्छौँ. जति पनि कार्यक्रम अन्तर्गतका सरसामग्री सधैँ नै हामीलाई नेपालबाट नै हाम्रो काठमाडौँको टिमबाट नै प्राप्त हुने गर्दछ. यस कारणले गर्दाखेरिमा चाहिँ नि उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आज के कस्ता सरसामग्री छन् यिनको विषयमा अब जानकारी म तपाईँसँग सेयर गर्न चाहन्छु यतिखेर. र सबैभन्दा पहिला त अब म तपाईँलाई धरानतर्फ लिएर जान्छु. धरानमा हाम्रो संवाददाता हुनुहुन्छ निलेफा सुब्बाज्यू. उहाँबाट हामी केही जानकारीहरू लिनेछौँ. स्पेसली आज चाहिँ नि जुन साइबर सिक्योरिटीको बारेमा एउटा चाहिँ भनौँ तालिम भएको रहेछ र त्यहाँ पत्रकारले लिनुभएको छ तालिम आज. र यही सिलसिलामा हामीलाई निलेफा सुब्बा बहिनीले केही जानकारी दिँदै हुनुहुन्छ र हामी त्यसलाई सुन्नेछौँ. उहाँलाई प्रत्यक्ष रूपमा नै म चाहिँ सम्पर्क गर्ने कोसिस गर्दैछु र उहाँसँग सम्पर्क हुनासाथ तपाईँहरूलाई म त्यसतर्फ लिएर गइ नै हाल्छु. र यसै गरिकन अर्को पनि हाम्रो सामग्री रिपोर्ट नै रहनेछ. अर्को एउटा रिपोर्टको साथमा हाम्रो लागि आउँदै हुनुहुन्छ हाम्रो अर्को संवाददाता कृष्ण अधिकारी ज्यू हुनुहुन्छ र उहाँले पनि यो आजको छोटो कुराकानीको साथमा एउटा रिपोर्ट दिनुभएको छ. चिया सम्बन्धी रहेको छ. गोपाल कटेलज्यूसँग उहाँले कुराकानी गर्दै हुनुहुन्छ आज र यो कुराकानी तपाईँको लागि म अगाडि कार्यक्रम अन्तर्गतको यो चरणमा नै राख्नेछु. र यो चाहिँ विशेष गरिकन नेपाली चिया निर्यातमा कडा नियम जुन लागू भएको छ May 1 छिमेकी देश भारतले गरेको यो कडा नियम लागू हो र यस पश्चात चाहिँ नेपाली चिया बजारमा सङ्कट जो आएको छ यो चाहिँ तत्कालका लागि हटेको छ र भारत सरकारले तत्काल केही नियम संशोधन गरी फेरि नेपाली चिया निर्यातको बाटो खुल्ला गरेको छ. तर पनि अझै भारत सरकारले संशोधन गरेका नियमले चाहिँ चिया निकासीको दीर्घकालीन समाधान दिन नसक्ने चाहिँ व्यवसायीहरू र उद्योगीहरूको भनाइ छ. यही विषयवस्तुमा चाहिँ नि आज केही कुराकानी हामी सुन्नेछौँ. उहाँ चाहिँ हुनुहुन्छ गोपाल कटेल जो चाहिँ इलामको सूर्योदय टी प्रड्युसर्स एसोसिएसनका महासचिव तथा चिया उद्योगी पनि हुनुहुन्छ. अब चिया भन्ने बित्तिकै इलामको एउटा ठुलो चाहिँ योगदान छ चिया उत्पादनमा नेपालको लागि होइन. यही विषयवस्तुमा चाहिँ नि हामी अलिकति कुराकानी सुन्छौँ र दोस्रो चरण अन्तर्गत भने हामी अगाडि बढ्नेछौँ. हाम्रो दोस्रो चरणमा चाहिँ अर्को एउटा रिपोर्ट रहनेछ जसको लागि हामी पोखरा संवाददाता कृष्ण दवाडीज्यूको यो रिपोर्ट सुन्नेछौँ. र यो चाहिँ पोखरा महानगरपालिकाले जेठ 10 गतेदेखि फिर्के खोलाको अतिक्रमण हटाउन खोलाघरभित्रका संरचनाहरू भत्काउन सुरु गरेको छ र महानगरले फिर्केको मापदण्ड 6 मिटर लागू गरेर मापदण्डभित्रका संरचना हटाउन लागेपछि स्थानीय मापदण्ड वैज्ञानिक नभएको भनेर विरोध भइरहेको छ है. र लालपूर्जाभित्रको जमिन हटाउँदा क्षतिपूर्ति र मुआवजा दिनुपर्ने माग स्थानीयको छ जुन चाहिँ एकदमै जायज माग नै हो जस्तो लाग्छ होइन. यही सन्दर्भमा चाहिँ नि के संरक्षण तथा सरकार समितिका सहसंयोजक हुनुहुन्छ कृष्ण पराजुले, उहाँसँग हाम्रो पोखरा संवाददाता कृष्ण दवाडीले गर्नुभएको कुराकानी हामी सुन्नेछौँ कार्यक्रमको दोस्रो चरणमा. अनि हाम्रो आरती लम्सालज्यू जो चाहिँ हाम्रो न्युज टिमका सहकर्मी साथी हुनुहुन्छ उहाँले उपलब्ध गराउनु भएको हाम्रो दैनिक समीक्षा पनि आज कार्यक्रम अन्तर्गत तपाईँको लागि राख्नेछु म. त सुन्दै गर्नुहोला. नेपाल टिमलाई धेरै धेरै धन्यवाद यी सम्पूर्ण सरसामग्रीहरूको लागि भन्न चाहन्छु. र यति जानकारीको साथमा अगाडि बढ्नुपर्दा आजको मिति तिथिको पनि कुरा गरिहालौँ. आज विक्रमसम्म 2083 साल जेठ महिनाको 14 गते, तदनुसार 28 मे सन् 2026 आज बिहिबारको दिन परेको छ. अधिक ज्येष्ठ शुक्ल द्वादशी तिथि, आज बकर ईद पनि परेको छ. विश्व महिला स्वास्थ्य दिवस पनि हो. यिनै विभिन्न चाहिँ कुराकानीहरू अनि विभिन्न सरसामग्रीहरूको साथमा अगाडि बढ्ने मेरो तयारी भइसक्यो. अब मैले नेपाली पात्रलाई पनि पल्टाइसकेँ, तपाईँको लागि जानकारी गराइसकेँ, आजको तिथिमितिको कुरा पनि गरिसकेको छु र मौसमको कुरा गर्नुपर्दाखेरि आज युकेको वेदर फोरकास्ट हेर्दाखेरि मेट अफिसले भनेको छ कि आज नर्दर्न र इस्टर्न एरिया यानि कि उत्तरी अनि पूर्वीय भूभागहरूतिर पनि वर्षा जुन बिहान भएको थियो त्यो कम भएर जानेछ. धेरै ठाउँ सुक्खा नै रहनेछ, घाम लाग्नेछ. बदली हुने क्रम इङ्ल्यान्ड र वेल्सका केही भूभागहरू हुनसक्छ र अपराह्न पश्चात केही ठाउँमा हल्का फुल्का वर्षा हुनसक्छ. अगेन भेरी वार्म भनेर भनिएको छ. धेरै ठाउँमा एकदमै न्यानोपन जुन बढी नै रहेको छ बढ्ने नै छ र दक्षिण पूर्वीय भूभागमा त न्यानो मात्र होइन गर्मी नै हुने कुरा चाहिँ हामीलाई मेट अफिसले जानकारी गराएको छ. आज रातिको क्रममा पानी पर्ने जुन क्रम छ त्यो हटेर जान्छ पूर्वीय भूभागहरूमा. बदली छ ठाउँ ठाउँमा, वर्षा हुनसक्छ नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डका केही भूभागहरूमा. अन्यत्र सुक्खाको साथमा रात पनि न्यानो नै रहनेछ. र यो मौसमी विवरण सुनाएँ मैले. अब तपाईँलाई म अगाडि लिएर जान चाहन्छु. नेपालको कुरा गर्नुपर्दा नेपालमा चाहिँ जनरली अब यो आम रूपमा सामान्य रूपमा चाहिँ बदली नै रहेको छ ठाउँ ठाउँमा, स्पेसली यो कोशी मधेस र बागमती अनि गण्डकी प्रदेशहरूमा अनि केही हिमाली भेगहरूमा पनि बदली रहने देखिन्छ भने तराई क्षेत्रमा चाहिँ आंशिक रूपमा बदली रहनेछ र यहाँ चाहिँ हल्का फुल्का चाहिँ वर्षाको पनि सम्भावना छ. स्पेसली हिमाली भूभागहरूमा कोशी बागमती र गण्डकी प्रोभिन्सेसहरूको हिमाली र उच्च पहाडी क्षेत्रहरूमा चाहिँ केही वर्षा हुनसक्ने सम्भावना रहेको छ. र यसै गरिकन लुम्बिनी कर्णाली र सुदूरपश्चिम साथसाथमा मध्य प्रदेशमा पनि एक दुईवटा ठाउँमा वर्षा हुनसक्छ क्षणिक रूपमा है. अनि बाँकी भूभागमा नर्मली त एकदमै गर्मी नै छ, स्पेसली तराई क्षेत्रमा र सुदूरपश्चिम अनि लुम्बिनी प्रोभिन्सहरूमा चाहिँ नि एकदमै गर्मीको स्थिति रहनेछ. आज राति पनि जुन सामान्य रूपमा बादल लाग्ने क्रम अधिराज्यभरि नै यस्तै प्रकारको रहनेछ भने हल्का फुल्का वर्षा हुन सक्ने सम्भावना चाहिँ बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रहरूमा रहेको छ र एक दुईवटा मध्य प्रदेशको केही भूभागमा पनि क्षणिक वर्षा हुनसक्ने सम्भावना भए तापनि न्यानोपन, गर्मीपन, राति पनि यो निरन्तर रूपमा जारी नै रहने जानकारी मेट अफिस नेपालले हामीलाई गराएको छ भने ब्रुनाईको मेट अफिसले के भन्छ त आज ब्रुनाईमा चाहिँ आज अपराह्नसम्ममा चाहिँ घाम र बादलको मिश्रित खालको दिन छ भने अपराह्न पश्चातको समयमा वर्षा देखिएको छ अनि यो चाहिँ रातिसम्म नै मध्यरात पश्चातसम्म पनि वर्षा र बादल बढ्दै जाने सम्भावना रहेको जानकारी मिलेको छ हामीलाई. त यति नै गर्छु अहिलेको लागि यो जानकारीहरू र अब अगाडि बढ्नुपर्छ. अगाडि बढ्नु पर्दाखेरि एउटा छोटो मिठो गीतको पालो परेको छ, हामी त्यसतर्फ लाग्छौँ अनि त्यस पश्चात भने हाम्रो आजको अर्को प्रथम रिपोर्ट भनौँ न हाम्रो निलिफा सुब्बाज्यूले थरानबाट हामीलाई प्रदान गर्दै हुनुहुन्छ त्यसतर्फ नै लिएर जान्छु म तपाईँहरूलाई. अहिलेको लागि भने हामी एउटा छोटो ब्रेक लिन्छौँ है त.
1: BFBS गोर्खा रेडियो
2: तिमी अनलाइनमा हो
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, गुराँसै फुल्यो बनाईमा मेरो मन फुल्यो, तिम्रो मनाईमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले फिरोज स्याङतेनको आवाजमा। यस गीतलाई 1974 एडीको प्रस्तुतिमा हामीले सुनिसकेका छौँ। समय अहिले बिहानको 9:28 गएको छ। यहाँ युकेमा, बेलायतमा, नेपालमा अहिले समय भएको छ 2:14 र यतिखेर अब हामी सोझै नेपालतर्फ लाग्छौँ। नेपालमा पनि स्पेसिफिक हामी धरानतिर लागिरहेका छौँ, जहाँ हाम्रो बहिनी हुनुहुन्छ लिफा सुब्बाज्यू, र उहाँले आज लिएर आउनुभएको जुन सामग्री छ, जुन रिपोर्ट छ, त्यसतर्फ तपाईँको ध्यान आकर्षण गराउँछु। मैले अघि नै भनेकी थिएँ, स्पेसली आज चाहिँ धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा साइबर सुरक्षा सम्बन्धी तालिम लिँदै सुनसरी जिल्लाका पत्रकारहरू रहेका छन्, र यसै विषयमा चाहिँ स्थलगत रिपोर्टको साथमा हाम्रो बहिनी निलिफा सुब्बाज्यू आइसक्नु भएको छ। म उहाँलाई स्वागत गरिहाल्छु। हेलो निलिफा बहिनी, नमस्ते।
1: हजुर नमस्कार।
0: हजुर त बहिनी, अब यो साइबर सुरक्षा सम्बन्धी, हजुर नमस्कार, हजुर बहिनी, साइबर सुरक्षा सम्बन्धी तालिम तपाईँहरू सबैले लिनुभएको रहेछ, अब पत्रकार भनेपछि तपाईँ पनि त्यसमा परिहाल्नु भयो, तपाईँले पनि गर्नुभएको बहिनी आजको यो तालिम?
1: हजुर म पनि यो तालिममा आएको छु, स्पेसली चाहिँ धरानमा नै यो तालिम भइरहेको छ, किनभने अहिले साइबर विषयमा चाहिँ पत्रकारिताहरूको लागि चाहिँ एकदमै जरुरी छ, र धरानमा चाहिँ विशेष गरी पत्रकारहरू पनि त्यो अपराधमा चाहिँ को कारणले नै गर्दाखेरि साइबर अपराधको कारणले कतिपय अवस्थामा चाहिँ विभिन्न कारणले पनि विस्थापित भएको अवस्थाहरू चाहिँ धरानमा छ। त्यो भएको कारणले गर्दाखेरि पनि धरान नगरपालिकाको आर्थिक सहयोगमा अनि शनि सुनसरी ले चाहिँ यो आयोजना गरेको छ कार्यक्रममा। सुनसरी जिल्लाका पत्रकारहरूलाई चाहिँ विशेष गरी यो अहिलेको अवस्थामा चाहिँ साइबर सम्बन्धी चाहिँ एकदमै जरुरी पनि हो, त्यो कारणले गर्दाखेरि चाहिँ यो अपराधको विषयमा के कस्तो छ, पत्रकारहरूले कसरी अब कानुनको कुराहरू के छ भनेर चाहिँ एकदमै राम्रो कार्यक्रम गरेको छ। यो कार्यक्रम चाहिँ नेपाल पत्रकार महासङ्घले गर्नुपर्ने, तर फनी सुनसरीले चाहिँ गरेको छ, आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरी भन्छ फनी, उहाँहरूले चाहिँ गर्नुभएको छ। विशेष गरी धरानमा नै, सुनसरी जिल्लाको धरानमा नै, किन भन्दाखेरि चाहिँ अब अलिकति जोखिम पनि धरानमा आइरहेको, र सुनसरी जिल्लामा धेरै पत्रकारहरू चाहिँ यो साइबरको अपराधको कारण असुरक्षामा परेको घटनाहरू पनि, विभिन्न घटनाहरू पनि भइएको कारणले गर्दाखेरि चाहिँ यो आयोजना गर्नुभएको छ। यो चाहिँ अब धरान नगरपालिकाको सहयोगमा हो, र एकदमै राम्रो कार्यक्रम छ, र धरानमा मात्रै नभएर विभिन्न जिल्लाबाट पनि आउनुभएको छ यो तालिममा सहभागी हुनु। अहिले विशेष गरी यो साइबर सम्बन्धी चाहिँ के कस्ता कुराहरू छन् त भनेर पनि म अहिले यहाँ कुराकानी गर्न गइरहेको छु। विशेष गरी आयोजक हुनुहुन्छ सुनिल चौधरी, यो सुनसरी जिल्लाको अध्यक्ष हुनुहुन्छ, र त्यस्तै गरी अहिले चाहिँ विशेष गरी मैले चाहिँ यो सुनसरी जिल्लामा जुन जिल्ला अदालतबाट आउनु भएको छ जिल्ला अधिवक्ता हुनुहुन्छ, म अहिले पहिलोपल्ट भेटिरहेको छु उहाँलाई पनि, एकदमै त्यो विषयमा सरकारी
2: वकिल
1: परिचय पनि भयो उहाँसँग, अनि उहाँसँग चाहिँ विशेष गरी यो अहिलेको घटनाको विषयलाई नै विशेष गरी सुरक्षाको अवस्था के कस्तो छ, कानुनी रूपमा होइन कसरी भइरहेको छ, अपराध भइरहेको छ कि छैन, अपराध छ भने त्यस्ता कानुनी प्रावधानहरू के कस्तो छ त भनेर सुनसरीका अधिवक्ता हुनुहुन्छ, सरकारी अधिवक्ता हुनुहुन्छ केशव गौतमजी, होइन उहाँसँग चाहिँ भेटेको छु। विशेष गरी एउटा राम्रो सन्दर्भ पनि जुडेको छ, उहाँ क्लास लिनु आउनु भएको छ यहाँनिर, उहाँको क्लासमा चाहिँ विशेष गरी पत्रकारहरूलाई चाहिँ दिनुहुँदैछ, र म मेन चाहिँ उहाँसँग चाहिँ यो साइबर सुरक्षाको विषयमा, यो साइबर सुरक्षामा चाहिँ पत्रकारिताको सचेतना कार्यक्रम भनेको छ, विशेष गरी सचेतना कसरी जोगाउने भन्ने तालिम चाहिँ हो यो विशेष गरी, र साइबर सुरक्षाको विषयमा चाहिँ कानुनी प्रावधान के कस्तो छ भन्ने विषयमा म कुराकानी गर्न चाहन्छु। सबैभन्दा सुरुमा चाहिँ अधिवक्ता ज्यूलाई चाहिँ म धेरै धेरै यहाँ हाम्रो रेडियो देशमा चाहिँ स्वागत गर्न चाहन्छु सर हजुरलाई।
3: हस् धन्यवाद, नमस्कार।
1: हजुरको आफ्नो परिचय दिनुहोस् न।
3: मेरो नाम केशव प्रसाद गौतम हो, म जिल्ला सरकारी वकिल कार्यालय सुनसरीको जिल्ला न्यायाधिवक्ता आफ्नो पदमा रहेको छु, र विशेष गरी यहाँहरूले जुन कार्यक्रम आयोजना गर्नुभयो, यस कार्यक्रमको सन्दर्भमा मैले केही एउटा कानुनको विद्यार्थीको नाताले केही शब्दहरू व्यक्त गरेर अथवा केही सचेत गराउन सके भने, यो समयमा अहिले त यो मिडियाको प्रविधिको जमाना छ, हरेक मानिसहरूले ख्याल गर्नुपर्ने अवस्था छ, त्यसमा पनि विशेष गरी पत्रकार क्षेत्रमा काम गर्ने विज्ञहरू अथवा विद्यार्थीहरूलाई पनि यो एउटा चाहिँ केही नलेज होस् भन्ने सन्दर्भमा उपस्थित हुने र आफ्नो केही कुराहरू राख्ने प्रयत्न गरिरहेको छु।
1: सर विशेष गरी चाहिँ अब यो सुनसरी जिल्लामा होइन यो साइबर सुरक्षा पत्रकारिता सचेतना तालिम राखेको छ आयोजकले, यो तालिम नै पत्रकारहरूको लागि चाहिँ कति प्रभावकारी छ छैन के छ, हजुरलाई कस्तो लाग्छ यो बारे बताइदिनुहोस् न।
3: एकदमै सही प्रश्न गर्नुभयो म्यामलाई, धेरै धन्यवाद पनि, मैले केही कुराहरू राख्ने प्रयत्न गर्छु। मैले अहिले अब यो विज्ञान र प्रविधिको युग, सूचनाको युग, फेरि राज्यको चौथो अङ्ग भन्छ पत्रकारिता जगतलाई, लोकतान्त्रिक पद्धतिमा सूचनाको हकदेखि लिएर पत्रकारिताको अहम भूमिका हुन्छ कि किनकि त्यो समाजको ऐना हो पत्रकार, त्यसले उसले गर्ने गल्ती सायद अन्य सामान्य मानिसहरूले गर्ने भन्दा अक्षम्य हुन्छ। त्यसैले हुन त कुनै पनि कानुनको मलाई जानकारी छैन, मैले जानेको छैन भनेर त्यसबाट उन्मुक्ति पाउने अवस्था रहँदैन। त्यसैले गर्दा अझै यो सचेत वर्गले अझै यसमा चाहिँ यो साइबर क्राइम, विद्युतीय अपराध सम्बन्धी कसुर नहोस् भन्नका लागि बढी सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: हजुर, यो साइबर सुरक्षाको विषयमा चाहिँ कानुनी प्रावधानहरू चाहिँ के कस्तो छ?
3: यसैको सन्दर्भमा नेपालमा धेरै त्यस्तो विषयहरू त छैन। एउटा विद्युतीय अपराध सम्बन्धी साइबर एक्ट छ 2067, यसको दफा 47 व्यवस्था गरेको छ। कुनै व्यक्ति, देश अथवा कुनै घृणा द्वेष फैलाउनु हुँदैन, त्यो फैलायो भने 1,00,000 रुपियाँसम्म जरिमाना वा 5 वर्षसम्म कैद वा 2 सजाय भनेर यो सरकारवादी कसुर मुद्दाको रूपमा चाहिँ यसले व्यवस्था गरेको छ। यस अन्तर्गत कसैले कसुर त्यस्तो गर्यो, मानौ साइबर क्राइमका विषय त भेग विषय नै भयो, त्यसलाई चाहिँ परिभाषित गर्न त सामान्यतया इन्टरनेटको माध्यमद्वारा, कम्प्युटर या कुनै डिभाइसको प्रयोगद्वारा यदि त्यस्तो कसुर गरिन्छ, कसुर कानुनले परिभाषित गरेको छ, त्यस अन्तर्गत त्यस्ता कसुरहरू यदि गरियो भने उल्लेखित मैले निवेदन गरे बमोजिमको सजाय हुने व्यवस्था छ। यस्तो सन्दर्भमा सामान्यतया कसैले पीडित भनिन्छ, जसलाई त्यो साइबर क्राइम भयो, उसले आफूलाई अन्याय भयो भने महसुस गर्छ भने त्यसले प्रहरी कार्यालयमा गएर निवेदन दिनुपर्छ, त्यसलाई जाहेरी भन्छ, त्यो दर्ता भइसकेपछि प्रक्रिया अगाडि बढ्छ र त्यसमा अनुसन्धान गर्ने सोल राइट प्रहरीको, यद्यपि सरकारी वकिल पनि जोडिया हुन्छ, र जब अनुसन्धान कम्प्लिट हुन्छ, एउटा कम्प्लिट एउटा त्यो फाइल बन्छ, मिसिल भनिन्छ, त्यो बनिसकेपछि त्यसको आधारमा कुन दफा अन्तर्गत माग दाबी लिएर अदालत लैजाने, कोर्टमा लैजाने, त्यसपछि त्यो पीडितको तर्फबाट प्लिटिङ गर्ने, बहस पैरवी गर्ने र प्रमाण बुझेर अन्तिममा त्यो कानुन बनाउँछ, ऊ दोषी वा हो होइन भन्ने कुरा अदालतलाई चाहिँ ऊ पीडितको तर्फबाट अकालत गर्ने सरकारी वकिल हुन्छ र अदालतले प्रमाणहरूको ट्रायल गर्छ, त्यसको आधारमा चाहिँ उसलाई सजाय गर्ने नगर्ने भन्ने व्यवस्था हो। त्यस हुनाले यस्ता मुद्दाहरूलाई सरकारवादी मुद्दाको रूपमा राखेको छ र यो राज्यले पनि अहिलेको सन्दर्भमा बडो संवेदनशील हिसाबले धेरै मानिसहरूको चाहिँ उजुरी परेको छ, तर कतिपय अवस्थामा चाहिँ त्यसलाई प्रमाणको अभावको कारणले गर्दाखेरि त्यो अनुसार चाहिँ मुद्दाको रूपमा अथवा त्यो प्रक्रियामा नल्याइएको अवस्था चाहिँ हो। र यसरी अर्को मौलिक अपराध संहिता 2075 भन्ने छ, त्यसमा पनि केही प्रावधानहरू छन् र अन्य विविध कानुनहरूमा यस्तो यदि इन्टरनेटको माध्यमद्वारा कसैलाई त्यस्तो किसिमको घृणा द्वेष अपमान गाली बेइज्जती लगायतका त्यस्ता कसुरहरू गरिन्छ यदि इन्टरनेटको माध्यमबाट भने, त्यस्तो अवस्थामा चाहिँ विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मानेर नेपालमा मुद्दा दायर गर्ने प्रचलन छ। त्यो सन्दर्भमा यो उजुरीको हिसाबले हेर्दा त भयावह छ। मैले त प्रमुख रूपमा म के भन्छु भने, अझै प्रबुद्ध वर्गको रूपमा रहेको यो पत्रकारिता जगत यदि कुनै कलम चलाउनुभन्दा सचेतता बढी जरुरी छ, किनकि त्यो सन्दर्भमा फेरि समाजको ऐना उसले चाहिँ त्यो अवरुद्ध त नरहोस्, तर यद्यपि यो कानुन विपरीतको काम हो कि होइन भनेर त्यसमा थोरै सचेतता अप्नाइदियो भने पत्रकारिता जगतबाट त्यति समस्या नहोला भन्ने लाग्छ। र त्यही पनि यस सन्दर्भमा विभिन्न माध्यमबाट रेडियो अथवा चाहिँ यस्तै तालिम, विभिन्न अवेरनेस प्रोग्रामहरू गरियो भने थप चाहिँ सक्रियता बढ्दै जान्छ, त्यस सन्दर्भमा यो कार्यक्रम अझै प्रभावकारी हो भन्ने लाग्छ।
1: हजुर सर, यो सुनसरी जिल्लामा चाहिँ अहिलेसम्म होइन यो संसारमा काम गरिरहनु भएको छ धेरै पत्रकारजीहरू, जसमा चाहिँ यो सुनसरी जिल्लामा अहिलेसम्मको साइबर अपराधको घटनाहरूको अवस्था हेर्दा चाहिँ के कस्तो छ?
3: समग्र देशको अवस्था हेर्दा त भयावह नै छ, तर त्यसो हेर्दाखेरि सुनसरीको सन्दर्भ हेर्दा त्यति धेरै विषयहरू चाहिँ मुद्दाको रूपमा आएका छैनन्। यद्यपि मलाई 1 दर्जनभन्दा कमै अहिले मुद्दाको प्रक्रियामा रहेका छन्, त्यसले गर्दाखेरि धेरै त्यस्तो भयावह स्थिति हो भन्ने त लाग्दैन। तर कतिपय अवस्थामा कसरी कहाँ गुजुरी गर्ने भन्ने कुराको अनभिज्ञताका कारण त्यस्ता कुराहरू भएको हुनसक्छ। फेरि अर्को कुरा चाहिँ, फेरि हाम्रो समाज धेरै सचेत पनि छैन, र यसै सन्दर्भमा विभिन्न स्वभावहरू छन्। त्यसलाई चाहिँ अब प्रक्रियामै लैजाँदाखेरि फेरि सामान्य भूलवश भएका कुराहरूलाई पनि मुद्दाको रूपमा लैजाँदाखेरि त्यहाँ अन्याय पर्न सक्छ, तसर्थ पनि त्यस निकायले त्यति रूपमा गम्भीर रूपमा नलिएर अन्य हिसाबले यस्तो अभद्र व्यवहारको रूपमा चाहिँ मुद्दाहरू दर्ता गरेर प्रक्रियामा लैएका त्यस्ता अवस्थाहरू पनि छन् प्रमाणको अभावको कारणले गर्दा। यद्यपि सामान्य छ केही नै छैन भन्ने होइन, झन् बढी सचेतता अपनाउनु पर्ने अवस्थाको अवस्था हो सुनसरी जिल्लामा भन्ने लाग्छ मलाई।
1: हजुर सर, विशेष गरी यो साइबर अपराधको कुरामा होइन, साइबर असुरक्षाको कारण चाहिँ पत्रकारिता गर्ने पत्रकार अथवा मानव मस्तिष्कहरूमा चाहिँ कतिको असर पुऱ्याएको छ कि छैन, त्यस्तो असरहरू छ भने चाहिँ के छ होला?
3: छ, कतिपय अवस्थामा हेर्दाखेरि अब तुरुन्तै अब यो कसैको फोटो खिचेर साझ नै गर्नुपर्ने यो चाहिँ कानुन विपरीतको कार्य हो। र सामान्य अवस्थामा अब अहिले चाहिँ अब हाम्रो नयाँ युवा युवतीहरू सम्बन्ध हुन्छ, सुमधुर सम्बन्ध हुँदा त राम्रै हुन्छ, तर यद्यपि आफू सुमधुर सम्बन्ध भएका अवस्थामा भएका गतिविधि पछि चाहिँ अब जब विवाद उत्पन्न हुन्छ त्यो बाहिर आउँछ, त्यो चाहिँ एउटा साइबर अपराधको रूपमा मुख्य गरेर त्यो छ भन्ने लाग्छ। कतिपय अवस्थामा चाहिँ अब चेतना भइकन पनि त्यो सामान्य रूपमा लिएको कारणले, यसमा मैले के भन्छु भने सचेतता नै बढी महत्त्वपूर्ण हो जस्तो लाग्छ, किनकि मैले कतै यो साइबर क्राइम त गरिरहेको छैन, त्यो म कानुनको दायरामा त आउने अवस्था सिर्जना हुन्न भन्नेतर्फ सचेत समाज हाम्रो अहिले चेतनशील वर्ग यो पत्रकारिता जगत भइदियो भने त्यति समस्यै छ भन्ने पनि होइन, तर सचेतता जरुरी छ, जरुरी नै छ भन्ने लाग्छ मलाई।
1: हजुर, कानुनमा राम्रोसँगसम्म काम गर्यो भने त यो विशेष गरी पत्रकारहरूले चाहिँ होइन यो कानुनको कुराहरूमा यो साइबर सुरक्षाको विषयमा चाहिँ कस्तो कस्तो विषयहरूमा चाहिँ विशेष ध्यान पुऱ्याउन सक्छ, कानुनी प्रावधानहरू के कस्तो छ जसले गर्दाखेरि चाहिँ अलिकति फाइदा पनि हुन्छ उहाँहरूलाई होइन, पत्रकारिता क्षेत्रमा नै अलिकति प्रभावकारी पनि हुन सक्छ, के छ होला त्यस्तो?
3: कसैको व्यक्तिगत सम्बन्धका विषय यदि पत्रकारिता मिडियामा आउँदाखेरि आउनुभन्दा अगाडि त्यस्ता विषयहरू छन् भने त्यस सन्दर्भमा बढी सचेतता नै अप्नाउनु जरुरी छ पत्रकार निकायबाट जगतबाट। त्यसै गरी कुनै राजनीतिक व्यक्ति आग्रह पूर्वाग्रहको आधारमा अथवा कुनै सामाजिक व्यक्तित्व अथवा कुनै पदमा आसीन भएको व्यक्तित्व त्यसको सन्दर्भमा पनि आफूले केही कुराहरू लेख्दा क्रिएटिभ भएर लेख्दा त अन्यथा होइन, तर पनि फेरि कुनै आग्रह पूर्वाग्रहको हिसाबले कतै आएको छ कि भनेर त्यसतर्फ सचेतता अथवा त्यो सम्बन्धित व्यक्तिबाट नै जानकारी लिएर त्यो प्रसारण गर्दा कम हुन्छ भन्ने लाग्छ। त्यस हुनाले यो व्यक्तिको सम्बन्धका कुरादेखि लिएर राजनीतिक र पदाधिकारीका विषयहरू चाहिँ अलि बढी सचेतता अप्नाउनु पर्छ। र अर्को कुरा चाहिँ के हो भने समाज यस्तो भइसक्यो सकारात्मक कुराभन्दा नकारात्मक तत्काल लिइहाल्ने र आफ्नो कुराहरू बाहिर मार्केटमा बिक्छन् भन्ने अर्थमा पनि त्यसरी लिएको अवस्था छ, त्यस सन्दर्भमा पनि हामीले अलि बढी सचेतता अप्नाउनु पर्छ, किनकि राज्यको चौथो अङ्गको रूपमा रहेको हुन्छ पत्रकार जगत, सम्मानित निकाय हो त्यो जगत हो, त्यस अर्थमा चाहिँ उहाँहरूले यो एउटा सामान्य जिम्मेवारी होइन विशेष जिम्मेवारी हो भन्ने अर्थमा आफूलाई सजग र भइदिनु हो भने मलाई लाग्छ त्यस्तो समस्या छैन। र फेरि यसको मतलब होइन एउटा चाहिँ समाजको ऐना देखाउने निकाय जसले चाहिँ फेरि त्यसैको आधारमा निरुत्साहित हुनु परोस् भन्ने होइन, त्यस्तो हुनु पनि हुँदैन, किनकि गलत कुराहरूलाई पनि समाज के अरे बाहिर ल्याउनु पर्छ, राम्रो कुराहरूलाई पनि ल्याउनु पर्छ, त्यो काम पत्रकारिता जगतको
1: हो। हजुर, विशेष गरी यो सामाजिक सञ्जालहरूमा आएर पत्रकारिता गर्ने क्रममा चाहिँ यो गर्नुपर्ने पत्रकारहरूले गर्नु नहुने प्रावधानहरू पनि कतिपय छ, कतिपय अहिलेको नयाँ जेनेरेसनहरू सायद थाहाहरू पनि सक्छ, अहिले युट्युबको जमानाहरू छ होइन सामाजिक सञ्जालमा चाहिँ, त्यो कारणले गर्दा कतिपय घटनाहरू पनि घटिरहेको अवस्थामा चाहिँ यो सामाजिक सञ्जालमा चाहिँ सुरक्षाको कुराहरूमा चाहिँ कुन कुन कुरा कसरी गर्ने कसरी नगर्ने भन्ने कुराहरू के छ, कानुनी प्रावधानमा पनि यो कुराहरू चाहिँ बताइदिनु भने अझै फाइदा हुन्थ्यो कि पत्रकारिता गरिराख्ने पत्रकार मित्रहरूलाई।
3: धन्यवाद। फेरि पनि मैले यसमा एउटा कुरा त नयाँ जेनेरेसनबाट त्यस्ता कुराहरू सामाजिक सञ्जालमा आइरहेको छ, किनकि हेर्दाखेरि सामाजिक सञ्जाल कता कता यो भयावह कि यसले गलत दिशातिर लग्यो कि भन्ने पनि छ, फेरि राम्रो पक्षहरू पनि छ, तसर्थ यसलाई कसरी लिने भन्ने कुरा हो। नकारात्मक पक्षलाई न्यूनीकरण गर्ने हो भने केही न केही अब नियमनका कुराहरू होलान्, र अर्कोतर्फ चाहिँ हाम्रो स्कुल लेभलमै र कलेज लेभलमै यो साइबर क्राइमको सन्दर्भमा चाहिँ बढी पाठ्यक्रमहरू समावेश भइदियो र सानैदेखि अथवा एउटा परिवारको तहमा रहेर चाहिँ अध्ययन गर्दाका बखतै यदि चाहिँ सम्बन्धित व्यक्तिले त्यो सन्दर्भमा आफ्नो सचेतना अथवा सायद यस्तो गर्यो भने साइबर क्राइम हुन्छ त्यसो हुनाले गर्न हुँदैन भन्ने खालको एउटा चाहिँ आचरणसँगकै जोडेर यसलाई चाहिँ लिने परिस्थिति निर्माण गरियो शैक्षिक सामग्रीहरूमा त्यस्तो व्यवस्था गरियो भने त्यो वर्ग सचेत हुन्छ भन्ने लाग्छ र समयक्रममा चाहिँ सचेतता त आइरहेकै छ।
1: हजुर सर आफ्नो व्यस्त समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। र जाँदा जाँदै अथवा यो मिडिया मार्फत पनि हजुर कानुनमा हुनुहुन्छ ती पनि स्पेसली सरकारी अधिवक्ता भएर काम गरिरहनु हुँदाखेरि चाहिँ यो मिडिया मार्फत चाहिँ हाम्रा सञ्चार माध्यममा भएका पत्रकार मित्रहरूलाई त्यस्तै गरी जो जो साइबरहरूमा काम गरिरहनु भएको छ उहाँहरूलाई नयाँ जेनेरेसनहरूलाई आम जनताहरूलाई चाहिँ कानुनी कुराहरूको बारेमा केही जनचेतनामूलक केही कुरा छ भने जानकारी दिनुहुन्छ कि?
3: अब अहिले मैले यहाँले प्रश्न त गम्भीर गर्नुभयो नि तर त्यसलाई मैले यही रूपमा स्पष्ट रूपमै अहिले आम यही सञ्चार माध्यमबाट सबै कुराहरू भन्न सम्भव छैन तर पनि अब मैले गल्ती गरेँ भनेर चाहिँ क्षमा पाइने अवस्था हुँदैन। एउटा मुख्य कुरा त के हो त भने हाम्रो सदाचारिता इमान्दारिता र त्यसमा आफूले जुन कुरामा कलम चलाइन्छ त्यो विषयमा आफूले सुरुदेखि अन्तिमसम्म जानकारी राख्ने विषय हुनुपर्छ न कि अब होइन म एउटा चाहिँ पत्रकार हुँ भन्ने अर्थमा मात्रै लिएर चाहिँ त्यसरी कलम नचलाउँ भन्ने लाग्छ किनकि त्यो विषयमा त्यो चलाइन्छ भने त्यो समाजमा त्यो फैलिने विषय हो त्यस तसर्थ यी कुराहरू चाहिँ अर्को कुरा के भने फेरि आफ्नै पत्रकारिता सम्बन्धी आचरण नियमहरू छन् त्यसलाई पनि हेरेर सहज रूपले अगाडि बढियो भने मलाई लाग्छ चाहिँ त्यो फेरि त्यति भयावह छ पत्रकारबाट त्यति धेरै साइबर क्राइम भयो अथवा कानुन विपरीत काम भयो भन्ने त मलाई लाग्दैन तर यदा कता विवाद उठ्दाखेरि त्यस्ता विषयहरू छन्। म एउटा कानुनको विद्यार्थी भएको नाताले र फेरि सरकारी निकायको एउटा सरकारी वकिलको हैसियतले पनि कुनै पनि अपराध क्षम्य हुँदैन त्यस हुनाले कानुनको दायरामा आयो भने म हामीहरू पीडितको तर्फबाट वकालत गर्ने भएको हुनाले पीडितको आवाज बोलाउने सरकारी वकिल हो त्यसमा पनि होइन पत्रकारिता जगतै पीडित छ भने त्यस्तो अवस्थामा एउटा सरकारी वकिलको नाताले र एउटा कानुनको विद्यार्थीको नाताले के भूमिका खेल्नुपर्छ त्यसतर्फ म अझै बढी सचेत हुनेछु र त्यसमा केही न केही मेरो योगदान हुनेछ भन्ने मैले ठानेको छु।
1: हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुनसरी जिल्लाका अधिवक्ता सरकारी अधिवक्ता हुनुहुन्छ केशव गौतमज्यू। पहिलोपल्ट यहाँ हामीले कार्यक्रममा भेट्यौँ र धेरै कानुनी कुराहरू अहिले सञ्चार माध्यममा साइबर अपराधका कुराहरू बारेमा जानकारी दिनुभएको छ। उहाँलाई पिएपिएसको कार्यको तर्फबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छ हाम्रो सरलाई। अब धेरै कानुनको कुराहरू फेरि पनि हामी अरू बेला अन्य टाइममा पनि कुराकानी गर्ने नै छौँ। आज विशेष गरी यो तालिममा आउनु भएको छ पत्रकारहरूलाई कानुनी साइबरको बारेमा जानकारी गराउन र यसै विषयमा चाहिँ आज भेट भएको छ। फेरि पनि धन्यवाद दिँदै बिदा लिन चाहन्छु। हस् सर नमस्कार। सर हजुरलाई पनि र धन्यवाद हजुरहरू सबैलाई।
0: हजुर आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई नै तपाईँ देखेर सुन्दै हुनुहुन्छ र भर्खरै मात्र निलिफा सुब्बाज्यूको रिपोर्ट हामीले सुन्यौँ धरानबाट र उहाँले यो एकदमै इनडेप्थ जानकारी हामीलाई गराउनु भयो। त्यो कोर्स त इट्सेल्फ भयो नै भयो तर त्यसमा चाहिँ के कस्ता कुराहरू समेटिए अनि साथसाथमा साइबर सुरक्षा सम्बन्धी नियम कानुनहरूको विषयमा पनि हामीले धेरै नै जानकारी यस कुराकानीबाट प्राप्त गऱ्यौँ र अब पनि अगाडि बढ्नुपर्छ। समयतिर ध्यान दिनुपर्दाखेरि अहिले हाम्रो स्टुडियो घरअनुसार समय भएको छ बिहानको 9:47 गएको छ। नेपालमा दिउँसोको 2:32 गएको छ र यो कुराकानी इनडेप्थ अलिकति लामो भएको कारणले गर्दाखेरि मैले तपाईँलाई अब अगाडि लगत्तै अर्को हाम्रो प्रस्तुतितर्फ लिएर जान चाहे र यो पनि एउटा रिपोर्ट छ जुन म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु र अब यो रिपोर्टलाई राखिहाल्छु त्यस पश्चात भने हामी अगाडि बढ्नेछौँ कार्यक्रमको दोस्रो चरणतर्फ। अहिलेको लागि प्रेम अधिकारीज्यूबाट यो रिपोर्ट म तपाईँलाई अब सुनाउने तयारीमा रहेकी छु राख्ने तयारीमा रहेकी छु त्यसतर्फ हामी लागिहालौँ। चियाको बारेमा रहेको छ यो रिपोर्ट मैले अघि नै तपाईँलाई यस विषयमा जानकारी गराइ नै सकेकी छु।
2: गोर्खा रेडियो के छ गोपाल सर, अब यो चिया लामो समय चाहिँ बन्द भएर हिजोबाट चाहिँ सुचारू भएको भन्ने कुरा आयो, यो सुचारू भएको चाहिँ यो अब दीर्घकालीन हो कि तत्कालको लागि छेडिक मात्रै हो कि यो के हो भनिदिनु त?
4: यस्तो छ सर, यो चाहिँ चिबोर्ड अनि त एउटा कस्टम अनि फसाई को चाहिँ अस्तिको दिन बैठक बसेर अनि उनीहरूले एउटा निर्णय गरेर एउटा पत्र जारी गरेको छन्, त्यो चाहिँ नेपाल सरकारलाई दिएको छैन, नेपालबाट दिएको छैन, उनीहरूले आन्तरिक त्यहाँका बायर्सहरूलाई चाहिँ उपलब्ध गराएको अवस्था छ होइन। र त्यो पत्रमा स्पष्ट के चाहिँ भनेको छ भने जुन रिएक्सपोर्ट हुने टी छ, रिएक्सपोर्ट हुने टीको निमित्त चाहिँ यी मापदण्डहरू कायम हुने, तर जुन डोमेस्टिक मार्केटमा सेल्स हुने चिया छ त्यसलाई चाहिँ यी जुन फुडका रिलेटेड रिपोर्ट्सहरू चाहिँ तत्कालको निमित्त आवश्यक पर्ने र पहिलाकै सहज परिस्थितिमा जाने भनेर त्यो दुई नम्बर बुदामा लेखेका छन्। त्यसै गरी तेस्रो नम्बर चौथो नम्बर बुदामा के छ भने यदि रेन्डमली आवश्यक परेको खण्डमा चाहिँ जुनसुकै चाहिँ कन्साइनमेन्ट पनि चेक गर्न सक्नेछ। रिपोर्ट चाहिँ पहिला जुन 15 दिन थियो 22 दिन थियो त्यसलाई चाहिँ 5 दिनभित्रमा चाहिँ रिपोर्ट अनलाइनमा उपलब्ध गराइनेछ भनेर लेखेको छ।
2: अब यो सिजनको बेलामा जुन समस्या झेलिरहनु भएको थियो तपाईँहरू चिया व्यवसायीले, अब तत्कालको लागि चाहिँ त्यो झमेला हट्यो भन्दै गर्दा कतिसम्मको चाहिँ चिया निकासीको लागि सहज वातावरण बनेको
4: हो? यो तत्कालको लागि मात्रै छ सर, कस्तो छ भने हामीलाई सहज पनि बनेको छैन सर। अहिले जुन इज कन्सेन्टमेन्ट हुँदै प्रत्येक गाडीको 14,000 रुपियाँ लिने उनीहरूले त्यो हटाएको छैन।
2: हजुर हजुर,
4: हेर्नुहोस् है कतिले चिया त्यो छैन हामीले बुझेकै छैनौँ, कति इन्डस्ट्रिज हाम्रो उद्योगी साथी व्यक्तिगत रूपमा जानु पनि जानु टिबोर्डको जुन पोर्टलमा अनलाइनमा उनीहरूले जुन कुरा छ त्यो अहिलेसम्म हटाएको छैन।
2: ए हजुर,
4: नहटाइन्जेलसम्म शुल्क पर्छ होइन। अब हामीले के भनेको भने हिजो अस्ति भारतले नाकाबन्दी लगाएर हाम्रो चिया रोकेको त होइन नि त।
2: हजुर,
4: जम्मै उनीहरूले के भन्यो भने मापदण्ड पुरा गर्नुहोस् र चिया हामी किन्छौँ भनेर चाहिँ उताको बायर्सहरूलाई चाहिँ नेपालको चिया नकिन्न पात्र उनीहरूले सिर्जना गरेको होइन भनौँ न। अब अहिले पनि कुरा त के हो भने अहिले तत्काल सर हेर्दाखेरि खोले जस्तो देखिन्छ, तर पैसा त त्यही खर्च गर्नु पऱ्यो। हेर्नुहोस् एउटा गाडीको 14,000 रुपियाँ त तिर्नै पर्यो, अनि आवश्यक परेको खण्डमा उनीहरूले रेन्डमली फेरि चेक पनि गर्ने भए।
2: अब अस्तिको चाहिँ जुन नयाँ नियम लागू गरेको थियो त्यो लागू गर्दै गर्दा चाहिँ प्रत्येक गाडीको चाहिँ चेक गर्नुपर्ने भन्ने थियो, अहिले त्यो प्रत्येक गाडी भन्ने चाहिँ हटेको हो?
4: प्रत्येक गाडी भन्ने हटेको छ होइन सर, तर तपाईँलाई म त्यो पत्र पठाइदिन्छु। आवश्यक भएको बेलामा भनेको उनीहरूले जुनसुकै बेलामा पनि जुनसुकै गाडी पनि चेक गर्न सक्ने उनीहरूलाई प्रावधान छ
2: भनेको शर्त सहित चाहिँ रह्यो।
4: हजुर हजुर हजुर, छ त्यो चिठी प्रेम सर म तपाईँलाई पठाइदिन्छु नि।
2: जस्तो दीर्घकालीन समाधान चाहिँ के हुन सक्छ गोपाल सर? अब तपाईँ लामो समयदेखि चिया क्षेत्र सम्बन्धित हुनुहुन्छ, यो चियाको पहिलो टिपाई सुरु हुन्छ अनि प्रत्येक वर्ष चाहिँ भारतले यो एक खालको नाकाबन्दी जस्तै गर्छ तयारी चियामा, हरियोपत्ती चाहिँ नेपालको लगेर दार्जिलिङ ब्रान्डमा चाहिँ विश्वभर बेचिराखेको छ, यसको दीर्घकालीन समाधान के हुन सक्छ?
4: अब एक नम्बरमा प्रेम सर हेर्नुहोस्, हामीले यो सङ्घर्ष गरेको थुप्रो वर्ष भइसक्यो। प्रत्येक तपाईँले भने जस्तो जब फर्स्ट क्लास सुरु हुन्छ तब हरेक चाहिँ भारतले बाहनाबाजी गरेर हाम्रो चियालाई रोक्ने एउटा नियत उनीहरूको सुरुदेखि नै भइरहेको छ। यसको विकल्प के चाहिँ हो सर? हामीलाई पनि खड्केको के भने मुख्य भनेको हामी टोटली इन्डियामा डिपेन्ड भयौँ, हाम्रो मार्केट चाहिँ भारतमा अर्को विकल्प हुन सकेन र हाम्रो सरकारको तर्फबाट पनि अन्य विकल्पका बाटाहरू चाहिँ खोजिएनन्, त्यही भारतलाई नै बजारको रूपमा चाहिँ हामीले लिनु एउटा ठुलो गम्भीर एउटा चाहिँ भूल भइरहेको छ। र जबसम्म हामीले चाहिँ अन्य कन्ट्रिजहरूमा चाहिँ हाम्रो नेपाली चियालाई चाहिँ जसरी भारत जस्तै सजिलो तरिकाले चाहिँ पुर्याउन सक्दैन, सम्भावना बोकेका अन्य थुप्रै देशहरू छन्, त्यो बेलासम्म हामीलाई भारतले दुःख दिइरहन्छ। अब यसलाई मुख्य भनेको चाहिँ अब यहाँबाट हामी मुक्त हुने, हाम्रो चाहिँ यो सधैँभरिको निमित्त हामी चाहिँ स्वतन्त्र हुने भनेको चाहिँ मुख्य भनेको बजार हो। त्यो बजार अन्य देशहरूसँग पनि हामीले चाहिँ गभर्मेन्टको लेभलबाट यदि एक्सचेन्ज पुर्याउने हो भने पक्कै पनि हामीले यो समस्या चाहिँ झेल्नु पर्दैन जस्तो लाग्छ मलाई प्रेम सर।
2: अब भारतले भने जस्तै हाम्रो चिया चाहिँ कम गुणस्तरको विषादी भएको खासमा यही हो समस्या चाहिँ?
4: त्यो होइन, कुरा चाहिँ के हो भने दार्जिलिङ टी धेरै पुरानो भइसक्यो, उसको जुन एउटा चियामा हुनुपर्ने जुन ती इलिमेन्ट्सहरू छन् ती गुणहरू जुन क्वालिटी छ त्यो चाहिँ उनीहरूको चाहिँ ह्रास हुँदै गइसकेको छ र उनीहरूको विश्वमा चाहिँ दार्जिलिङ टीको डिमान्ड अब कम हुँदै गएको छ। त्यसलाई चाहिँ कसले मिट गराउँछ भने नेपाली चियाले, किन नेपाली चिया हाम्रो भर्जिन सोयल छ, हाम्रो यङ बुसहरू छ, हाम्रो चिया दार्जिलिङ टी भन्दाखेरि चाहिँ फार बेटर क्वालिटीमा र अन्य जुन चियामा हुनुपर्ने जस्तो एरोमा भयो अन्य कुराहरूमा चाहिँ फार बेटर राम्रो भएको कारणले गर्दाखेरि उनीहरूको अब मार्केट डाउन भयो, हाम्रो चियालाई चाहिँ नेपाली चियाले चाहिँ रिप्लेस भयो भन्ने एउटा त्यो डरले दार्जिलिङ टी त्यो प्लान्टर्सहरूको एसोसिएसनको एउटा चाहिँ त्यो फोर्सपूर्ण कारणले गर्दाखेरि पनि इन्डियन टी बोर्डले प्यारामिटरहरू चाहिँ लागू गर्न खोजेको एक्ज्याक्टली त्यसो होइन। दार्जिलिङ टी भन्दाखेरि हाम्रो चिया चाहिँ गोलीमा नि त्यत्तिकै राम्रो छ, तर अन्य कुरामा पनि के छ पोजिटिभ रूपमा दार्जिलिङ टी भन्दाखेरि कि राम्रो छ। त्यो भएको कारणले गर्दाखेरि उनीहरूको भएको कारणले एउटा डर चाहिँ सृजना भएको कारणले गर्दाखेरि चाहिँ नेपाली चियालाई चाहिँ ब्याक बनाउने चाहिँ उनीहरूले खोजिराखेका छन्। अब त्यही मैले अघि भने यसको विकल्प भनेको हाम्रो अन्य बजार छन्, जस्तै चाइना प्रबल सम्मानमा बोकेको मुलुक चाइना हो, नेपाली चिया धेरै मात्रामा चाइना बिक्छ। अब साँच्चै भन्यो भने हाम्रो 0.07 चाहिँ इन्डियामा को जुन उत्पादन छ त्यति मात्रै हाम्रो चिया त्यहाँ त्यहाँ चाहिँ जाने हो। अब त्यतिले इन्डियालाई त्यस्तो धेरै असर पर्दैन, तर के भयो भने हाम्रो चियाको गुणस्तर राम्रो भएको कारणले गर्दाखेरि अब दिनदिनै चाहिँ नेपालको चिया ती खाने बानी त्यहीँकै त्यहाँ पनि अभ्यास भयो र उनीहरूले रिएक्सपोर्ट गरेको ती कन्ट्रिजहरूमा नेपालको चियाको डिमान्ड धेरै हुन थालेको र दार्जिलिङ पछि ब्याक भएको कारणले गर्दाखेरि चाहिँ त्यो भयवालाबाट जोगिनेको निमित्त यो हरेक कुराहरू चाहिँ गरेको प्रेक्ष।
2: अब अहिले चाहिँ तत्काल यो झमेलाको बिचमा भए पनि चिया निर्यात चाहिँ सुचारू भयो है,
4: हिजो गयो तर अलिकति सहज परिस्थिति जरा भएको छैन र हामीले चाहिँ जबसम्म त्यो पोर्टलमा चेन्ज होइन त्यो शुल्कको कुराहरू तब हामी चाहिँ हाम्रो संस्थाबाट चाहिँ कुनै पनि चिया पठाउने भनेर चाहिँ हामी त्यसमै छौँ प्रेक्ष।
2: भनेको
4: जबसम्म त्यो चेन्ज हुँदैन त्यो जुन शुल्क लाग्ने कुरा जबसम्म हट्दैन,
2: भनेको तपाईँहरूलाई चाहिँ अहिले यहाँको व्यवसायीहरूले चाहिँ ती सम्पूर्ण कुराहरू नहटेसम्म चाहिँ चिया नपठाउने
4: भनेर चाहिँ
2: भनेको तपाईँहरूले यहाँबाट गरेको त्यो लबिङले अब भारत सरकारसँग त्यो पुग्ला र
4: यसो हामीले सम्बन्धित मन्त्रालयहरूमा यो कुराहरू एउटा मौखिक रूपमा अवगत गराइसकेको छौँ र भोलि हामीलाई चाहिँ 8 गतेको दिन हामीलाई प्रधानमन्त्री कार्यालयबाट चाहिँ झापा टी एसोसिएसन र अर्थोडक्स टी एसोसिएसनबाट दुई दुईजना प्रतिनिधि यही चियाको बारेमा चाहिँ छलफल गर्न विस्तृत रूपमा आउनु भनेर हामीलाई चाहिँ मौखिक जानकारी भएकोले गर्दा हामीले संस्थागत रूपमा साथीहरू पठाइसकेको छौँ र उहाँ पुगिसके पछाडि त्यो कुराहरू जुन इन्डियन किबोर्डको पोर्टलबाट हट्ने कुरा अनलाइनबाट हट्ने कुराहरू जब हटिसक्छ र जब वातावरण चाहिँ अलिकति सङ्घिन्छ त्यस पछाडि मात्रै चाहिँ चिया पठाउने भनेर चाहिँ हामी संस्थागत रूपमा सबै एक भएर लागिरहेछौँ।
2: अब यो चियाको समस्या आउँदै गर्दा तपाईँहरू अस्ति पनि काठमाडौँसम्म त आउनुभयो र विगतका लामो समयदेखि तपाईँहरू यसरी सरकारको चाहिँ ढोका ढकढकाउन गइरहनुहुन्छ, यो चियाको निकासीमा समस्या आउँदै गर्दा यसपालि सरकारले कस्तो पहल गरेको पाउनुभयो?
4: होइन सर, अब हामीले त अब हाम्रो अभिभावक भनेको सरकार हो, जब समस्या पर्छ हामी त्यहाँ राख्ने स्थानीय तहदेखि हामीले केन्द्रसम्म हाम्रा कुराहरू चाहिँ विगतका वर्षहरूदेखि पुर्याउँदै आएको छौँ। त्यही प्र्याक्टिस अनुरूप नै योपालि पनि हामी गयौँ र यो पालि हामीले चाहिँ पहिला जस्तै नै सम्बन्धित जस्तै उद्योग वाणिज्य मन्त्रालयमा राख्यौँ, यो कुरा कृषि मन्त्रालयमा राख्यौँ, परराष्ट्र मन्त्रालयमा राख्यौँ। ती कुराहरू राख्दाखेरि चाहिँ केही चाहिँ सचिवज्यूहरूले चाहिँ एउटा पोजिटिभ रूपमा हामीलाई चाहिँ रेस्पोन्स गर्नुभएको छ र हाम्रो पनि उहाँहरूलाई के अनुरोध भने हामीले पटक पटक आइरहनु पर्ने वातावरणबाट हामीलाई चाहिँ सहयोग गर्नुपर्छ। अब चाहिँ हामी यहाँभन्दा बढी गर्न नसक्ने अवस्था पुगिसकेको छौँ, उद्योगीहरू चाहिँ ज्यादै थाकिसक्यौँ र यो चियाले हामीलाई चाहिँ सुख होइन हामीलाई धेरै पीडा दिन थालेको कारणले यो चाहिँ यो पीडा तपाईँहरूले बुझ्नुपर्छ र हामीलाई दीर्घकालीन समस्याको समाधान के गर्न सकिन्छ त्यसमा गर्नुपर्छ भनेर हामीले केही दीर्घकालीन समस्याको उपायहरू सहित हामीले चाहिँ लिखित र मौखिक सरकारलाई बुझाएर आएको छौँ र उहाँले चाहिँ पोजिटिभ रेस्पोन्स पनि दिनुभएको छ। सायद त्यसकै प्रतिफल स्वरूप आज क्रमैसँग चाहिँ इन्डिया गभर्मेन्टले केही कुराहरू सुनेको जस्तो पनि देखिँदैछ। अब लेट्स सी, अब हेर्न पनि बाँकी छ, अब यसले यतिकै सहजता बनिँदै जाने हो कि अब फेरि पुरानै कायम भएर आउने हो प्रेमसर, अहिलेसम्म त्यति हामी चाहिँ स्योर छैनौँ यो कुरामा, त्यही भएर पनि चिया पठाएर आएको छ, त्यही पर्खिरहेको छौँ हामी।
2: हुन्छ गोपाल सर, धन्यवाद सर।
4: हुन्छ हुन्छ प्रेम सर, हस् थ्याङ्क यू।

जेन्जी विद्रोहमा भूमिका खेलेको बारे मानव अधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्। आयोगले रासोपाका 17 जना सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपा सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै स्पष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूलाई 18 दिन हिरासतमा राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नखुका कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध भनेको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिषा र हरि ढक्कालाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। नेपाल ट्रेड युनियन कंग्रेसले ट्रेड युनियन खारेजीको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिएको छ। ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै आज काठमाडौँमा गरेको प्रदर्शनमा युनियनका पदाधिकारीले ट्रेड युनियन अधिकारको रक्षाका लागि श्रमिक मैत्री बजेट ल्याउन पनि माग गरेका छन्। माइतीकरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियान गर्दै कांग्रेसले राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, उपदान पेन्सनको कर खारेज गर्नुपर्ने, जिउन पुग्ने पारिश्रमिक दिनुपर्ने लगायतका माग गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तर्राष्ट्रिय कानूनको समेत उल्लङ्घन गर्दै गर्न खोजिएको र एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने भन्दै यो विषय अब अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिनुभएको हो। चुनाव जित्दा को पार्टी त्यागेर अर्को पार्टीमा गएपछि रुकुमका 2 जना वडा अध्यक्षको पद गएको छ। नेपाली कांग्रेसबाट निर्वाचित 2 जना वडा अध्यक्षले दल त्याग गरेपछि उनीहरूलाई पार्टीले कार्यवाही गरेको हो। रुकुम मुसिकोट नगरपालिकाका 2 का वडा अध्यक्ष रविन्द्र केसी र दुर्कोट गाउँपालिका 3 का वडा अध्यक्ष पुरूषोत्तम विष्टले दल त्यागेर अर्को दलमा गएपछि निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पद रिक्त हुने निर्णय गरेको हो। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी आएपछि उनीहरू निर्वाचित भएको पद स्वत रिक्त भएको आयोगले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सिंचाई योग्य क्षेत्रफल विस्तार हुँदै गएको देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेको आयोजनाबाट झण्डै 16 लाख हेक्टरमा सिंचाई सुविधा पुगेको देखिएको हो। सिंचाई योग्य जमिन मध्ये 5,32,000 हेक्टरमा वर्षभर नै सिंचाई सुविधा पुगेको छ। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 5,47,000 हेक्टर सिंचाई विस्तार भएको छ। लिप र जलाशय सिंचाईबाट सिंचाई कार्यक्रमबाट 6,000 हेक्टर सिंचाई विस्तार भएको छ। ठूला तथा मझौला नदीमा 1,500 किलोमिटर तटबन्ध निर्माणका साथै तटबन्ध निर्माणबाट 13,009 हेक्टर जग्गा उकास भएको छ। दक्षिण एसियाका 8 मुलुक मध्ये सबैभन्दा बढी वन क्षेत्र उकेट्ने मुलुकमा नेपाल दोस्रो स्थानमा परेको छ। पहिलो स्थानमा भुटान छ। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार भुटानमा 69.11%, नेपालमा 46.08% र श्रीलंकामा 34.1% वन क्षेत्र छ। त्यस्तै चीनमा 22.96%, भारतमा 21.71%, बंगलादेशमा 12.8%, पाकिस्तान 4.8%, मालदिवसमा 2.7%, अफगानिस्तानमा 1.9% मात्रै वन क्षेत्र छ। विश्वको कुल भूभागको 32% वनले ढाकेको छ। गएको फागुनसम्म 23,162 सामुदायिक वन उपभोक्ता समूह मार्फत 25,10,000 हेक्टर हाराहारी वन क्षेत्रको व्यवस्थापन भएको छ। संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनले आउँदो 4 वर्षभित्र विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्नुपर्ने चेतावनी दिएको छ। यही वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएकोले
गरिएको भन्दै संगठनले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने समेत बताएको छ। जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढिरहेकोले पृथ्वीमा थप ताप थुनिएर बसेको र चरम मौसमीय घटना बढाइरहेको पनि संगठनको भनाइ छ।

फुलथुङ्गे रानी आदरणीय श्रोता पनि सुन्दै हुनुहुन्थ्यो यो मिठो गीतलाई सुजन चापागाईको आवाजमा र यही गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाह होइन यो हाम्रो काठमाडौँको सौगात जुन चाहिँ काठमाडौँको कार्यक्रम तर यहाँबाट आज सञ्चालन भइरहेको छ आज र भोलि र आज भने कार्यक्रम लिएर म तपाईँको सेवामा हाजिर छु शिरेश नवार बिहानको 10 बजेर अहिले 11 मिनट जानै आँटेको छ कार्यक्रमको यो दोस्रो चरणमा यहाँहरू सबैलाई धेरै धेरै स्वागत अभिवादन एकपटक फेरि पनि टक्राउन चाहे हाम्रो यो प्रस्तीमा जति पनि सर सामग्री छन् सम्पूर्ण रूपमा नेपालबाट नै हामीलाई पठाइदिनु

भएको छ हाम्रो नेपालको हाम्रो काठमाडौँको टिमले उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहे मैले यतिखेर र अब बाँकी रहेको सरसामीको साथमा म तपाईँको सेवामा आएकी छु र आजको लागि चाहिँ नि अब दुईवटा सामग्रीहरू बाँकी रहेका छन् जुन म तपाईँसँग सेयर गर्दैछु र यसमा चाहिँ नि हाम्रो एउटा रिपोर्ट आएको छ अनि साथसाथमा हाम्रो दैनिक समीक्षा यी दुईवटा सामग्रीहरू तपाईँको लागि राख्ने मेरो तयारी अहिले रहेको छ र यो दुईवटा रिपोर्ट राख्नेछौँ हामी एउटा चाहिँ पोखराबाट कृष्ण दवारीज्यूले पठाउनु भएको छ र अर्को चाहिँ दैनिक समीक्षा हाम्रो आरती लम्सालजी हाम्रो सहकर्मी मित्र जो चाहिँ न्युज टिमबाट हुनुहुन्छ उहाँले पठाउनु भएको यो दैनिक समीक्षा तपाईँको लागि राख्नेछु एकपछि अर्को कार्यक्रमको यो दोस्रो एवं अन्तिम चरणको सामग्रीहरू चाहिँ यिनै हुन् आजको लागि त प्रिय श्रोतावृन्द आउनुहोस् अब अगाडि बढौँ अगाडि बढ्नुपर्दा आज विश्व महिला स्वास्थ्य दिवस पनि परेको छ जुन हरेक वर्ष मे 28 दिनमा पर्ने गर्दछ र यो दिन चाहिँ महिला र लैङ्गिक विविधता भएका व्यक्तिहरूका यौन र प्रजनन स्वास्थ्य अधिकारका लागि जारी सङ्घर्षको स्मरण हो र यो चाहिँ यसको इतिहासलाई खोतल्नुपर्दा सन् 1987 पुग्नुपर्छ जब वुमेन्स ग्लोबल नेटवर्क फर रिप्रोडक्टिभ राइट्सद्वारा यो अभियान सुरु गरिएको थियो र आजसम्म पनि स्वास्थ्य समानता न्याय र शारीरिक स्वायत्तताको पक्षमा एक सशक्त आवाज बन्न पुगेको छ र यो दिवस किन महत्त्वपूर्ण छ त भन्दाखेरि सार्वजनिक स्वास्थ्यका धेरै क्षेत्रहरूमा प्रगति भए तापनि आज पनि लाखौँ महिला र किशोरीहरू महत्त्वपूर्ण यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित छन् र विश्व स्वास्थ्य सङ्गठन यानि कि वर्ल्ड हेल्थ अर्गनाइजेसनका अनुसार प्रणालीगत असमानता सांस्कृतिक कलङ्क कठोर कानुनहरू र कमजोर स्वास्थ्य संरचनाले अझ पनि धेरैलाई आवश्यक सेवा लिनबाट रोकिरहेको छ यो दिवसले यस्ता समस्याहरूलाई उजागर गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारहरू कुनै विकल्प होइन मानव अधिकारकै मूल हिस्सा हुन् भन्ने सन्देश दिन्छ साथै सरकार समाज र समुदायलाई यी अधिकारहरू सुनिश्चित गर्न आग्रह पनि गर्दछ यस अर्थमा पनि आजको दिन बडो महत्त्वपूर्ण छ यो जनचेतना वृद्धिको लागि र यसतर्फ काम गर्नको लागि सम्पूर्ण निकायहरूको ध्यान आकर्षण गराउनको लागि पनि भन्दा फरक पक्कै पनि नपर्ला त छोटकरीमा मैले यस विषयमा अलिकति कुरा गरिहालेँ र अब अगाडि बढ्नुपर्छ अगाडि बढ्नु पर्दा एउटा म्युजिकल ब्रेक हामी लिन्छौँ र त्यस पश्चात पनि आजको हाम्रो प्रथम सामग्री यो दोस्रो चरण अन्तर्गतको रिपोर्ट छ पोखराबाट आएको कृष्ण दवाडीज्यूले यो तयार पार्नुभएको छ त्यसतर्फ लाग्नेछौँ हामी त्यस पश्चात लगत्तै दैनिक समीक्षातर्फ पनि हामी लागिहाल्छौँ अहिलेको लागि अनि छोइङ डोल्माले गाउनुभएको मिठो गीत छ हाम्रो दिदी निर्मला राई परिवेशले यसलाई चाहिँ शब्द रचना गर्नुभएको छ न्यू भाषाचार्यको सङ्गीतमा सुनमाइता

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: तिर्केको खोलाघर भित्रको संरचनामा डोजर चलाइराखेको छ, यहाँहरूको चाहिँ असन्तुष्टि किन खाली गराउँदाखेरि?
1: धन्यवाद। हाम्रो फिर्के खोला घर खाली गराउने सम्बन्ध सन्दर्भमा असन्तुष्टि होइन, यो फिर्केको खोला घर खाली हुनुपर्छ भन्ने हाम्रो मागै हो, जो परम्परा पहिलादेखिकै माग हो र हामीले बारम्बार पोखरा महानगरपालिकालाई पोखराको फिर्के बिचबाट बग्ने फिर्के खोलालाई सार्वजनिक जग्गा छुट्याई लालपूर्जाभित्रको जग्गाबाट 1 मिटर मापदण्ड कायम गरी फिर्केलाई सफा शुद्ध सफा राख्नुपर्छ भनेर हामीले बारम्बार पोखरा महानगरपालिकालाई अनुरोध गरेको हो। हामी यसमा यो सकारात्मक खोला घर छुट्याउने काममा सकारात्मक काम छ, हामी त्यसलाई खुसी छौँ, हामी त्यसमा चाहिँ असन्तुष्टि छैनौँ।
0: भनेको तपाईँहरूको मुख्य चासो भनेको मापदण्ड, जुन फिर्के खोला घरबाट 6 मिटरको मापदण्ड लगाइएको छ त्यसकोमा तपाईँहरूको असन्ति विरोध त्यसमा हो?
1: फिर्के खोलाको मापदण्ड पञ्चायत कालदेखि यो भरतराज पार पोखरा महानगरपालिका मेयर मानबहादुर जीसी हुँदाखेरि एउटा भरतराज पहाडी प्राध्यापक भरतराज पहाडीको अध्यक्षतामा विज्ञ समिति गठन गरेको थियो 75 त्यहाँसम्म फिर्के खोलाको मापदण्ड लालपूर्जाबाट 1 मिटर छाडी घर निर्माण गर्नु भन्ने चाहिँ मापदण्ड थियो पोखरा महानगरपालिका। अहिले चाहिँ आएर एकैचोटि फेरि यो विज्ञ समूहले बढीमा 5 मिटर मापदण्ड कायम गर्नु फिर्केमा भनेर भरतराज पहाडीको नेतृत्वमा विज्ञ समूहले पेश गरेको थियो। महानगरले फेरि यो 6 मिटर मापदण्ड कायम गरेकोमा हामीलाई होइन 6 मिटर होइन फिर्के आफै 4 देखि 34 मिटरसम्म चाक्लो छ, जहाँ आवश्यक पर्छ त्यहाँ 3 मिटरसम्म कायम गर्नु मापदण्ड कायम गर्नु भनेर हामीले पटक पटक चाहिँ पोखरा महानगरपालिका तत्कालीन मेयर मानवा जीसी र हालका मेयर धननाथ आचार्यज्यूसित नै हामीले धेरै पटक अनुरोध गर्यौँ र धेरै निवेदनहरू पेश गर्यौँ र फिर्के संरक्षण गर्नुपर्छ भनेर हामीले विभिन्न नाप नक्सा सहित विभिन्न फोटोहरू प्रभावित क्षेत्र 160-165 घरका प्रभावित क्षेत्रहरू घरका फोटा सम्बन्धित जग्गा घर धनी सुकुम्बासीहरू लगायतलाई हामीले पोखरा महानगरपालिका उपस्थित गराएका पनि छौँ, घरका फोटो पनि पेश गरेका छौँ, नक्सा पनि पेश गरेका छौँ, अबको फिर्के कस्तो बनाउनु पर्छ भनेर त्यो योजना पनि हामीले पोखरा महानगरपालिकाले पहिलेदेखि पेश गरिराखेका थियौँ। र हाम्रो भनाइ त्यति एउटा मात्रै के हो भने अवैज्ञानिक ढङ्गले मापदण्ड नलगाइयोस्, 6 मिटर धेरै भयो, 3 मिटर कायम गरौँ मापदण्ड भन्दाखेरि पोखरा महानगरपालिकाले 6 मिटर मापदण्ड कायम गर्यो, त्यसमा हो हाम्रो।
0: यो महानगरले 6 मिटर मापदण्ड लगाइसके पछाडि यहाँहरूले उच्च अदालतसम्म पनि पुग्नुभयो, यो विषय अदालतमा पनि प्रवेश गर्यो, तर अदालतले यहाँहरूको पक्षमा आदेश त गरेन नि।
1: महानगरपालिकालाई हामीले मापदण्ड सम्बन्धी चित्त नबुझेर न्यायको खोजीमा हामी उच्च अदालत पोखरा गयौँ। उच्च अदालत पोखराले के भनेको छ भने निवेदकहरूले उठाएको सम्पत्ति सम्बन्धी मौलिक हक तथा कानुनी हकको सरकार र संरक्षण हुनु पर्ने विषयमा मापदण्ड सम्बन्धी बनेको आवश्यक नियम 2075 अनुरूप फिर्के खोलाको नापी कायम भएको क्षेत्र र सोको तोकिएको मापदण्ड भित्रको क्षेत्रमा बाटो निर्माण कार्यको लागि खाली गराउन खोजिएको हो भने विपक्षी पोखरा महानगरपालिकाको संयुक्त लिखित जवाफबाट देखिएको स्थितिमा निवेदकहरूको संयुक्तमा रहेको घर जग्गाबाट त्यस्तो बाटो निर्माण गर्नुपर्ने भएमा प्रचलित नेपाल कानुन बमोजिम मुआवजा क्षतिपूर्ति नदी दखल नगर्ने र त्यस्तो बाटो निर्माण कार्य नगर्नु भने विपक्षीहरूको नाममा परमादेश जारी हुने ठहर्छ भनेर पोखरा उच्च अदालतले हामीलाई यो परमादेश पोखरा महानगरपालिका लगायत हामीलाई यो परमादेश दिएछ लाग्छ। हामीलाई न्यायालयले न्याय नै दिएको छ जस्तो लाग्छ। अब 6 मिटर मापदण्डमा उहाँहरूले बाटो राष्ट्रिय गहरको योजना विकास निर्माण सञ्चालन गर्नुपर्ने भएमा यो 6 मिटर मापदण्डमा कानुनी प्रक्रिया अपनाए अधि जग्गा अधिग्रहण गरेर क्षतिपूर्ति दिएर मात्रै बाटो निर्माण गर्न पाउनुहुन्छ। खोला घर त खाली गर्नलाई हाम्रो समस्या छैन, हामी गर्नुहोस्, हामी सहयोग गर्न तयार छौँ।
0: भनेपछि अदालतले पनि एउटा मुआवजा क्षतिपूर्ति नदिकन खाली नगर्नु भन्ने एउटा आदेशमा देखियो, तपाईँहरूको माग पनि मुआवजा चाहिँ उचित मुआवजा दिनु पर्यो, क्षतिपूर्ति पाउनु पर्यो, यदि 6 मिटर मापदण्ड भित्रका संरचना हटाउने हो भने त्यो खाली गर्नु पर्यो भन्ने हो।
1: हाम्रो त सकभर चाहिँ फिर्के आफै 34 मिटरसम्म चाक्लो भएको, 4 मिटरदेखि 34 मिटरसम्म चाक्लो भएको हुनाले आवश्यक ठाउँमा मात्रै मापदण्ड कायम गरेर जहाँ जहाँ साङ्ग्रो छ त्यहाँ त्यहाँ बाटो विकास निर्माणका कार्यमा अप्ठ्यारो पर्ने ठाउँमा त्यहाँ मात्रै चाहिँ अधिग्रहण गरियोस् आवश्यक जग्गा, अन्य ठाउँमा चाहिँ त्यसैले पुग्ने भएको हुनाले विकास निर्माणलाई बाधा नपर्ने हुँदा त्यसो गर्नु पर्यो। सो अब सुकुम्बासीहरूलाई भने अन्यत्र कुनै ठाउँमा राम्रो ठाउँमा व्यवस्थित गरेर उनीहरूलाई चाहिँ एउटा चार कोठेको घर, चार कोठे घरसहित व्यवस्थित गरेर राखिदिनु हुन हामीले अनुरोध गरेका हौँ पटक पटक पोखरा महानगरपालिकालाई। तर पनि अब ठिकै छ, अब 6 मिटरै आवश्यक हो पनि हो भने मापदण्ड कायमै गर्ने हो भने पनि तर क्षतिपूर्ति मुआवजा बिना चाहिँ हामी त्यो मापदण्डभित्रको जग्गामा डोजर परिचालन गर्न दिँदैनौँ।
0: यो फिर्केको अहिलेको हेर्दा जुन दुर्दशा हामी देख्छौँ, यो फिर्के यसरी अतिक्रमण पर्यो, यसको मुख्य कारण के होला?
1: अब यो फिर्के चाहिँ यसरी दुर्दशा हुनुमा यो पञ्चायत कालदेखि 2075 सालसम्म फिर्के खोलाको मापदण्ड लाल पूर्जाबाट 1 मिटर छोडेर घर निर्माण गर्नु भन्ने चाहिँ मापदण्ड थियो।
0: हजुर,
1: यो परमाणु मसित अहिले पनि छ।
0: हजुर,
1: र यो यो बहुदल गणतन्त्र प्राप्ति, बढी मात्रामा गणतन्त्र प्राप्तिपछि विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो भोट ब्याङ्कको रूपमा विभिन्न बस्तीहरू अव्यवस्थित बसोबास बसाउने र शक्ति सत्ता र पहुँचको आधारमा फिर्के खोलालाई दोहन गरेर मिचेर भवन निर्माण गर्ने कार्य अगाडि बढ्यो। त्यो भएर फिर्केको यो दुर्दशा यस्तो भएको हो। अब चाहिँ यो अहिले मानवहरूले जुन अहिले खोला घर छुट्याउने काम गरेको छ यो स्वागत योग्य छ र अवैध संरचनाहरू खोला घरभित्रका सम्पूर्ण अवैध संरचनाहरू कुनै पनि तेरो मेरो नभनिकन, यो पार्टीको त्यो पार्टीको नभनिकन सम्पूर्ण भत्काउनु पर्छ, हाम्रो यो माग हो। तर अहिले पनि त्यस्तो भइराखेको छैन है। स्वयं जनप्रतिनिधिहरू पनि सुकुम्बासीमा बसेर चाहिँ 2-2 घर बनाएर एउटा घर भाडामा लगाएर अर्को घरमा आफू बस्ने काम गरेको छ। यो चाहिँ मैले व्यक्ति भन्नुभन्दा पनि सबै पोखरा महानगरपालिकाले बुझोस् र यसलाई एकदम निष्पक्ष ढङ्गले लागू गरेर फिर्के खोलाको खोला घर खाली गरोस् भन्ने हाम्रो चाहना छ।
0: जस्तै यो अहिले खोला घर हटाउने सन्दर्भमा केही भूमिहीन सुकुम्बासीहरूको पनि, उहाँहरू पनि हट्नुपर्ने एउटा अवस्था छ, त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीहरूलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने तपाईँको भनाइ छ?
1: पोखरामा प्रशस्तै सार्वजनिक जग्गाहरू छन्, प्रशस्त सार्वजनिक जग्गा छन्, भूमिहीन सुकुम्बासीहरूलाई 3-3 आनाका दरले कुनै ठाउँमा सार्वजनिक जग्गा व्यवस्थित गरेर उनीहरूलाई लाल पूजा दिएर जग्गा दियोस् र 4 कोठेको भवन पनि बनाइदियोस्, 3 निर्माण गरिदियोस्। यदि भवन निर्माण गरिदिन सक्दैन भने ब्याङ्कबाट संयुक्त रूपमा लोन लिएर एउटा चाहिँ सुकुम्बासीको नाममा न्यूनतम चाहिँ महिनामा 5,000-7,000 बुझाउने गरी घर निर्माण सहित गरेर व्यवस्थित रूपमा उसलाई चाहिँ अन्यत्र स्थानान्तरण गरियोस् पोखराका कुनै ठाउँमा भन्ने हाम्रो पोखरा महानगरपालिकालाई अनुरोध थियो।
0: अब फिर्के कस्तो हुनुपर्छ जस्तो तपाईँलाई लाग्छ?
1: आजभन्दा 10 वर्ष पहिले नि काठमाडौँका बागमती कोरिडोर, यो रातो पुल लगायतका ठाउँहरूमा हामीले धेरै हेरेर अध्ययन गरेर हामी इन्डियातिर पनि गएर हेरेर आएका थियौँ। फिर्के कोरिडोरलाई फिर्केको पानी 3 मिटर चौडाइ, 5 मिटर उचाइ अवस्था हेरेर अनि दायाँ बायाँ 3-3 मिटरको बाटो र साइडमा हरियाली रुख रोप्ने, एकदम बुटाहरू फुलहरू रोप्ने यो वातावरण बनाइयोस् भन्ने, ब्याचाहरू बनाइयोस् भनेर हामीले यो महानगरपालिकामा 8-9 वर्ष पहिलेदेखि हामीले पेस गरिराखेका छौँ। त्यस्तो खाले हेर्दाखेरि झलमल हुने खाले त्यो रङ्गीन लाइट बत्तीहरू राखियोस् र सफा पानी बगाइयोस् भन्ने हाम्रो माग हो। त्यो पानी बगाउनको लागि पनि सेती नहरको पानी फिर्केमा हाल्ने तयारी छ, त्यो ढोका खोलिदिए फिर्केमा पानी बग्छ, सदाबहार पानी बगिरहेको छ, त्यो पनि व्यवस्था होस् भन्ने हामीले पहिलादेखि नै हामीले माग गरिराखेको हो। यो कुरो बल्ल सुरुवात चाहिँ भएको छ, अब यसलाई सफलतापूर्वक सम्पन्न गर्नु होला भने हामी जनप्रतिनिधिलाई अनुरोध गर्छौँ
0: र
1: हाम्रो पनि सहयोग गर्छौँ।
0: हुन्छ, धन्यवाद।
1: धन्यवाद।

0: TFVS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ

0: BFBS Gorkha Radio.
1: नमस्कार, आज मिति 2083 साल जेठ महिनाको 14 गते बिहिबार, तदनुसार मे 28 तारिक सन् 2026. पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ. म आरती लम्साल. समीक्षाको सुरुवात गरौँ गोर्खापत्र दैनिकबाट. गोर्खापत्र दैनिकले सगरमाथा विश्वकै अमूल्य सम्पदा शीर्षकमा खबर छापेको छ. राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर सहित राष्ट्रपति रामचन्द्र पौडेल हिजो सगरमाथा आरोहीको सम्मानमा आयोजित राष्ट्रपतिसँग भेटघाट कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्थ्यो. समिटर्स समिटमा सोही तस्विर छापिएको छ. राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताउनु भएको छ. अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा काठमाडौँमा आयोजित राष्ट्रपतिसँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो. राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो. उहाँले भन्नुभयो, सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्रै नभएर सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो. यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ. सगरमाथा विश्वकै अमूल्य सम्पदा शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ. त्यसै गरी अर्थतन्त्रको आकार 66 खर्ब पुग्ने भनेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको तस्विर सहित खबर छापिएको छ. सुजन गुरुङले खिच्नु भएको फोटो हो यो. बुदागत रूपमा आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान प्रस्तुत गरेको कुरा, चालू आर्थिक वर्षमा प्रति व्यक्ति आय अमेरिकी डलर 1513 पुग्ने अनुमान र चालू आर्थिक वर्षमा नेपालले प्राप्त गर्ने विप्रेषण आप्रवाह 37% बढेर फागुनसम्म 14.50 खर्ब रुपियाँ पुगेको कुरालाई बुदागत रूपमा उल्लेख गरिएको छ. र आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक हुने विषयलाई पनि समाचारका रूपमा समेटिएको छ. अर्को खबर छ सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता भनेर मिनराज भण्डारीको बाइलाइनमा खबर छापिएको छ. र सगरमाथा आरोहणका क्रममा उकालोमा जुन ट्राफिक लागेको थियो, जुन जाम भएको तस्विर भाइरल भएको थियो, त्यही तस्विर आज पनि प्रयोग गरिएको छ गोर्खापत्र दैनिकको खबरहरूमा. र अब नयाँ पत्रिका दैनिकले जेएनजी आन्दोलनको दमनबारे मानवाधिकार आयोगको प्रतिवेदन, ओली, लेखक र गुरुङमाथि फौजदारी कसुरमा कारवाही सिफारिस भनेर खबर छापेको छ. नवराज मैनालीको बाइलाइनमा नेपाल प्रहरी र सशस्त्रका तत्कालीन आइजिपी सहित 10 सुरक्षाकर्मीमाथि कारवाही सिफारिस, सेनाको हकमा भने आयोग नरम, पूर्व प्रधानमन्त्री कार्की, पूर्व गृहमन्त्री अर्याल लगायतमाथि थप छानबिनको सिफारिस, पूर्व योजना अनुसार नै आन्दोलन विध्वंसात्मक बनाएको निष्कर्ष भनेर खबर छापिएको छ. राष्ट्रिय मानवाधिकार आयोगले गत भदौको जिएनजी विद्रोहका बेला भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओली र उनका दुई मन्त्रीलाई दोषी ठहर गर्दै फौजदारी मुद्दामा कारवाही सिफारिस गरेको छ. आन्दोलनको झण्डै 9 महिनापछि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवता तथा मानवाधिकार सम्बन्धी कसुरमा कारवाही सिफारिस गरेको हो. आयोगले भनेको छ, तत्कालीन प्रधानमन्त्री केपी ओलीको हकमा कानुन बमोजिम गर्नुपर्ने दायित्व पूरा नगरेर नागरिकको मानवाधिकारको हनन गरेको, सेनाको सहयोग लिने लगायतमा पनि दायित्व पूरा नगरी उदासीन बसेको, त्यसै गरी तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा आन्दोलनमा भएको बल प्रयोगको प्रमुख दायित्व भएको, नागरिक बाँच्न पाउने हकबाट वञ्चित भएकाले मानवाधिकार हनन मुख्य दोषीको भागीदार, त्यसै गरी तत्कालीन सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको हकमा संविधानले दिएको मौलिक हकमा प्रतिबन्ध लगाउने गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080 जारी गर्ने कार्यमा संलग्न मानवाधिकार उल्लङ्घनकर्ता भनेर लेखिएको छ नयाँ पत्रिका दैनिकमा. नयाँ पत्रिका दैनिकले कार्टुन पनि छापेको छ. श्रम संस्कृति र श्रम विकृति भनेर ढुङ्गा बोकेर देश बनाउने, श्रम गर्ने, श्रम संस्कृति भनेर तस्विर बनाइएको छ भने अर्को छ ढुङ्गा खोपेर सालिक बनाउनु, फोटो राख्नु श्रम विकृति भनेर यो कार्टुन पनि आजको नयाँ पत्रिका दैनिकले छापेको छ. अर्को खबर छ डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा टेकराज थामीको बाइलाइनमा यो खबर छापेको छ आजको नयाँ पत्रिका दैनिकले. प्रत्येक दिन ठिक अपरान्ह 3 बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडाघोडी नगरपालिका 4 जनकपुरकी दिपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उनको धरना कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, सहरमा डेरा खोज्दा खेप्नुपर्ने जातीय विभेद विरुद्ध हो र यस्तो विभेदको भुक्तभोगी उनी आफै पनि हुन्। दिपाका अनुसार 7 वर्षे काठमाडौँ बसाईमा 8 ठाउँमा डेरा सरिन्, केही महिना बसेपछि नयाँ डेरा खोज्नुपर्ने बाध्यता उनीमाथि आइलाग्थ्यो। कारण थियो नामसँगै आउने जात, जात थाहा नपाउँदासम्म घरबेटीले छोरीकै व्यवहार गर्छन्, जब जात खुल्छ एकाएक बैरी ठान्छन् अनि सुरु गर्छन् डेराबाट निकाल्ने षड्यन्त्र। उनले बासका लागि गरेको सङ्घर्ष सुनाइन्। काठमाडौँ भित्रिएको 7 वर्षमा जातकै कारण 8 पटक कोठा सरिसके। डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकको यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ टेकराज थामेको बाइलाइनमा। अब कान्तिपुर दैनिक, कान्तिपुर दैनिकले पनि मानवाधिकार आयोगको निष्कर्षको विषयलाई अग्रपृष्ठमा प्रमुख खबरका रूपमा छापेको छ। दुर्गा दुलाल र राजेश मिश्रको बाइलाइनमा 23 भदौमा मानवाधिकार उल्लङ्घन, 24 सङ्गठित आपराधिक कार्य भनेर हेडलाइन बनाइएको छ। 17 सांसदसहित 52 नाम किटानी गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस, सरकारले 3 महिनाभित्र आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था। यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। ठुलो बजेट, खर्च थोरै र खुम्चिदो राजस्वको मारमा अर्थतन्त्र भनेर यज्ञ बन्जाडेको बाइलाइनमा पनि आर्थिक खबर छापेको छ। न्यून आर्थिक वृद्धिसँगै राजस्व परिचालन कमजोर बन्दा सरकारले ऋणको समावेश तिर्न र सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व पूरा गर्न पनि थप ऋण लिनुपर्ने बाध्यता भनेर यो खबर छापिएको छ। सामाजिक दायित्व, सामाजिक सुरक्षाको कुरा गर्दै गर्दा सरकारले लागू गरेको बिमामा पनि समस्या देखिन थालेको छ। प्राइभेट अस्पतालहरूले बिमा रोक्ने भएका छन्। इमर्जेन्सी बाहेक पर्सि शनिबारदेखि प्राइभेट अस्पतालहरूमा बिमा पनि नहुने भएको छ। अब नेपाल समाचार पत्र दैनिक, नेपाल समाचार पत्र दैनिकले पनि मानवाधिकार आयोगको झिन्जी आन्दोलनको प्रतिवेदनलाई अग्रपृष्ठमा, करिब करिब फुल पेज भन्न मिल्छ, अग्रपृष्ठमा खबर छापेको छ। पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिस, जिन्जी छानबिन आयोगका संयोजक गौरी बहादुर पनि तानिए, 24 भदौको घटना पूर्व योजना अनुसार गरिएको आपराधिक कार्य, सेनापतिलाई गराइयो सचेत भनेर बुदागत रूपमा पनि लेखिएको छ। रवि लामिछानेको जेल बाहिरिने घटनामाथि पनि अनुसन्धान, ओली लेखक र पृथ्वी सुब्बा गुरुङ विरुद्ध नयाँ कानुन बनाएर कारवाही सिफारिस भनेर विस्तृतमा यो खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ। ईश्वरराज ढकालको बाइलाइनमा अर्को खबर छापेको छ, 195 दिन विद्यालय खोल्न निर्देशन शीर्षकमा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालू शैक्षिक सत्रमा 195 दिन विद्यालय खोल्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत केन्द्रले शनिबार र आइतबार 2 दिन विद्यालय बन्द भएपछि नियमित रूपमा 184 दिन र 11 दिन बर्खे विदा जोडेर 195 दिन पठन पाठन चालू गर्न निर्देशन दिएको हो। केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सबै शिक्षण संस्थालाई 195 दिन पठन पाठन गर्ने व्यवस्था गरेको हो। केन्द्रका उपमहानिर्देशक महेन्द्र प्रसाद पराजुलीले चालू शैक्षिक सत्रदेखि 1024 पाठ्य घण्टा कायम गरेको जानकारी दिनुभयो। उहाँले 195 दिन पठन पाठनका अलावा 79 घण्टा लचकता दिने व्यवस्था मिलाएको छ, जसअनुसार उक्त दिन परियोजना लगायत अन्य क्रियाकलाप गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार सबै सामुदायिक र संस्थागत विद्यालयले 2 दिन सार्वजनिक विदा पूर्ण रूपमा कार्यान्वयन गरेका छन्। केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका कार्यदलले सिफारिस गरेको आधारमा केन्द्रले पाठ्य घण्टा कार्यदिन तय गरेको हो। ईश्वरराज ढकालको बाइलाइनमा यो खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ। अब अन्त्यमा नागरिक दैनिक, नागरिक दैनिकले पनि मानवाधिकार आयोगको 8 शीर्षकमा खबर छापेको छ, ओली लेखक र गुरुङ दोषी किटानी भनेर, विद्यार्थीलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण, सुदन गुरुङले नेतृत्व गरेपछि झडप र हिंसा, नखु जेल ब्रेक प्रकरणमा रवि र जेलरको मेलेमतो, सुशीला कार्की र गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान सिफारिस, आन्दोलन प्रभावितलाई राहत दिन र पुनर्स्थापना गर्न निर्देशन, नेपाल प्रहरी र सशस्त्रका आइजिपीलाई कारवाही सिफारिस, सेना मुख दर्शक भनेर बुँदागत रूपमा पनि लेखिएको छ। आर्थिक खबर पनि छ, कमजोर आर्थिक धरातलमा सुधारको सङ्केत शीर्षकमा। आर्थिक वृद्धिदरको कुरा र अर्थतन्त्रको आकारको कुरा दिलीप पौडेलको बाइलाइनमा यो खबर छापिएको छ। र अर्को खबर छ निजामती सेवामा महिला 30% शीर्षकमा भुवन शर्माको बाइलाइनमा। हरेक वर्ष निजामती सेवामा कर्मचारी सङ्ख्या बढ्दै आएको छ। पछिल्ला 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढेर 30% पुगेको छ। 65 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको हो। राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरुषभन्दा महिला कर्मचारीको संख्या बढी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3% पुरुष छन्। निजामती सेवामा महिला 30% शीर्षकमा भुवन शर्माको बाइलाइनमा यो खबर छापिएको छ र इस्लाम समुदायमा बकरिद रौनक शीर्षकमा अर्जुन ओलीको बाइलाइनमा खबर छापिएको छ। नेपालगञ्ज रेडलाइनको खबर, आज ईद मनाइँदैछ, ईदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ। प्रिय श्रोता, तपाईँ सबैलाई ईदको शुभकामना दिँदै आजलाई दैनिक समीक्षा यति नै। आरती लम्साल बिदा हुन्छु, नमस्कार।

त प्रिय श्रोतावृन्द, आजको लागि अब हामी पनि करिब करिब अन्तिम चरणमा आइसकेका छौँ कार्यक्रम अन्तर्गत। अब यो अन्तिम कोसेली स्वरूप अहिलेको लागि त्रिशाला गुरुङले गाउनुभएको एउटा गीत म तपाईँको सेवामा राख्न चाहन्छु र यही नै गीत सुनाउँदै म पनि बिदा लिन्छु। भोलि बिहान फेरि पनि 9 बजेको समाचार पश्चात भेट्न आउनेछु कार्यक्रमको साथमा। भोलि पनि काठमाडौँको सौगात तपाईँको लागि लिएर आउनेछु। त्यति बेलासम्मको लागि मलाई आज्ञा दिनुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। नमस्ते, बाई।

0: मलेसियामा जारी एसियन गेम्स छनौट अन्तर्गत महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हराएसँगै सेमी फाइनलमा पुगेको हो। मलेसियाको बाबीमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इण्डोनेसियाले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 113 रन बनाएको थियो। नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माले अभिजित 42 रन बनाउनुभयो भने सोनी पाखरीले 29 रन जोड्नुभयो। यसअघि नेपालले पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह विजेता बन्दै नेपाल सेमी फाइनलमा पुगेको हो। एसिया छनौटमा नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। समूह एमा हङकङ, मलेसिया र थाइल्याण्ड छन्। नेपालले सेमी फाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष 3 टोली एसिया खेलकुदका लागि छनौट हुनेछन्। जेएनजी विद्रोहमा भूमिका खेलेको बारे मानव अधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्। आयोगले रासोपाका 17 सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपा सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै प्रष्टीकरण र प्रश्न गर्नु भएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएछ भन्नुभएको छ। सरकारले आफूलाई 18 दिन हिरासतमा राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीँबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध भनेको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले राष्ट्रपा सांसदहरू सुलभ खरेल, बबलु गुप्ता, कृष्ण कार्की, डाक्टर तोशिमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। नेपाली कांग्रेसले भदौ विद्रोह घटना सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दावीलाई पुष्टि गरेको कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले जारी गरेको विज्ञप्तिमा आयोगले पूर्व कार्की आयोगका अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ। साथै प्रतिवेदन चुनाव अघि सार्वजनिक नगरिनुको पछाडि नियोजित उद्देश्य रहेको भन्दै यसको निष्पक्षतामाथि शंका पुष्टि भएको कांग्रेसको दावी छ। पार्टीले आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, सरकारी तथा सम्पत्तिमा भएको क्षति, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही गर्नुपर्ने जनाएको छ। साथै राज्य पक्षबाट भएको अत्याधिक बल प्रयोगका घटनामा पनि कानूनी दायराभित्र कार्यवाही हुनुपर्ने कांग्रेसको माग छ। कांग्रेसले मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानव अधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेको छ। नेपालमा स्वास्थ्य कर्मीको संख्या बढेर 3,85,000 भन्दा बढी पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार मुलुकभर चिकित्सक, नर्स र हेल्थ असिस्टेन्स लगायत 3,85,370 स्वास्थ्य कर्मी सरकारको आधिकारिक निकायमा दर्ता भएको पाइएको हो। 2081 फागुनसम्म यो संख्या 3,66,505 थियो। हाल मुलुकमा 54,000 भन्दा बढी चिकित्सक र 1,28,000 भन्दा बढी नर्स दर्ता भएका छन्। यता चालू आर्थिक वर्षमा अस्पताल जाने बिरामीको संख्या भने घटेको पाइएको छ। फागुनसम्म सरकारी तथा निजी अस्पतालमा 4,52,00,000 बिरामीले सेवा लिएका छन्। तथ्याङ्क अनुसार नेपालमा एक चिकित्सकले औसतमा 1,000 बिरामी हेर्नुपर्ने अवस्था रहेको छ। इरान र अमेरिका बीच फेरि ड्रोन हानाहान भएको छ। शान्ति सम्झौताको प्रयास टाढिँदै गएपछि दुवै देशबीच ड्रोन हानाहान भएको खबर छ। अमेरिकी फौजले रक्षात्मक कार्यवाही स्वरूप इरानको सैन्य नियन्त्रणमा स्टेशनमा आक्रमण गरिएको बताएको छ। इरानले भने अमेरिकी आधार अड्डामा जवाफी आक्रमण गरिएको बताएको छ। इरानी अधिकारीहरूले आक्रमणको थप जानकारी नदिए पनि कुवेतका अमेरिकी शिविर नजिक ड्रोन देखिएको खबर छ। मध्य पूर्व मामिला विशेषज्ञ क्रिस्टेन फोरेन्टेनले भने यी दुई मुलुक पूर्ण रूपको युद्धमा फर्केलान भन्ने नलागेको टिप्पणी गर्नुभएको छ। हवाई आक्रमण भइरहँदा युद्ध विराम भने औपचारिक रूपमा तोडिएको छैन। अहिलेसम्मका खबर यति नै. नमस्कार, म अनुसा.
1: यो PFBS गोर्खा रेडियो हो.

नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकेट अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छ हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz र सुनसरी धरान क्षेत्रमा FM 107.5 MHz यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् FM 87.7 MHz ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको बसाएको उछान मैले गायिका मान्डवी त्रिपाठीको स्वरमा रहेको एउटा रमाइलो गीतबाट गरिसकेछु। विपिन आचार्यको शब्द सङ्गीत रहेको गीत राखेँ मैले मान्डवी त्रिपाठीको स्वरमा। लागु अब आजको तिथिमितिको कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 14 गते दशमी तिथि बिहिबार नेपाल सम्बत 1146 तदनुसार आज मे महिनाको 28 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि देशका विभिन्न भागमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:02 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:52 जाँदा हुँदैछ र श्रोताहरू आज बकरी

आज नेपाल लगायत विश्वभरिका मुस्लिम समुदायले बकरिद मनाइरहेका छन्। आजको दिन मुस्लिम समुदायले आफ्ना परम्परागत पोशाक लगाएर शुभकामना शुभेच्छा यस्तै मिठा परिकार का साथै प्रार्थना समेत एक आपसमा साटासाट गरेर यो पर्व मनाउने गर्दछन् र बकरिदको सबै सबैमा हार्दिक मंगलमय शुभकामना भन्दै अर्को एउटा गीत राख्न चाहन्छु। यो बसाईमा रोशन गुरुङको सुरमा शब्द संगीत भने यसमा टिका चामलिङको रहेको छ। नेपाली गीती लेखन र काव्यिक क्षेत्रमा कलम चलाइरहेका मेरा अभिन्न मित्र टिका चामलिङ अहिले अलिकति गम्भीर प्रकृतिको रोगसँग लडिरहनु भएको छ र उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पनि यो गीत राख्न चाहन्छु। टिका चामलिङको शब्द संगीत अनि रोशन गुरुङको स्वरमा

एकका सामलिङको शब्द सङ्गीत अनि रोशन गुरुङको स्वरमा रहेको यो गीत पश्चात भने अब भने श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाइको बारेमा जानकारी दिनेवाला भइसकेको छ र श्रोताहरू आज बिहिबार र बिहिबारको स्वर्णिम सङ्गम स्रष्टा सर्जक अनि शिल्पी मनरुषितको बसाइ हो अर्थात् कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिका जहाँ जीवन र जगतलाई नै स्रोत बनाएर स्रष्टाले लेखेका सृजनाहरूलाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा म समेट्दै जानेछु गीत गजल कविता र मुक्तहरूको अलावा सुमधुर नेपाली गीत सङ्गीत पनि राख्नेछु भने साथसाथै तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा म समेट्दै जानेछु र कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको यो साझा फुलबारीमा तपाईँले पनि आफ्ना सृजनाहरू फुलाउन सक्नुहुनेछ। तपाईँका सृजनाहरूको पर्खाइमा यति बेला भने म एउटा गीत राख्न चाहन्छु। गीतकार गौरव गुरुङको गीत रचना बसन्त मुकारमको सङ्गीत रहेको यो गीतमा स्वर रहेको छ गायिका लक्ष्मी राईको।

0: रेडियो। तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: बीएफबीएस गोर्खा रेडियो।
2: आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडीको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि यो छोटो विश्राम पश्चात सम्पूर्ण रेडी सुनेर बस्नुहुने तमाम आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज बिहिबार र बिहिबारको स्वर्णिम सङ्गम विशेष गरी स्रष्टा सर्जक अनि शिल्पी मनरका सृजनाहरू राख्ने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिका। र पनि यो बसाईको उठान गर्न चाहन्छु एउटा कविताबाट। र यो कविता लेख्नु भएको छ कवि सर्वज्ञ वाग्लेले। र यो कविताको शीर्षक रहेको छ म आगोसँग खेल्न तयार छु। लेख्नुहुन्छ कवि सर्वज्ञ वाग्ले। एउटा भरभराउँदो कोइलामा कामदै गरेको झाँक्री, खलीमा खेलाउँदै बिरामी, वर्षौँ सङ्घालेको मन च्यातिएर सिलाएको डाला टुलिरहेछ जिन्दगी। अनि सङ्घर्षको कथा हो म, झट्ट हेर्दा पट्यार लाग्दो अभाव, भोक, रोग र वेदनाका बेलगर्ती पीडा बोकेको मान्छे म देख्छु। दयाका भाकाहरू गुन्जन्छन्, दम्बका जुङ्गाहरूले ताउ लाएर सेवाका भाकाको दोहोरी गाउन आतुर महाशयहरूको ऐरो लाग्छ। खुला आकाशको कुहिरो जस्तै मडारिन्छन्, हातमा बन्चरू, दापमा खुकुरी अनि काँधमा हलो बोलेर बन्जर जमिन जोत्न निस्केको मान्छे। आगो पनि र बन्जर अनि सुक्खा जीवनसँग एक्लै पाउँठेजोरी खेली हुर्केको यी मेरा कलिला हात, आगोको लक्का भोरी, बादल र असिना, चट्याङ अनि भारूदकै जिन्दगी। नपक्कै बोलेको आगो जस्तै रापिलो छ, बाल्यकाल बोर्डर अनि जङ्गलमा बित्यो, अभाव, अशिक्षा, भोक अनि गरिबीसँग लडेर जवानी त भारतका गल्ली गल्लीमा रातमा खबरदार खबरदार भन्ने रातका आवाजमा चौकीदारी गरेर, कि त मरुभूमिको बालुवाको रापिलो आगोसँग जिन्दगी बाकसमा साट्नु त छँदैछ भन्ने सपना बोकेर देशको शासकले दसैँमा पर्सेको बलिको बोको जस्तै निरन्तर बेचिने, काटिने अनि बलि चढ्नुपर्ने मेरो बाध्यता। आगोसँग खेल्नु मेरो जिन्दगी, त्यसैले म गर्वको साथ भन्छु म आगोसँग खेल्न तयार छु। जे हन्डर झेल्नु पर्छ त्यो झेल्न पनि तयार छु। जवानी हाँस्दै जाने, बाकसमा फिर्ता आउने हो, रेमिट्यान्स भन्दा पहिला आफै आउने, कोइला भन्दा चाँडै निभ्ने आगो हुँ म। तैपनि म हाँस्दै हाँस्दै घर परिवार छोडेर विदेश पस्दैछु। तैपनि म हाँस्दै हाँस्दै घर परिवार छोडेर विदेश पस्दैछु म। कमिलाको ताती जस्तै बत्तीको आगोमा खेल्ने पुतली जस्तै, किनकि यो मेरो नियति हो, आफैले दिएको भोटको पिरती हो। आगो निलेर कोइला ओकल्नु, बलेको आगोमा खली खेल्नु, नाङ्गा घोडा र नाङ्गा आङ, जाडोमा खठ्याङ्ग्रिएर लक लक काप्नु मेरा लागि विरासत हो। आगोको भट्टीमा पोलिँदै पग्लिँदै नम्बरी सुन बन्नु मेरो स्वाभिमान हो। जीवन सङ्घर्षमा निरन्तर दौडिनु मेरो मुकामको तय हुनु हो। मनथाखी नदी जस्तै सङ्घर्षको मैदानमा बगिरहन चाहन्छु। हो, म आगोको ज्वाला हो, पानीको मुस्लो हो, ज्वालामुखीको लावा हो। हो, म जीवन सङ्घर्षमा डामिन र होमिन तयार छु। खारिन र फग्लिन कोइलाको भट्टीमा घुस्न तयार छु, तर म लोभ, मोह र ईर्ष्याको ज्वाला बोक्न सक्दिनँ। किनकि म सबैको जयको सपना बुन्ने प्राणी हो। कसैको दुःख दर्द अन्याय र अत्याचार देख्न सक्दिन। हो म स्वयं खण्ड भूखण्डको भयावह अग्निको ज्वाला हुँ। म ज्वालाबाट निस्केको लावा हुँ। म सङ्घर्ष झेल्न तयार छु। हो म नेपाली हुँ। त्यसैले हो म आगोसँग खेल्न तयार छु। म नेपाली हो त्यसैले म आगोसँग खेल्न तयार छु। यो कविता राखेँ मैले श्रोताहरू कवि सर्वज्ञ वाग्लेको कलमबाट। म आगोसँग खेल्न तयार छु। वास्तवमा नेपालीहरूले कहिले देशभित्रै आगोसँग हामी खेलिरहेका छौँ। त्यो आगो अभावको आगो, पीडाको आगो, गरिबीको आगो, अनि कहिले परदेशमा गएर पनि फेरि हामी आगोसँगै खेलिरहेका हुन्छौँ। त्यो आगो भनेको सङ्घर्षको आगो हो। कवि सर्वज्ञ वाग्लेलाई धन्यवाद दिँदै श्रोताहरू, अब भने मेरो हातमा अर्को एउटा कविता रहेको छ। यो कविता लेख्नु भएको छ यति बेला भने युएसए अर्थात् अमेरिकाको कनेक्टिकटमा बस्ने कवयात्री हुनुहुन्छ शर्मिला अधिकारी। कान्छी छोरीले लेख्नुभएको कविता हो र उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार। कविता त पठाए, कविता पढ्नु अघि भन्न मिल्छ भने यो पनि भनिदिनुहोस् है। यो कविता मैले मेरो दाई रामचन्द्र श्रेष्ठलाई डेडिकेट गरेर धेरै अगाडि लेखेको थिएँ। आज मौका मिल्यो, पठाएको छु। आजभन्दा 2 वर्ष अगाडि मेरो भाउजूले अल्प आयुमै संसार छाड्नु भएको थियो। त्यसपछि दाईको अवस्था देख्दा आज पनि दाईसँग भेट्न नपाउने हुन्थ्यो जस्तो लाग्छ। यसको मतलब माया नभएर भनेको होइन, भेट्न मन नभएर पनि भनेको होइन, शब्दमा भन्न गाह्रो हुन्छ। मैले त्यो परिवारबाट पाएको माया फिल मात्रै गर्न सक्छु। आज पनि केही कुराले गाह्रो हुँदा मेरो मन मस्तिष्कमा आउने पहिलो नाम हो दाई र उनै दाई रामचन्द्र श्रेष्ठ दाई। सरी दाई, आई लभ यु सो मच। तपाईँको लागि लेखेको कविता समयको खेल भनेर यो कविताको शीर्षक राख्नु भएको छ कवयात्री शर्मिला अधिकारी, जो युएसएको कनेक्टिकटमा बस्नुहुन्छ। लेख्नुहुन्छ शर्मिला अधिकारी, आज छ भोलि थाहा छैन, समय छ तर साथ छैन। आज छ भोलि थाहा छैन, समय छ तर साथ छैन। प्रेम छ तर विश्वास छैन, यादहरू छ तर तिमी छैन। जीवनको बाटो अनौठोको यात्रा रहेछ, केही पाउन खोज्दा केही घुम्ने रहेछ। हातभरि खुसी समाउन खोजे, औलाका बीजबाटै खोसेर गयो। कहिले हाँसोले भरिएको बिहान, कहिले आँसुले भिजेको साँझ। सबै खुसी आफ्नै लाग्ने क्षणमा पनि मनभित्र कतै खालीपन बाँकी हुँदो रहेछ। ओठले त ठिक छु भनिरहँदा भित्र कतै हजारौँ चोटहरू चिच्याउँदो रहेछ। मनमा धेरै कुराहरू तछाड मछाड गरिरहँदा सुनिदिने कोही नहुन सक्दो रहेछ। भिडको बिचमा उभिएर बोल्न खोज्दा आफ्नोपन कतै हराउँदो रहेछ। तर समयले सिकायो, हराएका सबै कुरा अन्त हुँदैन रहेछ। समयसँग अवस्था फेरिँदो रहेछ, मानिस फेरिँदो रहेछ, मन बदलिँदो रहेछ, नाता फेरिँदो रहेछ, रहर खुसी सबै फेरिँदो रहेछ। हिजोका बाचा कसम फेरिँदो रहेछ। आज जे अधुरो अपुरो छ, भोलि सुन्दर अर्थ बनाउने आशामा केही छ तर केही छैन भन्ने क्षणमा पनि जीवनलाई बचाउनु पर्दो रहेछ। अचम्मको नाता थियो तिमीसँग, अचम्मको नाता थियो तिमीसँग। तिमीलाई मुटुभरि सजाएको थिए, भाग्यले हो या सजाय थियो। आधा बाटोमै साथ टुटेर गयो, हात छुटेर गयो, सबै खुसीहरू टुक्रा टुक्रा भनिदियो। निष्ठुरी दैवको खेलले सिंहको जीवन बदलिथ्यो। पीडाले भरिएको अनिश्चित जीवन भित्र आशाको दियो बालेर बाँच्नु पर्दो रहेछ। फरेलीले पीडा छोपेर बाहिर मुस्कुराउनु पर्दो रहेछ। सुक्खा फुलमा पनि बास्ना रहन्छ रे, सुक्खा फुलमा पनि बास्ना रहन्छ रे, टुटेको मनमा पनि प्रेम रहन्छ रे। सायद यही नै जीवन होला, अधुरो सपना, मौन पीडा, अमिट यादहरू र ती सबैको बिचमा फेरि पनि प्रेम गरिरहने एउटा मन र ती सबैको बीचमा फेरि पनि प्रेम गरिरहने एउटा मन न निन्द्रा न भोक न सुनाउन सक्छु न भुल्न सक्छु भुल्न खोज्दा यादहरू झन् गहिरो भनिदियो फेरि पनि तिम्रै तस्विरसँग गुनगुनाउँछु आधा सास सम्हालेर मलाई बचाउनु छ बाँच्नु छ हामीले सँगै देखेका सपनाहरू पुरा गर्नु छ तिमी जुनको ज्योति बनेर प्रकाश छरिदेऊ म प्रतिबिम्ब बनेर छरिएका प्रकाश समेट्न सकौँ तिमी सपना बनेर आँखामा सजिदेऊ म प्रार्थना बनेर तिम्रो सपना पुरा गर्न सक्छु जीवन सोचे जस्तो सजिलो कहाँ रहेछ जीवन सोचे जस्तो सजिलो कहाँ रहेछ र आज छ भोलि नहुँदो रहेछ मन बदलिँदो रहेछ नाता फेरिँदो रहेछ मन बदलिँदो रहेछ नाता फेरिँदो रहेछ र अन्तमा बेबेस रेडियो सुनेर बस्नु नै हजुरहरू सम्पूर्णलाई म शर्मिला अधिकारीको तर्फबाट नमस्कार अनि धेरै धेरै माया भनेर पनि लेख्नु भएको छ यहाँ कवयत्री शर्मिला अधिकारी कान्छी छोरीले निकै मार्मिक कविता रहेको थियो समयको खेल उहाँले यो कविता पूर्ण रूपमा रामचन्द्र श्रेष्ठलाई समर्पण गर्नुभएको थियो र कवयत्री शर्मिला अधिकारी सर्लक्कै यहाँ रामचन्द्र श्रेष्ठ भएर आफ्नी जीवनसङ्गिनीलाई सम्झेर लेखेको यो कविता जस्तो लाग्यो यो सिर्जनाको लागि यो कविताको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु हाल युएसएको कनेक्टिकटमा बस्नु नै कवयत्री शर्मिला अधिकारी कान्छी छोरीलाई र भने गीतको पालो र यति बेला भने म हरिभक्त कटुवालले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा स्वर सम्राट नारायण गोपालको स्वरमा सङ्गीत नारायण गोपालकै रहेको छ मलाई नसोध कहाँ दुख्छ गाऊ म जे छु ठिकै छु बिथोल्न नआऊ

0: हरिभक्त खचुवालको शब्द रचना नारायण गोपालको सुर सङ्गीत रहेको यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम षडिम सङ्गम सृजना वाचिकामा सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु र कुलराज दुराजीले बेलायतबाट नमस्ते सबैजनालाई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कुलराज दुराजीलाई। यसै गरी होमा पाइम लिम्बुले सेवा र तुलसीज्यू मैले पनि हजुरलाई सुनिरहेको छ। युकेको तापक्रम यति बढिरहेको छ, अति नै गर्मी भएको अवस्था पनि हो अनि यति बेला रेडियो सुनेर बस्नु नै सबै सबैको दिन मङ्गल रहोस् नगेन भन्नुभएको छ होमा पायम लिम्बुले बेलायतबाट हुनुहुन्छ। होमा पायम लिम्बुलाई पनि धेरै धेरै धन्यवाद सेवा र नगेन भन्न चाहन्छु र श्रोताहरू बिएबिएस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम षडिम सङ्गम सृजना वाटिकामा यति बेला भने स्याङ्जाका स्रष्टा हुनुहुन्छ घनबहादुर थापा मगर जो अहिले बेलायतमै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसर, हामी पनि तपाईँको रेडियो सुनिरहेका छौँ। कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिका नसुनिरहन त कहाँ पो सकिन्छ र यसै मेसोमा मेरो पछिल्लो कृति फुलको मुस्कानभित्रको एउटा सृजना पठाएको छु है। शीर्षक धेरै पछि भयो हाम्रो बोलको गीत पठाउनु भएको रहेछ, उहाँले धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगर जो अहिले बेलायतबाट हामीसित जोडिनु भएको छ। स्याङ्जाका स्रष्टा हुनुहुन्छ, स्याङ्जा क्याक्मेका स्रष्टा हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, उहाँकै फुलको मुस्कानभित्रको यो सिर्जनामा धेरै पछि भयो हाम्रो कति राम्रो भेटघाट, धेरै पछि भयो हाम्रो कति राम्रो भेटघाट, बल्ल पायौँ खान बस्न गाउन नाच्न एकसाथ, बल्ल पायौँ खान बस्न गाउन नाच्न एकसाथ, धेरै पछि भयो हाम्रो कति राम्रो भेटघाट, फोटो पनि खिच्न पायौँ मिलाई हातमा हात, फोटो पनि खिच्न पायौँ मिलाई हातमा हात, खुसी लाग्यो कुरा गर्न सबको पाउँदा साथ, मान्छे तिमी सानै हो कि उमेर सानै हो कि, मान्छे तिमी सानै हौ कि उमेर सानै हो कि, नियालेर खुबै हेरे पाइला रोकी रोकी, नियालेर खुबै हेरे पाइला रोकी रोकी, धेरै पछि भयो हाम्रो, धेरै पछि भयो हाम्रो कति राम्रो भेटघाट, बल्ल पायौँ खान बस्न लाउन एकसाथ। अन्तिम मन्तरा, कति राम्रो सुहाएको शिरमा फुलको थुङ्गा, कति राम्रो सुहाएको शिरमा फुलको थुङ्गा, रहेछ चोखो पिरतीको सुवास तिमीसँग, धेरै पछि भयो हाम्रो कति राम्रो भेटघाट, बल्ल पायौँ खान बस्न गाउन एकसाथ, बल्ल पायौँ खान बस्न गाउन नाच्न एकसाथ, एकसाथ खान बस्न र नाच्न पाउने यो भाग्यमा नि स्रष्टा हुनुहुन्थ्यो घनबहादुर थापा मगर, र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर सिर्जनाको लागि। र उहाँको यो सिर्जना वाचन गरिसकेपछि श्रोताहरू, उहाँका थुप्रै गीतहरू मध्येको एउटा गीत म यो व्यवसायमा यहाँहरूलाई सुनाउन चाहन्छु र यति बेला भनेपछि म श्रेष च्यामजुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। भर्खर मैले एउटा सिर्जना पाडे घनबहादुर थापा मगर जो स्याङ्जाका स्रष्टा हुनुहुन्छ, क्याक्मीका स्रष्टा हुनुहुन्छ, अहिले बेलायतमा हुनुहुन्छ र उहाँको यो पढिसकेर अब भने म गीत राखिहाल्छु यहाँहरू माझमा र यति बेला भन्छ म श्रेष्ठी च्यामलिङले गाउनुभएको गीत राख्न चाहन्छु पावल चामलिङको सङ्गीत अनि घनबहादुर थापा मगरको गीत रचनामा। तर त्यसभन्दा अगाडि छोटो विश्राम।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर श्रोताहरु, यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा श्रेयसी च्यामजुङको स्वरमा, र यसमा शब्द घनबहादुर थापा मगरको रहेको थियो, नि सङ्गीत पावल चामलिङ राईको रहेको थियो। गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु, र शर्मिला अधिकारीले चाहिँ कनेक्टिकट युएसएबाट थ्याङ्क यू तुल सर, ओहो घनबहादुर दाईको शब्द रचना भनेर लेख्नु भएको छ, र मैले अघि उहाँको एउटा कविता पनि वाचन गरिसकेछु। उहाँले चाहिँ आफ्नो दाईप्रति समर्पित गरेर रामचन्द्र श्रेष्ठलाई नै समर्पित गरेर एउटा सुन्दर सिर्जना लेखेर पठाउनु भएको थियो कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीज्यूले। मैले उक्त सिर्जना वाचन गरिसकेको छु, र अब भने यहाँ गोमा राणाज्यू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ उहाँ। नमस्कार तुलसीजी, कार्यक्रम सुनिरहेको छु, मिलेसम्म सुन्ने गर्छु, र एउटा सिर्जना भने पठाउनु भएको छ, खुसी लाग्यो। लेख्नुहुन्छ गोमा राणा, बेलायतबाट हुनुहुन्छ। आज आकाश किन यति सानो, आज संसार साँगुरो सीमित र थिचेको जस्तो महसुस भइरहेको छ, आज आकाश किन यति सानो। यता जान्छु ठोकिन्छु, उता जान्छु घोप्टिन्छु, जहाँ गए पनि बाधा असस्ता वा असफलता बगिरहेको अवस्था छ। मान्छे ज्यादा हो कि आकाश नै खुम्चेको हो, प्रश्न गर्नुभएको छ यहाँ। मान्छे ज्यादा हो कि आकाश नै खुम्चेको हो, समस्या समाजमा हो कि आफ्नो दृष्टिकोणमा हो, सोचाइ साँगुरो भएको हो कि भनी प्रश्न गर्न मन लागेको छ। मन खुम्चेको पो हो कि तन खुम्चेको हो, वास्तविक मानसिक मन हो वा शारीरिक परिस्थितिजन्य हो भन्ने आत्मचिन्तन बढ्न थालेछ। अब मन बदलेर आकाश फराकिलो पार्दै दुःखलाई खुसीमा बदल्न मन लागेको छ। अब मन बदलेर आकाश फराकिलो पार्दै दुःखलाई खुसीमा बदल्न मन लागेको छ। पक्कै पनि यो सकारात्मक कुरा लेख्नु भएको छ। अब आकाशलाई फराकिलो पार्दै दुःखलाई खुसीमा बदल्न सक्ने त्यो क्षमता तपाईँमा आइदियोस्, र यो एकदम सकारात्मक कुरा लेख्नुभएको छ। गोमा राणाज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यसै गरी अर्का स्रष्टा बेल्जियमबाट जोडिनु भएको छ विमल गिरी, यतिखेर भने बेल्जियममा बस्नुहुन्छ, ब्रसेल्समा लेख्नुहुन्छ। नमस्कार तुलजी, कस्तो छ तपाईँलाई, ज्यानलाई सन्चै छ भनेर भन्नु पर्ला कि। उहाँ लेख्नुहुन्छ मुक्तको, खतका डोभहरूमा व्यर्थै बिरै धुन नछर्क भो, पर्दैन भित्र सबै जलिसकेको छ, चुन नछर्क भो। खतका डोभहरूमा व्यर्थै बिरै धुन नछर्क भो, पर्दैन भित्र सबै जलिसकेको छ, चुन नछर्क भो। दुखाई रगत भएर चल्छ सधैँभरि प्रिय पूर्णिमामा, दुखाई रगत भएर चल्छ सधैँभरि प्रिय पूर्णिमा पूर्णिमामा, अहिले आएर पुराना घाउमाथि नुन नछर्क भो, अहिले आएर पुरानो घाउमाथि नुन नछर्क भो। अर्को मुक्तक, आधी जै बनेर आयो छल्काएर छोड्यौ मलाई, तिम्रै यादको ऐठनमा पल्काएर छोड्यौ मलाई, आधी जै बनेर आयो छल्काएर छोड्यौ मलाई, तिम्रै यादको ऐठनमा पल्काएर छोड्यौ मलाई, मुटुमा तिमीले हानेको तीर दसी बोकेर आयौ र, मुटुमा तिमीले हानेको तीर दसी बोकेर आयौ र, उज्यालो दिने न्यूमा सल्काएर छाड्यौ मलाई, उज्यालो दिने न्यूमा सल्काएर छाड्यौ मलाई। यो सुन्दर मुक्तको लागि धन्यवाद भन्न चाहन्छु। दुई मुक्तको लागि म विमल गिरीजीलाई, उहाँ बेल्जियमबाट हुनुहुन्छ, अनि हाम्रा घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ, नमस्कार तुलसी सर, हार्दिक धन्यवाद छ, अनि गोमा बहिनीलाई पनि हार्दिक बधाई भन्ने लेख्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु हाम्रा घनबहादुर थापा मगरज्यू र गोमा राणाज्यूलाई, र अब भने म रामकृष्ण ढकालले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, विमल गिरीको गीत रचना, अनि यसमा सङ्गीत भने विपिन आचार्यको रहेको छ।

रामकृष्ण ढकालको स्वरमा रहेको यो गीत राखे विमल गिरीले लेख्नु भएको गीतमा सङ्गीत भने विपिन नाचरहेको थियो र अब नै कार्यक्रम सडिम सङ्गम सृजना वाटिकाको यो पहिलो घन्टाको पुछारतिर पुगेको छु। विमलजीले मलाई थ्याङ्क यू सो मच प्रिय तुलसीजी भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। अनि गोमा राणाज्यू लेख्नुहुन्छ, फेरि पनि धन्यवाद तुलसी, हजुरको वाचन गर्ने शैली मान्नै पर्छ, साँच्चीकै डुबेर वाचन गर्दा सबैको रचनाले न्याय पाउँछ। घनबहादुर थापा दाजु लगायत सम्पूर्णमा नमस्कार भन्नुभएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु हाम्रो गोमा राणाज्यूलाई। र अब भने श्रोताहरू यहाँहरूलाई हाम्रो समाचारतिर लैजाने बेला भइसकेछ र कार्यक्रममा एउटा गीत नित्य शिवा र प्रहलाद तिमिल सेनाले गाउनुभएको एउटा युगल गीत यहाँहरू माझ राख्न चाहन्छु र गीत पश्चात भने यहाँले समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा हामी भेट्नेछौँ। अहिलेलाई भने समाचारतिर गइहालौँ यो युगल गीत यहाँहरू माझमा नित्य शिवा र प्रहलाद तिमिल सेनाको स्वरमा।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ. आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,499 रहेकोमा आर्थिक वर्ष 2081-82 10.9% बढेर 7,45,770 पुगेको हो. सबैभन्दा धेरै व्यवस्थापन संकायमा 50.5% अध्ययनरत छन्. कृषि संकायमा सबैभन्दा कम 0.15% विद्यार्थी रहेको तथ्याङ्कले 80% विद्यार्थी भने शिक्षाशास्त्र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत छन्. साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा 75.3% विद्यार्थी अध्ययनरत रहेको पनि सर्वेक्षणमा उल्लेख छ. हाल मुलुकमा 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्. रसुवामा बनिरहेको 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको वेयर गेट ड्याम गेटको उद्घाटन गरिएको छ. नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेङले आज रसुवामा आयोजित कार्यक्रममा वेयर गेट उद्घाटन गर्दै आयोजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो. नेपालकै ठूलो प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको यो आयोजना सन् 2027 मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ. नेपाल ट्रेड युनियन कांग्रेसले ट्रेड युनियन खारेजीको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिएको छ. ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै आज काठमाडौँमा गरेको प्रदर्शनमा युनियनका पदाधिकारीले ट्रेड युनियन अधिकारको रक्षाका लागि श्रमिक मैत्री बजेट ल्याउन पनि माग गरेका छन्। माथिघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियान गर्दै कांग्रेसले राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, उपदान पेन्सनको कर खारेज गर्नुपर्ने, जिउन पुग्ने पारिश्रमिक दिनुपर्ने लगायतका माग गरेको छ. नेपाल ट्रेड युनियनका कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तर्राष्ट्रिय कानूनको समेत उल्लङ्घन गर्दै खारेज गर्न खोजिएको र एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने भन्दै यो विषय अब अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिनुभएको हो. दक्षिण एसियाका 8 मुलुक मध्ये सबैभन्दा बढी वन क्षेत्र ओगट्ने मुलुकमा नेपाल दोस्रो स्थानमा परेको छ. पहिलो स्थानमा भूटान छ. आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार भूटानमा 69.71%, नेपालमा 46.08 र श्रीलंकामा 34.1% वन क्षेत्र छ. त्यस्तै चीनमा 22.9 छ, भारत 21.71, बंगलादेशमा 12.8, पाकिस्तान 4.8, मालदिव्समा 2.7 र अफगानिस्तानमा 1.9% मात्रै वन क्षेत्र छ. विश्वको कुल भूभागको 32% वनले ढाकेको छ. गएको फागुनसम्म 23,162 सामुदायिक वन उपभोक्ता समूह मार्फत 25,10,000 हेक्टर हाराहारी वन क्षेत्रको व्यवस्थापन भएको छ. चुनाव जित्दाको पार्टी त्यागेर अर्को पार्टीमा गएपछि रुकुमका दुईजना वडा अध्यक्षको पद गएको छ. नेपाली कांग्रेसबाट निर्वाचित दुईजना वडा अध्यक्षले दल त्याग गरेपछि उनीहरूलाई पार्टीले कार्यवाही गरेको थियो. रुकुम मुसिकोट नगरपालिका दुईका वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिकाका 3 वडा अध्यक्ष पुरूषोत्तम विष्टले दल त्यागेर अर्को दलमा गएपछि निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पद रिक्त हुने निर्णय गरेको हो. कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी आएपछि उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ. संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनले आउँदो 4 वर्षभित्र विश्वले रेकर्ड तोड्ने गर्मी वर्षा झेल्नुपर्ने चेतावनी दिएको छ. यो यही वर्षको अन्त्यतिर एल निनो मौसमी घटना विकसित हुने अपेक्षा गरिएकाले भन्दै संगठनले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने समेत बताएको छ. इरान र अमेरिका बीच फेरि ड्रोन हानाहान भएको छ. शान्ति सम्झौताको प्रयास टाढिँदै गएपछि दुवै देश बीच ड्रोन हानाहान भएको खबर छ. अमेरिकी फौजले रक्षात्मक कार्यवाही स्वरूप इरानको सैन्य नियन्त्रण स्टेशनमा आक्रमण गरिएको बताएको छ. इरानले भने अमेरिकी आधार अड्डामा जवाफी आक्रमण गरिएको बताएको छ. इरानी अधिकारीहरूले आक्रमणको थप जानकारी नदिए पनि कुवेतका अमेरिकी शिविर नजिक ड्रोन देखिएको खबर छ. मध्य पूर्व मामिला विज्ञ क्रिस्टेन फोन्टेरोनले भने यी दुई मुलुक पूर्ण रूपको युद्धमा फर्केलान् भन्ने नलागेको टिप्पणी गर्नुभएको छ.
4: The U.S. is saying we're only acting defensively. Iran is trying to get off little strikes to show that it still has bullets in its arsenal. So this is both sides still saber rattling with, you know, a little bit of active fire, but nothing in what we'd expect if either side were going to launch really serious strikes.
3: हवाई आक्रमण भइरहँदा युद्ध विराम भने औपचारिक रूपमा तोडिएको छैन. मलेसियामा जारी एसियन गेम्स छनौट अन्तर्गत महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा पुगेको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार, म अनुषा.
0: यो BFBS गोर्खा रेडियो हो.

हजुर श्रोता, यो सुमधुर गीत मैले यहाँहरूमा आजमा राखेँ प्रमोद खरेलको स्वरमा। गीत लेख्नु भएको थियो गीतकार राजेन्द्र थापाले भने महेश खड्काको सङ्गीत रहेको यो सुमधुर गीत पश्चात भने कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो बसाईको दोस्रो चरण अर्थात् दोस्रो घन्टाको उठान गरिसकेको छु। यो बसाईमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको बसाई श्रोताहरू भावनासँगको बसाई, सृजनासँगको बसाई, मनसँगको बसाई, अनि जीवन र जगतभित्र स्रष्टाले देखेका तिनै बिम्बहरू, स्रष्टाको कलमबाट टिपेका गीतहरू, गजलहरू, कविता, मुक्तक सुनाउने कार्यक्रम समग्रमा स्वर्णिम सङ्गम सृजना वाटिकाको यो सृजनशील बसाईमा दोस्रो घन्टामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने नूतन भुषालजीले इजरायलबाट नमस्ते सर सुनिरहेको छु, आजको रमाइलो कार्यक्रम भन्नुभएको छ, नूतनजीलाई धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ कैलाश अन्ता लिम्बू लेख्नुहुन्छ, नानीटन युकेबाट हुनुहुन्छ। नमस्ते तुलजाई, बुधबार बिहिबारको लवली कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत, गजल, कविता, मुक्तक सुनेर इन्जोय लिइरहेको छु है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा कैलाश अन्ता लिम्बुलाई। अनि उहाँले चाहिँ झापाका स्रष्टा कला ढकालका केही मुक्तक पठाउनु भएको रहेछ। यी चार मुक्तक मध्येको दुई मुक्तक म पढिहाल्छु है। लेख्नु

चकलाजा काल कतै मिल्छ विश्वास कतै घात जीवनमा कतै मिल्छ सहारा कतै लाज जीवनमा कतै मिल्छ विश्वास कतै घात जीवनमा कतै मिल्छ सहारा कतै लाज जीवनमा शक्ति औहदाको पहुँचमा पुग्ने बित्तिकै शक्ति औहदाको पहुँचमा पुग्ने बित्तिकै अहङ्कारको चढ्ने गर्छमा जीवनमा अहङ्कारको चढ्ने गर्छमा जीवनमा पक्कै पनि यी चिजबाट अहङ्कारबाट पर बस्न सक्नुपर्छ। योजना बनाउँछ काम गर्दैनन् यस्तै छ, खोजेर केही गर्ने नाम गर्दैन यस्तै छ। योजना बनाउँछ काम गर्दैन यस्तै छ, खोजेर केही गर्ने नाम गर्दैन यस्तै छ। गाउँमा सिकाइ तालिम होइन नि नखुलेको, गाउँमा सिकाइ तालिम होइन नि नखुलेको। कति सफलता मिल्ला दाम गर्दैन यस्तै छ, कति सफलता मिल्ला दाम गर्दैनन् यस्तै छ। कमला ढकालको यो दुई मुक्तक राखे कैलाश अन्ताल लिम्बूको कलमबाट, माफ गर्नुहोला साबर कैलाश अन्ताल लिम्बूले गरेर पठाउनु भएको थियो, धन्यवाद दिन चाहन्छु। अनि यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट, हुन्छ नमस्कार तुलजी सदाई जे आजको स्वर्णिमसँग कार्यक्रम मार्फत सृजना बाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूको साथ सृजनशील हातहरूलाई हार्दिक नमन गर्दछु। तुलसीजी हजुरको वाचनको कविताहरू सृजनाहरू असाध्यै मार्मिक एवं सम्बन्ध अनि सङ्घर्षमा आधारित हुने गर्दछ। पहिलो र दोस्रो कविताले मन छोयो अनि घनबहादुर थापा मगरजीको सृजना राम्रो लाग्यो, सबैमा नमन। अनि मेरो सम्धीजी लीलराज कामाङजीको लागि पनि नमन गर्दै बिदा हुन्छु है, हजुरहरूलाई सबैलाई नमन भन्न चाहन्छु भनेर लेख्नु भएको छ जर्मनीबाट हाम्रो द्वारिका थापा मगरज्यूले। धन्यवाद दिन चाहन्छु द्वारिका थापा मगरज्यूले र उहाँका सम्धी लीलराज कामाङजीले पनि अक्सफोर्डबाट एउटा सृजना लेखेर पठाउनु भएको छ। यहाँ सायद अस्ति पाँच थरको याङ्गरोक गाउँपालिकामा भीषण पानी वर्षा पश्चात गएको पहिरोले धेरै भौतिक क्षति पुगेको थियो, सायद त्यो पहिरोको तस्विर जस्तो पनि लाग्यो। यहाँ लीलराज कामाङजी लेख्नुहुन्छ, तुलसी बस्ने सर नमन गरे, यसो मेन्जो मेन्जो हतार हतार कोरेको छु, मिलाएर सुनाइदिनु हुन अनुरोध गर्दछु, सम्पूर्ण मनका मित्रहरू सबैलाई सम्झना सुनाइदिनु होला है भन्नुभएको छ। पक्कै पनि सबैलाई सम्झना सुनाइसकेको छु लीलराज कामाङजीको तर्फबाट, तपाईँको सम्धीज्यूले पनि उता सम्झिसक्नु भएको छ है। माइला दाई शीर्षकमा लेख्नुहुन्छ यहाँ लीलराज कामाङ बेलायतबाट हुनुहुन्छ। माइला दाई गाउँमा पहिरो गयो रे, सिरान घरे जेठु माझ घरे माइला अनि पुच्छार घरे कान्छा काकाहरूको बस्ती नै उजाड बन्यो रे, माइला दाई गाउँमा पहिरो गयो रे। तिन तिम्बुङ च्याङथापु ओयाम गाउँ सबै तहस नहस बनायो रे, इन्द्रावती खोला कुबाडीले दोभान झोलुङ्गे पुल र कावेली बिजुली घर तमोर राजमार्ग साँगो पनि बगायो रे, माइला दाई गाउँमा पहिरो गए रे। ओखरबटे तुम्बा बस्नेत काका पोखरेल बाबै बराइली दाजुको अत्तो पत्तो छैन रे, मङ्सिरमा खाउँला भनेर तयारी गर्दै गरेको धानको भ्याड हिलोले पुरेको छ रे। खरेलबारी दाईको हलगोरुमा एउटा मात्र भेटियो रे, माइला दाई गाउँमा पहिरो गए रे। ठुलो बाढीले राई माइलाको अलैँची बारी खरलप्पै लग्यो रे, जाऊ न माइला दाई याङ्गरोकको बिहाल भयो रे बुझेर आऊ, जाऊ न माइला दाई याङ्गरोकको बिहाल भयो रे बुझेर आऊ, सबैको दुःख बुझेर आऊ, सक्छौ भने मलम पनि लाएर आऊ, सक्छौ भने मलम पट्टि लाएर आऊ। सुन्दर सिर्जना हतारमा कोरेको भन्नुभएको छ, कस्तो सुन्दर सिर्जना। वास्तवमा अस्ति पाँच थरमा गएको ठुलो क्षति यो पहिरो पानी बाढीले ठुलो क्षति पुगेको थियो, सम्भवतः हाम्रो लीलराजजीको आफ्नै गाउँठाउँको त्यो पीडाले मन कटक्क भयो होला, त्यही भएर पनि यो मिठो सिर्जना लेख्नु भएको छ, यहाँलाई धन्यवाद दिँदै। अब नि श्रोताहरू, म लीलराज कामाङले लेख्नुभएको एउटा नयाँ गीत चाहिँ यहाँहरू माझमा राख्न चाहन्छु। सुनिता थेगिमले पनि साथ दिएकी छिन् यो गीतमा लीलराज कामाङजीलाई, अनि सङ्गीत यसमा मनोज थापा मगरको रहेको छ, गीत रचना लीलराज कामाङको रहेको छ भने सुर मनोज थापा मगर र सुनिता थेगिम लिम्बूको रहेको छ। यो सुन्दर
सृजना माइलादाई गाउँमा पहिरो गए रे यो यथार्थसँग नजिक भएर लेखेको यो सृजना पश्चात अब नि यही गीत यहाँहरू माझमा लीलाराजका मङ्जिललाई सायद गाउँको याद आएको हुनुपर्छ यहाँ याद शीर्षकमा पनि गीत लेखिसक्नु भएको छ

प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्र सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

हजुर आदरणीय श्रोताहरू, यो ताप्लेजुङको गाउँ ठाउँको व्याख्या गरेको गीत राख्यो भने यहाँहरू माझमा इन्द्रकला राई र परेश राईको स्वरमा गीत लेख्नु भएको थियो। धेरैजना गीतकार हुँदा संयुक्त रूपमा लेखेको गीत रहेछ। नवीन श्रेङ, कृष्ण चामलिङ र अविनाश लिम्बूको संयुक्त रचना रहेको यो गीत राख्यो भने यहाँहरू माझमा, र सङ्गीत भने यसमा कृष्ण चामलिङको रहेको थियो। र कृष्ण चामलिङजीले पनि यहाँ सृजना लेखेर पठाउनु भएको छ। यहाँ घनबहादुर थापा मगरजी लेख्नुहुन्छ, द्वारिका थापा सरलाई पनि धन्यवाद भनिदिनु होला है, ढलिङ ढलिङ जिलौ मेरो रचना मन पराइदिनु भएको लेख्नु भएको छ, सायद मगर भाषामा लेख्नु भएको होला। धन्यवाद दिन चाहन्छु हाम्रा गीतकार घनबहादुर थापा मगरज्यूलाई। अनि यहाँ कृष्ण चामलिङज्यू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ उहाँ। नमस्कार तुलसीजी, सिर्जना भाटिकामा सानो खेस्रा लिएर सवाइकतिर जनाए, नमस्ते बिर्सी जानेलाई शीर्षकमा लेख्नु भएको छ उहाँ। लेख्नुहुन्छ कृष्ण चामलिङ, बिर्सी जाने उनीलाई सोध्न मन लाग्छ, बिर्सी जाने उनीलाई सोध्न मन लाग्छ, कहिलेकाहीँ सम्झिन्छन् कि सोध्न मन लाग्छ, कहिलेकाहीँ सम्झिन्छन् कि सोध्न मन लाग्छ, बिर्सी जाने उनीलाई सोध्न मन लाग्छ। हाल खबर थाहा छैन हामी छुटेदेखि, हाल खबर थाहा छैन हामी छुटेदेखि, सिसा जस्तै हाम्रो माया मुटु टुटेदेखि, बिर्सी जाने निष्ठुरीलाई भन्न मन लाग्छ, खुसी छिन् कि दुखी होलिन् जान्न मन लाग्छ, थोरै गल्ती उनको थियो थोरै गल्ती उनको थियो मेरो पनि थियो, अन्जानमा हाम्रो माया कहाँ बिलाइ गयो, कहिलेकाहीँ उनको अदर छुन मन लाग्छ, अतीतका पल सम्झी रुन मन लाग्छ, छटपटि हुन्छ मनमा याद आएको बेला, उनलाई पनि मलाई जस्तै हुन्छ हुन्न होला, बिछोडको पीडाले मुटु छिया हुँदा, बिछोडको पीडाले मुटु छिया हुँदा, वन पाखामा बिरहले न्याउली चरी रुदा, वन पाखामा बिरहले न्याउली चरी रुदा, बिर्सी जाने उनीलाई सोध्न मन लाग्छ, कहिलेकाहीँ सम्झिन्छन् कि बुझ्न मन लाग्छ। मिठो गीत लेखेर पठाउनु भएको छ कृष्ण चामलिङजीलाई, धेरै धेरै धन्यवाद दिन चाहन्छु। र गीत पश्चात भने गजलको पनि पालो भएको छ श्रोताहरू, एउटा गजल सुनाइहाल्छु पढाइ भनौँ तपाईँहरू माझमा, म एउटा गजल विष्णु अधिकारीले गाउनु भएको गजल सुनाउन चाहन्छु। तर त्यो गजल सुनाउनुभन्दा अघि चाहिँ म यहाँहरू माझमा केही गजल वाचन गर्छु है त। यहाँ सुशील मगर खोटाङका गजलकार लेख्नुहुन्छ, ऊ यताउता कुरा बोकिरहन्छ हुलाकी जस्तो, ऊ यताउता कुरा बोकिरहन्छ हुलाकी जस्तो, अचेल बनेका छन् दुश्मन मेरा साथी जस्तो, अचेल बनेका छन् दुश्मन मेरा साथी जस्तो, ऊ यताउता कुरा बोकिरहन्छ हुलाकी जस्तो, दुवै आगो भएर त कुरा बिग्रियो, दुवै आगो भएर त कुरा बिग्रियो, म आगो हुँदा तिमी बन्नु पर्थ्यो पानी जस्तो, म आगो हुँदा तिमी बन्नु पर्थ्यो पानी जस्तो, अचेल उनका अचेल बनेका छन् दुश्मन मेरा साथी जस्तो, आएको गएको सम्म पत्तै पाउन सकिन, आएको गएको सम्म पत्तै पाउन सकिन, आउन त आए खुसीहरू सुनामी जस्तो, आउन त आए खुसीहरू सुनामी जस्तो, अचेल बनेका छन् दुश्मन मेरा साथी जस्तो, अनि मात्र बलात्कार जस्तो घटना हुँदैन, अनि मात्र बलात्कार जस्तो घटना हुँदैन, नेपालमा हुनु पर्यो सजाय फाँसी जस्तो, नेपालमा हुनु पर्यो सजाय फाँसी जस्तो, अचेल बनेका छन् दुश्मन मेरा साथी जस्तो। अन्तिम शेर, एक्कासी थाहै नपाई अँध्यारोमा थिच्नु आयो, एक्कासी थाहै नपाई अँध्यारोमा थिच्नु आयो, अपराधीलाई लाग्यो क्यारे मेरा खुट्टा घाँटी जस्तो, अपराधीलाई लाग्यो क्यारे मेरो खुट्टा घाँटी जस्तो, अचेल बनेका छन् दुश्मन मेरा साथी जस्तो, ऊ यताउता कुरा बोकिरहन्छ हुलाकी जस्तो।
र अर्को एउटा गजल राख्न चाहन्छु सुशील मगर ज्यूलाई धन्यवाद दिदै। यो म गजल चाहिँ सोम मगरले लेख्नु भएको हो। लेख्नुहुन्छ सोम मगर, हिजो अस्ति फाटेका ती चित्तहरू सिलाउनु छ, हिजो अस्ति फाटेका ती चित्तहरू सिलाउनु छ, समयसँगै मौलाएका यी मन पनि मिलाउनु छ, समयसँगै मौलाएका यी मन पनि मिलाउनु छ, हिजो अस्ति फाटेका ती चित्तहरू सिलाउनु छ। पाहुना रहेछन् दुई दिनका जीवन अनि यो जवानी, पाहुना रहेछन् दुई दिनका जीवन अनि यो जवानी, निकै छोटो जिन्दगीलाई ज्ञानको अमृत पिलाउनु छ, निकै छोटो जिन्दगीलाई ज्ञानको अमृत पिलाउनु छ, समयसँगै मौलाएका यी मन पनि मिलाउनु छ। कहिले काहीँ यो भएन, कहिले त्यो भएन, असन्तुष्ट सधैँभरि, कहिले यो भएन, कहिले त्यो भएन, असन्तुष्ट सधैँभरि, यत्र तत्र भड्कने यो आत्मालाई नि आराम दिलाउनु छ, यत्र तत्र भड्कने यो आत्मालाई नि आराम दिलाउनु छ, समयसँगै मौलाएका इमान पनि मिलाउनु छ। र अन्तिम शेर, पाउनु गुमाउनु केही छैन, हरेक पलमा हुनु खुसी, पाउनु गुमाउनु केही छैन, हरेक पलमा हुनु खुसी, आखिर उधार यो जिन्दगी जिन्दगानी प्रकृतिमै बिलाउनु छ, आखिर उधार यो जिन्दगानी प्रकृतिमै बिलाउनु छ, समयसँगै मौलाएका यी मन पनि मिलाउनु छ, हिजो अस्ति फाटेका ती चित्तहरू सिलाउनु छ। सोम मगरको सुन्दर गजल राखे र यहाँ निकै छोटो जिन्दगीलाई ज्ञानको अमृत पिलाउनु छ भनेर एउटा शेरमा लेख्नु भएको थियो। र यति बेला भने चाहिँ म यहाँहरू माझमा एउटा गजल राख्न चाहन्छु, यहाँ पनि विषको कुरा छ, चिरायु हौ भन्दै बोलको गजल राख्न चाहन्छु विष्णु अधिकारीको स्वरमा, सङ्गीत पनि विष्णु अधिकारीको रहेको छ र शेरहरू लेख्नु भएको छ गजलकार मन्दिरा मधुश्रीले।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: BFPS गोर्खा रेडियो।

यो सुमधुर गीत मैले यहाँहरूमा आज राखेँ श्रोताहरू, हरिदत्त फुल्लानाको स्वर सङ्गीतमा गीत लेख्नुभएको थियो जानु कामबाङ लिम्बु, जो हङकङमा हुनुहुन्छ। र जानु कामबाङ लिम्बुको आउन लागेको नवीनतम उपन्यास खामयुगको आवरण तस्विर पनि हाम्रो अफिसियल पेजमा राखेको छु, र सुन्दर गीत पनि राखेँ, सुमधुर गीत पनि राखेँ। अब नै कार्यक्रम स्वर्णिमसँगम सिर्जना बाटिकामा तपाईँका प्रतिक्रिया र तपाईँका सिर्जनाहरू बाँकी छन् भने पढिहाल्छु। र यति बेला भने यहाँ द्वारिका थापा मगरज्यू फेरि लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। सेवारो सम्धी लिराज्यू, हजुरको सुनौलो अक्षरले सजेको कविता हाम्रो लोकप्रिय कार्यक्रमका वक्ता तुलसीजीको मुखारविन्दबाट सुने कविता साह्रै राम्रो शैलीमा प्राकृतिक प्रकोपबाट पीडितहरूको बिम्ब झल्किएको थियो है सिर्जनामा, धन्यवाद। यसरी नै कलम चलाइराख्नुहोस् है नगेन भन्नुभएको छ द्वारिका थापा मगरजीले। हाम्रा लिराज कामबाङजीलाई धन्यवाद दिन चाहन्छु, द्वारिका थापा मगरजीलाई फेरि पनि। अनि यसै गरी यहाँ लेख्नुहुन्छ छवि थापा मगरजी हुनुहुन्छ, उहाँ फोक्सन क्यान युकेबाट हुनुहुन्छ। तुलसीजी नमस्कार, सम्पूर्ण सर्जकहरूमा पनि नमन, लोकप्रिय कार्यक्रम सुन्दैछु। बहुप्रतिभाशाली बहिनी जानु कामबाङलाई पनि बधाई अनि शुभकामना, सबैको फल शुभ रहोस् भन्नुभएको छ। छवि थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, बेबेस गोर्खा रेडियो सुनेर हामीसित जोडिनु भएको छ प्रतिक्रियाको माध्यमबाट, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सधैँ नै त्यसो त कार्यक्रम सुन्ने गर्नुहुन्छ। अनि यहाँ खेलमती लिम्बु लेख्नुहुन्छ, बेलायतबाट हुन्छ, सेवा र तुलसीज्यू मैले पनि कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना भाटिका सुनिरहेको छु, र मिठा मिठा सिर्जनाहरू सुनिरहेको यो क्षण तपाईँको पनि सिर्जना सुन्न मन लाग्यो भन्नुभएको छ। मेरो सिर्जना चाहिँ म केही छिनपछि सुनाउने कोसिस गर्नेछु है, त यहाँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना भाटिकामा जोडिनु भएकोमा। अनि यहाँ लेख्नुहुन्छ नर्थ क्यारोलिना युएसएबाट हुनुहुन्छ एनपी परदेशीजी, उहाँ लेख्नुहुन्छ लहै आसिङ, यताको बिहानीमा अलि ढिलो ढिलै उठेर भए पनि तपाईँको कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिका सुनिरहेको छु, र तपाईँको कार्यक्रम सुन्दै गर्दा उता बोस्टनतिरका हाम्रा रघु ब्रदरले घरिघरि मलाई झस्काइरहनु भएको छ, एउटा त जानै पर्यो, दुई लाइन भए पनि एउटा मुक्तक त जानै पर्यो भनेर यहाँ मलाई झकझकाउनु भएको छ। र तुलसीजीले पनि तपाईँको मुक्तकको जवाब फर्काउने आश गरेको छु, वान लेख्नु भएको छ अब गाह्रो पो बनाउनु भयो, धन्यवाद दिन चाहन्छु म हाम्रा एनपी परदेशीजीलाई, रघुजीलाई पनि धन्यवाद दिन चाहन्छु। यहाँ एनपी परदेशीजी लेख्नुहुन्छ श्रोताहरू, फुलिरहनु तिमी ओइलिन लागे नभन्नु, सगरमाथा बनिरहनु हर्मुस टापु नभन्नु, फुलिरहनु तिमी ओइलिन लागे नभन्नु, सगरमाथा बनिरहनु हर्मुस टापु नभन्नु, यादहरू ताजै छन् हाम्रो हरेक पल पलको, यादहरू ताजै छन् हाम्रो हरेक पल पलको, दुःखी भएर बिछोडको दिन अब नगन्नु, दुःखी भएर बिछोडको दिन अब नगन्नु। सुन्दर मुक्तकको लागि धन्यवाद दिन चाहन्छु। अब सवालकै जवाब त फर्काउन अलिक गाह्रो छ, यहाँ खेलमती लिम्बुजीले पनि तुलसीजी तपाईँको पनि सिर्जना भन्नुभएको छ, म पनि एउटा मुक्तकै पढ्छु है त। बिछोडको गीत मिठो हुन्छ सुन्नलाई, तिखो वचन नमिठो हुन्छ सुन्नलाई, बिछोडको गीत मिठो हुन्छ सुन्नलाई, तिखो वचन नमिठो हुन्छ सुन्नलाई, जिन्दगीमा दुःख भगाउने बाटो त हुन्छ, जिन्दगीमा दुःख भगाउने बाटो त हुन्छ, तर कतिलाई सुझाव तितो हुन्छ सुन्नलाई, तर कतिलाई सुझाव तितो हुन्छ सुन्नलाई। ल त खेलमतीजीको लागि पनि मैले यति बोले, अनि हाम्रो रघुजीको आग्रहलाई पनि स्वीकारेर मुक्तकै मैले बोले, र पनि गीत राख्न चाहन्छु। यति बेला भन्छ म म्यान्दो माया तामाङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु, गायिका म्यान्दो माया तामाङको सम्भवतः यो पहिलै गीत हुनुपर्दछ, एनपी परदेशीको गीत रचना अनि पदम थापा मगरको सङ्गीतमा।

हजुर श्रोता, यो सुमधुर गीत मैले यहाँहरूमाझमा राखेँ। एनपी परदेशीको गीत रचना अनि यसमा सङ्गीत पदम थापा मगरको रहेको थियो नि, स्वर रहेको थियो, गायिका हुनुहुन्थ्यो मेन्दो माया तामाङ। र आजको बसाइको पुछारतिर आइसकेको छु। प्रकाश गुरुङजीले चाहिँ एउटा गजल पठाउनु भएको रहेछ, तर समय अभावको कारणले गर्दाखेरि ठिकै छ, म यो गजल पनि राख्ने कोसिस गर्छु है। त लेख्नुहुन्छ प्रकाश गुरुङजी बेलायतबाट, नमस्कार तुलजी, आज एउटा गजल पठाएछ, आशा छ सुनाइदिनु हुनेछ भनेर। उहाँ लेख्नुहुन्छ, हुँदैन विकास यो देशको हजुर कुहिएको सोचले, हुँदैन विकास यो देशमा हजुर कुहिएको सोचले, ठुलो पार्टी हुन् वा साना पार्टी त्यो तुहिएको सोचले, ठुलो पार्टी हुन् या साना पार्टी त्यो तुहिएको सोचले, आत्मनिर्भर बन्न सके हुन्छ विकास हाम्रो देशको, आत्मनिर्भर हुन सके हुन्छ विकास हाम्रो देशको, हुँदैन हजुर छिमेकीसँग सधैँ शिर नुहिएको सोचले, हुँदैन हजुर छिमेकी सँग सधैँ शिर नुहिएको सोचले। मुक्तक शैलीमा यति पढे, समय अभावले गर्दा ढिलो प्राप्त गरेको यो गजल अर्को हप्ता पढौँला है, त फेरि पठाउनुहोला अलिक चाँडै। र भने कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो बसाइबाट म पनि ओझेल पढ्न चाहन्छु, बिदा हुन चाहन्छु। पुछारमा राजपाल राईको स्वरमा रहेको एउटा गीत छाड्दै पद्मा लिङ्खा मगरले लेख्नुभएको त्यो सङ्गीत, यसमा रहेको छ सङ्गीतकार हुनुहुन्छ राजेश थापा मगर, यही गीत यहाँहरू माझमा छाड्दै म भने ओझेल पढ्न चाहन्छु, बिदा हुन चाहन्छु। सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद, सुनेर जोडिनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद, र सम्पूर्ण सर्जक र शिल्पी मनहरूलाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी फल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: जेएनजी विद्रोहमा भूमिका खेलेको बारे मानवाधिकार आयोगले नाम राखेपछि राजोपाका सांसदहरू रिसाएका छन्।
1: आयोगले रासोपाका 17 जना सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपाका सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै प्रष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूलाई 18 दिन हिरासत राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराधको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बबलु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ।
0: नेपाली काँग्रेसले भदौ विद्रोह घटना सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दावीलाई पुष्टि गरेको काँग्रेसले जनाएको छ। काँग्रेस प्रवक्ता देवराज चालिसले जारी गरेको विज्ञप्तिमा आयोगले पूर्व कार्की आयोगका अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ। साथै प्रतिवेदन चुनाव अघि सार्वजनिक नगरिनुको पछाडि नियोजित उद्देश्य रहेको भन्दै यसको निष्पक्षतामाथि शंका पुष्टि भएको काँग्रेसको दावी छ। पार्टीले आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, सरकारी तथा निजी सम्पत्तिमा भएको क्षति, आगजनी, लुटपाट र हत्या घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही गर्नुपर्ने जनाएको छ। साथै राज्य पक्षबाट भएको अत्याधिक बल प्रयोगका घटनामा पनि कानूनी दायराभित्र कार्यवाही हुनुपर्ने माग गरिएको छ। काँग्रेसले मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न र सुरक्षा निकायलाई मानव अधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेको छ। नेपालमा स्वास्थ्य कर्मीको संख्या बढेर 3,85,000 भन्दा बढ़ी पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार मुलुकभर चिकित्सक, नर्स र हेल्थ असिस्टेन्ट लगायत 3,85,370 स्वास्थ्य कर्मी सरकारको आधिकारिक निकायमा दर्ता भएको पाइएको हो। 2081 फागुनसम्म यो संख्या 3,66,505 थियो। हाल मुलुकमा 54,000 भन्दा बढी चिकित्सक र 1,28,000 भन्दा बढी नर्स दर्ता भएका छन्। यता चालू आर्थिक वर्षमा अस्पताल जाने बिरामीको संख्या भने घटेको पाइएको छ। फागुनसम्म सरकारी तथा निजी अस्पतालमा 4,52,00,000 बिरामीले सेवा लिएका छन्। तथ्याङ्क अनुसार नेपालमा एक चिकित्सकले औसतमा 1,000 बिरामी हेर्नुपर्ने अवस्था रहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र जारी गरेको छ। महासंघले मातहतका सबै सदस्यलाई 40 किलोसम्मको सुटकेस ब्याग तथा झिक्टी घुम्टामा लगेज टोकन अनिवार्य गर्न निर्देशन दिएको हो। यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघ बीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो। बेलायतका करिब 10,00,000 युवाले काम, शिक्षा वा कुनै तालिम समेत नभएको रिपोर्ट सार्वजनिक भएको छ। यो अवस्था अझै बढ्न सक्ने देखिएको छ। आउँदो 5 वर्षभित्र 16-24 वर्ष उमेर समूहका हरेक 6 जना मध्ये 1 जना युवा यो समस्यामा पर्ने अनुमान छ। हाल यो उमेर समूहका 8 मध्ये 1 जना युवा काम, शिक्षा र तालिमभन्दा बाहिर रहेको देखिएको छ। लेबरका पूर्व स्वास्थ्य मन्त्री अलन मिलबर्नले गरेको समीक्षाले एउटा सिङ्गो पुस्ताने योग्यताको चरणबाट हराउने देखिएको छ। उहाँले पुरानो सत्ताका कारण यो अवस्था आएको आरोप लगाउनु भएको छ। लिभर एलेक्सले 16 वर्षको उमेरमै विद्यालय छाड्नु भएको थियो।
2: Probably about 2 friends have got jobs out of 20 or 30. And that's only because they've got it from family, because their dad works with them or something. I can apply for Universal Credit, but I've already done it, but I don't want to stay in that for even longer than 2-3 months. I want to find a job ASAP, you know what I mean? I don't want to be on the dole.
0: काबा महिला भलिबल च्याम्पियनसिपमा भारतलाई हराउँदै कागजिस्तान फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको 10 रंगशाला कवडहलमा आज भएको सेमी फाइनलमा कागजिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएसँगै फाइनलमा पुगेको हो। नमस्कार
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

PFB स्कोरका रेडियो कार्यक्रमले हामी दिवाको सिलेमा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता। आफ्टरनुनको यो सो कार्यक्रम दिवाको सिलेमा म सेनेको तर्फबाट अ भेरी गुड आफ्टरनुन, नमस्कार र धेरै धेरै स्वागत छ आजको यस दिनमा। सबैलाई मेरोसँग 1:15 गइसकेको छ। एभ्री मन्डे टु फ्राइडे युके टाइम सुन्न सक्नुहुन्छ, 1:00-4:00 यो सम टाइम कार्यक्रम रहेको छ। र अवश्य पनि आज 28 मई 2026 रहेको छ। यो आज थर्सडेको दिन रहेको छ, यानि कि बिहिबारको दिन रहेको छ। त्यसै गरी आज पनि यो समय नेपाली तारिखको पनि कुरा गर्दाखेरि चाहिँ आज रहेको छ जेठ 14 2083 साल बिहिबारको दिन। र समर टाइममा त अवश्य पनि हामीलाई 3 घन्टा पनि कार्यक्रम सुन्न सक्नुहुन्छ सेनसितको अनुपस्थितिमा। अवश्य पनि आज म रहेको छु आफ्टरनुन सो, पक्कै पनि साथ दिनुहोला भन्ने चाहन्छु। र कार्यक्रम यो रहेको छ दिवाको सिरी, तपाईँले हामीलाई 105.4 MHz ट्रेनिङ गरेर सुन्न सक्नुहुन्छ। फोक्सटनवासीहरूले तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा, र विभिन्न स्टेसन्सहरूमा त्यही बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नु हुन्छ। त्यसै गरी कार्यक्रम तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिएस गोर्खा भनेर अवश्य पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी कार्यक्रमको अहिले यस समयमा हामी फर्स्ट आवरमा राख्ने न्युजो हेल्थ रिलेटेड मटेरियल हुनेछ 1:28 जाँदाखेरि, र कार्यक्रमको दोस्रो घन्टामा भने किरातरा या यो खाप साकेला पर्व जुन रहेको थियो बिएफबिएस सम्वादमा योगदायको साथमा सुन्न सक्नुहुनेछ। पार्ट वान हुनेछ 2:09 जाँदा, पार्ट 2:28 जाँदा भने पार्ट 3 चाहिँ 3 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ। र यसको साथमा अब भने आउनु श्रोता, हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ। भरपूर मनोरञ्जन त अवश्य पनि आजको दिनमा कार्यक्रममा म तपाईँलाई पक्कै पनि गराउँदै गर्नेछु। र अहिलेको लागि भनिरहेको छ यो मिठो गीत तिमी लगाइरहेको छ पूर्ण राईको आवाजमा।

0: होस् गोर्खा रेडियो, गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

प्रकृति विपुल क्षेत्रीको आवाजमा यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ श्रोता र अहिले कार्यक्रम हामी छौँ यो समय दिवाकुसेलीको पहिलो घण्टामा। त्यसै गरी यो समयमा अब पनि हेल्थ रिलेटेड मटेरियल तपाईँको समीक्षामा राख्ने समय पनि आइसकेको छ। स्वास्थ्य बारेमा चर्चा र यसै गरी समग्र स्वास्थ्यको आधार मुख स्वास्थ्य यसबारेमा के चर्चा गर्ने नै छु। दुई दशकसम्म दन्त स्वास्थ्य केवल दाँत दुखाई मुख सुनिने दाँत सिरिङ्ग हुने जस्ता समस्या समाधानमा केन्द्रित थियो तर अहिले यो दाँतको मात्र नभएर समग्र शरीरको स्वास्थ्यको विषय हो भन्ने प्रमाणित भइसकेको छ। लगभग 90% प्रणालीगत रोगहरूको पहिलो लक्षण मुखमा देखिन्छ भन्ने कुरा विभिन्न अनुसन्धान पत्ता लगाएका छन्। त्यसैले जब जनस्वास्थ्य सवालमा चाहिँ दन्त विशेषज्ञ महत्त्वपूर्ण स्तम्भको रूपमा उभिएको छ र मुख हाम्रो सम्पूर्ण शरीर स्वास्थ्यको ऐना हो र यो केवल भनाइ मात्र होइन विज्ञान हो। अनुसन्धानले भन्छ कि गिजा सम्बन्धी रोगहरू छ भने मुटुको रोग जोखिम 2-3 गुणा बढी हुन्छ। प्रणालीगत रोगहरूको मुख स्वास्थ्यसँग पनि अन्तर्गत सम्बन्ध छ। मुख स्वास्थ्यको उपेक्षा गर्नेहरू मधुमेह र अल्जाइमर जस्ता रोगको जोखिममा हुन्छन्। गर्भधारण गर्ने महिलामा पनि मुख स्वास्थ्य नराम्रो हुँदा समस्याहरू आउँछन्। मुख यो स्वास्थ्यको व्यवस्था गर्नाले यसको प्रभाव विभिन्न श्वास प्रश्वास सम्बन्धी रोगदेखि अन्य रोगहरू पनि देखिन्छ। अब मुख स्वास्थ्यको बचाउ कसरी गर्ने भन्ने विषयमा डिजिटल प्रविधिबाट सम्पूर्ण मुखको जाँच गर्ने व्यावसायिक दन्त सफाई गर्ने जसले गिजा रोग को जोखिम घटाउँछ। दन्त पुनर्स्थापना फ्लोराइड सिलेन्ट आदि उपचार विधिहरू अप्नाउने स्वास्थ्य जीवनशैली अप्नाउने हामी सबैले सुन्दै आएका छौँ। रोग लाग्नुभन्दा रोग नहुन दिनु नै उत्तम हो तर यो बनाइमा मात्र सीमित छ भने हाम्रो जीवनको यथार्थ हुन सकेको छैन। हामी रोग अन्तिम अवस्थासम्म पुग्दा बल्ल स्वास्थ्य सेवामा कुरा गर्छौँ। त्यसमा पनि मुख स्वास्थ्यलाई त हामीले अन्तिम जाँचका लागि छोड्छौँ। त्यसरी जनस्वास्थ्य र रोकथाम दन्त विशेषज्ञ केवल मुख सम्बन्धी रोगहरूलाई मात्र बचाउन गर्दैन यसैले समग्र जीवन नै बचाउँछ। आजै मुख स्वास्थ्यप्रति सहज हौ र स्वस्थ रहौँ। त श्रोता यो थियो समग्र स्वास्थ्यको आधार मुख स्वास्थ्यको विषयमा जानकारी राखिएको छु आजको हेल्थ रिलेटेड मटेरियलमा। अवश्य पनि जानकारी पाइसक्नु भएको छ भने आशा गर्दछु र अहिलेको लागि भने फुल बुट्टे सारिरहेको छ मिलन नेवारको आवाजमा।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवासीय प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवासीय तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

बीएफपीएस गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय दिवा कोसेलीको पहिलो घण्टामा र अवश्य पनि कार्यक्रममा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा अवश्य पनि हुनुहुन्छ. र यसै गरी केही अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी राखौँ. र हुन गइरहेको यो इभेन्ट रहेको छ 9 लोक दोहोरी स्वर्णिम साँझ, 9 लोक दोहोरी गोल्डन नाइट. यो चाहिँ स्याटरडेको दिन 30 मेमा हुन गइरहेको छ. भेनिची रहेको छ एम्पायर ब्याङ्कुटिङ एन्ड हलमा, हाई स्ट्रिट अल्डर सर्ट. र टिकट प्राइस 20 pounds रहेको छ एडभान्समा किन्नको लागि. डोरमा पनि 25 pounds र चिल्ड्रेन जो जे चाहिँ 6 to 12 इयर्स ओल्ड र सिनियर सिटिजन्सहरूको लागि चाहिँ 15 pounds रहेको छ. यही सुन्नुसार अवश्य पनि तपाईँ इच्छुक हुनुहुन्छ भने गएर एटेन्ड गर्न सक्नुहुन्छ यो लोक दोहोरी साँझ. र अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ, फेरि पनि राखिहालौँ अहिलेलाई भने. यो मिठो गीत तपाईँको समीक्षा रहेको छ तिमीमै नेपाली रिफ.

BFBS कोरकार वीडियो कार्यक्रम में हामी छौं श्रोता यो समय दिवाको सिलको पहिलो घण्टामा र बिदा लिने समय आएको छ पहिलो घण्टाबाट यसैगरी कार्यक्रमको दोस्रो घण्टा सुन्न नबिर्सनु होला तपाईले के रात्रा या यो खा यो कुराकानी हुने सहयोगताको साथमा BFBS संवादमा तपाईले पाउन सक्नुहुन्छ 2:09 जादा पार्ट 1 2:28 जाँदाखेरि पार्ट 2 पनि 3:13 बाँकी हुँदा पार्ट 3 हुनेछ र कार्यक्रमको योबाट पनि बिदा लिनेछु तर जाँदा जाँदै एउटा मिठो गीत पनि राख्ने नै छु तपाईँको समक्षमा अहिलेको लागि इन्जोय गर्नुहोला चमेली हो मेरो नाम रहेको छ इन्दिरा जोशीको आवाजमा र कार्यक्रमको अवश्य पनि दोस्रो घन्टामा भेट्ने नै छौँ स्टे ट्युन्ड

0: ग्यालेक्सी एरिनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अल्टिनो अलिन्टो जोनलाई पराजित गर्दै रविन्द्र सेमी फाइनलमा पुग्नु भएको हो। बझाङको बाघ भनेर चिनिने ढाँटले सेमी फाइनलमा जापान र न्यूजील्याण्ड बीचको विजेतासँग खेल्नुहुनेछ। यसअघि गत वर्ष भारतको ग्रेटर नोएडामा भएको मेट्रिक्स फाइट नाइट सत्रमा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै रविन्द्रले टाइटल जित्नु भएको थियो। रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रूपमा परिचित हुनुहुन्छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित हुने निर्णयप्रति आपत्ति जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलको संयुक्त बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउनु भएको हो।
1: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन, तर पनि सबै प्रतिपक्षको पनि कुराहरू सुनिन्थ्यो, तर अहिले त्यो देखिरहेको छैन। जनताहरूमा एक किसिमको जुन उत्साह थियो अस्तिसम्मको, एक किसिमको निराश भइसकेको अवस्था छ।
0: संयुक्त राष्ट्रसङ्घको मौसम विज्ञान संगठनले आउँदो चार वर्षभित्र विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्नुपर्ने चेतावनी दिएको छ।
2: यही वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएको भन्दै संगठनले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने समेत बताएको छ। जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढ़िरहेकोले पृथ्वीमा थप ताप थुनिएर बसेको र चरम मौसमीय घटना बढ़ाइरहेको पनि संगठनको भनाइ छ। यही प्रणालीका कारण बेलायत र युरोपमा यो साता रेकर्ड तोड्ने गर्मीको लहर देखिएको खबर छ। विश्वव्यापी ताप वृद्धिका कारण अहिले नै प्रत्येक मिनट एकजनाको ज्यान गइरहेको अनुमान गरिएको छ। विश्व मौसम विज्ञान संगठनका लागि बेलायतको मौसम कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार सन् 2026 2030 बीच कम्तीमा एक वर्ष सन् 2024 भन्दा बढी तातो हुने सम्भावना 86% छ।
0: मुस्लिमहरूको दोस्रो महान पर्व बकर ईद एक आपसमा खुसियाली साटासाट गर्दै मधेससहित देशभर मनाउँदैछन्। जनकपुरबाट लक्ष्मण यादव।
3: मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकरिद पर्व आज मधेस सहित देशभर मनाउँदैछ। आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा सामूहिक रूपमा नमाज अदा गरेर एक आपसमा शुभकामना आदान प्रदान गरेर घरमा पकवान सहित विशेष गरी खसीको मासु खाने र खुवाउने चलन छ। पुरुषहरूले एक आपसमा खुसियाली साटासाट गरिरहँदा महिलाहरूलाई भने पर्वको तयारीले भ्याइ नभ्याइछ। नमाज अदा गरिसकेपछि अधिकांश समय भान्सामै व्यतीत गर्नु परेको सुनाउँदै जनकपुर धाम चारकी सहिदा खातुनले विभिन्न परिकारहरू तयार गरेको बताउनु भयो।
4: भनेर किचन ओन्ली अन किचनमा उनी सीमित भइरहन्छ। खसीको मासु हुन्छ अनि खिरहरू हुन्छ, सेवई हुन्छ, यही स्पेसल हुन्छ। सेवईको चाहिँ एउटा हामीले जर्दा भन्छ, त्यो बनाउँछ चावलको।
3: ईद उल फितर अर्थात् रमजान पर्वको 17 दिनमा यो पर्व मनाउने गरिएको छ। हिजरी सम्बत 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवा आबिद हुसेनले बताउनु भयो।
5: छोरालाई कुर्बानी गर्नको लागि सबै तयारी गरेर गइसकेपछि कुर्बानी गर्ने बेलामा उहाँको अल्लाहबाट हुकुम भयो कि अब चाहिँ तपाईँको कुर्बानी कबुल भयो, तपाईँले छोरालाई कुर्बानी दिनु पर्दैन, एउटा डुम्बाको चाहिँ कुर्बानी भयो भनेर त्यही परम्परा अहिलेसम्म त्यो कुर्बानी दिने
3: कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने परम्परा छ। एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता रहेको छ। धार्मिक विश्वास अनुसार इब्राहिमले सन्तान प्राप्तिको कामना गर्दै अल्लाहसँग मनोकामना गरेका थिए। सन्तान प्राप्त भएपछि कुर्बानी दिने उनको प्रतिबद्धता थियो।
0: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र जारी गरेको छ। महासंघले मातहतका सबै सदस्यलाई 40 किलोसम्मको सुटकेस ब्याग तथा जिम्ठी गुम्टामा लगेज टोकन अनिवार्य गर्न निर्देशन दिएको हो। यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघ बीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो। टोकनमा बुकिङ गर्ने कर्मचारी, चालक र कम्पनीको नाम समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। लगेजमा ट्याग राख्ने व्यवस्था छोटो तथा लामो दूरीका सबै सवारीमा लागू हुने जनाइएको छ। काबा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
6: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बिहेबेस संवादबाट म योगराज राईको आदरणीय श्रोता किरात राईका बेलायतले गत मे महिनाको 23 तारिक किरात राई हाउस ग्याम्बल्स ल्यान्डमा चाहिँ यो वर्षको उभौली साकेर धुमधामको साथ मनाएको छ र आज यस सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ पार्ट्स पार्ट्समा। सुरुमा चाहिँ क्याप्टेन सुमन चन्द्र राई साहब हुनुहुन्छ, यो साकेर 2026 कोअर्डिनेटर हुनुहुन्छ र उहाँको छोटो स्पिच म राख्नेछु। त्यसपछि उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो र वर्सिपल मेयर अफ गिलफोर्ड काउन्सिलर जेन टाइसन हुनुहुन्छ, उहाँको स्पिच राख्नेछु। र त्यसपछि मेजर दिलकुमार राई हुनुहुन्छ, अहिलेको कार्यकारी चाहिँ उहाँ प्रेसिडेन्ट हुनुहुन्छ, उहाँको स्पिच राख्नेछु। त्यसपछि यो पार्टको अन्तमा चाहिँ संजोग राईज्यू हुनुहुन्छ, उहाँ चाहिँ द्वितीय सचिव हुनुहुन्छ नेपाल एम्बासीमा आउनुभएको, उहाँसँग म छोटो कुराकानी गर्नेछु। अहिलेलाई भने क्याप्टेन सुमन चन्द्र राई साहबको यो स्पिच म यहाँ सुनाउँदैछु।
1: Honor our ancestor and respect universe as the source of life. In our tradition, this is understood the following mudum and rhythm way of life. Our life follow farming timings each year. First is Uvauli, which is the start of summer and the planting time. We pray the nature and sow gratitude to earth, water, sun, wind and space for successful harvest. During this season, birds and animals move up into the cooler mountain to escape the summer heat. We pray for peace, prosperity and protection for our families, relatives and neighbors. The Kirat Rai Committee is diverse. We speak 25 to 28 different languages and preserve unique traditions. Therefore, Uvauli is known by different linguistic names in different areas such as Sakela, Sakewa, Dosi, Tos, Was, Komo, Hang Sekro, and Laksama and Sake. But despite the different names, the spirit remain exactly the same. The most beautiful part of this festival is the traditional dance shown is Sili. Men and women of all ages gather in circle guided by Sili Makpa, which is Sili dancer leader of men, and Sili Makma, leader of female Sili dancer.
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो क्याप्टेन सुमन चन्द्र राई, उभौली साकेला 2026 चाहिँ कोअर्डिनेटर हुनुहुन्छ र अथवा हुनुहुन्थ्यो भनौँ, उहाँको छोटो स्पिच सुनिसक्नु भएको छ। अब भने उक्त दिनको चिफ गेस्ट द वर्सिपल मेयर अफ गिलफोर्ड काउन्सिलर जेन टाइसन हुनुहुन्छ, उहाँको स्पिच म यहाँ राख्दैछु।
2: Ladies and gentlemen, dear friends, distinguished guests, special visitors, welcome. It's my great privilege to join you today for this wonderful Kirat Rai Yayoka Uvauli Festival 2026. The Ascending Festival is such a beautiful celebration of nature, renewal, ancestry and community. It reminds us of the importance of living in harmony with one another and with our natural world. Guildford is strengthened by the many cultures, traditions,

0: and communities that call our borough home. Celebrations like this bring people together, helping us learn from one another and deepening understanding, friendship and respect across our communities. We are proud of the community land in Ripley, which provides an important place for connection, celebration and belonging. Spaces like this help keep traditions alive and create opportunities for future generations to remain connected to their heritage and culture. I would like to recognise the enormous contribution of British Gurkha Service personnel, veterans and their families. Your courage, dedication and service to the United Kingdom are deeply respected and appreciated, and your contribution to life here in Guildford is valued enormously. Most of all, today is about people, community and togetherness. Thank you for allowing us to share in this very special celebration. I wish you all peace, happiness and prosperity for the year ahead, and I officially launch the festival this afternoon. Happy Diwali and thank you everybody for inviting us. Thank you.
1: हजुर उक्त दिनको चिफ गेस्ट को चाहिँ तपाईँले स्पिच सुनिसक्नु भएको छ। अब भने किरात राई बेलायतको कार्यकारी अध्यक्ष हुनुहुन्छ मेजर दिल कुमारलाई उहाँको स्पिच म यहाँ सुनाउँदैछु र त्यसपछि नेपाल एम्बासीबाट आउनु भएको द्वितीय सचिव हुनुहुन्छ संजोग राईज्यूसँग कुराकानी गर्नेछौँ।
2: किरात राईका अध्यक्षको रूपमा साकेला 2026 कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। आज हाम्रो राई समुदायको लागि विशेष गर्वको दिन हो। हामी यहाँ हाम्रो भाषा संस्कार संस्कृति जोगाउन र अगाडि बढाउन मात्र होइन यसलाई आफ्नो साथीभाइ पाहुना र समुदायसँग बाँड्न पनि बेला भएको छौँ। साथै परिवार आफन्त र साथीभाइहरूसँग भेटघाट गरी रमाइलो गर्न पनि हामी यहाँ आएको छौँ। म विशेष रूपमा प्रमुख अतिथि गिल्फोर्ड बोरो काउन्सिलका मेयरज्यूलाई कार्यक्रममा आउनुभई हाम्रो सम्मान बढाइदिनु भएकोमा हार्दिक धन्यवाद। यहाँहरूको उपस्थितिले हाम्रो समुदायमा एकता र सद्भाव झल्काएको छ। हाम्रो राई समुदायका सदस्यहरू प्रत्येक प्रकाश 16 प्रकाश हामी छौँ। भाषिक समूह तथा कडा मेहनत गर्ने आयोजक टोली कार्य समितिलाई पनि धेरै धेरै धन्यवाद टुक्राउन चाहन्छु। यहाँहरूको मेहनत समय र सहयोगले नै आजको कार्यक्रम सफल भइ नै सकेको छ। धेरै साथीभाइहरू र प्रकाशकको समूहले कार्यक्रमका लागि सहयोग र स्पोन्सर पनि गर्नुभएको छ। त्यसको लागि पनि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। साकेला केवल चाड मात्र होइन, यो हाम्रो पहिचान, प्रकृतिप्रतिको सम्मान र पुस्ता पुस्तासम्म जोडिएको हाम्रो संस्कृति हो। आउनुहोस् हामी सबै मिलेर खुसी, सम्मान र एकताका साथ यो चाड मनाऊ। अब बाँकी समय साकेला नाचेर साथीभाइहरूलाई भेटेर स्टलहरू घुमेर अलिकति बिजनेस पनि गरिदिनु पर्यो। उहाँहरूले धेरै दुःख गरेर स्टल हाम्रो प्रोग्रामलाई सपोर्ट गर्न लागि यहाँ आउनुभएको छ, उहाँहरूलाई सपोर्ट गर्नु पर्यो। अब बाँकी दिन अथवा सबै तपाईँहरूले रमाइलो साथ बिताउनु होला र भरे घर फर्कँदाखेरि एकदम सेफ साथमा फर्किनु होला, सुरक्षित साथ फिर्किनु होला। धन्यवाद अनि साकेला 2026 सालको एकपटक फेरि तपाईँहरूलाई शुभकामना टक्राउन चाहन्छु।
1: हजुर उहाँ हुनुहुन्थ्यो किरात राईका बेलायतको कार्यकारी अध्यक्ष मेजर दिल कुमार राई साप र उहाँको स्पिच सुनिसक्नु भएको छ। अब भने नेपाल एम्बासीबाट आउनुभएको संजोग राईज्यू हुनुहुन्छ द्वितीय सचिव, उहाँसँग कुराकानी गरौँ। नमस्ते हजुर।
3: नमस्कार हजुर।
1: अब राई पढ्नु भएको छ, के राई पढ्नु भयो हजुर?
3: म हजुर याम्फु राई पढेँ।
1: अब बेलायतमा आएर यो भव्य रूपमा आफ्नो पर्व मनाइरहँदा के महसुस गर्नु भएको छ?
3: प्रवासमा रहेर पनि यहाँ हाम्रो विभिन्न कम्युनिटी, अब राई, लिम्बू, मगर, खस, एभ्री कम्युनिटीले आफ्नो चाहिँ आइडेन्टिटी, आफ्नो कल्चरको लागि जुन किसिमको काम गरिरहनु भएको छ त्यो मैले छोटो अवधिमा पनि निकैवटा कार्यक्रममा सरी हुन पाएँ। यो देखेर चाहिँ आफूलाई नेपालमै छु जस्तो भन्ने पनि फिल हुँदो रहेछ। कहिलेकाहीँ चाहिँ होमसिक हुने होइन, नयाँ ठाउँमा आउने कुरालाई चाहिँ यसरी आउँदाखेरि चाहिँ आफ्नै घरमा आफूले पनि यसरी चाहिँ साकेला गएको मलाई अहिले अनुभूत भइरहेको छ। जस
1: यहाँ कमिटीले नाच्नु जानु पर्यो भन्नुभएको छ, अनि कतिको नाच्नुहुन्थ्यो नेपालतिर आउँदा?
3: नाच्न चाहिँ खासै ननाचे पनि यसो रहर चाहिँ गर्ने हो, तर यसरी फर्मल्ली यसरी सिकेको चाहिँ छैन।
1: अनि यो प्रवासमा बसेर पनि आफ्नो कला संस्कृति जगेडा गर्नु कतिको इम्पोर्टेन्ट छ?
3: त्यो त अभियसली त्यो त इम्पोर्टेन्ट भन्दा नि त्यो त एसेन्सियल नै छ होइन हजुर. अब हामीले यहाँ रहेको चाहिँ अब हजुरहरूले यहाँको कम्युनिटीले नगरे त कसले गर्ने त होइन. तपाईँहरूले यसरी जुन किसिमको यो हजुरहरूको यो प्रोएक्टिभनेस छ एउटा कम्युनिटीलाई मात्र होइन कि सम्पूर्ण कम्युनिटीलाई समेट्नको लागि हजुरहरूले गर्नुभएको प्रयास यहीँ झल्किरहेछ. विभिन्न समुदायको रिप्रेजेन्ट गरेर आउनु भएको छ, काउन्सिलरहरू आउनु भएको छ, यहाँका मेयर आउनु भएको छ, इभन अब हामी नेपाल एम्बेसीबाट पनि हामी मिलिटरी अट्यासी र म आएको छु होइन. यो किसिमले तपाईँहरूले जुन किसिमको एसेन्स बुझेर तपाईँहरूले यो गरिरहनु भएको छ यो त ज्यादै नै महत्त्वपूर्ण र वास्तवमा भन्नुपर्दा तपाईँहरू चाहिँ धन्यवादको पात्र हुनुहुन्छ.
1: हजुर, उहाँसँग कुराकानीको साथसाथै अब छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा कार्यक्रम सम्बन्धी बाँकी कुराकानीहरू हामी गर्नेछौँ.

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: PFBS गोर्खा रेडियो हो।

0: गोरखा रेडियो, यो बीएफबीएस गोरखा रेडियो हो।
1: हजुर श्रोताले बिएबएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले तपाईँले किराँत राईका बेलायतको चाहिँ उभौली साकेला सम्बन्धीको कुराकानी तपाईँले सुनिसक्नु भएको छ। यो दोस्रो पार्टमा यहाँहरू सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। अब भने म शङ्कर राईजी हुनुहुन्छ, साकेला सिलीको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ अनि संस्थाको भाइस प्रेसिडेन्ट हुनुहुन्छ, र उहाँसँग यस सम्बन्धी कुराकानी गर्नेछु र त्यसपछि अरू महानुभावहरूसँग गरेको कुराकानी तपाईँहरूले क्रमशः सुन्दै जानुहुनेछ। र थर्ड पार्टमा चाहिँ क्याप्टेन सुमन चन्द्र राई साहबसँग गरेको कुराकानी, उहाँ चाहिँ कोअर्डिनेटर हुनुहुन्छ, त्यो सुन्न चाहिँ सक्नुहुनेछ। हेलो हजुर, नमस्कार तपाईँलाई।
2: नमस्कार हजुर। अब यो सिली भनेको चाहिँ अब हाम्रो खास गरी चाहिँ अहिलेसम्म जीवित भएको चाहिँ 26 भाषा हो। 26 भाषीहरूको आफ्नो आफ्नै खालको हुन्छ, त्यसले गर्दा यतिवटै भन्ने चाहिँ अब ऊ छैन। तर अब यो साकेवा सिली भनेको चाहिँ अब राईहरू खास गरी चाहिँ अब किराँतैहरू भनौँ न, प्राकृतिक पूजक अनि पितृपूजक भएको हुनाले, अनि यो अब यो उभौली अहिले हामीले मान्दै गरेको चाहिँ उभौली हो। अब उभौलीमा चाहिँ भलबाडी आउने, माछाहरू पनि उभो लाग्ने, अनि चराचुरुङ्गीहरू पनि जाडोबाट चाहिँ हिमालतिर सर्ने, अनि खेतीपाती सुरु गर्ने बेला र यति बेला चाहिँ अब हामीलाई प्राकृतिकहरूले चाहिँ भलबाडी नलागोस्, आधी बेरी असिना नआओस् भनेर पितृलाई सम्झेर प्राकृतिकलाई पुज्ने यति बेला चाहिँ, अनि मङ्सिरतिर चाहिँ फेरि खेतीबाली हामीले उठाउने, अनि चराचुरुङ्गीहरू पनि तराईबाट, अनि माछा पनि अब माथि खोला सुक्दै गएपछि तल अलिक मूल भएकोतिर झर्ने भएकोले उधौली, अनि प्राकृतिकलाई पितृलाई चाहिँ धन्यवाद भनेर हामीले धन्यवाद दिने त्यही नै हो हजुर। खास गरी
1: हजुर चाहिँ कुन राई पढ्नु भयो?
2: म चाहिँ कुलुङ राई हजुर।
1: ओके, यो खास सिली भनेको चाहिँ के अलिकति भनिदिनुहोस् त।
2: अब सिली भनेको चाहिँ अब हामीले चाहिँ चराचुरुङ्गीहरूकोदेखि लिएर खेतीपाती लाउँदाखेरि, अब उभौलीमा हो भने चाहिँ खेतीपाती लाउँदाखेरि गरिने, त्यसको चाहिँ एउटा के भन्ने एउटा त्यसको नक्कल गरेर तयार गरिने, अनि पछि फेरि उधौलीमा चाहिँ खेतीपाती उठाउने, त्यसको नक्कल गरेर गर्ने, अनि चराचुरुङ्गीहरूको नक्कल गर्ने, त्यो नै हो हजुर।
1: अनि आज चाहिँ कस्तो कस्तो खालको सिलीहरू यहाँ प्रस्तुत गरिराख्नु भएको छ?
2: आज यहाँनिर चाहिँ हामीले सधैँको भन्दा अलिकति पृथक ढङ्गले गऱ्यौँ। यो सधैँ चाहिँ हामीले पालै पालोसँगले अब आर्मी भाषामा हो भने मार्च पास्ट जस्तो गरेर गरिन्थ्यो भने योपालि चाहिँ छिटो होस् भनेर एउटा मेन सिली बिचमा, अनि तिनवटा चाहिँ चुला, हाम्रो राईको तिन चुलाको अवधारणामा तिनवटा चुलाको एउटा परिकल्पनामा गरिएको थियो, र हरेक सिलीमा चाहिँ चारवटा प्रकाश अथवा भाषिकहरूले गरेको हुनाले हामीले अलिक समयमै सिली सक्यौँ। जहिले पनि कम्प्लेन चाहिँ हामीले नाच्नु पाएन भन्ने अब पब्लिकहरूको कम्प्लेन थियो, त्यसलाई अलिकति हामीले पूर्ति गर्नु सफल भएको चाहिँ हामीले अनुभव गरेका छौँ।
1: अनि यो तपाईँको कुलुङमा चाहिँ कस्तो हुन्छ? कुनै भाषिकहरू त ड्रेस पनि अलिकति भिन्दै देखे जस्तो लाग्यो।
2: हजुर, सबैको नै खास गरी अलिक ड्रेसहरू अनि यो सिली पनि अलिक फरक फरक हुन्छ हजुर।
1: अनि के भन्नुहुन्छ त सम्पूर्ण किराँत बन्धुहरूलाई?
2: अब यहाँ किराँत गैर किराँत जति पनि एउटा हाम्रो एउटा कल्चरलाई चाहिँ चासो लिएर यहाँसम्म आइदिनु भयो, धेरै धेरै धन्यवाद। फेरि आगामी दिनमा पनि यसरी साथ दिनुहुन्छ भन्ने आशा गरेको छौँ। धन्यवाद।
1: पल्टन नै हुनुहुन्छ?
2: हजुर, म 7 हो हजुर।
1: हुन्छ, हजुरलाई ह्याप्पी साकेला।
2: हजुर, मेरो पनि ह्याप्पी साकेला छ
1: हजुर। साकेला सिली सम्बन्धी हामीले कुराकानी गर्दै थियौँ संस्थाको भाइस प्रेसिडेन्ट हाम्रो शङ्कर राईज्यूसँग, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने संस्था कि नै भाइस प्रेसिडेन्ट हुनुहुन्छ हाम्रो अनिता राई दिदी, उहाँसँग कुराकानी गरौँ। दिदी नमस्ते अनि ह्याप्पी साकेला हजुरलाई।
3: नमस्कार भाइ, अनि ह्याप्पी साकेला तपाईँहरूलाई पनि हजुर।
1: एकदम हेरचाह गरिराख्नु भएको छ बिचरा, थ्याङ्क यू भेरी मच। गर्मी पनि भएको छ है?
3: हजुर, यता चाहिँ अब हामी नाच्नै पर्ने हुन्छ, त्यसले गर्दा हामी नाच्यौँ। अब अहिले चाहिँ हामीले गेटर रस्म र प्रकाशबाट चाहिँ मैले यसो अलिकति प्रतिनिधि जनाएको मात्रै हो, अनि अब भरे नाच्नु पर्छ।
1: ल दिदी, थ्याङ्क यू भेरी मच। सम्पूर्ण हाम्रो राई बन्धुहरू जो विश्वभरि हुनुहुन्छ अनि गैर किराँतीहरूलाई राईहरूलाई के भन्नुहुन्छ?
3: उहाँहरू सम्पूर्णलाई हामी किराँती राईहरूको एकदमै एकदमै महान चाड यो उभौली साकेलाको शुभकामना भन्न चाहन्छु। साथै हजुर बेबेसबाट आज यत्रो दुःख गरेर आइदिनु भएको छ, हजुरहरू सम्पूर्ण परिवारलाई पनि एकदमै शुभकामना। आउँदो सालहरूमा पनि यसरी नै जमघट भेटघाट गरेर चाहिँ साकेला मनाउनु पाऊँ हजुर। धन्यवाद।
1: हुन्छ दिदी, ह्याप्पी साकेला।
3: ह्याप्पी साकेला टु भाइ हजुर, थ्याङ्क यू।
1: हजुर, दिदीसँग छोटो कुराकानी सुन्दै हुनुहुन्थ्यो। र अब भने एकजना आमा अथवा दिदी हुनुहुन्छ, उहाँ पनि यहाँ मजाले बसेर साकेलाको आनन्द लिइराख्नु भएको रहेछ, उहाँसँग छोटो कुराकानी गर्न चाहिँ चाहन्छु। हजुर, कहाँबाट आउनुभयो अनि हजुरको नाम चाहिँ? ए, अब अहिले नै यति राम्री हुनुहुन्छ, वैशमा त कति राम्री हुनुहुन्थ्यो होला, गोरी जस्तो लाग्यो। वैशमा साकेला कतिको नाच्नुहुन्थ्यो?
4: हेराइ राम्रो बाबुहरूको आशिकले, आशिक भनेको दोहोरो हुन्छ। हजुर हेराई आफ्नो दृष्टि पनि राम्रो अनि आशी ठिकै छ
1: श्रीमान पल्टने
4: हजुर उता डब्लु टु फिल्सिङमा आउनु भएको थियो 20-25 वर्ष भयो थाई घर जानुभयो
1: अनि
4: मलाई र मलसियाको र बुर्नाईको दलदामा रात दिन डुब्दा डुब्दा रोग लागिसकेको रहेछ फिल्सिङको आपसी भित्री जानुभयो उहिलेको लाउनेहरूलाई गाह्रो थियो कि
5: हजुर
4: हामी फ्यामिली जानु पनि दुःखै थियो हामीलाई पनि स्ट्यान्ड बाई आमाको 100 कपडा बच्चाको 100 कपडा लिएर रेडी भएर बस्नु भनेर थरहर भएर बस्नु फ्यामिली लाइनमा अब त्यहाँ रेकर्ड होला सुम्बु नै सुम्बु को डाकोहरू पक्रिँदा 38 दिन एरिया लाएको अरे त्यो बुर्नेको दलदामा 38 दिनको दिनमा सिङ्दै समात्नु पर्ने अरे समातेको
1: अनि आज यहाँ आउँदा कतिको रमाइलो गर्नु भएको छ
4: रमाइलो लाग्यो बाबु आफन्तहरूको दर्शन पाइयो त्यही हो खुसीको कुरा अब भूमि माताको पूजा पनि भयो
1: तपाईँ चाहिँ कतिको नाच्नुहुन्थ्यो वैशाखमा कुन राई हुनुहुन्छ तपाईँ
4: चामलुङ राई म दालोमा मेरो श्रीमानहरू
5: दुम्बछा
1: वैशाखमा उमेरमा नाच्नुभयो साकेला
4: उहिले सानैमा बिहा हुने चलन थियो अलिअलि नाच्नु रहरू लाग्दैथ्यो अब दिइहाल्नु भयो पल्टाउनु गयो जिन्दगी अब त्यसै बुढा भयो हो बाबु थाहै नपाए होसै नपाए
1: कति वर्षमा बिहा भयो तपाईँको
4: 12-13 वर्षमा
1: त्यो त त्यति बेला जमानै त्यस्तो थियो नि त म पनि 12-13 वर्षको हुँदा ल छोरा बिहा गर्नुपर्छ भनेर आमाबाले भन्नुहुन्थ्यो कि
4: मैले नै त्यस्तो थिएँ
1: हुन्छ हजुरलाई धेरै धन्यवाद
4: हजुर थ्याङ्क यू छोरा
1: हजुर उहाँसँगको कुराकानीको साथसाथै अब फेरि छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि यो कार्यक्रमको अन्तमा चाहिँ क्याप्टेन सुमन चन्द्र राई साहब हुनुहुन्छ कोअर्डिनेटर उभौली साकले 2026 उहाँसँग कुराकानी तपाईँहरूको सेवा लिएर आउनेछु
0: गोर्खा

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, बिएबएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले तपाईँहरूले बिएबएस संवादमा किराँत राईका बेलायतको उभौली साकेला सम्बन्धी कुराकानी सुनिराख्नु भएको छ। अब थर्ड पार्टमा फेरि यहाँलाई वेलकम गर्न चाहिँ चाहन्छु। अहिले चाहिँ म क्याप्टेन सुमन चन्द्र राई साहब हुनुहुन्छ, उभौली साकेलाको कोअर्डिनेटर हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। साहब नमस्कार हजुरलाई।
2: धन्यवाद। नमस्कार योगराज भाइज्यू।
1: प्रोग्राम एकदमै राम्रो भइरहेछ, मौसमले पनि साथ दियो होइन साहब
2: ज्यू? तर अति नै गर्मी, धेरै नै घाम लाग्यो, तर ठिकै छ।
1: लास्ट इयरको तुलनामा यसपटक धेरै कस्तो पाउनु भएको छ हजुर?
2: अलिकति हाम्रो उपस्थिति पनि बढेको जस्तो फिल भयो, विशेष गरेर यो हाम्रो जुन चाहिँ ल्यान्डको साइजले गर्दाखेरि। पार्किङ हो यहाँको सबैभन्दा समस्या। पार्किङ चाहिँ सधैँ लास्ट इयर मात्र नभएर सधैँको वर्षभन्दा धेरै सिस्टमेटिक भएको बुझिएको छ र फिडब्याक चाहिँ आएको छ। अनि इन एडिसन टु द्याट हाम्रो एक्स्ट्रा कार पार्कले गर्दा पनि राम्रो भएको मैले त्यही महसुस गरेको छु।
1: हजुर, आउने क्रम त अझै जारी छ। स्टिल कार पार्क त एनअप नै छ होला यस वर्ष होइन, कम्पेयर टु लास्ट इयर
2: ज्यू? अहिलेसम्म अब अलिकति मान्छेहरू पनि थिनिङ आउट जान सुरु गर्नुभयो, त्यसले गर्दा म अहिले भर्खरै यसो राउन्ड लगाएर आएको, त्यसले गर्दाखेरि समस्या छैन। त्यसले गर्दा हाम्रो जुन चाहिँ यो 6 बजेदेखि सबै टिकेटिङहरू पनि बन्द गरिदिने, अब 6 बजेदेखि उता त कोही नआउला भन्ने हाम्रो बुझाइ हो, कोही आउनुहुन्छ भने पनि ठिकै छ।
1: यो मेरो विचारमा रेडियोबाटै भनिदिउँ, यो माइकलाई चाहिँ चारैतिर राख्न सम्भव भयो भने अझै राम्रो हुन्थ्यो कि?
2: राम्रो पोइन्ट हुन्छ, हुन सक्छ, तर हाम्रो यो अलिकति डिस्टेन्ट वोइसले गर्दाखेरि उहाँहरूको केबलको प्रब्लम पर्छ कि, तर हामीले त्यो सोचेको छैन, तर इम्पोसिबल चाहिँ देख्दिनँ।
1: आज जसरी कार्यक्रम रन भइरहेको छ, तपाईँ खुसी हुनुहुन्छ कोअर्डिनेटर अनि तपाईँको कमिटी?
2: अब खुसी छुइनँ भन्नु भएन, जहिले पनि प्लान तलमाथि हुन्छ होइन, त्यसले गर्दा इन अफ द डे अथवा एट द लास्ट जसरी पनि काम चलाउनु पर्ने हुन्छ, तर मलाई फिल मैले सोचेको जस्तो मेरो प्लान जस्तो त कहिले पनि हुन्न। जे होस् भइरहेको छ, खुसी नै छु।
1: एकपल्ट हाम्रो कुरा पनि भएको थियो यो 2 दिन गर्ने भन्ने कुरो, त्यो यसो कम्युनिटीतिर उठाउनु भएको छ त्यो प्रश्न?
2: एकदम मेरो सबैभन्दा ठुलो सोच त्यही नै हो, मैले कमिटीमा उठाइ नै रहेको छु र उठाइ नै रहने छु, त्यसले गर्दा अब एक दिन भविष्यमा यो इम्पोसिबल छैन, पोसिबल छ। किनभने अब यो साल देख्दाखेरि सायद हामीले 2 दिन नगरी नहुने नै मेरो बुझाइ, र मेरो उहाँ अब नेक्स्टमा गर्ने उहाँहरूलाई पनि मेरो अब पोस्ट रिपोर्ट भनौँ न, मेरो रिकमेन्डेसन पनि त्यही हुनेछ।
1: आज चाहिँ कस्तो भयो? सधैँ त कम्पिटिसन पनि हुन्थ्यो, आज भएन, अलिकति भनिदिनुहोस् त कसरी कार्यक्रम अगाडि बढ्यो?
2: यसमा चाहिँ हाम्रो सिली प्रदर्शनी प्रतियोगितालाई हामीले त्यसको भाषा चेन्ज गरेर सिली प्रस्तुति मात्रै भनियो, जसले गर्दाखेरि प्रत्येक प्रकाशहरूले आफ्नो आफ्नो सिली नाच्दा बताउँदा फुल सिली हुने हुनाले धेरै लामो समय, र अर्को नयाँ कुरा चाहिँ हामीले सम्पूर्ण प्रकाशा भाषिकहरूलाई इन्करेज आउनु भाग लिनु भन्ने हो, त्यसले गर्दा यो साल झन्नै 22 वटाले उपस्थिति हुनुभयो। गएको सालतिर त्यही 12-13 वटा 8-9 वटा मात्रै हुन्थ्यो, तर यस सालको उपस्थिति चाहिँ 22 वटा जति भयो, तर पनि सधैँको भन्दा समय चाहिँ एकदम छिटो भयो।
1: यसपटक गाडीको त पास पाउनु ठिकै होला, तर मान्छेको अलिकति महँगो हो कि भन्ने पनि कता कता घाइको सुनियो।
2: एकदम यो उहाँहरूले जे भन्नुभयो त्यो हामीलाई पनि लागेकै कुरा हो, अनि जुन कमेन्ट्सले हामी पोजिटिभ, तर हामी किराँत राई आएका बेलायतले यो उभौली साकेला नाच्नु सुरु 2004 सालदेखि गरेको, अनि जुन चाहिँ त्योभन्दा पछिबाट यसको प्रगति हुँदै 6-7 सालदेखि 2005-6-7 नै 5 पाउन्ड हो, त्यसले गर्दा यो फर्स्ट एभर हामीले एउटा नयाँ सोच, एउटा अहिलेको 10 पाउन्ड र भन्ने कुरा चाहिँ हामीले पहिला किन्नेलाई 5 पाउन्ड, प्रिसेल 5 पाउन्ड, अनि अन द डेमा चाहिँ 10 पाउन्ड भनेर हामीले राखिएको अवस्था हो। तर पनि धेरै जसो मान्छेले प्रिस टिकट किन्नुभयो, त्यसले गर्दा पनि धेरै मद्दत भयो, त्यसले गर्दाखेरि उहाँहरूले जे भन्नुभयो 10 पाउन्ड अलिकति महँगो भन्ने कुरामा हामीले उहाँहरूको कमेन्ट सजेसनलाई एकदम सकारात्मक रूपले हेर्नेछौँ, तर 10 पाउन्ड यहाँको हाम्रो कार्य समितिको खटाइ, यहाँको प्रिपरेसन अनि जति पनि हाम्रो यहाँको खर्च, त्यसले गर्दा इक्जाम्पल अझ 40 जना सेक्युरिटीले पनि हामीलाई कमी, त्यसले गर्दा विभिन्न लोकल रिसोर्सेसहरू हामीले गर्नु पर्यो होइन, त्यसले गर्दा हाम्रो ह्युज खर्च पनि हुन्छ। झन्डै अहिलेको हाम्रो खर्च अन्दाजी ठुलै एमाउन्ट मेबी 27-28 होला, त्यसले गर्दा अब त्यो अवस्थाले गर्दा पनि एउटा त्यसलाई कभरै गरौँ भन्ने त होइन, तर एउटा 5 पाउन्ड र 10 पाउन्डको मुख्य चाहिँ पहिला मान्छेलाई अलिकति प्रोत्साहन गरौँ भन्ने कुरा पनि हो। अनि अन द डेमा 10 पाउन्ड भन्दाखेरि मान्छेले अलिक पहिला किन्यो भने हामीलाई पनि सहज, अनि कति मान्छे आउने भन्ने एउटा इस्टिमेट पनि हुने भन्ने हिसाबले 5 र 10 भनेको, तर अझ बुझ्दाखेरि मान्छेहरूको 10 पाउन्डभन्दा 5 पाउन्ड पहिल्यै उहाँहरूले टिकट काट्नुभयो। हाम्रो चाहिँ विभिन्न प्रकाशन मार्फत प्रिसेल अनि अनलाइन थ्रु गर्दाखेरि 10 पाउन्ड त्यति धेरै किन्नु भयो जस्तो लाग्दैन। सो यसको ओभरअल कन्सेप्ट एकजना मान्छेको लागि अझ काट्यो भने 10 पाउन्ड र कार टिकटको लागि हो भने 15 पाउन्ड खर्च, अनि हामीलाई लाग्छ 15 पाउन्ड ठिकै होला जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ हामीले के पनि सोच्नु हो भने हाम्रो संस्कार संस्कृति भन्ने अनि हामी चाहिँ महान चाड भन्ने अनि 15 पाउन्डको टिकट काट्नु अलिकति हामी कन्जुसाई गर्नु भएन होला भन्ने पनि उहाँहरूलाई म सल्लाह सुझाव दिन चाहन्छु।
3: यो अनलाइन सेल एकदमै राम्रो धारणा लाग्यो, कतिपय श्रोताहरूले चाहिँ अलिकति फाइनलमा चाहिँ रिजेक्ट गर्यो भन्ने सुनियो, त्यो राम्रै सेल भयो
2: अनलाइनमा,
3: केही टेक्निकल प्रब्लमहरू फिल गर्नुभयो?
2: त्यस्तो त मैले सुनेको छुइनँ, रिजेक्ट गरेको त मैले सुनेको छुइनँ, तर हाम्रो एउटा गाइडलाइन चाहिँ के थियो भने अनलाइन पनि हिजो 12 बजेसम्म किन्नेलाई चाहिँ नै 10 पाउन्ड नै भन्ने थियो, सायद त्यसमा ऊ भयो कि, तर हाम्रो कट अफ टाइम चाहिँ हिजो 12 बजेसम्म चाहिँ 5 पाउन्ड त्यसले गर्दा, तर अनलाइनमा पनि तपाईँ 1 पाउन्ड 39 पेन्स चाहिँ एक्स्ट्रा पेमेन्ट गर्नु पर्थ्यो बिकज उहाँहरूले हामीले पे गर्नु पर्यो।
3: आज गिलफोर्डको मेयर प्रमुख अतिथि हुनुहुन्थ्यो, इम्प्रेस पर्नु भयो होला त्यसै पनि?
2: उहाँको स्पिच सुन्दाखेरि अभियसली उहाँले हामीलाई राम्रो स्पिच पनि दिनुभयो, त्यसले गर्दा उहाँ सायद उहाँ भर्खर इलेक्टेड भएर आउनु भएको, त्यसले गर्दाखेरि सायद उहाँले इम्प्रेस पर्नुभयो होला हाम्रो यहाँको समस्या। तर हुनु त उहाँ मात्रै मेयर अहिले आउनु भएको होइन, पहिलादेखि नै मेयरहरू आइराख्नु भएको छ, तर उहाँहरूले हाम्रो समस्या बुझ्नु भएको छ जस्तो मलाई फिल हुन्छ।
3: अब कार्यक्रम सकिँदै जाँदा तपाईँलाई पनि अलिक रिलिफ भएको होला, सम्पूर्ण तपाईँको सहयोगीहरूलाई के भन्नुहुन्छ अनि यहाँ आउनुहुने?
2: विशेष गरेर कार्य समितिको साथीभाइहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूको साथ सहयोगको लागि, स्पेसली मेरो धन्यवाद मेरो एसिस्टेन्ट कोअर्डिनेटर भाइस कृतबहादुर राई ज्यू, अनि हाम्रो विभिन्न पद अहिले कार पार्कमा हुने भाइस विनोद राई, अनि कार टिकटमा हुने भाइस हाम्रो योगराज राईज्यू, अनि जति पनि यहाँ स्टेज अनि को महासचिवज्यू, अनि जति पनि पाहुना हेर्ने यहाँ हाम्रो जति पनि खानपिनदेखि लिएर सबै पाहुनाको उमा इन्चार्ज हाम्रो भाइस अनिता राई, उहाँहरूलाई चाहिँ मेरो अनि सम्पूर्ण कार्य समिति नाम छुटेकोमा माफ चाहन्छु, तर सम्पूर्ण कार्य समिति अनि विशेष गरेर प्रकाशको अध्यक्षज्यूहरू भाषिकको अध्यक्षज्यूहरू सबै मैले सबै भन्नाले सबैलाई धेरै धेरै धन्यवाद, अनि यहाँ उपस्थित हुने सबै दाजुभाइ दिदीबहिनी बाबा आमाहरूलाई धन्यवाद, र हजुरलाई धेरै धेरै धन्यवाद, हजुर मार्फत आउने धेरै हाम्रो जमर्का थियो तर सक्यौँ न, तर अन्तमा आयौँ, धेरै धेरै धन्यवाद योगराज भाइज्यू भन्दै अब अझै हाम्रो सकिया छैन, त्यसले गर्दा म मेरो स्ट्रेस केही मात्रै 100 मा 90 जस्तो चाहिँ छ, अब सबै यो क्लियर भइसकेपछि मात्रै म आनन्द हुन्छु भन्दै तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँको यो अति लोकप्रिय बेबेसको लागि धन्यवाद, अनि आइदिनु भयो तपाईँले आएर हामी सबैलाई इन्टरभ्यू लिइदिनु भयो त्यसको लागि पनि धन्यवाद भाइ।
3: हुन्छ साहब, नेक्स्ट इयर भेटौँला, ह्याप्पी साकेला,
2: या थ्याङ्क यू।

0: अर्थमन्त्री डाक्टर स्वर्गीय मुवागलीले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा अर्थमन्त्री वाग्लीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान सहितको बजेटबारे जानकारी गराउनु भएको हो। भेटमा उहाँले आर्थिक सर्वेक्षण 2082-83 र सार्वजनिक संस्था सम्बन्धी वार्षिक प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नु भएको छ। अर्थमन्त्रीले भोलि जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेएनजी विद्रोहबारे मानवाधिकार आयोगले बुझाएको प्रतिवेदनमा कार्यवाहीका लागि नाम तोकिएकाहरूलाई राजनीतिक संरक्षण नगर्न सरकारको ध्यान आकर्षण गराएको छ।
1: आयोगले तत्कालीन प्रधानमन्त्री, गृह र संचार मन्त्रीसँगै सुरक्षा निकायका उच्च पदस्थ र राजसभाका 17 सांसद लगायत दर्जनौमाथि कार्यवाही अघि बढाउन सिफारिस गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज 6 बजे वक्तव्य जारी गर्दै भदौ 23-24 घटनामा संलग्न जुनसुकै ओहदा र जुनसुकै दलका सांसद भए पनि राजनैतिक संरक्षण बिना कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको हो। वक्तव्यमा आयोगको सिफारिसप्रति सरकारले जवाफदेहिता सहित आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने, विद्रोहमा राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनामा किटान गरेका सांसद, व्यक्ति र निकायमाथि कार्यवाही अघि बढाउनु पर्ने माग गरिएको छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको भए पनि पक्षपातपूर्ण व्यवहार नगर्न र कार्यवाहीका लागि सरकारी प्रभाव र राजनैतिक दबाव मुक्त बनाइनुपर्ने कांग्रेसको भनाइ छ। अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका र घाइते नागरिकका परिवारलाई न्याय, राहत र पुनर्स्थापना गर्नुपर्ने, निजी क्षेत्रमा पुर्याइएको हानि नोक्सानीलाई राज्य अभिभावक बनेर क्षतिपूर्ति दिनुपर्ने र सुरक्षा निकायलाई आधुनिक, प्रभावकारी र मानवाधिकार मैत्री बनाउनका लागि पुनरावलोकन र सुधार गर्न पनि कांग्रेसले माग गरेको छ। अघिल्लो सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपुरो र सीमित अनुसन्धानलाई मानवाधिकार आयोगको प्रतिवेदनले समेत अपर्याप्त देखाएको भन्दै कांग्रेसले सिफारिस अनुसार कार्कीमाथि समेत सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ। भदौ 23 आन्दोलनको प्रारम्भिक चरण शान्तिपूर्ण र सुशासनको मागसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको निष्कर्ष पनि कांग्रेसले निकालेको छ।
0: जेएनजी विद्रोहको प्रतिवेदन सरकारको जिम्मा लगाएको मानवाधिकार आयोगले नियम अनुसार कम्तीमा 3 महिनाभित्र सिफारिस कार्यान्वयनमा जानुपर्ने अडान राखेको छ। आयोगको सिफारिस कार्यान्वयन नभए मुलुकमा दण्डहीनता अझै मैलाउने चेतावनी समेत दिएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले,
2: हिजो प्रतिवेदन सरकारलाई बुझाउनु भयो हजुरहरूले, आयोगको प्रतिवेदन अधुरो हो भन्छन्, सही हो यो कुरा?
3: अब आयोगले त पूर्ण भनेर गरेको, अब बाहिर पब्लिकले हेर्ने, अब्जर्भरले हेर्ने कुराहरूलाई त हामीले हेर्ने कुरो भएन होइन, तर मानवाधिकार आयोगले आफूले अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनलाई अब बाहिरबाट चाहिँ पब्लिकले, नागरिकहरूले आफ्नो किसिमले एनालाइसिस गर्न स्वतन्त्र नै हुनुहुन्छ, तर आयोगले चाहिँ प्राप्त तथ्यको आधारमा सार्वजनिक गरेको हो।
2: सरकारलाई जिम्मा चाहिँ लगाइयो, कार्यान्वयन हुनेमा आयोग कतिको आशावादी छ?
3: अब यस्तो छ, यो एउटा कुरो के छ भने सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय मानवाधिकार आयोगको कहिले पनि होइन, होइन यो विषय चाहिँ सरकारकै जिम्मेवारी हो, मानवाधिकार आयोगको जिम्मेवारी होइन। अब सरकारको अहिलेको सन्दर्भमा यो दण्डहीनतालाई चाहिँ प्रस्ताव दिनु हुँदैन भन्ने सरकारको सबै सरकारहरूले भन्दै आएको, अहिलेको सरकारले नै भनेको अवस्थामा अब हामी चाहिँ सकारात्मक भएर हेर्नुपर्छ, आशा गरौँ पक्कै कार्यान्वयन होला।
2: तर यो बेला बेलामा आयोगकै अध्यक्षको मुखबाट सुनिन्छ सिफारिसको 33% मात्रै कार्यान्वयन भइरहेछ भनेर, यही प्रतिवेदन चाहिँ कार्यान्वयन कसरी होला र?
3: अब यो त कार्यान्वयन गर्ने मानवाधिकार आयोगको जिम्मेवारी र काम नभएको हुनाले अब यो त सरकारले गर्ने हो, आयोगका सिफारिस कार्यान्वयन नगर्ने हो भने अब दण्डहीनता चाहिँ देशमा बढेरै जाने हुनाले कार्यान्वयन गर्नुको विकल्प छैन भन्ने लाग्छ।
2: यदि कार्यान्वयन भएन भने आयोगले चाल्ने अर्को कुनै कदम हुन्छ?
3: आयोग यस्तो हुन्छ, मानवाधिकार आयोगले कुनै पनि सिफारिस गरेर पठाइसकेपछि 3 महिनाभित्रमा सरकारले कार्यान्वयन गरिसक्नुपर्छ होइन, कार्यान्वयन गरेन भने अब मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा जसले सिफारिस कार्यान्वयन गर्दैन उसको नाम चाहिँ मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा सार्वजनिक गर्ने भन्ने संविधानमा व्यवस्था छ, आयोगले गर्न सक्ने चाहिँ त्यही मात्रै भयो।
2: अनि आयोगको प्रतिवेदन कार्यान्वयन भयो भने फौजदारी मुद्दा भूतलक्षी हुँदैन भन्ने यो सिद्धान्त छ नि, एउटा सर्वमान्य खण्डित हुँदैन यो?
3: अब यसमा के छ भने एउटा यो फौजदारी कानुनको सर्वमान्य सिद्धान्तको कुरा रह्यो, अब मानवाधिकारको विषय पनि फेरि सँगसँगै रहन्छ र मानवाधिकारको उल्लङ्घनका विषयमा अब यो खालका प्र्याक्टिसहरू छन् होइन, र सर्वोच्च अदालतले गरेको चाहिँ फैसलालाई नै आधार मानेर, नजिरलाई नै आधार मानेर त्यो बोलेको स्थिति हो।
0: जेएनजी विद्रोहमा भूमिका खेलेको बारे मानवाधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्। आयोगले रासोपाका 17 सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपा सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमा प्रष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूलाई 18 हिरासतमा राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध भनेको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसिमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। विभिन्न 26 मुलुकका करिब 176 जना सगरमाथा आरोहीले राजधानीमा भेला भएर 73 वर्षीय सगरमाथा आरोहण इतिहासको उत्सव मनाएका छन्। आरती लम्सालको रिपोर्ट।
4: नेपालमा सन् 1921 बेलायती कर्नल चार्ल्स हवर्ड बुरी नेतृत्वको टोलीले पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेको थियो। करिब 7020 मिटरको उचाइमा पुगेको चारजनाको टोली तेज हावाका कारण त्यहाँबाट फर्किन बाध्य भयो। कैयौं प्रयासहरूपछि बल्ल सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिले सगरमाथाको सफल आरोहण गरेको इतिहास छ। त्यस यता सगरमाथा आरोहीको सूचीमा करिब 8000 पर्वतारोहीले आफ्नो नाम दर्ज गराइसकेका छन्। राष्ट्रिय विभूति पासाङ लामु शेर्पासँगै सगरमाथा चढ्ने लाक्पा फुटी शेर्पाले हिमाल मार्फत शान्तिको सन्देश फैलाउन सकिने बताउनु भयो।
5: थ्रु माउन्टेनको इस्युबाट चाहिँ डेभलपमेन्ट दिएको सपोर्ट पुग्छ लाग्छ के म जहिले पनि थ्रु माउन्टेन वी क्यान ब्रिङ पिस भन्छु के माउन्टेनले चाहिँ शान्ति विकास गर्छ सबैले एकै ठाउँमा ल्याएर सबैको मुटु एकै ठाउँमा जोड्छ।
4: राजधानीमा आयोजित समिटर समिटमा सहभागी आरोहीहरूले सगरमाथा छोएर आउनेहरूसँग एकै ठाउँमा साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताए। सगरमाथा सहित 8000 मिटर भन्दा अग्ला 6 हिमाल सफलतापूर्वक आरोहण गरेकी बिली बियर्लिङ
6: They're important to celebrate Everest summiteers or people who were instrumental on Everest, but they're also important to highlight, you know, the challenges, the crowds, you know, how can we deal with it in the future. So I think it's both. It's a celebration of success, but it's also food for thought. What can we do better?
4: Billy, Lhotse, Makalu ra Manaslu Himalaya arohan garne pahilo German mahila hununcha. Belayati arohi ebam patrakar Julia Hamilton pani आरोहीहरूको सहभागिता देखेर उत्साही हुनुभयो।
7: I'm pretty sure there will be even more people from 2026 and because

0: पुरस्कार हामीले अर्को वर्ष त के वितरण गर्छौँ.
1: जुरीकै हातमा मात्रै हुन्छ कि भोटिङ पनि गर्छौँ कि
0: क्राइटेरिया कस्तो गराएका छौँ भन्दा उहाँका विभिन्न चिजहरूमा हामीले नम्बरिङ दिने सिस्टमहरू बनाएका छौँ. टोटलमा चाहिँ मिनिमम 70 ल्याउनु पर्छ. त्यसमा फेरि धेरैजनाको 70 आयो भने बल्ल त्यति बेला चाहिँ ज्युरी टिममा चाहिँ रिनाउन्ड माउन्टेनियरहरू टुरिज्म एक्सपर्टहरू राखेर हामीहरूले चाहिँ त्यसको आधारमा एउटा डिसिजन गर्ने एउटा प्रोसेस बनाएका छौँ.
2: कार्यक्रममा 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामेरिता शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो भने विभिन्न झाँकी सहित हिमाली संस्कृति प्रदर्शन गरिएको थियो. अब खबर फटाफट.
3: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70 करोडको पेट्रोलियम पदार्थ आयात. गएको आर्थिक वर्ष भन्दा यो वर्षको 10 महिनामा 25,53 करोड बढीको इन्धन आउँदा 67,19 करोड राजस्व संकलन.

BFB is going to have a video. Can you grow me? Let me tell you that you some idea. Kusiliko third year, and you final arma. That is some burn alive. Feel beneath swagasa. Must make it up for bata. समय 3:13 गएको छ र कार्यक्रम देवाकुसीले हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ यो पनि 1:00 to 4:00 रहेको छ 3 घन्टाको कार्यक्रम पिरामिड गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा पक्कै पनि रहनुहोस् र यसै गरी श्रोता हामी कार्यक्रममा रहने गर्नेछौँ र अहिलेको यी समय फाइनल आवरमा पनि अपकमिङ इभेन्ट्सहरू बारेमा जानकारी राख्नेछु तपाईँको माझमा सुन्ने गर्नलाई बिएफपिएस गोर्खा रेडियो र कार्यक्रममा अहिलेको यो समय हामी अवश्य पनि अगाडि बढ्ने नै छौँ फेरि पनि अहिलेलाई पनि यो मिठो गीतको साथमा अवश्य गीत सङ्गीतहरूको साथमा मनोरञ्जन लिइरहनु भएको छ र यो गीत पनि अहिलेको लागिरहेको छ अनमोल गुरुङको आवाजमा छ थाहा छैन कसरी इन्जोय गर्नुहोला

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

PFBS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय दिवाको सिलेमा र यसै गरी केही सूचनाहरू तपाईँको समक्षमा राखिहालौँ। अब पनि हुन गइरहेको यो राङभाङ समाज युकेले चाहिँ वार्षिक भेटघाट एनुअल समर बिबिक्यू आयोजना गर्दैछ। यो चाहिँ 13th of June स्याटरडेको दिन हुन गइरहेको छ पेनिची ग्रेन्ट्सको फार्मब्रोमा र समय दिउँसोको 12 बजेदेखि बेलुकी 9 बजेसम्म हुनेछ। र यसमा अझै विस्तृत रूपमा थप जानकारीको लागि तपाईँले सम्पर्क गर्नुहोला फोन नम्बर 0744-580-402 कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ। र कार्यक्रममा अब पनि आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु। अहिलेको लागि रहेको छ तिमी मेरै नितेश जङ कुवरको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: गोर्खा रेडियो।

BFBS Gorkar Radio Sunyanunza, Karikram Elami Chonsruta, you Sami, and Diva Kusiliko, Akri Kantaba. Rasami Charbazakalagia Babani Patch Minute, Bakire Gusam, Hitati Karikram Batten, Bitanini Samai Sakikusam. Sadazade, you to meet a git Penimatabak Samacharakini Su, Razarbazi, Samazar Pasat, Abadi Kitch, and my evening show, Karikram Guzili Pounda Saknunza, you take Kusatma, Pokabini Sunna Saknudisam. Nasigari Boliko Din Ma, Mopasi Tunini. To Philippine, Karigram Dewa Kusili, afternoon Shoma, Abishapani, Era, you Bakireko Palpani, Ramasangabitanola, weather Penny Ictami Ramayo Sa, Tesikaranega, that hit everyone, Sabiko Mood, Rupani, the Miramra Paireko Sara. It's really rare now, but you came up, you weather Ramro Nobanikos, Ictami lottery like it was a stale. So make the most of it, Penny Banajansu, Ra, make the most of it, Banukusasa, they stay hydrated, Penny Banajansu, business could have. पटकियो हीट वेव मा था हुँदैन अस्ति ब्याङ्क खोल्दैमा त एकदमै हिट वेभ पनि भइरहेको थियो बाहिर जाँदाखेरि अलिकति केयरफुल पनि हुनु होला भन्न चाहन्छु अल ओभर सडन हाम्रो बडीलाई सक पनि हुनसक्छ र यस्तो गर्मी हुँदाखेरि त्यसै कारणले गर्दाखेरि एकदमै स्लो एन्ड स्टेडी तपाईँले चाहिँ जे कुराहरू पनि गर्नुहोला विशेष गरी हाइड्रेटेड चाहिँ रहनुहोला अनि सनस्क्रिन पनि एकदमै लाउनुहोला भन्न चाहन्छु र यसैको साथमा म सधैँ पनि बिदा लिनेछु कार्यक्रमको यो आखिरी घन्टाबाट राइडीलाई पनि यो मिठो गीत राख्नेछु तपाईँको समक्षमा रहेको छ जे छान्त मतिना सुशान्त केसीको आवाजमा र अवश्य पनि भोलिको दिन भेटौँ म सरिया आविसानी फर नाउ नमस्ते बाई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: बीबीसी नेपाली सेवाको साझा पखबाट संजय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
4: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
3: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो, सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
3: अनि इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्धविरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्धविराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमान्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराति लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिडटर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6%मा सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जनाभन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जनाभन्दा धेरै बिरामी परेका छन्। र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जनाभन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औँल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसङ्घले
2: उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धिदर 4% मात्र रहँदा करको वृद्धिदर चाहिँ 11% पुगेको र कुल गारहस्थ उत्पादन जिडिपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौँ।
4: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटलाई पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेको छ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेको छ अहिले। अब त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
2: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिरहेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर पारिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
4: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ। अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेको छ तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
2: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
4: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन। त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो कि त्यसको लागि।
2: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
4: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो कि। पहिला थुन्ने अनि सुन्ने गर्नु भएन। तर व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अर्बौँ रुपियाँ खर्बौँ रुपियाँ लगानी छ, ऊ देश छोडेर भाग्दैन नि हो त।
2: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसङ्ग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि

0: सङ्घर्ष हुँदा वा जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने,
1: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथ्योकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
0: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
2: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसङ्ग, सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कुलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौँ।
3: हप्ताको 2 दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय विधा हप्ताको 3 दिन विधा कार्यरत गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै प्रतिकूल असर पर्ने भयो।
2: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
3: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
2: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
3: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
2: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराति दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना IRGC अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: IRGCले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। IRGCले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, ब्युटिफुल गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। दीपक थापाले गाउनुभएको यो गीत एकदमै मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हामी 1991 भर्ती हुँदा एकदमै यो गीत चर्चित थियो र त्यति बेला हुन त स्टिल यो गीत चाहिँ मन पराउने थुप्रै थुप्रै श्रोता हुनुहुन्छ। हाम्रो चाहिँ रेकर्ड कम्पनीमा धेरै श्रोताले गाउनुहुन्थ्यो, श्रोताहरूभन्दा पनि नम्बरी साफहरूले गाउनुहुन्थ्यो र हाम्रो राम नम्बरी हुनुहुन्छ क्विन्स कर्खा सिग्नल्सको, उहाँले निकै यो गीत गाउने गर्नुहुन्थ्यो। गर्दा आशा छ हाम्रो नम्बरी साफहरूले सुन्नु भयो भने अब रेकर्ड त्यसलाई उहाँले गाउनु भएको पनि सायद सुन्नु भएको होला। यही गीत सुनाउँदै कार्यक्रमलाई आरम्भ गर्दैछु। कार्यक्रम गोधुली आज चाहिँ जेठ महिनाको 14 गते विक्रम सम्बत 2083 साल हो, अनि इङ्ग्लिसमा भन्नुपर्दा चाहिँ अब 28 मे 2026 को कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ, विभिन्न माध्यमहरूबाट सुन्ने गर्नुहुन्छ। यहाँहरू सबै सबैलाई गोधुलीमा वेलकम गर्न चाहन्छु। म योगराज राई, 4:26 गएको छ यहाँ बेलायतको टाइम भन्नुपर्दा, नेपालमा 9:11 गइसकेको छ। सुत्ने बेला भन्दा पनि अब खाना त खाइ पनि सक्नुभयो होला। अनि ब्रुनाईमा चाहिँ 11:26 गएको छ, मध्यरात हुनै आँटेको छ। आदरणीय श्रोताहरू, आजको चाहिँ एट्र्याक्सनहरूमा आज चाहिँ 5:28 जाँदा चाहिँ नयाँ छड्के सल्लाम विनोद बुढाथोकी मगर भाइ हुनुहुन्छ, X1 आरजेको सदस्य, उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। स्टुडियोमा अस्ति त्यो इन्टरभ्यू रेकर्ड गर्दै गर्दा त्यहाँ भिडियो खिचेको थियो, छोटो भिडियो त्यहाँ क्लिप राखेको छ, तपाईँले फेसबुक पेजमा हेर्न चाहिँ सक्नुहुन्छ। उहाँ यहीँ आउनुभएको थियो। 2010 चाहिँ उहाँ अफगानिस्तानमा आइडीमा पहिला इन्जियर्ड हुनुभयो, उहाँले चाहिँ अभाग्यवश 2 खुट्टा गुमाउनु पर्यो, तर अहिले उहाँ एकदमै प्रोस्थेथिक लेग लाएर जहाँ पनि हामीसँगै मजाले हिँड्नुहुन्छ, कार ड्राइभ गर्नुहुन्छ। र अस्ति उहाँको कारको सिस्टम पनि मैले हेरेको थियो, त्यो कस्तो खालको त्यस्तो सिस्टम मैले कहिले देखेको थिइनँ। र उहाँले खुट्टाले पनि चलाउनु मिल्दछ, तर उहाँको हातमै छ सबै, त्यो चाहिँ सानो हुँदो रहेछ त्यो चाहिँ इन्डिकेटरको, अनि हातले नै एक्सिलेटर दिने, एक्सिलेटर थिच्ने हातबाटै हुँदो रहेछ। त्यो सिस्टम देख्दा मलाई पनि एक दुई किसिमको आश्चर्य लाग्यो, अनि खुट्टाले पनि जस चाहिँ कुदाउनु मिल्दो रहेछ, एकदमै राम्रो सिम्पल सिस्टम लाग्यो। र उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला। अनि आज 6 बजेको समाचारपछि भने यहाँ 2RJ नेपाल कपका भाइहरू यहाँ बेलायत आइसक्नु भएको छ, आज त्यहाँ ट्रेनिङ गर्दै हुनुहुन्थ्यो त्यहाँ चाहिँ फुटबल ग्राउन्डमा, र त्यहाँ गएर एक दुईजना भाइहरूसँग मैले कुराकानी गरेको थिएँ। हाम्रो क्याप्टेन सन्तोष साप हुनुहुन्छ, उहाँ चाहिँ OIC हुनुहुन्छ, अनि साजन ऋषि भाइ हुनुहुन्छ, उहाँ चाहिँ कोच हुनुहुन्छ र उहाँले ट्रेनिङ गर्दै हुनुहुन्थ्यो। उहाँसँग गरेको छोटो कुराकानी छ, त्यो कुराकानी सुन्ने प्रयास गर्नुहोला। र त्यहाँ केही फेसबुक पेजमा राखिएको फोटोहरू पनि तपाईँले हेर्न चाहिँ सक्नुहुन्छ। अनि यो च्यारिटी सम्बन्धी अस्ति गोर्खा कपमा चाहिँ स्टलमा गएर 2-3 4-5 3-4 स्टलमा गएर मैले इन्टरभ्यू रेकर्ड गरेको थिएँ, त्यो इन्टरभ्यू पनि तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। यता राम्रो पुण्यकामको लागि उहाँले च्यारिटी दुःख गएर गर्नुहुन्छ, एकदमै साह्रो पनि छ होइन, र त्यो कुराकानी सुन्न सक्नुहुन्छ। अनि अफकोर्स तपाईँहरूको गीतहरू म सुनाउँदै नै जानेछु है त। अब चलचित्र लाली बजार, अहिले निकै यो अब चर्चित चलचित्र पनि हो, अहिले निकै चाहिँ भाइरल गीत नै भनौँ, यो गीत म राख्न चाहन्छु। खेम सेन्चुरी र दीपिका बयाम्बु मगरले गाउनु भएको गीत हो, रमेश बेजीको शब्द अनि सङ्गीत खेम सेन्चुरीको रहेको छ, र धेरै भ्युज भएको गीत, अहिलेको भाइरल गीत म सुनाउन चाहिँ चाहन्छु। एन्जोय गर्नुहोला, स्वस्तिमा खड्का र अरू कलाकारको बवाल डान्स त्यहाँ देख्न सक्नुहुन्छ।

0: हजुर आदरणीय
1: श्रोता,
0: गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र यो गीत चाहिँ चलचित्र लाली बजारबाट अहिलेको एकदमै हिट चलचित्र अनि हिट गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, पक्का पनि इन्जोय गर्नुभयो होला। यहाँ सबैलाई गुड आफ्टरनुन पनि भन्न चाहन्छु र अहिले तपाईँहरूले कार्यक्रम गोधुली सुनिराख्नु भएको छ म योगराज भाइको साथमा। आज 5:28 जाँदा चाहिँ यो हप्ताबाट नयाँ श्रृङ्खला सुरु भएको छड्के सलामको र हामीसँग चाहिँ विनोद बुढाथोकी मगर भाइ हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी तपाईँहरूले 8 जस्तो लाग्छ र उहाँको चाहिँ जस आर्मी जीवनका कुराहरू अनि जस उहाँका चाहिँ बाल्यकालको कुराहरू अनि अफगानिस्तानमा उहाँ 2010 चाहिँ उहाँ जस आइइडीमा पाएर इन्जुर्ड हुनुभयो र त्यो रिकभरीको फेजहरू र अहिलेको लाइफ सम्बन्धी हामीले कुराकानी गरेका छौँ, त्यो कुराकानी सुन्ने प्रयास गर्नुहोला है त। अनि 6 समाचारपछि भने 2000 नेपाल कपका खेलाडीहरू उहाँहरू लास्ट इयर चाहिँ सेमी फाइनलसम्म पुग्नु भएको थियो र यसपटक चाहिँ उहाँहरू अल द वे नै जाने, उहाँहरू एकदमै जस त्यो अठोटमा हुनुहुन्छ, एकदमै टप ड्रमा पर्नु भएको छ। टप ड्र भन्नाले यो ग्रुप ए र ग्रुप बीमा चाहिँ निकै जस मेजर युनिट अनि टप टिमहरू त्यहाँ पर्नु भएको छ र उहाँहरू 1 यो नेपाल कप चाहिँ सुरु हुन्छ र तपाईँहरू त्यसको लागि पनि जस अब आदर हुनुहुन्छ होला यसपटकको नेपाल कप हेर्नको लागि। अनि वर्ल्ड कप पनि अब 17 त सुरु हुन्छ 3 कन्ट्रिजमा, क्यानाडा, अमेरिका अनि मेक्सिकोमा होइन गर्दा चाहिँ 48 टिम्सहरू यसपटक चाहिँ कम्पिट गर्दै हुनुहुन्छ, सधैँ चाहिँ 32 मात्रै हुनुहुन्थ्यो हुन्थ्यो टिमहरू हुन्थ्यो, यसपटक चाहिँ निकै एक्साइटिङ नै छ। हजुर यति भन्दै हाम्रो चाहिँ बहिनी हुनुहुन्छ मिनी कालीकोटे राई बहिनी आसपोर्टबाट र उहाँले चाहिँ अल्का याज्ञिक र साथीहरूले गाउनुभएको यो गीत अनुरोध गर्नुभएको छ आसपोर्टबाट, यो गीत हामी सुन्नेछौँ। त्यसै गरी हाम्रो नूतन भूषालज्यू पनि नमस्ते योग सर आरामै हुनुहुन्छ, मिलेमा एउटा कौडा गीत भन्नुभएको छ, डेफिनेटली यो गीत पनि हामी सुन्नेछौँ। अनि कैलाश भाइले पनि ननिटनबाट एउटा गीत यहाँ लिङ्क पठाउनु भएको जस्तो मलाई लाग्यो र त्यो गीत पनि हामी सुन्नेछौँ है त। हजुर ल त मिनी बहिनी आरामै हुनुहुन्छ होला, हजुरको गीत है त कुमार सानु र अल्का याज्ञिक अनि साथीहरू गाउँदै हुनुहुन्छ यो गीतलाई, इन्जोय गर्नुहोला।

0: Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, आस्था राउतले गाउनु भएको यो गीत सुरेश अधिकारीज्यूको शब्द अनि उहाँकै कम्पोजमा यो गीत हामीले सुन्दै थियौँ। र यो गीत चाहिँ तपाईँहरूको लागि राखेको थिएँ, पक्कै पनि मिठो मानेर सुन्नुभयो होला। गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। आज 5:28 जाँदा नयाँ कार्यक्रम छड्के सलाम, नयाँ कार्यक्रम भन्दा कार्यक्रम त त्यही हो। नयाँ गेस्ट विनोद बुढा थोकी मगर भाइसँग गरेको कुराकानी दुईवटा पार्टमा सुन्न सक्नुहुन्छ। र त्यो इन्टरभ्यू रेकर्ड गर्दा भिडियो रेकर्ड गरेको छोटो चाहिँ भिडियो क्लिप पनि त्यहाँ फेसबुक पेजमा राखेको छ, तपाईँले हेर्न पनि सक्नुहुन्छ। है त हाम्रो फेसबुक पेजमा जानुभयो भने थुप्रै थुप्रै त्यहाँ एक्टिभिटीहरू तपाईँहरूले देख्न चाहिँ सक्नुहुन्छ। र आज मात्रै धेरै फोटोहरू अहिले भर्खरै मात्रै पोस्ट भएका छन् र तपाईँहरूले त्यहाँ गएर चाहिँ बिक्रम गोर्खासको विभिन्न युनिट्समा के कस्तो एक्टिभिटीहरू भइरहेका छन् तपाईँहरूले त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अनि तपाईँहरूको पनि चाहिँ एक्टिभिटीहरू छन् भने हामीलाई यसो जानकारी गराउनुहोला। आइबिएसमा पनि गल्फ मिट भएको रहेछ र भर्खरै त्यहाँ केही फोटोहरू ब्युटिफुल फोटोहरू चाहिँ पठाइदिनु भएको छ, त्यहाँ चाहिँ अपलोड भएका छन्, तपाईँहरूले गएर हेर्न चाहिँ सक्नुहुन्छ है त। र त्यस्तै गरेर 2RZ भाइहरू अहिले फुटबल खेल्नको लागि ब्रुनाईबाट यहाँ आउनुभएको छ र उहाँहरू ट्रेनिङ गर्दै हुनुहुन्छ। त्यति साह्रो मौका मिलेको छैन कमिटमेन्टले गर्दा भन्दै हुनुहुन्थ्यो। र अब 1 तारिकबाट त यहाँको चाहिँ अब लिग म्याचेसहरू सुरु हुन्छ र पहिलो चाहिँ दिन फर्स्ट अफ चाहिँ जुनमा यहाँ सोन क्लिप, त्यसपछि सेकेन्ड जुनमा क्युजी, थर्ड जुनमा चाहिँ यता ब्रामकोट क्युजीमा क्युजिएसमा हुँदैछ, अनि थर्ड फोर्थमा चाहिँ ग्लस्टरमा हुँदैछ। र त्यहाँ चाहिँ हाम्रो आशा दिदी जाँदै हुनुहुन्छ र तपाईँहरूले त्यहाँ उहाँलाई भेट्न सक्नुहुन्छ। हामी ब्रामकोटमा चाहिँ अलिक टाढो भएको कारणले गर्दा हामी चाहिँ जान सक्दैनौँ र तर हामी रिपोर्ट चाहिँ तपाईँलाई अपडेट गराउनेछौँ है त। हजुर, अनि 1RZ मेम्बर्सहरू चाहिँ ब्याटल फिल्ड स्टडीमा चाहिँ टर्की जानुभएको रहेछ र त्यहाँ चाहिँ केही फोटोहरू त्यहाँ हामीले फेसबुक पेजमा राखेका छौँ, तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ। र विभिन्न एक्टिभिटिजहरू त्यहाँ हामीले पोस्ट गर्ने गर्छौँ र तपाईँहरूको कुन कुन एक्टिभिटीहरू छन् भने हामीले यसो लेस गर्नुहोला, त्यो पनि भन्न चाहिँ चाहन्छु है त। हजुर, हाम्रो इजरायलबाट नूतन भुषालज्यू हुनुहुन्छ र उहाँले एउटा कौडा गीत मगाउनु भएको छ। कौडा भन्दा पनि कौडा भन्दो रहेछ, यहाँ धेरैजना कलाकारहरूले गाउनु भएको बन्दीपुर झरेको बोलको गीत म राख्न चाहिँ चाहन्छु। हाम्रो कैलाश भाइले मगाउनु भएको गीत चाहिँ यहाँ हाम्रो लाइब्रेरी मैले यहाँ देखिनँ, तै पनि उहाँले कृष्ण चालमी दाजुले चाहिँ मतलब लेख्नु भएको गीत भन्नुभएको छ, त्यो कुनै एउटा गीत म सुनाउनेछु। यहाँ इनफ्याक्ट मैले यहाँ लाइब्रेरीमा चेक गर्न पनि भएको छैन र त्यहाँ पाइयो भने त्यो गीत, नत्र भने कृष्ण चालमी दाजुले राख्नु लेख्नु भएको कुनै पनि एउटा गीत म सुनाउनेछु है त। हजुर, अघि कृष्ण चामलिङ दाजुले डिएबएसको म्यासेन्जरमा अलिक प्रब्लम भयो भन्दै हुनुहुन्थ्यो, अहिले सायद चाहिँ ठिकै छ कि दाइ, यसो जानकारी गराउनु होला है त। हामीले चाहिँ यताबाट केही फल्ट पत्ता लगाएनौँ, सायद तपाईँकै ह्यान्डमा हुनुपर्छ।

हजुर गीत अलिक छोटाइ निकै लामो हुन्छ कौडाहरू लोकदोहोरी गीतहरू धेरैजना कलाकारहरूले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र हाम्रो चाहिँ यहाँ भाइ हुनुहुन्छ र गल्फ आयोजना गर्ने भाइ र उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कपरोल मनमोहन आले भाइ ओआइसी वान आर्जेक उहाँले गल्फको चाहिँ ओआइसी गर्नुभएको थियो उहाँले पनि सुनिराख्नु भएको रहेछ एकदमै खुसी लाग्यो यो फोटोहरू पठाइदिनु भयो धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु र उहाँ चाहिँ ओआइसी हुनुहुन्थ्यो गल्फको र द आइबिएस गल्फ मिट टुक प्लेस एट द भेल रिजोर्ट कार्डिफमा भएको रहेछ 27-28 अप्रिलमा वहाँ एउटा मिक्स्ड क्याब ब्यास चाहिँ टिमले इन्जोय गर्नुभएको रहेछ दुई दिनको चाहिँ वेल्समा पर्फेक्ट कन्डिसन भनेर भन्नुभएको छ अनि उहाँको चाहिँ ट्वाइसी कपरोल गेहेन्द्र गुरुङ ट्वाइसी जेएसपेसको हुनुहुँदो रहेछ र उहाँले यो फोटोहरू पठाइदिनु भयो भाइलाई धेरै धेरै धन्यवाद भाइ थ्याङ्क यू भेरी मच गीत कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ र गीत सुन्न चाहनुहुन्छ भने प्लिज लेट मी नो है त र हाम्रो गोमा दिदीले चाहिँ हामी अपभ्रंश भएर कौडा भएको हो भनेर लेख्नु भएको छ हजुर पहिला कौडा कौडा भन्थ्यौँ अनि हाम्रो इन्द्रजित सारु मगर भाइ होला उहाँले नै भन्नुभएको छ यो दाइ हो कौडा होइन कौडा चाहिँ हो भनेर उहाँले भन्नुभयो गर्दा र खास सही त्यो हो भनेर भन्नुभएको थियो आज एउटा कौडा गीत सुनाउनु भयो दिदीले पनि त्यो कुरा उठाउनु भयो दिदी थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त शीतल अधिकारीले गाउनुभएको गीत राख्दै हामी समाचारतर्फ लागौँ हाम्रो खेलमती लिम्बू दिदीको गीत अनि नीता कोइराई बहिनीको गीत कैलाश भाइको गीत सुन्न बाँकी नै छ

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: अर्थमन्त्री डाक्टर स्वर्णिमा वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान सहितको बजेटबारे जानकारी गराउनु भएको हो। भेटमा उहाँले आर्थिक सर्वेक्षण 2082-83 र सार्वजनिक संस्था सम्बन्धी वार्षिक प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको छ। अर्थमन्त्रीले भोलि जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। मुलुकभर सिंचाई सुविधा 15,90,000 हेक्टर भन्दा बढ़ीमा पुगेको तथ्याङ्कले देखाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाई सुविधा 15,90,338 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमिमध्ये 5,32,000 हेक्टर भन्दा बढ़ी क्षेत्रमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाई आयोजना अगाडि बढ़ाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 10,37,000 हेक्टर भन्दा बढ़ी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जलाशय सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ। ठूला तथा मझोला नदीमा करिब 1,500 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। योबाट 13,000 हेक्टर भन्दा बढ़ी जमीन संरक्षण भएको बताइएको छ। नदी कटान डुबान र पहिरो जोखिम न्यूनीकरणका लागि सरकारले महाकाली, कर्णाली, नारायणी र कोशी लगायत नदी नियन्त्रण कार्यक्रममा 5,59,00,000 रुपियाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 15 जोखिमयुक्त बजार क्षेत्रमा संरक्षण तथा बचावटका कार्य जारी रहेका छन्। त्यसै गरी जोखिमयुक्त पहिरोको पहिचान, अध्ययन तथा अनुसन्धान गरी मुलुकका 53 ठाउँमा पहिरो व्यवस्थापनको काम भइरहेको छ। मन्त्रालयका अनुसार 12 बेसिन गुरी योजना तयार गरी 3,164 लिफ्ट सिंचाई विस्तार गरिएको छ। 2,557 हेक्टर सतह सिंचाई प्रणालीको मर्म सम्भार र 174 हेक्टर क्षेत्रमा नयाँ सतह सिंचाई प्रणाली विस्तार गरिएको छ। नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढे पनि उनीहरूको दैनिक खर्च 19% घटेको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढ़ी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढेर 11,62,000 भन्दा बढ़ी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढ़ेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढ़ी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढ़ी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट 1,13,000, चीनबाट 96,000, बेलायतबाट 69,000, बंगलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलंकाबाट 38,000, थाइल्याण्ड र जर्मनीबाट 30,000 तथा जापानबाट 25,000 पर्यटक नेपाल आएका छन्। अरू मुलुकबाट 3,71,000 पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ। पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय पनि 4.8% बढेको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट 83,39,00,000 रुपियाँ भन्दा बढी आमदानी भएको थियो। अब खबर फटाफट।
4: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70,00,000,000 पेट्रोलियम पदार्थ आयात, गएको आर्थिक वर्ष भन्दा यो वर्षको 10 महिनामा 25,53,00,000,000 बढीको इन्धन आउँदा 67,19,00,000,000 राजस्व संकलन। पर्वतको कालान्जार पहाडमा अतिथि गृह निर्माण, अध्ययन, अवलोकन र घुम्नका लागि आउने पर्यटक लक्षित गरेर अतिथि गृह बनाउने 1,00,00,000 बढी खर्च। अतिथि गृह बनाइएको ठाउँबाट 1 दर्जन जिल्लाका सदरमुकाम देखिने। भोजपुर दिङला सडक खण्डमा कालो पत्रे गर्न सुरु। पहिलो खण्डमा पर्ने पानी ट्याङ्कीदेखि 3 तलेसम्मको करिब 17 किलोमिटर कालो पत्रे गर्न कोशी सरकारको 62 करोड लगानी। लाखौंको तलब हुने लोभ देखाएर विदेश पठाउने भन्दै 97,58,000 ठग्ने 6 जना पक्राउ। उदयपुर रौतामाईचारका रामबहादुर आलेमगर, लहानसाका आशिष

हजुर, स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत सुन्दै हुनुहुन्थ्यो। हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ गोधुली कार्यक्रमको। 5:09 गइसकेको छ, भर्खरै ट्युन इन गर्नुभएको छ भने यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। र एउटा यो अटोमेटिक गाडीको कुराकानी गर्न मन लाग्यो। कति अब प्रायः जस्तो युकेमा बिस्तारै अब यो म्यानुअल गाडीलाई चाहिँ

यो नत्र भने त्यो ब्याट्री चाहिँ एकदमै फ्ल्याट हुँदो रहेछ र सुरुमा पनि त्यस्तो भयो. अब यो स्टप गरेपछि गियरमा भए पनि अब हामीले स्विच अफ गर्दा अथवा उ गर्दा चाहिँ स्टार्ट गर्दा चाहिँ स्टार्ट हुँदैन, तर त्यो पार्क गर्दा चाहिँ त्यसले केही पनि गर्दैन कि. त्यसले गर्दा कहिले काहीँ हतारमा न्युट्रलमै अथवा रिभर्स गरेको छ भने रिभर्समै छोडिन्छ. त्यस्तै मेरो दुई तिन पटक भइसक्यो र अस्ति पनि त्यहाँ गाडी कुदाएर चाहिँ हतारमा रिभर्समै छोडिएछ. हिजो चाहिँ अलिकति गाडी चलाउनु पऱ्यो भनेर स्टार्ट गरेको गाडी कम्प्लिटली डेट होइन, अनि आज चाहिँ रिकभरी बोलाएर चाहिँ जस गाडी स्टार्ट गऱ्यो अनि अलिकति जस ड्राइभिङ पनि गऱ्यो. अब त्यो ब्याट्री रिचार्ज हुनु पऱ्यो नि होइन, र तपाईँहरूले पनि किन्दै हुनुहुन्छ अथवा अब हुन त प्रत्येक कम्पनीको आफ्नै चाहिँ सिस्टम होला, त्यस्तो कुनै तपाईँहरूलाई पनि जानकारीहरू छ भने यसो तपाईँहरूको पनि अनुभव सेयर गर्न चाहिँ सक्नुहुन्छ. र अब अहिले त अब हाइब्रिड गाडी इलेक्ट्रिक गाडी थुप्रो थुप्रो आइरहेका छन् गर्दा अब हामी त पहिलादेखि त्यो भनौँ न त्यो अब म्यानुअललाई चलाएर आएको. अब त्यो धेरै सिस्टम हुँदा पनि मान्छेलाई अलिक कन्फ्युज हुँदो रहेछ कि होइन, त्यो अब हामी त त्यो अन्दाजमा हुन्छ नि. अब यो गाडी चाहिँ यति रिभर्स गर्दा चाहिँ यति ठाउँ हुन्छ भने त्यो अनुभवले त चलाएको. अब अहिले चाहिँ 360 डिग्रीको चाहिँ क्यामेराहरू छ, त्यो चलाउँदा चाहिँ कहिले कहिले झिलिमिली पनि भइदो रहेछ अलिक युज हुनु टेक्नोलोजीसँग होइन. अब अहिले टेक्नोलोजी त अब प्रत्येक दिन प्रत्येक क्षणै चेन्ज भइरहेको हुन्छ. अब हाम्रो बिहेभियर्स पनि पहिला आउँदा कस्तो खालको टेक्नोलोजी थियो, अब अहिले भिन्दै टेक्नोलोजी आएको छ. र एउटा नयाँ डेस्क यो पनि हाम्रो थुप्रै बटन हेरिरहेको छ, कहिले काहीँ कुनै बटन तिर्दा रेडियो आउँदैन, फेरि माथि इन्जिनियरलाई कल गर्नुपर्ने हुन्छ. अब फेरि हामीलाई यस विदिन अब यो 8-9 महिनापछि फेरि नयाँ डेस्क चाहिँ अलिकति राम्रो खालको छ भन्दै हुनुहुन्छ. गर्दा टेक्नोलोजी चाहिँ एभ्री डे चाहिँ जस इभल्भिङ भइरहेको छ, टेक्नोलोजीसँगै अब हामी जिउनु पर्ने हुन्छ. यो 24-25 वर्ष भयो टेक्नोलोजीले चाहिँ एकदमै फर्को मारेको होइन. अब एआईको कुराहरू छ अहिले होइन, सबै कुरा चाहिँ अब एआईले गर्दा यहाँ जब पाउने एकदमै साह्रो परिरहेको छ. मेरो छोरा पनि अब युनिसकेको लास्ट इयर हो र स्टिल जबकै खोजीमा छ, गर्दा सबैतिर त्यस्तै नै भइरहेको छ आदरणीय श्रोताहरू. राङ भाङ समाज युकेको वार्षिक भेटघाट अनि एनुअल गेट टुगेदर हुँदैछ. एनुअल समर बिबिक्यू 13 जुनमा हो, ग्रेन्च स्कुल फार्मबाटमा GU 14-8 ठ्याङ्गो अल्फामा तपाईँहरू जान सक्नुहुन्छ. 12 बजेबाट बेलुकी 9 बजेसम्मको कार्यक्रम राख्नु भएको छ है. र थप जानकारीको लागि चाहिँ शारदा गुरुङ हुनुहुन्छ, उहाँलाई 07446058402 तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ. यसपटकको गोर्खा कपमा चाहिँ राङ भाङ समाज युकेका चाहिँ मेन टिममा चाहिँ जित्न सफल हुनुभयो र तपाईँहरूले त्यो थाहा पनि पाइसक्नु भएको छ. एकदमै जस मारामार भएको थियो खेल चाहिँ र 2 गोलले उहाँले जित्नुभयो गोर्खा कप. गर्दा राङ भाङ समाज र यो राङभाङ भनेको के रहेछ भन्दा चाहिँ अब यो नेपालको एउटा ठाउँ होइन, पश्चिम भेगको र त्यो रहेछ. गर्दा फुटबलमा पनि एकदमै खडा हुनुहुँदो रहेछ उहाँहरू. हजुर, उहाँलाई वान्स अगेन कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु. हजुर, आज 5:28 जाँदा विनोद बुढा थोकी मगर भाइ हुनुहुन्छ, X1 आजको सदस्य, उहाँसँग गरेको कुराकानी सुन्न चाहिँ सक्नुहुनेछ. 2004 लास्ट डिसेम्बरतिर भर्ती हुनुभएको रहेछ अनि 2005 नै भनौँ अनि 2013 चाहिँ उहाँ पेन्सन जानुभयो, मेडिकल पेन्सन. र अहिले चाहिँ र यो प्रपर्टी बिजनेसतिर लाग्नु भएको रहेछ र जस आफूलाई व्यस्त राख्नको लागि पनि त्यो गरेको भनेर भन्दै हुनुहुन्थ्यो. आज त्यसै सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. बिस्तारी चाहिँ एपिसोडमा बिस्तारै उहाँको स्टोरी चाहिँ बिल्टअप हुँदै जान्छ. यो छोटो भिडियो क्लिप पनि त्यहाँ फेसबुक पेजमा राखिएको छ. मौसम आज पनि निकै गर्मी छ, आजको अधिकतम तापक्रम 30, न्यूनतम तापक्रम 18. बिस्तारै टेम्परेचर चाहिँ डाउन हुँदै जान्छ है त. गर्दा आज मौसम अलिकति क्लाउडी, भोलि पनि क्लाउडी देखाएको छ. 26 डिग्री सेल्सियस, पर्सि 28 डिग्री सेल्सियस, त्यसरी नै एवं रीतले बिस्तारै शीतल हुँदै जान्छ. मेरो पनि घरमा बेलुका चाहिँ अब ठिकै हुन्छ र नुहाएर सुते पनि ठिकै हुन्छ, तर श्रीमतीले चाहिँ रातभरि पङ्खा लगाउनुहुन्छ. गर्दा पङ्खा लगाएपछि आफूलाई चाहिँ त्यो कहिलेकाहीँ अनुहारतिर हानेर टाउकोतिर हान्दा टाउको दुख्ने सम्भावना पनि हुन्छ होइन. अनि त्यो रातभरि लाउँदा चाहिँ म चाहिँ झ्याल खोले भने झ्यालबाट अलिक मिठो मतलब हावा त चल्छ, तर श्रीमतीले फ्यान लाएपछि होइन टाउको पनि छोपेर सुत्नुपर्ने अवस्था छ आदरणीय श्रोता. हजुर, यति भन्दै अब हाम्रो कैलाश भाइले मगाउनु भएको गीत र यो गीत अघि यहाँ हाम्रो लाइब्रेरीमा रहेछ, थ्याङ्क्स यहाँ चाहिँ राखेको रहेछ. चन्द्रकला राई र परेश राईले गाउनु भएको गीत हो, कृष्ण चामलिङ दाईको शब्द, उहाँकै कम्पोजमा यो गीत हामी सुन्दैछौँ. र यो गीत सुनौँ, त्यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो निता कोही राई बहिनीको गीत राख्नेछु. खेलमती लिम्बू दिदीको पनि गीत छँदैछ है त.

Radio's Gorkha Radio. आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: right, left, left. Salute team on the march. Left. Salute.
1: One, two, three, four, five, down, three.
2: कार्यक्रम छड्के सलाम.
3: हजुर नमस्ते. कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको यो कार्यक्रममा चाहिँ बिगडपको खासबाट रिटायर हुनुभएका हाम्रो चाहिँ मेम्बर्सहरू हुनुहुन्छ उहाँहरूसँग कुराकानी गर्दै आएका छौँ एपिसोडमा. आज मेरो गेस्ट हुनुहुन्छ पूर्व वान आरजेको सदस्य विनोद बुढाथोकी भाइ. अहिले उहाँ चाहिँ बेलायतको मेस्टोनमा बसोबास गर्नुहुन्छ. उहाँसँग म कुराकानी गर्दैछु. 2005 बिगडपको खासमा चाहिँ उहाँ भर्ती हुनुभयो. त्यसपछि 2013 चाहिँ उहाँ पेन्सन जानुभयो र अहिले चाहिँ उहाँ मेस्टोनमा बसोबास गरिराख्नु भएको छ. 2010 चाहिँ उहाँको लागि अलिकति दुःखद चाहिँ वर्ष रह्यो. अफगानिस्तानमा जाँदा चाहिँ उहाँ चाहिँ आइडीमा परेर उहाँले चाहिँ दुइटै खुट्टा गुमाउनु पर्यो. जस आज उहाँसँग उहाँको आर्मी लाइफ सम्बन्धी कुराकानी गर्नेछौँ. ल विनोद भाइ वेलकम छ है तपाईँलाई.
4: थ्याङ्क यू.
3: ओके कस्तो हुनुहुन्छ?
4: एकदम सन्चै छु.
3: सन्चै हुनुहुन्छ. अनि मेस्टोनबाट यहाँसम्मको यात्रा कस्तो रह्यो त?
4: राम्रो रह्यो. घाम लागेको छ फाइनली युकेमा, सो एकदम राम्रो भयो.
3: ए अनि कसरी टाइम बिताउनुहुन्छ घरमा प्रायः जसो?
4: निकै बाहिर बाहिर हिँडिरहेको छु. घरमा अलिकता फ्यामिली टाइम हुन्छ अनि अलिकता कामको कुराहरू, अनि बाहिर निकै हिँडिरहेको छु भनौँ अहिले चाहिँ.
3: अघि आउनुभन्दा अघि गार्डनको कुरा गर्दै हुन्छ नि, गार्डनमा रुचि राख्नुहुन्छ कसो?
4: गार्डन चाहिँ मेन्टेन गर्न अलिकता नभएको भएर पुरै गार्डन ट्रिम गर्ने सामानहरू रेडी गरिराखेको छु. घाम नलागेर अथवा पानी परेर गाह्रो भएछ, अब घाम लाग्दैछ, एकदम गार्डनमा निस्किने प्लान एकदम छ.
3: ए ओके. अस्ति पनि मैले सोधेँ, हुन त फेरि सोधौँ. यो नयाँ एपिसोड भएको कारणले गर्दा तपाईँलाई चाहिँ बाहिर जानको लागि प्रिपेयर हुनको लागि कति लाग्छ? यो प्रोस्थेटिक लेगहरू लगाउन कति टाइम लाग्छ?
4: म्याक्सिमम 5 मिनट.
3: यो खुट्टा लगाउन मात्रै, त्यसपछि अरू तयार गर्न पनि?
4: हजुर, रेगुलरली लगाइरहेको छ भने चाहिँ एकदम क्विक नै हुन्छ के अरे, अनि छिटो लगाएर तुरन्त हिँड्न पनि सकिन्छ. तर अब अलिकता कम लाउने बानी भएको अथवा कुनै मेडिकल कन्डिसनले रिजनले गर्दाखेरि अब एकै हप्तासम्म लगाउन नमिल्ने कन्डिसन पनि हुन्छ कहिले काहीँ. त्यस्तो समयमा चाहिँ खुट्टा स्याट लगाएर हिँड्न चाहिँ अलिक गाह्रो हुन्छ, अनि अलिकता एडजस्ट हुन, लगाएर एकछिन बस्न अथवा सानो डिस्टेन्स मात्र हिँड्न राम्रो हुन्छ. त्यसपछि एकछिन समय लाग्छ अनि एडजस्ट भएपछि त्यसपछि फेरि ब्याक टु नर्मल.
3: ओके. अलिकति तपाईँको गाडीको सोध्न मन लाग्यो, कस्तो खालको गाडी हुन्छ तपाईँको? अब तपाईँको अब अटोमेटिक नै होला त्यसै पनि होइन?
4: हजुर, गाडी चाहिँ मैले चलाउने अथवा कुनै पनि डिसेबल्ड मान्छे भनौँ न सिधै भन्दाखेरि, उहाँहरूले चाहिँ अब खुट्टा नचल्ने अथवा कति साथीहरू प्यारालाइज हुनुहुन्छ उहाँहरूले चाहिँ ह्यान्ड कन्ट्रोल गाडी चलाइन्छ के अरे. अनि ह्यान्ड कन्ट्रोल इन्स्टलको कुरामा चाहिँ अटोमेटिक एकदम सबैभन्दा सेफ गाडी चाहिँ अटोमेटिक नै हो. यसमा चाहिँ त्यो ह्यान्ड कन्ट्रोललाई चाहिँ पुस एन्ड पुल ह्यान्ड कन्ट्रोल भनिन्छ.
3: हजुर.
4: कस्तो मजासँग त्यो एडजस्ट गरेको छ भने पुस गर्दाखेरि ठ्याक्क त्यसको रड चाहिँ ब्रेकमा कनेक्टेड छ, ठ्याक्क ब्रेक लाग्छ पुस गर्दाखेरि. पुल गर्दाखेरि ठ्याक्क त्यसको चाहिँ वायर चाहिँ एस्केलेटरमा कनेक्ट छ के अरे, त्यो गर्दा पुल गर्दाखेरि चाहिँ एस्केलेटर थिचिन्छ अनि अगाडि गइन्छ.
3: भनेपछि खुट्टाको मुभमेन्ट त्यसै पनि हुँदैन?
4: हुँदैन हुँदैन. फेरि कस्तो छ भने यो खुट्टाले गाडी चलाउन पनि मिल्छ, यसको मोड छ.
3: तपाईँलाई फिल हुन्छ?
4: होइन, फिल भन्दा पनि फिल त हुन्छ तर अब पहिलाको नर्मल खुट्टा जस्तो तरिकाले नभएर यसको चाहिँ मेकानिजम फरक छ. तर टु रिस्की,
3: त्यही अनुसारले टेक्नोलोजी त्यहाँ हुन्छ होला होइन.
4: यसको मोडहरू छ खुट्टाको पनि, हाम्रो यो एडभान्स खुट्टा भएको भएर. तर एकदम रिस्की छ भन्छु म चाहिँ. चलाउन मिल्छ तर कुनै एक्सिडेन्ट भएको खण्डमा चाहिँ यो कम्पनी जिम्मेवार छैन.
3: ट्राई गर्नुभएको छ?
4: अलिकता गरेछु. अलिकता क्वाइट, अलिकता सेफ लोकेसनमा गरेको छु. ट्रिकी हुन्छ. हाम्रो चाहिँ नर्मली चाहिँ अटोमेटिक गाडी चाहिँ एउटा खुट्टाले नै चलाइन्छ नि त होइन. एउटा खुट्टाले चाहिँ एस्केलेटर थिच्नुहुन्छ, फेरि दाहिने खुट्टाले, फेरि त्यही दाहिने खुट्टाले ब्रेक थिच्नुहुन्छ तपाईँले. नर्मली हामीले थिचिन्छ होइन नर्मल मान्छेले. तर यसको चाहिँ एउटा खुट्टाले दुइटै थिच्न चाहिँ गाह्रो हुन्छ. एउटा खुट्टा चाहिँ ब्रेकमा, एउटा खुट्टा चाहिँ एस्केलेटरमा. स्टिल अझै ट्रिकी नै हुन्छ भन्छु म चाहिँ. सेफ चाहिँ हुँदैन.
3: हो, तपाईँले त्यो इन्सिडेन्ट हुनुभन्दा अगाडि नै गाडी सिकिसक्नु भएको थियो?
4: हजुर, मलाई चाहिँ पहिल्यैदेखि रहर लाग्ने. म चाहिँ एकदमै पहिला नै चलाएँ.
3: राइट. ओके. अनि यो गाडी किन्दा चाहिँ त्यो ग्यारेजले नै तपाईँलाई मिलाइदिन्छ है कम्पनीले? आर्मीले तपाईँलाई त्यस्तो खालको सिस्टम जडान गरिदिन्छ?
4: यस्तो छ, युकेमा चाहिँ डिसेबल भएपछि चाहिँ डिसेबल एलाउन्स पाउँछ होइन. तर अब यो इन्जोर्ड सोल्जरहरू धेरै भएको कारण गर्दाखेरि चाहिँ आर्म फोर्सेस इन्डिपेन्डेन्ट पेमेन्ट भनेर त्यो डिसेबल नर्मल सिभिल साइडतिर चाहिँ डिसेबल एलाउन्स भयो. यो चाहिँ आर्मी साइडतिर चाहिँ आर्म फोर्सेस इन्डिपेन्डेन्ट भएर हामी इन्जोर्ड भएको भएर वार इन्जोर्ड भएको भएर डाइरेक्ट हामीलाई डिफेन्सबाट आउँछ त्यो चाहिँ. अनि त्यसमा चाहिँ त्यसबाट चाहिँ सर्टेन एमाउन्ट चाहिँ कम्पनीले लिएर जान्छ अनि त्यस बापत चाहिँ तिनीहरूले हामीलाई गाडी प्रोभाइड गर्छ. एउटा अप्सनमा हामीले धेरै जस्तोले त्यही चलाइन् त्यस्तो तरिकाले अप्सनले चलाइन्छ. अनि तिनीहरूले सबै ह्यान्ड कन्ट्रोल पनि तिनीहरूले फिट गरिदिन्छ, सबै तिनीहरूले डिपोजिट गरिदिन्छ। यदि अलिकता महँगो खालको गाडी चुज गर्यो भने चाहिँ डिपोजिट अलि धेरै हाल्नुपर्छ होइन, त्यो वान वे हो फेरि
3: होइन।
4: तर एउटा डिसेन्ट गाडी लिन्छ भने चाहिँ त्यसमा फेरि डिपोजिट हाल्नु पनि पर्दैन। तर त्यही हो कि हाम्रो त्यो जुन आर्म फोर्सेस इन्डिपेन्डेन्ट पेमेन्ट दिएको हुन्छ हामीलाई, त्यसको सर्टेन एमाउन्ट लिएर जान्छ। अनि त्यसमा चाहिँ पिस अफ माइन्ड चाहिँ कस्तो छ भने, हामी एउटा चाहिँ डिसेबल मेन पर्सन ड्राइभर हुन पायो, लगत्तै अर्को हाम्रो मिसेस हुन पाउनु भयो, अथवा दाजुभाइ कोही हुनुहुन्छ क्लोजली हामीलाई चाहिँ अब लङ डिस्टेन्स जाँदाखेरि होइन, ड्राइभ पालो पालो गर्नलाई अब अर्को मान्छे पनि एड गर्न पाउँछ। अनि यसको चाहिँ सबभन्दा राम्रो कुरा चाहिँ के छ भने, हामीले चाहिँ हाम्रो चाहिँ त्यो एलाउन्सबाट काटेर लिएर जान्छ, त्यसपछि त्यो बाहेक गाडी बिग्रियो भने रिकभरी पनि फर्स्ट प्रायोरिटीमा आउँछ, गाडी पङ्चर भयो भने पनि फर्स्ट प्रायोरिटीमा बनाइदिन्छ।
3: ब्रेकडाउन हुनुभयो भने कति मिनटमा चाहिँ आइपुग्छ, कस्तो छ कि नर्मल ब्रेकडाउन प्रोसिजर नै हुन्छ?
4: नर्मल ब्रेकडाउन प्रोसिजर हुन्छ, तर गाडीमा चाहिँ डिसेबल मान्छेले चलाएको गाडी हो भने एकदम जति सक्दो प्रायोरिटीमा आउँदो रहेछ यो चाहिँ। मेरो त ब्रेकडाउन भएको छैन, हामीलाई चाहिँ त्यो भनिन्छ है।
3: तपाईँले चाहिँ गाडी एक्लै कुदाउन सक्नुहुन्छ कि तपाईँ डिसेबल भएको कारणले एकजना चाहिँ हुनै पर्छ?
4: पर्दैन पर्दैन, यहाँ चाहिँ यति सेफ छ कि यो सिस्टम पनि यति राम्रोसँग इन्स्टल गरेको छ कि ह्यान्ड कन्ट्रोल, एक्लै झाप पनि जान एकदमै सेफ छ यो चाहिँ।
3: तपाईँले पहिल्यै गाडी कुदाउनु त जान्नु भएको थियो, कन्ट्रोलिङ त प्रब्लम थियो, तर हातले चलाउनु पर्ने भएको कारणले फेरि फेमिलियराइज गर्नुपर्छ होला होइन?
4: हो गर्नुपर्छ गर्नुपर्छ। यो चाहिँ हामीलाई रिहेबिलिटेसन सेन्टर सुरुको रिहेबिलिटेसन सेन्टर चाहिँ हाम्रो हेडलिकटमा थियो, त्यहाँ सबै त्यो फेसिलिटिजहरू गरिदिनु
3: भयो। भनेपछि अब खुट्टाले कुदाउँदा त एक्सिलेटर थित्नुपर्छ, सबै खुट्टाको मुभमेन्ट हुन्छ, अलिक थाकिन्छ, यो हातको चाहिँ कस्तो हुन्छ?
4: थाकिन्छ फेरि, बेसिकली चाहिँ मेरो औँला चुटेको भएर अनि यौँला चुटेको भएर मलाई अलिक लङ डिस्टेन्समा चाहिँ बेसिकली दुख्छ भनौँ न। तर राम्रो कुरा चाहिँ के छ भने, युकेमा अहिले जति पनि नयाँ गाडीहरूमा चाहिँ क्रुज कन्ट्रोल छ, त्यही हिसाबले चाहिँ लङ डिस्टेन्स जाँदाखेरि क्रुज कन्ट्रोल लगाएपछि त्यसले धेरै सहज बनाउँछ।
3: बडी चाहिँ लेफ्ट हातको काम हुन्छ कि राइट हात?
4: लेफ्टकै हुन्छ, ह्यान्ड कन्ट्रोल चलाउने होल्ड चाहिँ राइट ह्यान्डको भइहाल्यो, स्टेरिङ चाहिँ लेफ्ट ह्यान्डले।
3: त्यो गाडी किन्दा तपाईँहरू जस्तोलाई अलिकति डिस्काउन्ट हुन्छ, स्पेसल डिस्काउन्टहरू हुन्छ
4: किन्दाखेरि चाहिँ? हुन्छ।
3: ए कति पर्सेन्ट जति हुन्छ?
4: ब्रान्ड न्यू अब राम्रो डिस्काउन्ट हुन्छ भन्छु म चाहिँ, भ्याट भन्छ कि ट्याक्स भन्छ नि होइन,
3: ट्याक्स
4: त्यो तिर्नु पर्दैन,
3: ए ट्याक्स तिर्नु पर्दैन,
4: त्यहीँ भयो एकदमै ठुलो डिस्काउन्ट त्यहीँ भयो। कुनै कुनै कम्पनीहरूले चाहिँ जस्तै इन्जोर्ड सोल्जर, इन्जोर्ड भएर निस्केको सोल्जरहरूलाई चाहिँ स्टिल त्यहीमा पनि कति पर्सेन्ट डिस्काउन्ट दिएको छ, एउटा अब वारमा अब त्यो एप्रिसिएसन दिनुभएको त्यो कम्पनीहरूले त्यो एक्स्ट्रा अझै त्यहाँ त्यहीमा पनि अलिकता दिनुहुँदो रहेछ।
3: ए तपाईँले चाहिँ खुट्टाले चलाउनु सजिलो लाग्यो कि हातले चलाउनु, के फिल गर्नुभयो जब तपाईँले हातले चलाउन थाल्नुभयो?
4: सुरुमा चाहिँ यति फनी थियो मलाई है यो त्यो दिमाग, किनकि त्यो इनिसियल टाइममा चाहिँ त्यो खुट्टा छ नै हुँदो रहेछ
3: क्या।
4: म चाहिँ व्हिल चेयरमा हुँदाखेरि नै गाडी चलाएँ मैले चाहिँ होइन, अथवा त्यसपछि लगत्तै चाहिँ खुट्टा लगाएर गाडी चलाएँ, तर हातले होइन ह्यान्ड कन्ट्रोल भएको गाडी चलाएँ। यति साह्रो फनी भयो कि त्यो कहिलेकाहीँ चाहिँ, किनकि मैले त खुट्टाले चलाइराखेको थिएँ नि त पहिला, त्यो खुट्टाको रियाक्ट जाँदै कि सुरुमा चाहिँ, अनि हात पनि फेरि स्टिल ह्यान्ड कन्ट्रोलमै छ होइन, अनि त्यो पहिला जहिले मेनुअल चलाइराखेको भएर यो स्टिल त्यो दिमागले चाहिँ त्यो सडन टाइममा चाहिँ गियर खोज्ने लेफ्ट ह्यान्डले, त्यो चाहिँ सुरु सुरुमा एकदमै भयो। तर अफकोर्स अब त्यो दिमागले चाहिँ म इन्जुर्ड छु, मेरो चाहिँ खुट्टा छैन, मैले चाहिँ हातले चलाउने, एउटा चाहिँ सडन धेरै टाइम लागेन मलाई चाहिँ त्यो आफूले।
3: जस्तै तपाईँको गाडी मिसेसले चलाउनु भयो भने उहाँले चलाउन सक्नुहुन्छ कि सक्नुहुन्न?
4: एकदम सक्नुहुन्छ,
3: सक्नुहुन्छ,
4: सक्नुहुन्छ, हजुर हजुर। यसको त्यो जुन हाम्रो तलपट्टि एस्केलेटर र ब्रेकको प्याडल हुन्छ नि, त्यो चाहिँ खाली नै हुन्छ,
3: ए
4: त्योमा चाहिँ कुनै
3: एक्सिलेटर सबै हुन्छ, त्यही हुन्छ, तर उहाँले चलाउनु भयो भने फेरि त्यो चलाउन सक्छ।
4: हजुर हजुर, जुन ह्यान्ड कन्ट्रोलको जुन मेकानिजमहरू फिट गरेको छ अलिकता माथि फिट गरेको हुन्छ, त्यो कारणले गर्दाखेरि चाहिँ अब जो पनि नर्मल मान्छे गाडीमा जाने बित्तिकै उहाँले चाहिँ प्याडल युज गर्नुहुन्छ, नर्मल अटोमेटिक गाडी चलाएको
3: छ। छड्के सलाममा तपाईँहरूले कार्यक्रम सुनिराख्नु भएको छ, विनोद बुढाथोकी भाइ हुनुहुन्छ वान आजियरको, र उहाँको यो गाडीको कुराकानी जोड्यौँ। अब पनि छोटो विश्राम र त्यसपछि र अरू कुराकानी र उहाँको चाहिँ थुप्रै थुप्रै कुराकानीहरू छन्, भर्तीको कुराहरू अनि उहाँ इन्जुर्ड भएको कुराहरू हामी क्रमशः गर्दै जानेछौँ।
5: PFBS, Gorkha Radio.
3: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. सेकेन्ड पार्ट पनि अब केही बेरमा तपाईँले सुन्न सक्नुहुन्छ. त्योभन्दा अगाडि चाहिँ एउटा मिठो गीत राखौँ. चलचित्र ट्रक ड्राइभरबाट उदित नारायण झा र दिपा झाले गाउँदै हुनुहुन्छ र यो गीत चाहिँ हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ ग्रेटर लन्डनबाट. उहाँले अनुरोध गर्नुभएको यो गीत सुनाऊ. त्यसपछि एउटा प्रमो ब्रेक, एउटा गीत, अनि फेरि सेकेन्ड पार्ट भाइसँग कुराकानी गर्नेछौँ. अलिकति उहाँको प्रपर्टी सम्बन्धी कुराकानी गर्नेछौँ है त. हजुर, एपिसोड एपिसोडमा स्टोरीहरू बिल्ड अप हुँदै जान्छ, त्यसरी नै सुन्दै जानुहोला. अलिकति अन्तर्वार्ताको टाइम घटेको कारणले गर्दा पनि तपाईँहरूलाई सुन्दा सुन्दा फेरि अर्को हप्ता कहिले लाग्छ आउँछ भन्ने पक्का पनि त्यो स्टोरी क्यारियर गर्नको लागि त्यो फिल हुन्छ होला. हजुर, तपाईँहरू गीत सुन्न चाहनुहुन्छ भने भ्याकेन्सी छ, प्लिज लेट मी नो है. कल पनि गर्न सक्नुहुन्छ, मलाई चाहिँ म्यासेन्जरमा टेक्स्ट पनि गर्न सक्नुहुन्छ, yokras.rai@bbs.com इमेल पनि गर्न सक्नुहुन्छ. दिदी सुन्दै हुनुहुन्छ होला होइन, हजुरको लागि यो गीत है त.

गोर्खा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो बिचमा केही गीतहरू सुन्दै हुनुहुन्थ्यो। हामी दोस्रो पार्टमा चाहिँ आएका छौँ र मसँग हाम्रो विनोद बुढाथोकी भाइ हुनुहुन्छ, वान आर जियरको। तर अहिले उहाँ मेस्टोन बसोबास गर्नुहुन्छ। 2005 बिगर अफ गोर्खासमा चाहिँ उहाँ भर्ती हुनुभयो अनि 2013 चाहिँ मेडिकल पेन्सनमा रिटायर हुनुभयो। 2010 चाहिँ उहाँ अफगानिस्तान दोस्रो पटक जानुभएको थियो। त्यति बेला चाहिँ आइडीमा पाएर उहाँले दुइटै खुट्टा गुमाउनु भएको र त्यो प्रसङ्ग पनि हामी जोड्नेछौँ। ल, फेरि वेलकम छ भाइ।
1: हस्, थ्याङ्क यू दाइ।
0: ओके, अब अलिकति तपाईँको यो बिजनेसको पनि सोध्न मन लाग्यो। हाल्यो अलिकति यो क्युरियसको विषय पनि हुन्छ, अलिकति इन्फर्मेसन पनि हुन्छ। प्रोपर्टी म्यानेजमेन्टतिर लाग्नु भएको छ, लेटिङ एजेन्ट कस्तो जाँदैछ तपाईँको?
1: राम्रो छ, अलि धेरै व्यस्त हुँदैछ
0: है।
1: हजुर, राम्रो छ। यो परिस्थितिले नै यो काम गर्न पुग्यो भन्छु म चाहिँ।
0: अब बाध्यता भन्दा पनि साथीहरूकोमा पाउनु भएको छ,
1: तर मैले इन्जोय गर्दैछु।
0: इन्जोय
1: कस्तो भयो भने मेरो लाइफ चाहिँ सुरुबाटको भूमिका भाँच्छु है त। कस्तो भयो भने इन्जुरी भइयो, त्यहाँ चाहिँ के भन्छ, यो गभर्मेन्टले डिफेन्सले अलिकति कम्पनसेसन दियो। अब नर्मल जागिर गरिरहेको मान्छेलाई बाहिरको बारेमा अलमोस्ट केही पनि थाहा हुँदैन। अलमोस्ट त नभनौँ, धेरै कुराको थाहा हुँदैन।
0: त्यही त हो नि, अब हामी त फर्स्ट ब्याच हो, फेरि यहाँ रिटायर हुने।
1: हजुर,
0: ट्रान्जिसन भन्ने कुरा केही थाहा थिएन।
1: हजुर, म पनि सुरु अब 13 डिसेम्बरमा निस्केँ, त्यस्तो अब स्टिल यङ नै थियो है, त्यस्तो थाहा पनि थिएन। अनि साथीभाइ कुरा गर्दाखेरि पनि सबै अब नेपालमै इन्भेस्ट गर्ने खालको मेन्टालिटी धेरैको त्यो थियो होइन। अनि अब रिहाबमा चाहिँ गोरा साथीहरू पनि धेरै हुनुहुन्थ्यो, राम्रो साथीहरू हुनुहुन्थ्यो। त्यही माथि अब इन्जुरी भएपछि चाहिँ अझै एट्याचमेन्ट अझै क्लोज हुँदो रहेछ, किनकि सबै त्यो पेन थ्रुबाट गइरहेको साथीहरू हुँदाखेरि पनि हुनसक्छ। त्यो हिसाबले चाहिँ अब गोराहरूलाई पनि अब के गरेछ होला, कसो गरेछ, त्यो आफ्नो पर्सनल कुराहरू पनि एउटा सर्टेन क्लोजनेस भएपछि सेयर गर्न सकिन्छ नि त।
0: डेफिनेटली,
1: त्यो हिसाबले पनि सेयर गर्दाखेरि अब मलाई के गर्दैछस् भिन, तिमीले यस्तो अब सबैले पाएछ, थाहा छ होइन, तिमीलाई थाहा छ, अनि के गर्दैछ, मलाई त केही पनि थाहा छैन यहाँको युकेको बारेमा। अनि
0: तपाईँलाई चाहिँ यति पैसा दिएको छ, मेडिकल पेन्सन यति छ, एनफ हुन्छ भन्ने लागेको थियो कि थिएन?
1: यति बेसी खाना लाउन चाहिँ पुग्छ
0: भन्ने कन्फिडेन्स थियो,
1: त्यो चाहिँ थियो। तर अब यसलाई कसरी म्यानेज गर्ने त भन्ने चाहिँ आइडिया जिरो, कम्प्लिटली जिरो। अनि त्यहाँ चाहिँ साथीले चाहिँ, गोरा साथी, उसले चाहिँ, मैले चाहिँ प्रपर्टी किन्दैछु होइन, प्रपर्टी राम्रो हुन्छ, मैले त यो गर्दैछु, तैँले पनि चेक गर होइन, दाएँ बाएँ बुझ यसको बारेमा भन्यो है। अनि त्यही क्रममा चाहिँ हामी इन्जुर साथीहरू पनि कुरा गर्ने यो विषयहरू भयो। त्यो हिसाबले लिएर पनि म लेटिङ एजेन्टलाई पनि दिएँ, जहाँबाट किनेको त्यसैलाई दिएँ। नर्मल हामीले गेमहरू खेलिराखिन्थ्यो, म सुटिङ स्पोर्ट्समा पनि पछि लगत्तै गएँ, इन्भिक्टर खेले लगत्तै गेमहरू, जुन रिहाबको क्रममा हामीलाई गेम खेल्ने एउटा लतै बसेको थियो भनौँ न होइन, हामीलाई त अब फिट बस्नु थियो। त्यो हिसाबले खेल्दाखेरि चाहिँ एजेन्टलाई दियो, फेरि गोरा साथीहरूसँग नेपाली साथीहरू भेट हुने, के गर्दैछस् विनोद, अनि तैँले प्रोपर्टी लिस, मैले यति यति एउटा लिएँ होइन, मैले त
0: प्रोपर्टी दिने, त्यसपछि लेटिङ एजेन्टलाई दिने होइन। हजुर,
1: पछि चाहिँ उसले चाहिँ, मैले त लेटिङ एजेन्टलाई दिएछु, के गर्छस्, जब गर्छस् यताउति, जब पनि गरेको छैन होइन, अनि आफै म्यानेज गर भन्न थाल्यो उसले। अनि आफै म्यानेज गरेपछि थाहा हुन्छ, किनकि तिमी खाली पनि छौ, त्यस्तो फुल टाइम जब पनि गरेको छैनौ होइन भन्ने हिसाब, त्यो पनि फेरि ठिक पनि हो होइन। अब आफूले, किनकि आफूसँग टाइम छ भने आफूले म्यानेज गर्छ भने त्यो पनि प्रेसर पनि थाहा हुन्छ, कति गाह्रो हुँदो रहेछ, सजिलो हुँदो रहेछ, त्यो पनि थाहा हुन्छ भन्ने हिसाबले मैले त्यो हिसाबले चाहिँ फेरि बिस्तारै आफै म्यानेज गर्न सुरु गरेँ। अनि त्यसपछि सर्टेन समयपछि साथीहरूले चाहिँ, यो चाहिँ अब पल्टनकै साथीहरू अब किनेर उहाँहरू त जागिरमा व्यस्त हुनुहुन्छ, अब भेट्नु भयो, ल साथी तपाईँले चाहिँ यो हेरिदिनु पर्यो घर भन्नुहुन्छ है। अनि टक्क हातमा दिनुभयो, म त हेर्दिनँ, अब अलिकति जिम्मेवारीको कुरा हो नि त, अरूहरू घर हेर्नु भनेको त आफ्नो, त अब सर्टेन समयपछि म्यानेज गरिरहेको थिएँ आफै। अनि साथीहरूले चाहिँ, ल चाबी हातमा लिनुहोस्, तपाईँले जे गर्नुहुन्छ गर्नु भन्न थाल्नुभयो है। त्यो हिसाबले पनि एउटा सर्टेन अब उहाँले मलाई ट्रस्ट गरेर पनि दिनुभएको होइन, अब त्यो पनि मैले एप्रिसिएट गर्नुपर्छ। अनि मैले त्यो हिसाबले चाहिँ म्यानेज गर्दाखेरि अब त्यसपछि अर्को साथीले दिनुभयो, अर्को साथीले
0: कति जति प्रोपर्टी चाहिँ लेट गर्नुभएको छ अहिले?
1: फ्याक्ट चाहिँ अरू साथीभाइहरूको चाहिँ 30+ छ।
0: ए 30+,
1: हजुर।
0: तपाईँको आफ्नै चाहिँ साथीभाइ के, अब 30+ भने धेरै रहेछ त है?
1: हजुर हजुर,
0: त्यो चाहिँ मेस्टोन एरियामा मात्रै
1: होइन, यता आसपटमा पनि छ, चाथाम पनि छ।
0: ए राइट, ओके। अब मेस्टोनको कुराकानी गर्दा, उता 3-bedroom हाउसलाई चाहिँ कति पर्छ, जस भाडामा बस्नको लागि चाहिँ कतिमा दिनुहुन्छ तपाईँको? नेपाली नै प्रायः जसो होला नि होइन?
1: हजुर हजुर, त्यहीमा चाहिँ लोकेसन, घरको कन्डिसन सबै फरक पर्दो रहेछ।
0: ए
1: यसमा चाहिँ मैले चाहिँ 14 चाहिँ इजिली आउँछ भन्छु, तर कन्डिसन राम्रो छ भने त 16 प्लस पनि कट्छ टेरेसको है, फेरि 15 भनौँ न, 14-15 भन्छु मैले
0: टेरेसको,
1: तर डिपेन्ड्स अन कन्डिसन पनि हुन्छ, कसै कसैको चाहिँ वर्स कन्डिसन छ भने चाहिँ मैले अलिकति ल्यान्डलर्डजीलाई चाहिँ कन्सिडर गर्न रिक्वेस्ट गर्छु, कसै कसैको त एकदम टप स्ट्यान्डर्डको हुन्छ, त्यसको त भाउ अलि माथि नै जान्छ।
0: डिट्याचको चाहिँ कति जति छ?
1: डिट्याचको त हाई छ,
0: है
1: डिट्याचको 16 प्लस त इजिली जान्छ,
0: डिट्याचको
1: तर 18 वरिपरिसम्म जान सक्छ।
0: भनेपछि तपाईँको चाहिँ जस्तै प्लम्बरहरू इलेक्ट्रिसियनहरू सबै नेपालीहरू नै हुनुहुन्छ, किनकि आइरहेको छ नि त, होइन?
1: हजुर हजुर, नेपाली दाईहरू चाहिँ एकदम राम्रो हुनुहुन्छ, एकदम क्लोजमा हुनुहुन्छ। प्लम्बर दाईहरूको नाम लिइहाल्नु पर्यो
0: क्या? प्लिज प्लिज।
1: मानसु नर्दाय हुनुहुन्छ, हाम्रो शेर चमाङ दाई हुनुहुन्छ, प्रेम राणा हामी एउटै उमेरको छौँ, उहाँ पनि हुनुहुन्छ, थुप्रो हुनुहुन्छ। बिल्डरमा हाम्रो एकदम मलाई मनपर्ने जुद्ध लिम्बू दाई हुनुहुन्छ, होइन,
0: उहाँको टिम नै हुनुहुन्छ,
1: उहाँको टिम पनि हुनुहुन्छ। अर्को राजेन्द्र दाई पनि आउनु हो, लगत्तै हाम्रो नेपाली दाईहरू कम हुनुहुन्छ भन्छु म चाहिँ, अलिक धेरै आउनुपर्छ किनकि यो रिपेयरिङ गर्ने काम चाहिँ थेक्न सक्नु भएन।
0: त्यही भने अब हामीले कुनै प्लम्बिङहरू इलेक्ट्रिसियनहरूको आवश्यकता भयो भने तपाईँलाई फोन गर्दा हुन्छ कि तपाईँको कस्तो हुन्छ? लाइटिङ एजेन्टलाई मात्रै गर्नुहोस्?
1: खास खासमा चाहिँ मैले म्यानेज गर्नेलाई मात्र हो खास खासमा चाहिँ, तर आई डोन्ट माइन्ड, मैले चाहिँ यस्तो कुराहरूमा म धेरैलाई सपोर्ट गरिरहेको छु।
0: यो कुराकानी सुनेर ल, अस्ति कुराकानी गर्दै हुनु, त्यो विनोद भाइको नम्बर दियो भनेर दिन सकिन्छ कि सकिँदैन?
1: अलिक सकिन्छ, अफिस लाइन दिन मिल्छ।
0: ए अफिस लाइन, ओके। किनभने अब म चाहिँ यहाँ के गर्छु भने त्यति साह्रो गोर्खाली म चलाउँदिनँ, यसो हेर अब लोकल एरियामा को छ नजिक, अब घोडालाई बोलायो उसले त अब जस जति पाए त्यही नै चार्ज गर्छ, होइन? तर हाम्रो नेपालीहरूमा अलिक कन्सन्ट्रेसन हुन्छ, होइन, अनि अलिकति उहाँले एक्स्ट्रा काम पनि गरिदिनुहुन्छ, त्यो फाइदा छ नि त।
1: एक्स्ट्रा धेरैले एक्स्ट्रा गर्नुहुन्छ नेपालीहरूले चाहिँ,
0: हो, त्यो चाहिँ एकदमै फाइदा लाग्यो। म चाहिँ जहिले पनि उयो यसो हेऱ्यो त्यसरी बोलाउँछु, होइन? ए ओके, ल त एकदमै खुसी लाग्यो। अब यो एपिसोड चाहिँ यतिमै बन्द गरौँला, सेकेन्ड एपिसोडमा चाहिँ हामी गाउँतिर जान्छौँ, होइन? कुन गाउँमा भर्ती हुनुभयो? तपाईँ त बुटवलमै जन्मिनु भयो नि त, होइन?
1: बुटवलमै जन्मिनु,
0: यता गाउँ चाहिँ कता, भार्से हो तपाईँको?
1: म भार्से, गुल्मीको भार्से गाउँ विषय थियो के, भार्से नै भनेर चिनिन्छ।
0: राइट, भनेपछि तपाईँको बाबा लाउले हुनुभयो, पछि बुटवलमा सर्नु त्यहीँ जन्मिनु भयो?
1: हजुर हजुर, हो।
0: आदरणीय श्रोता, हाम्रो विनोद भाइसँग कुराकानी गरिरहेका छौँ, यो एपिसोडबाट बिदा हुन्छ, अनि नेक्स्ट विक चाहिँ सेकेन्ड एपिसोडमा उहाँसँग उहाँको गाउँतिर जानेछ, अनि उहाँको चाइल्डहुडको कुराकानी गर्नेछ, अनि कसरी भर्ती हुनुभयो हुँदै हामी यता अफगानिस्तानको अनि आर्मी करियरको, उहाँको इन्भिक्टस गेममा पनि खेल्नुभयो, उहाँले सुटिङमा पनि ग्रेट ब्रिटेनलाई प्रतिनिधित्व गर्नुभयो, त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। भाइ थ्याङ्क यू भेरी मच, नेक्स्ट विक भेटौँला है त।
1: हस्, थ्याङ्क यू दाइ।
2: Saluting on the march! Left! Salute!
3: One, two, three, four, five, down, three! Karyakram Chhadke Salaam.

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: काठमाडौँमा आज साँझ एक घन्टामै 51 मिलिमिटर वर्षा भएको छ। कुमारटार मापन केन्द्रमा एक घन्टामा 51 र डेढ घन्टामा 57 मिलिमिटर वर्षा मापन गरिएको हो। वर्षा मापन केन्द्रका अनुसार यो अवधिमा 10 मिनटमै 22 मिलिमिटर वर्षा भएको छ। भारी वर्षापछि काठमाडौँका कतिपय ठाउँमा बाढीले मोटरसाइकल बगाएको छ भने मुख्य सडक बाढीका कारण केही बेर अवरुद्ध भएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघि तराईका विभिन्न जिल्लामा 41 डिग्री नागेको तापक्रम अहिले 39 डिग्रीभन्दा तल झरेको छ। विभागको मापन केन्द्रमा भएको अभिलेख अनुसार आज सबभन्दा बढी तापक्रम धनगढीमा 38.7 डिग्री मापन गरिएको छ। यस्तै नेपालगञ्जमा 38.2 डिग्रीसम्म तापक्रम पुगेको छ। अन्य जिल्लामा 36 डिग्रीभन्दा माथि तापक्रम नगएको विभागले जनाएको छ। धनकुटामा सबभन्दा बढी 87 मिलिमिटर वर्षा भएको छ। विभिन्न 26 मुलुकका करिब 176 जना सगरमाथाहरूले काठमाडौँमा भेला भएर 73 वर्षीय सगरमाथाहरूको इतिहासको उत्सव मनाएका छन्। आरती लम्सालको रिपोर्ट।
4: नेपालमा सन् 1921 बेलायती कर्णेल चार्ल्स हवर्ड बुरी नेतृत्वको टोलीले पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेको थियो। करिब 7,020 मिटरको उचाइमा पुगेको चारजनाको टोली तेज हावाका कारण त्यहाँबाट फर्किन बाध्य भयो। कैयौं प्रयासहरूपछि बल्ल सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीले सगरमाथाको सफल आरोहण गरेको इतिहास छ। त्यस यता सगरमाथा आरोहीको सूचीमा करिब 8,000 पर्वतारोहीले आफ्नो नाम दर्ज गराइसकेका छन्। राष्ट्रिय विभूति पासाङ लामु शेर्पासँगै सगरमाथा चढ्ने लाक्पा फुटी शेर्पाले हिमाल मार्फत शान्तिको सन्देश फैलाउन सकिने बताउनु भयो।
5: थ्रु माउन्टेनको इस्युबाट चाहिँ पिस एन्ड डेभलपमेन्ट त्यसलाई चाहिँ दिगो सपोर्ट पुग्छ लाग्छ कि। म जहिले पनि थ्रु माउन्टेन वी क्यान ब्रिङ पिस भन्छु कि। माउन्टेनले चाहिँ शान्ति विकास गर्छ, सबैले एकै ठाउँमा ल्याएर सबैको मुटु एकै ठाउँमा जोड्छ।
4: राजधानीमा आयोजित समिटर समिटमा सहभागी आरोहीहरूले सगरमाथा छोएर उनीहरूसँग एकै ठाउँमा साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताए। सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला 6 वटा हिमाल सफलतापूर्वक आरोहण गरेकी बिली बियरलिङ।
6: They're important to celebrate Everest summiteers or people who were instrumental on Everest, but they're also important to highlight, you know, the challenges, the crowds, you know, how can we deal with it in the future. So I think it's both. It's a celebration of success, but it's also food for thought. What can we do better?
4: बिली लोत्से मकालु र मनासलु हिमाल आरोहण गर्ने पहिलो जर्मन महिला हुनुहुन्छ। बेलायती आरोही एवं पत्रकार जुलिया ह्यामिल्टन पनि आरोहीहरूको सहभागिता देखेर उत्साही हुनुभयो।
7: Well, I'm pretty sure there will be even more people from 2026 and because the more that this event gets heard of and talked about, the more people want to come and see for themselves.
4: आयोजक एभरेस्ट अलायन्स नेपालका सल्लाहकार प्रतीक बहादुर खत्रीले आगामी सालबाट 3 वटा विधामा $10,000 अवार्ड पनि थपिने जानकारी दिनुभयो।
8: यो चाहिँ नेपाल क्लाइम्बरलाई मात्र होइन, वर्ल्ड वाइड हो यो। एउटा क्याटेगोरी कस्तो छ भन्दा पास क्लाइम्बरहरूलाई 6,500 मिटर भन्दा माथि नचढेको कम्ती पनि 10 वर्ष भएको हुनु पर्यो भनेपछि अथवा मृत्यु पनि हुन सक्नुहुन्छ, उहाँहरूको फ्यामिलीले एप्लाई गरेर आउन सक्छ। अर्को चाहिँ अहिले कन्टेम्पोररी जो चढिराख्नु भएको छ उहाँहरू र अर्को वुमेन इन माउन्टेनिङ भन्नु हामीले तिनवटा क्याटेगोरीमा चाहिँ $10,000 चाहिँ पुरस्कार हामीले अर्को वर्षदेखि वितरण गर्छौँ। क्राइटेरिया कस्तो गराएका छौँ भन्दा उहाँका विभिन्न चिजहरूमा हामीले नम्बरिङ दिने सिस्टमहरू बनाएका छौँ।
3: नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढे पनि उनीहरूको दैनिक खर्च 19% घटेको छ।
9: आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत $33 मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च $41 भन्दा बढी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढेर 11,62,000 भन्दा बढी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटक औसत बसाई अवधि पनि बढेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्।
3: नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टु युएफसी सिजन 5 सेमी फाइनलमा पुग्नु भएको छ। ग्यालेक्सी एरेनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई पराजित गर्दै रविन्द्र सेमिफाइनल पुग्नु भएको हो। बझाङको बाघ भनेर चिनिने ढाडले सेमिफाइनलमा जापान र न्युजिल्यान्ड बीचको विजेतासँग खेल्नुहुनेछ। यसअघि गत वर्ष भारतको ग्रेटर नोएडामा भएको मेट्रिक्स फाइट नाइट सत्रमा भारतका चुङरेन कब्रेनलाई नकआउट गर्दै रविन्द्रले टाइटल जित्नु भएको थियो। खबर यति नै, नमस्कार।
2: यो बीएफ

गर्टसँग गरेको कुराकानी सुन्न सक्नुहुन्छ। त्यसपछि च्यारिटी सम्बन्धी गरेको कुराकानी गर्टहकमा रेकर्ड गरेको पुनः प्रसारण हो, तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ है। त आजको अन्तिम कार्यक्रम त्यो रहनेछ। आज चाहिँ थर्सडे हो, 27 मे चाहिँ हो, अब 28 मे हो, अब जस विकेन्डतिर पनि हामी बिस्तारै प्रवेश गर्दैछौँ। हजुर, कोलमा भाकोट समाज युकेको समर बिबिक्यू भेटघाट कार्यक्रममा हुँदैछ र जुन चाहिँ यो 6 जुनमा हुँदैछ यो कार्यक्रम चाहिँ है त। र ग्रेन्स कम्युनिटी जुनियर स्कुल फानबरमा G14 8 ट्याङ्गो आल्फामा जान सक्नुहुन्छ। 12 बजीबाट यो कार्यक्रम चाहिँ आरम्भ हुन्छ। किराँत पुमा राईहरूको चाहिँ उभौली साकेला मनाउँदै हुनुहुन्छ 6 जुनकै दिन स्याटरडे 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा G23 6 HSमा तपाईँहरू जान सक्नुहुन्छ है त। अनि अर्को चाहिँ 9 लोकधोरी स्वर्णिम साँच कार्यक्रम हुँदैछ। आज बिहान चाहिँ कल्पना श्रीपाल बहिनी हुनुहुन्छ, उहाँसँग दिदी आशाले गर्नुभएको छोटो अन्तर्वार्ता पनि सुन्दै हुनुहुन्थ्यो र जस उहाँको अन्तर्वार्ता सुन्ने पनि मौका पाउनु होला। थुप्रै थुप्रै कलाकारहरूको प्रस्तुति रहनेछ, के हुन्छ त्यहाँ भनिसक्नु भएको छ। एम्पायर हलमा हो यो चाहिँ आउँदो स्याटरडेमा हो, दिउँसो 2:30 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। टिकट दर एडभान्समा किन्नुभयो भने 20 पाउन्ड हो अनि 25 पाउन्ड चाहिँ डोरमै र 6 वर्षदेखि 12 वर्षको नानीहरू अनि सिनियर सिटिजन्सहरूको लागि चाहिँ 15 पाउन्ड रहेको छ। नानीहरूलाई पनि जस इन्करेज चाहिँ गरिएको छ त्यहाँ जानको लागि, ताकि आफ्नो लोक संस्कृतिहरू त्यहाँ देख्न चाहिँ सक्नुहुन्छ। BGNC को समर बिबिक्यू अनि ग्यादरिङ कार्यक्रम रहेको छ क्याट्रिकमा र यो चाहिँ 13 जुन स्याटरडेको दिन हुँदैछ है। तपाईँहरू रोबर्टसन स्पोर्ट्स कम्प्लेक्समा जान सक्नुहुन्छ, क्याट्रिक ग्यारिसनमा DL9 4JQ तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ। हजुर, अनि अर्को राङभाङ समाज युकेको वार्षिक भेटघाट अनि एनुअल समर बिबिक्यू हुँदैछ 13 जुनको दिन ग्रेन्च स्कुल फानबरामा है त। त्यहाँको पोस्टकोड G14 8 ट्याङ्गो आल्फामा 12 बजेबाट बेलुकी चाहिँ 9 बजेसम्मको कार्यक्रम राख्नु भएको छ। थप जानकारीको लागि शारदा गुरुङ अथवा खिम गुरुङज्यूलाई तपाईँले फोन गर्न सक्नुहुन्छ। हाम्रो शारदा गुरुङज्यूको नम्बर 07446058402 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। 7th गोर्खा राइफल्स रेजिमेन्टको एनुअल गेट टुगेदर 30 मेमा हुँदैछ र 12 बजेबाट आरम्भ हुन्छ। फ्रिमली कम्युनिटी सेन्टरमा हो, क्याम्बर्लीमा G16 9AR तपाईँहरू जान सक्नुहुन्छ। अनि 31 तारिक मेमा चाहिँ यो आउँदो चाहिँ सन्डे हो, नेपाल रन युकेले चाहिँ 10K रनको आयोजना गर्दैछ डिन्टन पास्टर लेक रेडिङमा है त। र तपाईँहरू जान सक्नुहुन्छ अनि यो पुण्यकाममा भाग पनि लिन सक्नुहुन्छ, च्यारिटी इभेन्ट हो। अनि अर्को चाहिँ हाम्रो 5 जुनको दिन चाहिँ क्याप्टेन रिटा निर्मल गुरुङ साहब चाहिँ गोर्खा वेलफेयर ट्रस्टबाट चाहिँ नेपाली सिनियर सिटिजन स्विन्डनमा चाहिँ भिजिट गर्दै हुनुहुन्छ। 5 जुनको दिन हो र यो चाहिँ बिहान 11:30 बजेबाट 3 बजेसम्मको कार्यक्रम रहेको छ है। ज 13 बुढा सुब्बा गोल्ड कप हुँदैछ फेल्थाममा र 20 जुनको दिन है 9 बजेबाट त्यहाँको कार्यक्रम अथवा खेल आरम्भ हुन्छ। मेन क्याटेगोरिजहरूमा एज क्याटेगोरिजमा मेनतर्फ 18+, भ्याट्रनतर्फ 37+ अनि सुपर भ्याट्रनतर्फ 45+ छ है त। तपाईँहरू टुडोर पार्कमा जान सक्नुहुन्छ, TW13 7E एपमा है त। अनि अर्को चाहिँ 25 जुलाईमा अलिक पछि चाहिँ यो 21st बारपाकी समाज युके बिबिक्यू समर बिबिक्यू पार्टी अनि एनुअल गेट टुगेदर हुँदैछ। 11:10-30 बजेबाट राति 10 बजेसम्म कार्यक्रम राख्नु भएको छ 25th जुलाईमा। लोकेसन चाहिँ सामल कोडी स्कुल फानबरमा हुँदैछ है त। अनि इस्ली गोर्खा नेपालीज कम्युनिटीको एसोसिएसनको चाहिँ 11 जुलाईमा चाहिँ र यो चाहिँ मेला हुँदैछ हिब्रिज फार्ममा। हजुर, सबै जानकारीहरू भनियो होला। यदि तपाईँहरू पनि आफ्नो कार्यक्रम सम्बन्धी इन्फर्मेसन बिएबिएसबाट चाहिँ आओस् भन्ने लाग्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ। मलाई व्यक्तिगत रूपमा गर्न चाहनुहुन्छ भने yokraj.rai@bbs.com इमेल गर्न सक्नुहुन्छ। अनि अर्को चाहिँ bbsgorkha@bbs.com पनि इमेल गर्न सक्नुहुन्छ, विच एभर मिन्स चाहिँ तपाईँलाई सजिलो हुन्छ। अब चण्डिका राई बहिनी हुनुहुन्छ बुलफोर्टबाट र गीतकार हुनुहुन्छ हाम्रो विक्रम गोर्खास्की चेली र उहाँले एउटा गीत मगाउनु भएको छ। लता मङ्गेशकर र सबीर कुमारले गाउनु भएको यो गीत सुनाउँ, त्यसपछि एउटा प्रोमो ब्रेक अनि एउटा गीत, अनि हामी चाहिँ 2RJ का नेपाल कपका खेलाडीहरू ब्रुनाईबाट आइसक्नु भएको छ उहाँहरूसँग।

कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सिनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको के यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसको लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: SBS गोर्खा रेडियो हो।
1: हजुर, यो बीएफएस गोर्खा रेडियो नै हो। आधुनिक 2026 चाहिँ नेपालको माहौल सुरु भएको छ। यहाँ चाहिँ आरजेएलको फुटबल ग्राउन्डमा आएको छु र 2 आरजेएलको भाइ ब्रुनाईबाट आएर यहाँ ट्रेनिङ गर्दै हुनुहुँदैछ। घाम पनि निकै लागिरहेछ। अहिले चाहिँ क्याप्टेन सन्तोष गुरुङ भाइ हुनुहुन्छ र 2 आरजेए कम्पनी, उहाँ चाहिँ ओआइसी हुनुहुँदो रहेछ, भर्खरै यहाँ आउनुभएको छ। ल साहब नमस्कार।
2: दाई नमस्कार। सबभन्दा सुरुमा त आज अनसनाक यहाँ ग्राउन्डमा ट्रेनिङ गर्दा गर्दै तपाईँ पपिन हुइदिनु भयो, थ्याङ्क यू भेरी मच। दाई
1: कहिले आइपुग्नु भयो तपाईँको टिमहरू बुढाबाट?
2: दाई टिम हाम्रो भर्खर रिसेन्टली अस्ति 12 भाइहरू चाहिँ अलिक अगाडि 18 आउनुभएको थियो। उहाँहरूले एउटा सानो कोर्स गर्नुभयो 22, अनि रिमाइन्डर टिम चाहिँ 23 उडेर 24 अस्ति भर्खर आइपुगेको लास्ट विक दाई यहाँनिर। हजुर,
1: अब आरजेएलको टिम जहिले पनि निकै कडाइ हुन्छ, लास्ट इयरमा सेमी फाइनल हो कि आउट हुनुभएको, यसबाट कस्तो छ त?
2: जस्ट राम्रो छ दाई, अब किनभने ट्रेनिङ गर्नु त्यति अपर्च्युनिटी पाइएको छैन, तर प्लेयर्सहरू प्रिटी मच 50-70% ओल्ड पहिलाको एक्सपिरियन्स प्लेयरहरू छ, अनि नयाँ प्लेयरहरू भाइहरू हुनुहुन्छ। जस्ट टिम राम्रो छ, तर त्यही हो, अब बिजी कमिटमेन्टले गर्दाखेरि चाहिँ त्यति धेरै फुल्ली ट्रेनिङ गर्नु पाइएको छैन, तर स्टिल हामीसँग 1-2 मौका छ। जस्ट हामी एकदम पोजिटिभमा छौँ दाई, राम्रो छ दाई।
1: ग्रुप बी पनि निकै कडै ग्रुप पाउनु भएको छ नि?
2: ग्रुप ए र ग्रुप ई चाहिँ यसपालि एकदम इन्ट्रेस्टिङ टिम परेको छ। ग्रुप एमा सबै मेजर युनिटहरू पर्नु भएको छ, अनि हाम्रो ग्रुप बीमा छौँ हामी चाहिँ 2 आरजेएड प्लस इन्जिनियर र गोर्खा कम्पनी क्याट्रिक, सबै जस्ट निकै टप ग्रुपमा परेको छ। फर्स्ट म्याच इन्जिनियरसँग छ, त्यसैले गर्दाखेरि चाहिँ लुकिङ फरवर्ड दाई।
1: तपाईँको के एडमिन यहीँ 1 आरजेएड हेर्ने हो?
2: एडमिन अब जस अब जस हामी यहाँ बसेको छौँ दाई, अब एडमिन जस उहाँ हामीलाई अहिलेसम्म 1 आरजेएड नै एडमिन रन जस के चाहिन्छ 1 आरजेएडसँग हामी एप्रोच भइरहेछौँ दाई। हजुर,
1: अनि कस्तो गर्ला त टिमले?
2: म चाहिँ आशावादी छु दाई, अब पहिला के अरे खेल्यो कहिले जितेन खेलाडी हुँदाखेरि, तर म 2018 एज अ एसिस्टेन्ट म्यानेजर हुँदाखेरि जितिएको थियो, त्यहाँदेखि अब यसपालि लक्कीली अब पक्का फुल म्यानेजर रोल पाएर आएको छु। म एकदम होपफुल छु दाई, अब लेट्स सी हाउ इट गोज, तर आई एम रियली पोजिटिभ, अनि टिमको भाइहरूको प्लेयर्सको उनीहरूको स्किलहरू देखेर उनीहरूको कमिटमेन्ट अनि मोटिभेटेड भएर चाहिँ एकदम पोजिटिभ छु दाई।
1: ट्रेनिङको प्रोग्राम चाहिँ कस्तो छ बिहान बेलुका? अहिले अब घाम पनि आइरहेको छ निकै।
2: ट्रेनिङको प्रोग्राम चाहिँ अब हामी नर्मल बिहान 2 पक्का स्किल प्लस फिजिकल ट्रेनिङ गर्छौँ, अनि नर्मल 9 लिएर 11, अनि दिउँसो चाहिँ एकछिन रेस्ट भाइहरूलाई, अनि फेरि 3 लिएर 5 चाहिँ फुड स्किलहरू अब त्यही ट्याक्टिसहरू नर्मल त्यही नै छ दाइ अहिलेसम्म। अब हजुर,
1: अब धेरै छैन आउनु, कस्तो छ यसो फ्रेन्डली म्याचहरू पनि छन्?
2: फ्रेन्डली म्याच 26 हामी 1 आरजेएडसँग खेलिएको थियो दाइ, अनफर्चुनेटली म चाहिँ आइपुगेको थिइनँ, म उता अर्कै टास्कमा थिएर बल्ल हिजो बेलुका आइपुगेको, तर फ्रेन्डली म्याच त्यो भयो। अनि अब अर्को फ्रेन्डली म्याच अब गेम पनि नजिक आइसक्यो, भेरी अनलाइकली साह्रै हुँदैन होला, तर पाइयो भने यसो नर्मल भयो भने खेल्ने प्लान चाहिँ तर छ दाइ, तर अब मन्डे म्याच छ, त्यसको लागि पनि अब भाइहरूलाई इन्जुर हुन्छ भनेर उनीहरूलाई रेस्ट पनि दिनुपर्छ, तर पायो भने बा सेन्टरसँग खेल्ने कि भन्ने कुरा हुँदैछ, तर लेस सिधै अब तर अहिलेसम्म कन्फर्म भएको छैन दाइ।
1: ओके हुन्छ, ल भाइ राम्रो खेल्नु होला, नेपाल कप जितेको 4 जुलाईमा देख्न पाऊँ है त।
2: हुन्छ दाई, थ्याङ्क यू भेरी मच। हजुर,
1: अब भने हाम्रो साजन ऋषि थापा भाइ हुनुहुँदो कोच, यहाँ भाइहरूलाई धमाधम कोच गर्दै हुनुहुन्छ, अलिक 2 उहाँको पनि विचार लिउँ र त्यसपछि 1-2 खेलाडीहरूसँग कुराकानी गर्नेछौँ है त। ल भाइ नमस्कार।
3: नमस्कार दाई, गुड मर्निङ।
1: यहाँ ट्रेनिङ गराउँदै हुँदो रहेछ, कस्तो जाँदैछ त, कस्तो गर्दै हुनुहुन्छ भाइहरूले ट्रेनिङ?
3: ट्रेनिङ राम्रो हुँदैछ, यो अब हामी ब्रुनाईबाट युके आएपछि जस यो हाम्रो 5 हो, हामीले पनि ब्रुनाईमा खासै धेरै अवसर त पाएको थिएनौँ हामीले ट्रेनिङको लागि, तर यहाँ आएर हामी एज अ टिम कलेक्टिभ ट्रेनिङ गर्न थालेको चाहिँ 5 भयो, अनि जस सो फार केटाहरू चाहिँ राम्रो पोजिसनमा छ जस्तो लाग्छ मेरो विचार।
1: भनेपछि बुढामा पनि अलिक ट्रेनिङ गरेर आउनुभयो?
3: बुढामा हामीले ट्रेनिङ गर्ने अवसर पाएको थिएन, हामी सबैजना इन्गेज भएर चाहिँ एज अ टिम, तर 3-4 हो त्यो, त्यसरी चाहिँ हामीले चाहिँ कहिले काहीँ हप्ताको 2 जस्तो गरेको थियो दाइ।
1: टिम ड्र कस्तो लागेको छ त? ए र बीमा निकै खराब परेको छ यसपटक।
3: हजुर, टिम ड्र आई थिङ्क त्यो फेयर नै होला, किन भन्दा लाइभ ड्र भएको थियो, जस अब जे आएको छ हामीले त्यसको लागि लिनुपर्छ, अनि हामी रेडी हुनुपर्छ जस्तो लाग्छ मलाई।
1: 2 आरजेएडबाट चाहिँ सबै राम्रो राम्रो खेलाडी ल्याउन सफल हुनुभयो कि कोचहरू कमिटमेन्टले गर्दा उनीहरू ल्याउनु पाउनु भएको छैन?
3: प्लेयरहरूको बारेमा चाहिँ भन्दाखेरि चाहिँ यस हामीले चाहेको यो सबै रोजेकै कलेक्टेड भन्दा पनि यिनीहरू चाहिँ सबै सेलेक्टेड प्लेयरहरू हो, जस हाम्रो टिममा चाहिने, अनि त्यसपछि हाम्रो पक्का प्लेयरहरू सबै आएको छ दाइ।
1: अनि कस्तो अपेक्षा लिएर आउनु भएको छ त ब्रुनाईमा, ब्रुनाईतिर ट्रफी लाने?
3: हजुर, जस हामी हरेक वर्ष ट्रफी जित्ने, अनि त्यसपछि हाम्रो बटालियन टुआजालाई चाहिँ रिप्रेजेन्ट गर्ने हाम्रो जहिले लक्ष्य नै त्यही हुन्छ के अरे दाइ. हेर्दै जाउँ, सबै प्लेयरहरू मोटिभेटेड छ अनि एक्साइटेड छ अब लिग गेमको लागि, अनि त्यसपछि फलोड बाई अरू क्वार्टर सेमी फाइनल, अनि एम चाहिँ हाम्रो फाइनल पुग्ने नै हो.
1: लास्ट इयरको खेलाडी प्रिभियस खेलाडीहरू कति पर्सेन्ट हुनुहुन्छ, नयाँहरू कतिको हुनुहुन्छ?
3: अहिले हाम्रो नयाँ चाहिँ पर्सेन्टेजमा गर्दा चाहिँ 15% जस्तो चाहिँ नयाँ छ दाइ. बाँकी रिमाइन्डर 85% चाहिँ हामी सबै पहिला खेल्दै आएको, अनि सबै ओल्ड प्लेयर नै, ओल्ड भन्दा पनि पुरानो पहिला खेलिसकेको प्लेयरहरू. हजुर,
1: कडा युनिट को होला यसबाट, कसलाई सम्झिनु भएको छ? हुन त सबै नै राम्रो हुनुहुन्छ होइन?
3: टोटल 11 टिम छ दाइ, मेरो विचारमा 11 टिमले सबैजना प्रिपेयर भएर आउनुहुन्छ, अनि त्यही भएर चाहिँ सबैजना कडै हुनुहुन्छ जस्तो लाग्छ सबै टिमहरू नै. हजुर,
1: तपाईँ चाहिँ कतिबाट खेल्नु नेपालको?
3: म 2013 दाइ, अब अहिले चाहिँ खेल्दैन दाइ. म चाहिँ यसो
1: ट्रफी उचाल्यो बिचमा.
3: हजुर, 2018 चाहिँ उचालेको थियो दाइ.
1: ल त, भाइलाई राम्रो ट्रेनिङ गर्नु होला, दुईजना भाइसँग कुराकानी गर्नु पर्यो, एउटा एकजना नयाँ अलिक पुरानो छ भने दुईजना दिनु न है.
3: हजुर हुन्छ, थ्याङ्क यू दाइ.
1: टु आरजेका टिमहरू यहाँ ब्रुनाईमा आएर यहाँ आरजेको फुटबल ग्राउन्डमा उहाँले ट्रेनिङ गराइराख्नु भएको छ. यो हप्ता एकदमै गर्मी भएको कारणले गर्दा उहाँहरूले दिउँसो चाहिँ रेस्ट गरेर बिहान बेलुका चाहिँ उहाँले ट्रेनिङ गराउनु हुँदो रहेछ. र यसो भाइहरूको अथवा टु आरजेको चाहिँ यसपटक टिम कस्तो छ र उहाँहरूसँग कुराकानी गर्ने विचार गर्दैछु. ल भाइ, नमस्कार है.
4: नमस्कार दाइ. हजुर
1: भाइ, त अब एकदमै टु आरजेको राम्रो खेलाडी, नाम पनि भनिदिनु न.
4: मेरो नाम चाहिँ लेन्स कपरल रोशन थाम्सन.
1: ए राइट, कति हो नेपाल कप हुन्छ यसपटक यो?
4: मेरो चाहिँ यो फोर्थ नेपाल कप हो, अनि लस अफ एक्सपिरियन्स गेन गरिसकेको छ फ्रम नेपाल कप, अनि योपालि पनि विथ द फुल स्विङ जित्नेको लागि हाम्रो टिम चाहिएको छ.
1: लास्ट इयर सेमी फाइनलसम्म पुग्नु भएको रहेछ, यसपटकको अपेक्षा के छ?
4: योपालि पनि राम्रै छ टिम दाई, योपालि पनि हाम्रोबाट चाहिँ बेस्ट दिनेछौँ, अनि ट्राई टु विन. लास्ट इयरको जस्तो जस्ट सेमी फाइनलमै आउट होइन, योपालि चाहिँ मेबी फाइनल पुगेर चाहिँ त्यो टाइटल चाहिँ गेन गर्ने ट्राई गर्नेछौँ. अनि ओभरअल हाम्रो टिम हेर्दाखेरि पनि लास्ट इयर भन्दा नै अलिक राम्रो नै छ कम्पेयरिङ टु लास्ट इयर, अनि किनभने लास्ट इयर चाहिँ हाम्रो अल अफ प्लेयरहरू चाहिँ जिएलसीले अलिक पढाउँदै भएको थियो, योपालि चाहिँ जस्ट राम्रै छ टिम दाई.
1: ल त भाइ, राम्रो ट्रेनिङ गर्नु होला अनि विन गरेको देख्न पाऊँ है त.
4: हुन्छ दाई, थ्याङ्क यू सो मच.
1: अर्को एकजना टल भाइ हुनुहुन्छ, भाइको नाम चाहिँ?
5: मेरो नाम चाहिँ राइफलम्यान सुदेश राई.
1: तपाईँ कुन पोजिसनमा खेल्नुहुन्छ?
5: म चाहिँ उता लेफ्ट ब्याकबाट खेल्छु दाइ अहिले चाहिँ.
1: कति हो नेपाल कप हो यो?
5: यो चाहिँ मेरो फर्स्ट हो दाइ, म चाहिँ 25 हिँडेको, त्यही भएर टु आरजिआर रिप्रेजेन्ट गरेर चाहिँ एउटा टिममा पर्दा एकदमै प्राउड फिल गरेको छु, अनि योपालि चाहिँ 100% दिएर टिमलाई चाहिँ जिताउने प्रयास गर्नेछु.
1: म पनि एक दिन नेपाल कप खेल्छु भन्ने चाहना त थियो होला होइन?
5: हजुर दाइ, पहिलेदेखि टिभीमा हेर्दै आएको, अनि मोबाइल फेसबुक पेजतिर नै हेर्दै आएको, अनि एउटा टु आरजिआर रिप्रेजेन्ट गरेर खेल्ने एउटा ड्रिम पनि थियो जुन चाहिँ फुलफिल भइरहेको छ, अनि एकदमै ह्याप्पी र प्राउड छु दाइ.
1: टु आरजिआरको सबैभन्दा अग्लो खेलाडी तपाईँ नै हो कि हो?
5: हजुर दाइ, लगभग मनै जस्तो लाग्यो दाइ, अहिले नोटिस गरेको थिएँ अहिले.
1: फर्स्ट टाइम खेल्दै हुँदो रहेछ, हुन त प्रिभियस गेमहरू खेल्नु भएको होला अरू गेमतिर, यो ठुलो गेममा चाहिँ कस्तो लागेको छ तपाईँलाई?
5: हजुर दाइ, अहिले एकदमै एक्साइटेड छु, अलि टफ नै छ, अब फिजिकल वाइज पनि अलि टफ एन्ड रफ हुन्छ भन्ने सुन्दै आइरहेको छु गुरुजीहरूबाट, त्यही भएर त्यही अनुसार मेन्टल्ली प्रिपेयर गरिरहेको छु दाइ.
1: फिजिकल त प्रब्लम पर्दैन होला नि त, तपाईँ नयाँ एकदमै जस अग्लो पनि हुनुहुन्छ होइन?
5: हजुर दाइ, फिटनेसमा चाहिँ कुनै पनि उ छैन, तर अलि टेक्निकालिटी र अलि फिजिकलमा र एउटा एक्सपिरियन्समा चाहिँ अलि गाह्रो हुनसक्छ कि भन्ने एउटा हो, तर आल गिभ माई बेस्ट दाइ.
1: टिम सेलेक्सन हुँदा चाहिँ कसरी सेलेक्सन गरेको थियो कि अब पिकअप गर्नुभयो गुरुजीहरूले?
5: हजुर, मेरो चाहिँ पहिल्यै एउटा फ्रेन्डली गेम खेल्न गएको थिएँ, त्यसलाई चाहिँ ऋषि गुरुजी, हाम्रो अहिलेको ओआइसी गुरुजी, ऋषि गुरुजीले चाहिँ, कोच गुरुजीले चाहिँ मेरो गेमहरू देखेर चाहिँ मेरो यो केटा चाहिँ लेफ्ट ब्याकमा फिट रहेछ भन्ने उहाँले मलाई चाहिँ रिकमेन्ड गरेर अनि टिममा चाहिँ समावेश गर्नुभएको थियो दाइ.
1: अब अफकोर्स सबै टिमले द बेस्ट नै दिनुहुन्छ, कस्तो अपेक्षा छ यसपटक तपाईँको पहिलो सहभागिता?
5: ओभरअल टिममा खेल्ने हो, एज अ एउटा टिमको गोल चाहिँ फाइनल चाहिँ जसरी पुग्ने हाम्रो एउटा एम छ दाइ, त्यही भएर त्यस होप फर द बेस्ट नै गर्नेछ दाइ.
1: अनि कुन कम्पनी हो? कम्पनी टिमबाट पनि खेल्नु भयो होला नि फुटबल?
5: छैन दाइ, अबको च्याम्पियन कम्पनीमा चाहिँ खेल्ने प्लान छ दाइ, अनि ए कम्पनीमा अहिले म चाहिँ समावेश छु दाइ.
1: ल त भाइ, अल द बेस्ट, ट्रेनिङ राम्रो गर्नु होला है त.
5: थ्याङ्क यू सो मच दाइ.
1: टु आरजेको भाइहरू, उहाँले धमाधम यहाँ नेपाल कप 2026 लागि ट्रेनिङ गरिराख्नु भएको छ. सबै भाइहरू टु आरजेड लगायत सबै 11 युनिटका चाहिँ टिमहरूलाई गुड लक भन्दै यो आरजेडको फुटबल ग्राउन्डबाट बिदा मागे. हस्त, नमस्ते.
0: PFVS गोरखा रेडियो.

0: यो PFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, मिठो पन्चे बाजाको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। र यो बिचमा चाहिँ एउटा जानकारी पनि राखौँ, यो भिक्ट्री डे चाहिँ यसपटक जुन 6th चाहिँ हुँदैछ। अर्डसरको बिगेस्ट कम्युनिटी सेलिब्रेसन भन्नुभएको छ, 10 बजेदेखि 4 बजेसम्म। र यो चाहिँ हुने स्थान चाहिँ कहाँ रहेछ, प्रिन्सेस हलमा रहेछ है त। अनि त्यस्तै गरेर आर्म फोर्सेस नेसनल इभेन्ट, आर्म फोर्सेस डे चाहिँ यसपटक 27 र 28 जुनमा चाहिँ क्विन्स परेड, क्विन्स एभेन्यू अल्डरसटमा हुँदै रहेछ। र यस सम्बन्धी चाहिँ हाम्रो ओम प्रसाद थापा काउचरज्यू हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ, नमस्कार सलाम हजुर योगजी, यहाँको लोकप्रिय कार्यक्रम सुन्दैछु। हजुर यसमाथिको दुवै कार्यक्रममा हाम्रो ग्रेटर रसमोरो नेपाली कम्युनिटी र प्रथम नौमती बाजा गुल्मीको पनि संयुक्त आयोजनामा रसमोर स्थित नेपाली समुदायको विभिन्न झाँक्री प्रदर्शन साथ अन्य स्थानीय समुदायसँग सहकार्य गर्दछौँ हजुर धन्यवाद भनेर भन्नुभएको छ। एकदमै पुण्य काम हो र हाम्रो बिएबिएस गोर्खा रेडियोको पनि हामी सकेसम्म प्रस्तुति अथवा त्यहाँ इन्भल्भमेन्ट जनाउनेछौँ। नियर द टाइममा फेरि हजुरसँग 1-2 मिनट हामी कुराकानी गराउँला कुनै दिन है त। थ्याङ्क यू भेरी मच यो जानकारीको लागि। भन्दै अब आजको अन्तिम कार्यक्रम, यो च्यारिटीको इन्टरभ्यू अस्ति गोर्खा कपमा रेकर्ड गरेको थियौँ, हामी त्यतातर्फ लागौँ। नमस्ते, कार्यक्रम बिएबिएस सम्वादबाट। र आज चाहिँ यो कार्यक्रम क्विन्स एभेन्यूमा रेकर्ड गरेको छु। 2026 गोर्खा कप चाहिँ यहाँ सम्पन्न भइरहेको छ। हाम्रो किव जलालको भाइहरू यहाँ भेटेको छु, उहाँले च्यारिटीको लागि यहाँ खानाहरू बेच्दै हुनुहुँदो रहेछ। सेफ भाइ हुनुहुन्छ, कपरोल उमित भाइ, नमस्कार भाइ।
1: नमस्ते दाइ। हजुर,
0: भाइको पुरा नाम उमित?
1: मेरो उमित राई।
0: के छ आज गोर्खा कपमा च्यारिटीको लागि के बेच्दै हुनुहुन्छ?
1: हाम्रो चाहिँ यसपालि चाहिँ मेन्यूमा चाहिँ एकदम सिम्पल एन्ड इजी अनि बेस्ट एन्ड टेस्टी राखेको छौँ। हामीले खाजा सेट छ, खाजा सेटमा चाहिँ हाम्रो मोमो, रोटी, सेलरोटी अनि बाबिक्यू चिकन र पोक अनि अचार छ। अनि त्यो बाहेक पनि यदि हजुरहरू सेपरेट खानुहुन्छ भने चाहिँ हाम्रो त्यसको लागि भनेर चाहिँ चटपटे अनि सेलरोटी पनि इन्डिभिजुअली राखेको छौँ र हामीले चाहिँ मोमो पनि इन्डिभिजुअली राखेको छौँ। त्यति छ।
0: उठेको पैसा चाहिँ कहाँ जान्छ?
1: उठेको पैसा चाहिँ हाम्रो चाहिँ यो चाहिँ किवो जेला ट्रस्टमा जान्छ, एउटा चाहिँ, अर्को चाहिँ हाम्रो सेफकै ट्रस्ट फन्ड छ त्यसमा जान्छ। त्यति छ हजुर।
0: अर्ली डेज कतिको बिक्री हुँदैछ, कतिको आउँदै हुनुहुन्छ ग्राहकहरू?
1: आउँदै हुनुहुन्छ, अहिले भर्खरै हाम्रो सुरु भयो खानाको ओपन, बाबिक्यू पनि भर्खरै हाम्रो 1st-2nd batch सुरु भइसक्यो, त्यसले गर्दा बिक्री भइरहेछ, राम्रो भइरहेछ हजुर।
0: कतिजना हुनुहुन्छ तपाईँहरू यहाँ भरेसम्म बेच्नुहुन्छ होला कि अब तपाईँहरूको खाना सकेपछि फेरि उ गर्ने?
1: हाम्रो चाहिँ टोटल चाहिँ 12 टिम छ हामी, इन्क्लुडिङ फटिक पार्टी गरेर, सेफहरू र फटिक पार्टी गरेर। यो चाहिँ हाम्रो चाहिँ भरे बेलुका, अब लास्ट इयर पनि हामीले नेपाल कपमा गरेको थियौँ, त्यति बेला राति हाम्रो 10 थियो। अब योपालि हेरौँ कति बज्छ दाइ,
0: कतिसम्म उठ्दैछ त, कति टार्गेट छ आज?
1: टार्गेट यति नै भनेर चाहिँ छैन दाइ, च्यारिटीको लागि हो, अब हेर्दैछौँ कति उठ्छ।
0: ओके, धेरै धेरै धन्यवाद, अब पुण्य काम गरिराख्नु भएको रहेछ है, थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दाइ, थ्याङ्क यू।
0: अब भने यहाँ लमजुङ समाज आमा समूहको ट्रेन्डमा आएको छु र उहाँले थुप्रै भेराइटिज अब खाना बेच्दै हुनुहुँदो रहेछ, कस्तो भइरहेको छ अनि के को लागि बेच्दै हुनुहुन्छ? हाम्रो तारा गुरुङजी हुनुहुँदो आमा समूहको अध्यक्ष, नमस्कार हजुरलाई।
2: नमस्कार।
0: र तपाईँलाई गोर्खा कपमा यहाँ पुण्य काम गरिराख्नु भएको रहेछ, कस्तो बिक्री हुँदैछ तपाईँहरूको आज?
2: सर्वप्रथम त गोर्खा रेडियो योगराज राईलाई एकदम धन्यवाद दिन चाहन्छु। आज 24 गोर्खा कपमा हामी लमजुङ आमा समूहले पनि लमजुङ समाज युकेको घरको लागि च्यारिटी गर्दैछौँ। यो च्यारिटीमा हजुरहरू आएर यसरी हामीलाई इन्टरभ्यू दिन लिनु हुँदाखेरि हामीलाई एकदम गर्व लागेको छ र आजको यस स्टलमा चाहिँ हाम्रो लमजुङ आमा समूहले चाहिँ दुःख गरेर होममेड फुडहरू राख्नु भएको छ र हामीले एकदम सस्तोमा खानाहरू बेचिराखेका छौँ। रोटीको सेटलाई चाहिँ 5 pound।
0: रोटीको सेटमा चाहिँ के आउँछ?
2: रोटीको सेटमा चाहिँ एउटा रोटी, चना, आलुदम र मिक्स अचार आउँछ, त्यसलाई चाहिँ 5 pound गरेको छ।
0: यो चाहिँ के को लागि गर्नु भएको तपाईँहरूले यो च्यारिटी चाहिँ?
2: यो च्यारिटी लमजुङ समाज युकेले चाहिँ युकेमा एउटा घर किन्ने जमर्को राखिराख्नु भएको छ र यस घरलाई चाहिँ आमा समूहले पनि केही गर्नुपर्छ भन्ने एउटा धारणा लिएर चाहिँ घरको लागि सहयोगको लागि चाहिँ हामीले यो च्यारिटी गरिराखेका छौँ।
0: सधैँ नै गर्नुहुन्छ कि यसपटक मात्रै गर्नुभएको?
2: यो चाहिँ हाम्रो एकदमै पहिलो पटक हो। धेरै दिदीबहिनीहरूले चाहिँ हामीलाई चाहिँ एकदम सहयोग सपोर्ट गर्नुभएको छ। यो हाम्रो सबै दिदीबहिनीहरू लमजुङ आमा समूहका कार्य समिति र एडभाइजर अनि मेम्बरहरू हुनुहुन्छ।
0: अब आज त यहाँ खाना बेच्दै हुनुहुन्छ, अरू बेला पनि यस्तो खालको इभेन्ट पैसा उठाउनको लागि गर्नु भएको छ च्यारिटी होइन?
2: हामीले मात्र छुट्टै चाहिँ गरेको छैन, तर लमजुङ समाज हाम्रो मेन समाजसँग मिसिएर चाहिँ हामीले धेरै च्यारिटीहरू गरिराखेका छौँ।
0: अब खाना त बेच्दै हुनुहुन्छ, यो गोर्खा कप चाहिँ कस्तो लाग्छ? प्रत्येक वर्षै आउनुहुन्छ होला?
2: हजुर म हरेक वर्ष नै आउने गर्छु। म लमजुङ आमा समूहको अध्यक्ष तारा गुरुङ हो र म अरू संस्थामा पनि आबद्ध छु। म तमुदी आमा समूहमा पनि मेम्बर छु।
3: हुन्छ ल त तपाईँको राम्रो बिक्री होस्। कति जति टार्गेट छ यति चाहिँ उठाउनु पर्छ है साथी हो भनेर यसो कुराकानी गर्नु भएको छ होला नि।
2: हजुर अवश्य पनि त्यो त अब भइहाल्छ साथीभाइसँग। र हामीले 1100 मोर देन 1100 रोटी यहाँ ल्याएका छौँ र हाम्रो टार्गेट भनेको सबै गरेर मोर देन 7000
3: त्योभन्दा बढी उठाउनुहुन्छ। त्यो 1100 रोटी पोल्ने व्यक्ति चाहिँ को हुनुहुन्छ के कताबाट अर्डर गर्नुभएको?
2: यहाँ धेरै जसो दिदीबहिनीहरू रोटी पोलेरै आउनु भएको छ र यहाँ अहिले चाहिँ रोटी पोल्ने दिदीहरू चाहिँ अघि आएर जानुभएछ। अब केही दिनपछि फेरि हामीले चाहिँ टिम वर्क भएर हाफ चाहिँ काम गर्दैछौँ, हाफ चाहिँ बजार घुम्दै हुनुहुन्छ। पालो
3: हाफ नै यति भनेपछि थुप्रो हुनुहुँदो रहेछ होइन?
2: थुप्रो छ, थुप्रो छ।
3: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद, पुण्य काम गर्नुभएको रहेछ, स्यालुट छ तपाईँलाई।
2: थ्याङ्क यू सो मच गोर्खा रेडियोलाई, थ्याङ्क यू।
3: अब भने यहाँ तमुदी युके आमा समूहको टेन्टमा आएको छु र उहाँले पनि च्यारिटीको लागि यहाँ लुगाहरू खानाहरू चटपटेहरू बेचिराख्नु भएको रहेछ। हाम्रो सुषमा गुरुङ बहिनी भनौँ कि दिदी भनौँ, उहाँ चाहिँ सँग म कुराकानी गर्दैछु। नमस्कार हजुरलाई।
4: नमस्ते भाइ।
3: आमा समूहको के हुनुहुन्छ तपाईँ? कमिटीमै हुनुहुन्छ होला होइन?
4: आमा समूह कमिटीमा चाहिँ म आमा समूह चाहिँ एक्जिक्युटिभ मेम्बरमा छु, धेरै वर्ष भयो त्यही पदमै छु अहिले पनि।
3: अब प्रत्येक वर्षै तपाईँले गर्नुहुन्छ नेपाली मेला गोर्खा कपमा, आज चाहिँ यहाँ के छन् तपाईँको यहाँ?
4: आज चाहिँ सधैँ हामीले धेरै कुरा गऱ्यौँ, पहिला त निकै वर्ष भयो साडी बेच्न थालेको च्यारिटीको लागि पैसा उठाएर चाहिँ जस हामीले सेवामै लगाउँछौँ हामीले आमा समूहले निकै वर्ष भयो। तर पहिला हामी चियाहरू पनि बेच्छौँ तर यो वर्ष चाहिँ हामीले चाहिँ चटपटे पानी पुरिरहेछौँ अनि प्लस हाम्रो पपकर्न पनि छ साडीको सहितमा, साडी सँगसँगै धेरै कुरा छ।
3: कति मगमग बास्ना आइरहेको छ, कतिको किन्दै हुनुहुन्छ तपाईँको सामानहरू? साडी अनि चटपटे
4: गइरहेछ, साडी पनि गइरहेछ, साडी पनि निकै गइसक्यो, चटपटे पनि गइरहेछ।
3: यो मेनली साडी चाहिँ कसरी कलेक्ट गर्नुभयो तपाईँको आफ्नै हो कि?
4: साडीहरू चाहिँ यसो हामी दिदी बहिनीहरूले चाहिँ हाम्रो कस्तो हाम्रो बानी कस्तो छ भने दिदी बहिनीहरूले एकपटक अनि म्याक्सिमम् दुईपटक लाउनु, त्योभन्दा बढी उमा लाउनु हुन्न, त्यो चाहिँ वर्षौँ चाहिँ हाम्रो त्यतिकै सञ्चित भएर बसिरहेको हुन्छ साडीहरू। त्यही साडीहरू चाहिँ डोनेसनमा आउँछ अनि हाम्रो यो दिदी बहिनीहरूलाई कहिले काहीँ भनौँ गिफ्टहरू पनि आउँछ अनि आउँदाखेरि त्यो साडीहरू पनि कहिले काहीँ चाहिँ लगाएको हुँदैन, त्यस कारण चाहिँ कहिले काहीँ अब पुरानो साडी एक दुईपटक लगाएको साडी अथवा नयाँ साडीहरू दुइटै किसिमको चाहिँ उहाँहरूले चाहिँ ल्याएर हामीलाई डोनेट गर्नुहुन्छ। त्यो साडीलाई चाहिँ हामीले एकदमै सस्तो मूल्यमा च्यारिटीको लागि भनेर दिन्छौँ।
3: नयाँमा चाहिँ कति पर्छ तपाईँले राख्नु भएको साडी अनि आज चाहिँ कतिमा बेचिराख्नु भएको छ?
4: नयाँमा चाहिँ हेर्दा पहिला हामीले भर्खरै यो साडीको हामीले यो सेल गर्दाखेरि चाहिँ पहिला 15-20 पाउनु थियो तर अहिले चाहिँ हामीले 2-3 वर्ष भयो हामीले 5 पाउनु मात्रै दिन्छौँ। इभन नयाँ पनि ट्याक्स सहितको हामीले 5 पाउनु दिन्छौँ। बजारमा किन्दा त तपाईँलाई पर्छ कुनै 50-60-70 पाउन पनि पर्न सक्छ मिनिमम होइन, तर हामीले एकदमै सस्तो मूल्यमा दिन्छौँ यहाँनिर।
3: अब हाम्रो नेपालीहरूको बानी के हुन्छ भने सेकेन्ड ह्यान्ड भनेपछि जति राम्रो भए पनि सेकेन्ड ह्यान्ड रहेछ भनिन्छ, तर यहाँ साडी किन्न चाहिँ कति आउनु भएको छ?
4: आउनु भएको छ उहाँहरूलाई हामीले भन्ने तरिका हुन्छ, हामीले चाहिँ यो चाहिँ तपाईँहरूले चाहिँ 5 पाउन्ड दिनु भन्नु नै यो तपाईँकोबाट चाहिँ साडी किन्नुभन्दा पनि यो सेवा गर्नुभएको त्यो 5 पाउन्डले धेरैको चाहिँ भनौँ न धेरैलाई चाहिँ सहयोग पुग्छ भनेर भन्दाखेरि उहाँहरूले चाहिँ यो साडी ठिक छ नि मैले लाए पनि नलाए पनि भएर उहाँहरूले किनिदिनुहुन्छ।
3: यो जति पनि उठेको पैसा चाहिँ कहाँ जान्छ?
4: यो उठेको चाहिँ हेरी हेरी हुन्छ, कहिले चाहिँ हाम्रो नेपालमा नै कहाँ सेवा गर्ने हो कहाँ चाहिँ आवश्यक छ त्यो अनुसारले हुन्छ।
3: ओके ल त तपाईँलाई धेरै धेरै धन्यवाद। यो गोर्खा कप भर्खर सुरु हुँदैछ आजको, कस्तो लाग्छ माहौल चाहिँ?
4: एकदम राम्रो, मान्छे धेरै भिड देखिएको छ आज यो वर्ष, धेरै कुरा थप पनि गरिएको देख्छु मैले चाहिँ यहाँ फन फेयरहरू पनि छ, खानेकुराहरूको स्टल थुप्रै छ, सामानहरू किनेको स्वास्थ्य शिविरहरू पनि छ यहाँनिर गर्दाखेरि एकदमै मान्छेहरू आउँदैछ, वेदर एकदमै राम्रो देखिएको छ आज गर्दाखेरि सायद एकदमै राम्रो सक्सेस हुने देखिएको छ मैले चाहिँ।
3: हुन्छ एकदमै राम्रो काम गर्नुभएको रहेछ, तपाईँहरूलाई चाहिँ धेरै धेरै थ्याङ्क यू।
4: थ्याङ्क यू बिएसबिएस रेडियोलाई अनि हाम्रो योगराज भाइलाई धन्यवाद धेरै धेरै।
3: अब यहाँ आज यहाँ गोर्खा कपमा थुप्रै थुप्रै च्यारिटी स्टलहरू पनि छ। हाम्रो चाहिँ सुन्दरी बहिनी हुनुहुन्छ, उहाँ चाहिँ बिसिसी युके लन्डन शाखाको चाहिँ आमा समूहकी चाहिँ अध्यक्ष हुनुहुन्छ। अस्ति पनि मैले कुराकानी गरेको थिएँ, आज आउँछु है भनेको थिएँ उहाँको स्टलमा, आज आइपुगेको छु। नमस्कार बहिनी।
5: नमस्कार दाई, हजुर आइदिनु भयो धन्यवाद दाई।
3: निकै व्यस्त देखिन्छ, कस्तो भइरहेको छ तपाईँको च्यारिटी? यो कफी चिया थुप्रै छन् होइन?
5: हजुर एकदमै दाई, हाम्रो चाहिँ चिया कफी सेलरोटी आलुदम अनि विशेष गरेर आज हाम्रो काँक्रा र खरबुजा थियो, खरबुजा भर्खरै सिद्धियो, 17-18 खरबुजा सकियो है, आज चाहिँ वेदरले गर्दाखेरि एकदमै राम्रो भइरहेछ दाई। अहिले धेरैजना हाम्रो कस्टमरहरू पनि आएर जानुभयो, एकदम राम्रो भएछ अनि एकदमै धन्यवाद दाईलाई पनि हामीलाई यस्तो मौका दिनुभएकोमा, होइन धेरैजनाले सुने भन्नुभयो है अनि त्यही भएर आउनुभयो।
3: चिया कफी चाहिँ उताबाट बनाएर ल्याउने कुरा थियो, कतिको बिक्री हुँदैछ? अलिकति मौसम अलिकति आज चिया कफी खाने भन्दा पनि चिसो खाने भयो।
5: हजुर दाई, आज चाहिँ मौसमले हामीलाई अलिकति कोल्टे फेरिदियो, पहिले चाहिँ हामीले चिया पुर्याउनु सकिँदैन थियो, यसपालि चाहिँ हामीले कोल्ड ड्रिङ्क्स र यो जति पनि चिसो चिजहरूले चाहिँ पुर्याउन सकिरहेको छैन, गर्दाखेरि सबै कुरा राम्रो भइरहेको छ दाइ। चिया पनि जाँदैछ, मसला चिया छ हामीसँग होइन, स्पेसल गुम्बामा पकाएर लिएको, अनि कफी छ, अनि बिस्किट क्रोसनहरू छ, जाँदैछ, एकदमै राम्रो भइरहेको छ दाइ।
3: कति जति उठाइएला त आज?
5: अहिले त मैले भन्न सकिँदैन दाइ, तर जे होस् हामीले अब गुम्बाको लागि च्यारिटीको लागि भन्दाखेरि हाम्रो जति पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू चिन्जान भएको र थाहा पाउनु भएको, अनि जति पनि बिहे सुनेर आउनुहुने हाम्रो दाजुभाइ दिदीबहिनीहरू आउँदै हुनुहुन्छ। अब हेरौँ, हामीले त्यस्तो लक्ष्य त राखेको छैन, टार्गेट राखेको छैन होइन, तर अब भरे हुन्छ होला, जे होस् दाइ राम्रै हुन्छ होला। कति हुँदो रहेछ भनेर हजुरलाई पछि म बिहेबेसमा लाइभ आएर पनि भन्छु है दाइ हजुरलाई।
3: अब आज त इन्टायरली यही होला, घुम्ने मौका छैन होला होइन?
5: हजुर दाइ, बिहान चाहिँ एकछिन घुमे एक राउन्ड है, अहिले चाहिँ अब हामी यहीँ नै हाम्रो व्यस्त त छौँ, त्यसले गर्दा अहिले चाहिँ छैन दाइ।
3: ल त, पुण्य काम गर्नु भएको छ बहिनी, थ्याङ्क यू।
5: हजुर थ्याङ्क यू दाइ, हजुरहरू पनि यहाँ हाम्रो सेवामा आएर यहाँनिर चाहिँ चिसो पानीदेखि लिएर ड्रिङ्कहरू छ लिनु होला दाइ। हजुरलाई पनि धन्यवाद, आइदिनु भयो, दुःख गरिदिनु भयो है, हामीलाई सम्झिनु भयो, थ्याङ्क यू दाइ।

हजुर, च्यारिटी सम्बन्धीको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो गोर्खा कपमा रेकर्ड गरिएको र अब बिदा हुने बेला भइसकेको छ। प्रज्वल कार्कीले गाउनुभएको यो पप गीत रहेछ। यो गीत राख्दै भोलि फ्राइडेसम्मको लागि बिदा मागे। ह्याभ अ लभली इभिनिङ।

0: राष्ट्रसङ्घले दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गर्ने भएको छ। राष्ट्रसङ्घले शान्ति सैनिक दिवसका अवसरमा दुईजनालाई सम्मान गर्ने भएको हो। उनीहरूलाई एजेट 22 गते महासचिव एन्टोनियो गुटेरेसले पुष्पचक्र अर्पण गर्नुहुनेछ। राष्ट्रसङ्घीय सुरक्षा परिषदले सन् 1948 पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदैछ। कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका 68 सैनिक प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग हेमरसोल पदक प्रदान गरिनेछ। यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जोशीलाई मरणोपरान्त सम्मान गरिँदैछ। संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो। नेपालबाट 364 महिलासहित 4,300 भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन्। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षीय दल कङ्ग्रेसले जेएनजी विद्रोहबारे मानवाधिकार आयोगले बुझाएको प्रतिवेदनमा कारवाहीमा नाम तोपेकाहरूलाई राजनीतिक संरक्षण नगर्न सरकारको ध्यान आकर्षण गराएको छ।
1: आयोगले तत्कालीन प्रधानमन्त्री, गृह र सञ्चार मन्त्रीसँगै सुरक्षा निकायका उच्च पदस्थ र राजसभाका 17 सांसद लगायत दर्जनौमाथि कारवाही अघि बढाउन सिफारिस गरेको छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले आज 6 बजे वक्तव्य जारी गर्दै भदौ 23-24 को घटनामा संलग्न जुनसुकै ओहदा र जुनसुकै दलका सांसद भए पनि राजनैतिक संरक्षण बिना कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको हो। वक्तव्यमा आयोगको सिफारिसप्रति सरकारले जवाफदेहिता सहित आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने, विद्रोहमा राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनामा किटान गरेका सांसद, व्यक्ति र निकायमाथि कारवाही अघि बढाउनु पर्ने माग गरिएको छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको भए पनि पक्षपातपूर्ण व्यवहार नगर्न र कारवाहीका लागि सरकारी प्रभाव र राजनैतिक दबाव मुक्त बनाइनुपर्ने काङ्ग्रेसको भनाइ छ। अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका र घाइते नागरिकका परिवारलाई न्याय, राहत र पुनर्स्थापना गर्नुपर्ने, निजी क्षेत्रमा पुर्याइएको हानि नोक्सानीलाई राज्य अभिभावक बनेर क्षतिपूर्ति दिनुपर्ने र सुरक्षा निकायलाई आधुनिक, प्रभावकारी र मानवाधिकार मैत्री बनाउनका लागि पुनरावलोकन र सुधार गर्न भनी काङ्ग्रेसले माग गरेको छ। अघिल्लो सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपुरो र सीमित अनुसन्धानलाई मानवाधिकार आयोगको प्रतिवेदनले समेत अपर्याप्त देखाएको भन्दै काङ्ग्रेसले सिफारिस अनुसार कार्कीमाथि समेत सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ। भदौ 23 को आन्दोलनको प्रारम्भिक चरण शान्तिपूर्ण र सुशासनको मागसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको निष्कर्ष पनि काङ्ग्रेसले निकालेको छ।
0: मुस्लिमहरूको दोस्रो महान पर्व बकर ईद आपसमा खुसियाली साटासाटी गर्दै मनाइएको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकरिद पर्व आज मधेश सहित देशभर मनाउँदैछ। आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा सामूहिक रूपमा नमाज अदा गरेर एक आपसमा शुभकामना आदान प्रदान गरेर घरमा पकवान सहित विशेष गरी खसीको मासु खाने र खुवाउने चलन छ। पुरुषहरूले एक आपसमा खुसियाली साटासाट गरिरहँदा महिलाहरूलाई भने पर्वको तयारीले भ्याइ नभ्याइछ। नमाज अदा गरिसकेपछि अधिकांश समय भान्सामै व्यतीत गर्नु परेको सुनाउँदै जनकपुर धाम चार्की सहिदा खातुनले विभिन्न परिकारहरू तयार गरेको बताउनु भयो।
3: भनेर किचन ओन्ली अन किचनमा उनी सीमित भइरहन्छ। खसीको मासु हुन्छ अनि खिरहरू हुन्छ, सेवई हुन्छ, यही स्पेसल हुन्छ। सेवईको चाहिँ एउटा हामीले जर्दा भन्छ, त्यो बनाउँछ चावलको।
2: ईद उल फितर अर्थात् रमजान पर्वको 17 दिनमा यो पर्व मनाउने गरिएको छ। हिजरी सम्बत 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवा आबिद हुसेनले बताउनु भयो।
0: चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका 588 जनाको उद्धार गरिएको छ। आर्थिक सर्वेक्षणमा सरकारले 7,462 बालबालिकालाई आवश्यक राहत, संरक्षण, मनोविमर्श लगायत सेवा उपलब्ध गराएको उल्लेख गरेको छ। कानुनको विवादमा परेका 1,176 बालबालिका 10 बाल सुधार गृहमा छन्। चालु आर्थिक वर्षमा नुवाकोट केन्द्रीय कारागारमा 18 वर्ष माथिका बालकलाई व्यवस्थापन गर्नका लागि बाल सुधार गृह सञ्चालनमा आएको छ। यो अवधिमा देशभर व्यवहारिस अवस्थामा फेला परेका 409 बालबालिका, 298 बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन भएको छ। इरानले कुवेतमा ब्यालिस्टिक क्षेपास्त्र हानेर युद्धविरामको गम्भीर उल्लङ्घन गरेको आरोप अमेरिकाले लगाएको छ। अमेरिकाले गरेको आक्रमणको जवाबमा कुवेतका अमेरिकी निशानामा जवाब फर्काएको दावी इरानले गरेको छ। काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपाललाई पराजित गरेसँग इरानले

समस्त प्रिय श्रोतालाई नमस्कार छ। यो निशा गुरुङको कार्यक्रम नेपाल कलिङमा यहाँहरूलाई मिठा मिठा गीत संगीत सामग्रीहरू सुनाउन म आइसकेको छु। श्रोता, आज पनि मिठा मिठा गीत संगीत यहाँहरूले सुन्नुहुनेछ, सामग्रीहरू पनि हामी राख्नेछौ। आउनुहोस्, सुरुवातमा हामी मिठो गीतबाट कार्यक्रमको थालनी गरौं।

एस गोर्खा रेडियो। नमस्कार, आज मिति 2083 साल जेठ महिनाको 14 गते बिहिबार, तदनुसार मे 28 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ, म आरती लम्साल। समीक्षाको सुरुवात गरौँ गोर्खापत्र दैनिकबाट। गोर्खापत्र दैनिकले सगरमाथा विश्वकै अमूल्य सम्पदा शीर्षकमा खबर छापेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर सहित राष्ट्रपति रामचन्द्र पौडेल हिजो सगरमाथा आरोहीको सम्मानमा आयोजित राष्ट्रपतिसँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। समिटर्स समिटमा सोही तस्विर छापिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा काठमाडौँमा आयोजित राष्ट्रपतिसँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो। राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भयो। उहाँले भन्नुभयो, सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्रै नभएर सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ। सगरमाथा विश्वकै अमूल्य सम्पदा शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। त्यसै गरी अर्थतन्त्रको आकार 66 खर्ब पुग्ने भनेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको तस्विर सहित खबर छापिएको छ। सुजन गुरुङले खिच्नु भएको फोटो हो यो। बुदागत रूपमा आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान प्रस्तुत गरेको कुरा, चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय अमेरिकी डलर 1513

0: पुग्ने अनुमान र चालु आर्थिक वर्षमा नेपालले प्राप्त गर्ने विप्रेषण आप्रवाह 37% बढेर फागुनसम्म 14.50 अर्ब रुपियाँ पुगेको कुरालाई बुदागत रूपमा उल्लेख गरिएको छ र आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक हुने विषयलाई पनि समाचारका रूपमा समेटिएको छ। अर्को खबर छ सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता भनेर मिनराज भण्डारीको बाइलाइनमा खबर छापिएको छ र सगरमाथा आरोहणका क्रममा उकालोमा जुन ट्राफिक लागेको थियो, जुन जाम भएको तस्विर भाइरल भएको थियो, त्यही तस्विर आज पनि प्रयोग गरिएको छ गोर्खापत्र दैनिकको खबरहरूमा। र अब नयाँ पत्रिका दैनिकले जेएनजी आन्दोलनको दमनबारे मानवाधिकार आयोगको प्रतिवेदन, ओली लेखक र गुरुङमाथि फौजदारी कसुरमा कारवाही सिफारिस भनेर खबर छापेको छ नवराज मैनालीको बाइलाइनमा। नेपाल प्रहरी र सशस्त्रका तत्कालीन आइजिपी सहित 10 सुरक्षाकर्मीमाथि कारवाही सिफारिस, सेनाको हकमा भने आयोग नरम, पूर्व प्रधानमन्त्री कार्की, पूर्व गृहमन्त्री अर्याल लगायतमाथि थप छानबिनको सिफारिस, पूर्व योजना अनुसार नै आन्दोलन विध्वंसात्मक बनाएको निष्कर्ष भनेर खबर छापिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौको जिएनजी विद्रोहका बेला भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओली र उनका दुई मन्त्रीलाई दोषी ठहर गर्दै फौजदारी मुद्दामा कारवाही सिफारिस गरेको छ। आन्दोलनको झण्डै 9 महिनापछि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवता तथा मानवाधिकार सम्बन्धी कसुरमा कारवाही सिफारिस गरेको हो। आयोगले भनेको छ तत्कालीन प्रधानमन्त्री केपी ओलीको हकमा कानुन बमोजिम गर्नुपर्ने दायित्व पूरा नगरेर नागरिकको मानवाधिकारको हनन गरेको, सेनाको सहयोग लिने लगायतमा पनि दायित्व पूरा नगरी उदासीन बसेको, त्यसै गरी तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा आन्दोलनमा भएको बल प्रयोगको प्रमुख दायित्व भएको, नागरिक बाँच्न पाउने हकबाट वञ्चित भएकाले मानवाधिकार हनन मुख्य दोषीको भागीदार, त्यसै गरी तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरुङको हकमा संविधानले दिएको मौलिक हकमा प्रतिबन्ध लगाउने गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080 जारी गर्ने कार्यमा संलग्न मानवाधिकार उल्लङ्घनकर्ता भनेर लेखिएको छ नयाँ पत्रिका दैनिकमा। नयाँ पत्रिका दैनिकले कार्टुन पनि छापेको छ, श्रम संस्कृति र श्रम विकृति भनेर ढुङ्गा बोकेर देश बनाउने, श्रम गर्ने, श्रम संस्कृति भनेर तस्विर बनाइएको छ भने अर्को छ ढुङ्गा खोपेर सालिक बनाउनु, फोटो राख्नु, श्रम विकृति भनेर यो कार्टुन पनि आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अर्को खबर छ डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा टेकराज थामीको बाइलाइनमा यो खबर छापेको छ आजको नयाँ पत्रिका दैनिकले। प्रत्येक दिन ठिक अपरान्न 3 बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु, कैलालीको घोडाघोडी नगरपालिका 4 जनकपुरकी दिपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उनको धरना कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, सहरमा डेरा खोज्दा खेप्नुपर्ने जातीय विभेद विरुद्ध हो र यस्तो विभेदको भुक्तभोगी उनी आफै पनि हुन्। दिपाका अनुसार 7 वर्षे काठमाडौँ बसाईमा 8 ठाउँमा डेरा सरिन्, केही महिना बसेपछि नयाँ डेरा खोज्नुपर्ने बाध्यता उनीमाथि आइलाग्थ्यो। कारण थियो नामसँगै आउने जात, जात थाहा नपाउँदासम्म घरबेटीले छोरीकै व्यवहार गर्छन्, जब जात खुल्छ एकाएक बैरी ठान्छन् अनि सुरु गर्छन् डेराबाट निकाल्ने षड्यन्त्र। उनले बासका लागि गरेको सङ्घर्ष सुनाइन्, काठमाडौँ भित्रिएको 7 वर्षमा जातकै कारण 8 पटक कोठा सरिसके। डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकको यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ टेकराज थामीको बाइलाइनमा। अब कान्तिपुर दैनिकले पनि मानवाधिकार आयोगको निष्कर्षको विषयलाई अग्रपृष्ठमा प्रमुख खबरका रूपमा छापेको छ। दुर्गा दुलाल र राजेश मिश्रको बाइलाइनमा 23 भदौमा मानवाधिकार उल्लङ्घन, 24 सङ्गठित आपराधिक कार्य भनेर हेडलाइन बनाइएको छ। 17 सांसदसहित 52 जनाको नाम किटानी गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस, सरकारले 3 महिनाभित्र आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था। यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। ठुलो बजेट, खर्च थोरै र खुम्चिदो राजस्वको मारमा अर्थतन्त्र भनेर यज्ञ बन्जाडेको बाइलाइनमा पनि आर्थिक खबर छापेको छ। न्यून आर्थिक वृद्धिसँगै राजस्व परिचालन कमजोर बन्दा सरकारले ऋणको समावेश तिर्न र सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व पूरा गर्न पनि थप ऋण लिनुपर्ने बाध्यता भनेर यो खबर छापिएको छ। सामाजिक दायित्व, सामाजिक सुरक्षाको कुरा गर्दै गर्दा सरकारले लागू गरेको बिमामा पनि समस्या देखिन थालेको छ। प्राइभेट अस्पतालहरूले बिमा रोक्ने भएका छन्। इमर्जेन्सी बाहेक पर्सि शनिबारदेखि प्राइभेट अस्पतालहरूमा बिमा पनि नहुने भएको छ। अब नेपाल समाचार पत्र दैनिक नेपाल समाचार पत्र दैनिकले पनि मानवाधिकार आयोगको झिन्जी आन्दोलनको प्रतिवेदनलाई अग्रपृष्ठमा करिब करिब फुल पेज भन्न मिल्छ अग्रपृष्ठमा खबर छापेको छ। पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिस, जिन्जी छानबिन आयोगका संयोजक गौरीबहादुर पनि तानिए, 24 भदौको घटना पूर्व योजना अनुसार गरिएको आपराधिक कार्य, सेनापतिलाई गराइयो सचेत भनेर बुदागत रूपमा पनि लेखिएको छ। रवि लामी छानेको जेल बाहिरिने घटनामाथि पनि अनुसन्धान, ओली लेखक र पृथ्वी सुब्बा गुरुङ विरुद्ध नयाँ कानून बनाएर कारवाही सिफारिस भनेर विस्तृतमा यो खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ। ईश्वरराज ढकालको बाइलाइनमा अर्को खबर छापेको छ, 195 दिन विद्यालय खोल्न निर्देशन शीर्षकमा। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालू शैक्षिक सत्रमा 195 दिन विद्यालय खोल्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत केन्द्रले शनिबार र आइतबार 2 दिन विद्यालय बन्द भएपछि नियमित रूपमा 184 दिन र 11 दिन बर्खे विदा जोडेर 195 दिन पठन पाठन चालू गर्न निर्देशन दिएको हो। केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय गरी सबै शिक्षण संस्थालाई 195 दिन पठन पाठन गर्ने व्यवस्था गरेको हो। केन्द्रका उपमहानिर्देशक महेन्द्र प्रसाद पराजुलीले चालू शैक्षिक सत्रदेखि 1024 पाठ्य घण्टा कायम गरेको जानकारी दिनुभयो। उहाँले 195 दिन पठन पाठनका अलावा 79 घण्टा लचकता दिने व्यवस्था मिलाएको छ, जसअनुसार उक्त दिन परियोजना लगायत अन्य क्रियाकलाप गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार सबै सामुदायिक र संस्थागत विद्यालयले 2 दिन सार्वजनिक विदा पूर्ण रूपमा कार्यान्वयन गरेका छन्। केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका कार्यदलले सिफारिस गरेको आधारमा केन्द्रले पाठ्य घण्टा कार्यदिन तय गरेको हो। ईश्वरराज ढकालको बाइलाइनमा यो खबर आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ। अब अन्त्यमा नागरिक दैनिक, नागरिक दैनिकले पनि मानवाधिकार आयोगको 8 शीर्षकमा खबर छापेको छ, ओली लेखक र गुरुङ दोषी किटानी भनेर, विद्यार्थीलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण, सुदन गुरुङले नेतृत्व गरेपछि झडप र हिंसा, नखु जेल ब्रेक प्रकरणमा रवि र जेलरको मेलेमतो, सुशीला कार्की र गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान सिफारिस, आन्दोलन प्रभावितलाई राहत दिन र पुनर्स्थापना गर्न निर्देशन, नेपाल प्रहरी र सशस्त्रका आइजिपीलाई कारवाही सिफारिस, सेना मुख दर्शक भनेर बुँदागत रूपमा पनि लेखिएको छ। आर्थिक खबर पनि छ, कमजोर आर्थिक धरातलमा सुधारको संकेत शीर्षकमा, आर्थिक वृद्धि दरको कुरा र अर्थतन्त्रको आकारको कुरा, दिलीप पौडेलको बाइलाइनमा यो खबर छापिएको छ। र अर्को खबर छ, निजामती सेवामा महिला 30% शीर्षकमा भुवन शर्माको बाइलाइनमा, हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ्दै आएको छ, पछिल्ला 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12%बाट बढेर 30%मा पुगेको छ। 65 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको हो। राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो, 1 वर्षको अवधिमा बढेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरुषभन्दा महिला कर्मचारीको संख्या बढी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3% पुरुष छन्। निजामती सेवामा महिला 30% शीर्षकमा भुवन शर्माको बाइलाइनमा यो खबर छापिएको छ। र इस्लाम समुदायमा बकरिद रौनक शीर्षकमा अर्जुन ओलीको बाइलाइनमा खबर छापिएको छ। नेपालगञ्ज डेडलाइनको खबर, आज ईद मनाइँदैछ, ईदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ। प्रिय श्रोता, तपाईँ सबैलाई ईदको शुभकामना दिँदै आजलाई दैनिक समीक्षा यति नै, आरती लम्साल बिदा हुन्छु, नमस्कार।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: बागलुङको बडीगार्डमा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादन परीक्षण सफल भएको छ। बागलुङको बडीगार्ड गाउँपालिका दुईको ग्रिङदी खोला लघु जलविद्युत सहकारी संस्थाले उत्पादन गरेको लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएको हो। विभिन्न साझेदार संस्थाको सहयोगमा एसियामै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादन नमुना सफल परीक्षण गरेको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो।
1: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगार्ड गाउँपालिका, यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी, त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको रिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
0: एसएओ लिमिटेड युकेका निर्देशक डाक्टर ड्रिक क्लुङम्यानले विश्वमा हाइड्रोजन उत्पादन 19 शताब्दीदेखि भए पनि खाना पकाउनका लागि हरित हाइड्रोजन उत्पादन भएको पहिलो पटक भएको बताउनु भयो।
2: It's not a new technology. It's used in industry since more than 100 years. It was used as town gas at the beginning of the 1900s. But what we have achieved here today is something no one ever has done before. We are cooking with clean, pure green hydrogen produced here at this site, in this power station, with electricity, renewable electricity from the power station, using electrolyzers for producing our cooking gas. This is something no one has done before on this planet.
0: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन गरिएको हो।
3: खासमा चाहिँ हाम्रो हाइड्रोजन जेनेरेट हुने भनेको चाहिँ माइक्रो हाइड्रोको बिजुली क्या प्यानलमा आउँछ, त्यो प्यानलबाट हामीले यसमा यसमा यसमा सप्लाई यसरी दिएका छौँ। त्यस्तै गरी हामीलाई चाहिँ पानी पनि चाहिन्छ। पानी भनेको चाहिँ हामीले नर्मल धाराको पानी ल्याएको छौँ, त्यो धाराको पानीलाई चाहिँ एउटा डिएम ट्याङ्क भन्छ, डिमिनरलाइज वाटर भन्छ चाहिँ, होइन आरओ सिस्टम जस्तै हुँदैछ। यसले चाहिँ पानीलाई डिआइनाइज गरिसकेपछि हामी बफर ट्याङ्कमा राख्छौँ। यो बफर ट्याङ्कलाई चाहिँ हामीले यो इलेक्ट्रोलाइजरको वाटर ट्याङ्क हो, यो चाहिँ मेन हाइड्रोजन उत्पादन गर्ने यो दुइटा इलेक्ट्रोलाइजर, यसको वाटर ट्याङ्क यो भएको भएर पहिला यसले चाहिँ यो इलेक्ट्रोलाइजरलाई चाहिने पानीको क्वालिटी ठिक छ कि छैन भनेर चेक गर्छ। क्वालिटी ठिक छ भने चाहिँ यसले एक्सेप्ट गर्छ, हामीले यहाँबाट पानी छिराउनु मिल्छ, होइन जस्तो अलिकति प्युरिटी राम्रो भएन, अलिकति धुलाका कणहरू धेरै छन् भने यसले पानी नै रिजेक्ट गरिदिन्छ। सबै मसिनहरूलाई चाहिँ अहिले एपको थ्रुबाट चाहिँ कन्ट्रोल गर्न सक्छौँ।
0: खाना पकाउने प्रयोजनका लागि पहिलोपटक काम भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धर बताउनुहुन्छ।
4: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा मैले टेस्ट गरेकै हो 1 वर्ष अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन ल्याएको, त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
0: खेर गइरहेको विद्युतबाट हाइड्रोजन ऊर्जा निर्माण गरी एलपिजीको सत्ता प्रयोग गर्न सकिने उहाँको भनाइ छ।
4: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सट्टा दाउराको सट्टा यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
0: नेपाल इनर्जी फाउन्डेसनका उपाध्यक्ष सुर सिंह भाटले नेपालले वैकल्पिक ऊर्जामा लगानी गर्नुपर्ने बेला आएको बताउनु भयो।
5: ऊर्जा जुन भारतबाट आयात भइरहेका छ, त्यो आयातित ऊर्जामा चाहिँ हामीले पटक पटक अवरोध र मूल्य वृद्धिको सामना गरिरहेका छौँ। त्यो अवरोध र मूल्य वृद्धिको कारणले भोलिको दिनमा जुन तरिकाले अन्तर्राष्ट्रिय परिवेशहरू बन्दैछन् र ऊर्जाका स्रोतहरूमाथि चाहिँ तपाईँको चाहिँ एकाधिकार गर्ने प्रयासहरू भइरहेका छन्। खनिज इन्धनमा आधारित चाहिँ ऊर्जा हो, त्यो ऊर्जामा हाम्रो पहुँच गुम्यो भने चाहिँ हामी त्यसपछि चाहिँ एकदम ऊर्जाको हिसाबले धेरै सङ्कटमा पर्नेछौँ। त्यो कारण आजको आवश्यकता के हो त भन्दाखेरि हामी चाहिँ विदेशबाट आयातित ऊर्जालाई चाहिँ स्वदेशमै स्वदेशी स्रोतबाट आयातित ऊर्जाबाट कसरी प्रतिस्थापन गर्ने, यातायातमा जुन चाहिँ ऊर्जा आयात भएर डिजल पेट्रोल खर्च भइरहेको छ त्यसलाई कसरी प्रतिस्थापन गर्ने, घरैसी ऊर्जामा एलपिजी आइरहेको छ त्यसलाई कसरी प्रतिस्थापन गर्ने, देशको ऊर्जा सुरक्षाको लागि चाहिँ दूरदृष्टिको हिसाबले सोच्नुपर्ने अवस्था आइसकेका छ।
0: ऊर्जा र वातावरणका लागि महिला सञ्जालका अध्यक्ष कला तिमिल सिन्हाले अब नेपाल सरकारले लगानी गरेर यसको विस्तार गर्नुपर्ने बताउनु भयो।
6: दुई वर्ष अगाडि चाहिँ हामीले हाइड्रोजन ग्यास या उत्पादन भएको ग्यास होइन बाहिरबाट लिएर आएर उयोबाट खाना पकाउन सम्भव छ कि छैन त र समुदायले कस्तो खालको यसबाट खाना पकाउँदा कसरी लिनुहुन्छ कस्तो ठान्नुहुन्छ कस्तो मान्नुहुन्छ भन्ने हिसाब दुई वर्ष अगाडि सानो परीक्षण पनि गरेर हेऱ्यौँ। तिनवटा समुदायमा छुट्टा छुट्टै हामीले करिब 20-25 जनालाई खाना पकाएर खुवाएर पनि देखायौँ। त्यसमा धेरैजना दिदीबहिनीहरू पनि संलग्न हुनुभयो, आफैले छुनुभयो, पकाउनुभयो, हेर्नुभयो, होइन सबैजना आफै सहभागी हुनुभयो। त्यसपछि उहाँहरूसँग हामीले प्रतिक्रिया पनि लियौँ, कस्तो लाग्यो तपाईँहरूलाई, यो सकिन्छ कि सकिँदैन, यो टेक्नोलोजी कस्तो लाग्यो भन्दा एकदमै महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ। जस्तो कस्टको कुरा छ उहाँहरूले उठाउनु भएको छ, हामीले अहिले चलाइरहेको एलपिजी ग्यासभन्दा चाहिँ सस्तो भयो भने एकदम राम्रो हुन्थ्यो, चुलोहरू पनि अलिकति सजिलो खालको हामीलाई अपरेट गर्न सजिलो होस् भन्ने खालको सुझावहरू पनि दिनुभयो। यो सिलिन्डर पनि अलिकति ठुलो छ, हामीले चलाउन सक्दैनौँ, सानो होस् भन्ने खालको सुझावहरू पनि दिनुभयो। टेक्नोलोजी प्रुफ भइसके पछाडि चाहिँ अबको दायित्व चाहिँ मलाई सरकारको हो जस्तो लाग्छ, किनभने यो प्रुभन टेक्नोलोजीलाई अब विस्तार गर्ने र समुदायको पहुँचमा ल्याउने कुरा भनेको चाहिँ सरकारको दायित्वभित्र पर्न सक्छ र अब स्थानीय सरकार छ, प्रदेश सरकार छ, सङ्घीय सरकार छ, यी सरकारहरूले पनि पहल गर्ला भन्ने हामीलाई विश्वास छ र हामी पनि जति सकेको गर्छौँ।
0: हाइड्रोजन उत्पादन भएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। स्थानीय विष्णु अर्यालले हाइड्रोजन ग्यासबाट छिटो खाना पाक्ने गरेको अनुभव सुनाउनु भयो।
7: हामीले हाम्रै निवासमा गाउँमै गएर उहाँहरू विदेशबाट आउनुभएको थियो, कानदेखि आउनुभएको थियो दिल्ली सरहरू, अनि हाम्रै घरमा गएर ग्यासबाट उत्पादन गरेर त्यहाँका गाउँका दिदीबहिनी सबै जम्मा भएर सबैले खाएको। भिन्नता त हामीले मानेनौँ, मिठो थियो, स्वादिलो थियो खाना, असजिलो त खासै केही नै लागेन, छिटो पनि पाक्यो, छिटो पनि अझ अर्को ग्यासभन्दा यो ग्यास हाइड्रोजन ग्यासबाट अझै छिटो पाक्ने लाग्यो, तर उसलाई बाल्न नि सजिलै लाग्यो हामीलाई।
8: अर्को एलपिजी ग्यास भन्दा नि छिटो पाक्दो रहेछ,
7: छिटो पाक्दो रहेछ हजुर।
0: बडीगार्ड एकका बमबहादुर थापाले हाइड्रोजन ग्यासको सिलिन्डर ठुलो भएको बताउनु भयो।
9: ग्यासको सिलिन्डर छ नि, सिलिन्डर अलिक ठुलो भएछ, गाउँमा अलिकति ध्वानी गर्न अलिक समस्या, हाम्रो घरहरू अलिक सानसाना भएकाले उहाँलाई पनि यो ग्यासको सिलिन्डरलाई चाहिँ सुझाव दिएको हो। सुझाव अनुसार त्यो सिलिन्डर नआए जस्तो छ, भविष्यमा पछि पछि आला।
0: आफूहरूले कल्पनै नगरेको ठाउँमा ग्यास उत्पादन भएको गीता भुजेलको अनुभव छ।
10: कहिले सोच्नु भएको थियो तपाईँको नजिकै खोलाबाट बगेको पानीबाट यो ग्यास बन्छ र आगो बालेर खाना पकाउँछ भने? सुरुमा आउँदाखेरि पत्यार लाथ्यो कि लाथेन?
11: लाथेन क, यो हुन्छ भन्ने कुरो थिएन क। हामी जब मेटमेटिङमा गयौँ हामी पोखरा तालिममा, त्यसपछि यहाँ यस्तो हाइड्रोबायोजन निकालेर ग्यास उत्पादन गर्ने भन्ने कुरा सल्लाह लिएर गरेको। हामीलाई असजिलो भनेको ग्यास सिलिन्डर अलि अप्ठ्यारो भयो, अनि गाउँ गाउँमा जानलाई पनि र यहीँ पनि यही बजारमादेखि हिँड ल्याउनलाई नै असजिलो छ। त्यो चाहिँ अलि सहज गराइदिनु पर्छ, अनि अरू एलसिसी ग्यासभन्दा अलिक कम सुख मूल्यमा पाइयो भने जनताहरूलाई राहत हुन्थ्यो, किनभने आफूले गरेको दुःख र मेहनत गरेको यो लगान छ सबै हाम्रो यो सदस्यहरूको।
0: नेपाल सरकारले प्रविधि र सिलिन्डर सर्वसुलभ बनाएको खण्डमा बडीगार्डमा रहेका 14 हाइड्रो पावरबाट हरित हाइड्रोजन उत्पादन गरेर स्थानीयलाई उपलब्ध गराउन सकिने बडीगार्ड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
12: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हामीलाई नीति विधि त चाहियो नि त। नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। हाम्रो त बडीगार्ड गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ, यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ र त्यही विधिमा टेकेर हामीले काम।
13: के छ गोपाल सर, अब यो चिया लामो समय चाहिँ बन्द भएर हिजोबाट चाहिँ सुचारू भएको भन्ने कुरा आयो, यो सुचारू भएको चाहिँ यो अब दीर्घकालीन हो कि तत्कालको लागि छेडिक मात्रै हो कि यो के हो भनिदिनु त?
14: यस्तो छ सर, यो चाहिँ चिबोर्ड अनि त एउटा कस्टम अनि फसाईको चाहिँ अस्तिको दिन बैठक बसेर अनि उनीहरूले एउटा निर्णय गरेर एउटा पत्र जारी गरेका छन्, त्यो चाहिँ नेपाल सरकारलाई दिएको छैन, नेपालबाट दिएको छैन, उनीहरूले आन्तरिक त्यहाँको बायर्सहरूलाई चाहिँ उपलब्ध गराएको अवस्था छ होइन। र त्यो पत्रमा स्पष्ट के चाहिँ भनेको छ भने जुन रिएक्सपोर्ट हुने टी छ, रिएक्सपोर्ट हुने टीको निमित्त चाहिँ यी मापदण्डहरू कायम हुने, तर जुन डोमेस्टिक मार्केटमा सेल्स हुने चिया छ त्यसलाई चाहिँ यी जुन फुडका रिलेटेड रिपोर्ट्सहरू चाहिँ तत्कालको निमित्त आवश्यक पर्ने र पहिलाकै सहज परिस्थितिमा जाने भनेर त्यो दुई नम्बर बुदामा लेखेका छन्। त्यसै गरी तेस्रो नम्बर चौथो नम्बर बुदामा के छ भने यदि रेन्डमली आवश्यक परेको खण्डले चाहिँ जुनसुकै चाहिँ कन्साइनमेन्ट पनि चेक गर्न सक्नेछ। रिपोर्ट चाहिँ पहिला जुन 15 दिन थियो 22 दिन थियो त्यसलाई चाहिँ 5 दिनभित्रमा चाहिँ रिपोर्ट अनलाइनमा उपलब्ध गराइनेछ भनेर लेखेको छ।
13: अब यो सिजनको बेलामा जुन समस्या झेलिरहनु भएको थियो तपाईँहरू चिया व्यवसायीले, अब तत्कालको लागि चाहिँ त्यो झमेला हट्यो भन्दै गर्दा कतिसम्मको चाहिँ चिया निकासीको लागि सहज वातावरण बनेको
14: हो? यो तत्कालको लागि मात्रै सर, कस्तो छ भने हामीलाई सहज पनि बनेको छैन सर। अहिले जुन इज कन्सेन्टमेन्ट हुँदैन, प्रत्येक गाडीको 14,000 रुपियाँ लिने उनीहरूले त्यो हटाएको छैन।
13: हजुर हजुर,
14: हेर्नुहोस् है, कतिले चिया त्यसरी हामीले बुझेकै छैनौँ, कति इन्डस्ट्रिज हाम्रो उद्योगी साथी व्यक्तिगत रूपमा जानु पनि जानु हजुर, टिबोर्डको जुन पोर्टलमा अनलाइनमा उनीहरूले जुन कुरा छ त्यो अहिलेसम्म हटाएको छैन।
13: ए हजुर,
14: नहटाइन्जेल शुल्क पर्छ होइन। अब हामीले के भनेको भने हिजो अस्ति भारतले नाकाबन्दी लगाएर हाम्रो चिया रोकेको त होइन नि त।
13: हजुर,
14: जम्मै उनीहरूले के भन्यो भने मापदण्ड पुरा गर्नुहोस् र चिया हामी किन्छौँ भनेर चाहिँ उताको बायर्सहरूलाई चाहिँ नेपालको चिया नकि पात्राउनु उनीहरूले सिर्जना गरेको हो होइन भनौँ न। अब अहिले पनि कुरा त के हो भने अहिले तत्काल सर र हेर्दाखेरि खोले जस्तो देखिन्छ, तर पैसा त त्यही खर्च गर्नु पऱ्यो। हेर्नुहोस्, एउटा गाडीको 14,000 रुपियाँ तिर्नै पर्यो, अनि आवश्यक परेको खण्डमा उनीहरूले रेन्डमली फेरि चेक पनि गर्ने भए।
13: अब अस्तिको चाहिँ जुन नयाँ नियम लागू गरेको थियो त्यो लागू गर्दै गर्दा चाहिँ प्रत्येक गाडीको चाहिँ चेक गर्नुपर्ने भन्ने थियो, अहिले त्यो प्रत्येक गाडी भन्ने चाहिँ हटेको हो?
14: प्रत्येक गाडी भन्ने हटेको छ होइन सर, तर तपाईँलाई म त्यो पत्र पठाइदिन्छु। आवश्यक भएको बेलामा भनेको उनीहरूले जुनसुकै बेलामा पनि जुनसुकै गाडी पनि चेक गर्न सक्ने उनीहरूलाई प्रावधान छ
13: भनेको शर्त सहित चाहिँ रह्यो।
14: हजुर हजुर हजुर, छ त्यो त्यो चिठी प्रेम सर म तपाईँलाई पठाइदिन्छु नि।
13: जस्तो दीर्घकालीन समाधान चाहिँ के हुन सक्छ गोपाल सर? अब तपाईँ लामो समयदेखि चिया क्षेत्र सम्बन्धित हुनुहुन्छ, यो चियाको पहिलो टिपाई सुरु हुन्छ अनि प्रत्येक वर्ष चाहिँ भारतले यो एक खालको नाकाबन्दी जस्तै गर्छ तयारी चियामा, हरियोपत्ती चाहिँ नेपालको लगेर दार्जिलिङ ब्रान्डमा चाहिँ विश्वभर बेचिराखेको छ, यसको दीर्घकालीन समाधान के हुन सक्छ?
14: अब एक नम्बरमा प्रेम सर हेर्नुहोस्, हामीले यो सङ्घर्ष गरेको थुप्रो वर्ष भइसक्यो। प्रत्येक तपाईँले भने जस्तो जब फर्स्ट क्लास सुरु हुन्छ तब हरेक चाहिँ भारतले बाहनाबाजी गरेर हाम्रो चियालाई रोक्ने एउटा नियत उनीहरूको सुरुदेखि नै भइरहेको छ। यसको विकल्प के चाहिँ हो सर? हामीलाई पनि खड्केको के भने मुख्य भनेको हामी टोटली इन्डियामा डिपेन्ड भयौँ, हाम्रो मार्केट चाहिँ भारतमा अर्को विकल्प हुन सकेन, र हाम्रो सरकारको तर्फबाट पनि अन्य विकल्पका बाटाहरू चाहिँ खोजिएनन्, र त्यही भारलाई नै बजारको रूपमा चाहिँ हामीले लिनु एउटा ठुलो गम्भीर एउटा चाहिँ भूल भइरहेको छ। र जबसम्म हामीले चाहिँ अन्य कन्ट्रिजहरूमा चाहिँ हाम्रो नेपाली चियालाई चाहिँ जसरी भारत जस्तै सजिलो तरिकाले चाहिँ पुर्याउन सक्दैन, सम्भावना बोकेका अन्य थुप्रै देशहरू छन्, त्यो बेलासम्म हामीलाई भारतले दुःख दिइरहन्छ। अब यसलाई मुख्य भनेपछि अब यहाँबाट हामी मुक्त हुने, हाम्रो चाहिँ यो सधैँभरिको निमित्त हामी चाहिँ स्वतन्त्र हुने भनेको चाहिँ मुख्य भनेको बजार हो। त्यो बजार अन्य देशहरूसँग पनि हामीले चाहिँ गभर्मेन्टको लेभलबाट यदि एक्सचेन्ज पुर्याउने हो भने पक्कै पनि हामीले यो समस्या चाहिँ झेल्नु पर्दैन जस्तो लाग्छ मलाई प्रेम सर। अब चाहिँ
13: अब भारतले भने जस्तै हाम्रो चिया चाहिँ कम गुणस्तरको विषादी भएको खासमा यही हो समस्या चाहिँ?
14: त्यो होइन, कुरा चाहिँ के हो भने दार्जिलिङ टी धेरै पुरानो भइसक्यो, उसको जुन एउटा चियामा हुनुपर्ने जुन ती इलिमेन्ट्सहरू छन् ती गुणहरू जुन क्वालिटी छ त्यो चाहिँ उनीहरूको चाहिँ ह्रास हुँदै गइसकेको छ, र उनीहरूको विश्वमा चाहिँ दार्जिलिङ टीको डिमान्ड अब कम हुँदै गएको छ। त्यसलाई चाहिँ कसले मिट गराउँछ भने नेपाली चियाले, किन नेपाली चिया हाम्रो भर्जिन सोयल छ, हाम्रो यङ बुसहरू छ, हाम्रो चिया दार्जिलिङ टी भन्दाखेरि चाहिँ फार बेटर क्वालिटीमा र अन्य जुन चियामा हुनुपर्ने जस्तै एरोमा भयो अन्य कुराहरूमा चाहिँ फार बेटर राम्रो भएको कारणले गर्दाखेरि उनीहरूको अब मार्केट डाउन भयो, हाम्रो चियालाई चाहिँ नेपाली चियाले चाहिँ रिप्लेस भयो भन्ने एउटा त्यो डरले दार्जिलिङ टी त्यो प्लान्टर्सहरूको एसोसिएसनको एउटा चाहिँ त्यो फोर्सपूर्ण कारणले गर्दाखेरि इन्डियन टी बोर्डले प्यारामिटरहरू चाहिँ लागू गर्न खोजेको। एक्ज्याक्टली त्यसो होइन, दार्जिलिङ टी भन्दाखेरि हाम्रो चिया चाहिँ क्वालिटीमा नि त्यत्तिकै राम्रो छ, तर अन्य कुरामा पनि के छ पोजिटिभ रूपमा दार्जिलिङ टी भन्दाखेरि कि राम्रो छ। त्यो भएको कारणले गर्दाखेरि उनीहरूको भएको कारणले एउटा डर चाहिँ सृजना भएको कारणले गर्दाखेरि चाहिँ नेपाली चियालाई चाहिँ ब्याक बनाउने चाहिँ उनीहरूले खोजिराखेका छन्।
15: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्र में आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
14: अब त्यही मैले अघि भने यसको विकल्प भनेको हाम्रो अन्य बजार छन्, जुन चाइना प्रबल सम्मान बोकेको मुलुक चाइना हो। नेपाली चिया धेरै मात्रामा चाइना बिक्छ। अब साँच्चै भन्यो भने हाम्रो 0.07 चाहिँ इन्डियामा को जुन उत्पादन छ त्यति मात्रै हाम्रो चिया त्यहाँ चाहिँ जाने हो। अब त्यतिले इन्डियालाई त्यस्तो धेरै असर पर्दैन, तर के भयो भने हाम्रो चियाको गुणस्तर राम्रो भएको कारणले गर्दाखेरि अब दिनदिनै चाहिँ नेपालको चिया चाहिँ खाने बानी त्यहाँ पनि अभ्यास भयो र उनीहरूले रिएक्सपोर्ट गरेको ती कन्ट्रिजहरूमा नेपालको चियाको डिमान्ड धेरै हुन थालेको र दार्जिलिङ पछि ब्याक भएको कारणले गर्दाखेरि चाहिँ त्यो भयवालाबाट जोगिनेको निमित्त यो हरेक कुराहरू चाहिँ गरेको उपयुक्त छ।
13: अब अहिले चाहिँ तत्काल यो झमेलाको बिचमा भए पनि चिया निर्यात चाहिँ सुचारू भयो है?
14: हिजो गयो तर अलिकति सहज परिस्थिति जना भएको छैन र हामीले चाहिँ जबसम्म त्यो पोर्टलमा चेन होइन त्यो शुल्कको कुराहरू तब हामी चाहिँ हाम्रो संस्थाबाट चाहिँ कुनै पनि चिया पठाउने भनेर चाहिँ हामी त्यसमै छौँ फ्रेन्ड सर।
13: भनेको
14: जबसम्म त्यो चेन्ज हुँदैन त्यो जुन शुल्क लाग्ने कुरा जबसम्म हट्दैन
13: भनेको तपाईँहरूले चाहिँ अहिले यहाँको व्यवसायीहरूले चाहिँ ती सम्पूर्ण कुराहरू नहटेसम्म चाहिँ चिया नपठाउने
14: नहटेसम्म चाहिँ चिया नपठाउने भनेर चाहिँ
13: भनेको तपाईँहरूले यहाँबाट गरेको त्यो लबिङले अब भारत सरकारसँग त्यो पुग्ला र
14: यसो हामीले सम्बन्धित मन्त्रालयहरूमा यो कुराहरू तथा मौखिक रूपमा अवगत गराइसकेको छौँ र भोलि हामीलाई चाहिँ 8 गतेको दिन हामीलाई प्रधानमन्त्री कार्यालयबाट चाहिँ झापा टी एसोसिएसन र अर्थोडक्स टी एसोसिएसनबाट दुई दुईजना प्रतिनिधि यही चियाको बारेमा चाहिँ छलफल गर्न विस्तृत रूपमा आउनु भनेर हामीलाई चाहिँ मौखिक जानकारी भएकोले गर्दा हामीले संस्थागत रूपमा साथीहरू पठाइसकेको छौँ र उहाँ पुगिसके पछाडि त्यो कुराहरू जुन इन्डियन किबोर्डको पोर्टलबाट हट्ने कुरा अनलाइनबाट हट्ने कुराहरू जब हटिसक्छ र जब वातावरण चाहिँ अलिकति सङ्घिन्छ त्यस पछाडि मात्रै चाहिँ चिया पठाउने भनेर चाहिँ हामी संस्थागत रूपमा सबै एक भएर लागिरहेछौँ।
13: अब यो चियाको समस्या आउँदै गर्दा तपाईँहरू अस्ति पनि काठमाडौँसम्म धाउनुभयो र विगतका लामो समयदेखि तपाईँहरू यसरी सरकारको चाहिँ ढोका ढकढकाउन गइरहनुहुन्छ। यो चियाको निकासीमा समस्या आउँदै गर्दा यसपालि सरकारले कस्तो पहल गरेको पाउनुभयो?
14: होइन सर, अब हामीले त अब हाम्रो अभिभाग भनेको सरकार हो, जब समस्या पर्छ हामी त्यहाँ राख्ने स्थानीय तहदेखि हामीले केन्द्रसम्म हाम्रा कुराहरू चाहिँ विगतका वर्षहरूदेखि पुर्याउँदै आएको छौँ। त्यही प्र्याक्टिस अनुरूप नै योपालि पनि हामी गयौँ र यो पालि हामीले चाहिँ पहिला जस्तै नै सम्बन्धित जस्तै उद्योग वाणिज्य मन्त्रालयमा राख्यौँ, यो कुरा कृषि मन्त्रालयमा राख्यौँ, परराष्ट्र मन्त्रालयमा राख्यौँ। यी कुराहरू राख्दाखेरि चाहिँ केही चाहिँ सचिवज्यूहरूले चाहिँ एउटा पोजिटिभ रूपमा हामीलाई चाहिँ रेस्पोन्स गर्नुभएको छ र हाम्रो पनि उहाँहरूलाई के अनुरोध भने हामीले पटक पटक आइरहनु पर्ने वातावरणबाट हामीलाई चाहिँ सहयोग गर्नुपर्छ। अब चाहिँ हामी यहाँभन्दा बढी गर्न नसक्ने अवस्था पुगिसकेको छौँ, उद्योगीहरू चाहिँ ज्यादै थाकिसक्यौँ र यो चियाले हामीलाई चाहिँ सुख होइन हामीलाई धेरै पीडा दिन थालेको कारणले यो चाहिँ यो पीडा तपाईँहरूले बुझ्नुपर्छ र हामीलाई दीर्घकालीन समस्याको समाधान के गर्न सकिन्छ त्यसमा गर्नुपर्छ भनेर हामीले केही दीर्घकालीन समस्याको उपायहरूसहित हामीले चाहिँ लिखित र मौखिक सरकारलाई बुझाएर आएको छौँ र उहाँले चाहिँ पोजिटिभ रेस्पोन्स पनि दिनुभएको छ। सायद त्यसकै प्रतिफल स्वरूप आज क्रमैसँग चाहिँ इन्डिया गभर्मेन्टले केही कुराहरू सुनेको जस्तो पनि देखिँदैछ। अब लेट्स सी, अब हेर्न पनि बाकी छ, अब यसले यत्तिकै सहजता बनिँदै जाने हो कि अब फेरि पुरानै कायम भएर आउने हो प्रेमसर, अहिलेसम्म त्यति हामी चाहिँ स्योर छैनौँ यो कुरामा, त्यही भएर पनि चिया पठाएर आएको छ, त्यही पर्खिरहेछौँ हामी।
13: हुन्छ गोपाल सर, धन्यवाद छ।
14: हुन्छ हुन्छ प्रेम सर, हस् थ्याङ्क यू।

यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रमको अन्तमा एउटा मिठो गीत यहाँहरूलाई राख्दै निशा गुरुङ पनि आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: शुक्रबार प्रस्तुत हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री वाग्लेले शुक्रबार अपरान्न 4 बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। राजपाको बाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका 100 बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिमन्त्रबार बहुद्देश्य हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि 18 खर्ब 90 अर्ब रुपियाँ बराबरको सिलिङ तय गरेको छ। चालु आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब बराबरको बनाउनु भएको थियो। मुलुकभर सिंचाइ सुविधा 15,90,000 हेक्टरभन्दा बढीमा पुगेको तथ्याङ्कले देखाएको छ।
4: अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाई सुविधा 15,90,338 हेक्टरमा पुगेको छ। सिंचाइयोग्य भूमिमध्ये 5,32,000 हेक्टरभन्दा बढी क्षेत्रमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाई आयोजना अगाडि बढाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 10,37,000 हेक्टरभन्दा बढी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जलाशय सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ। ठूला तथा मझोला नदीमा करिब 1,500 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। योबाट 13,000 हेक्टर भन्दा बढी जमिन संरक्षण भएको बताइएको छ। नदी कटान, डुबान र पहिरो जोखिम न्यूनीकरणका लागि सरकारले महाकाली, कर्णाली, नारायणी र कोशी लगायत नदी नियन्त्रण कार्यक्रममा 5,59,00,000,000 रुपियाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म 15 जोखिमयुक्त बजार क्षेत्रमा संरक्षण तथा बचावटका कार्य जारी रहेका छन्। त्यसै गरी जोखिमयुक्त पहिरोको पहिचान, अध्ययन तथा अनुसन्धान गरी मुलुकका 53 ठाउँमा पहिरो व्यवस्थापनको काम भइरहेको छ। मन्त्रालयका अनुसार 12 बेसिन गुरी योजना तयार गरी 3,164 लिफ्ट सिंचाई विस्तार गरिएको छ। 2,557 हेक्टर सतह सिंचाई प्रणालीको मर्म सम्भार र 174 हेक्टर क्षेत्रमा नयाँ सतह सिंचाई प्रणाली विस्तार गरिएको छ।
3: अब खबर फटाफट।
5: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70,00,000,000 पेट्रोलियम पदार्थ आयात गएको आर्थिक वर्षभन्दा यो वर्षको 10 महिनामा 25,53,00,000,000 बढीको। इन्धन आउँदा 67,19,00,000,000 राजस्व संकलन। पर्वतको कालान्जार पहाडमा अतिथि गृह निर्माण, अध्ययन, अवलोकन र घुम्नका लागि आउने पर्यटक लक्षित गरेर अतिथि गृह बनाउने 1,00,00,000 बढी खर्च। अतिथि गृह बनाइएको ठाउँबाट 1 दर्जन जिल्लाका सदरमुकाम देखिने। भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्रे गर्न सुरु। पहिलो खण्डमा पर्ने पानी ट्याङ्कीदेखि 3 तलेसम्मको करिब 17 किलोमिटर कालो पत्रे गर्न कोशी सरकारको 62 करोड लगानी। लाखौंको तलब हुने लोभ देखाएर विदेश पठाउने भन्दै 97,58,000 ठग्ने 6 जना पक्राउ। उदयपुर रौतामाई चारका रामबहादुर आलेमगर, लहानसाका आशिष कार्की, टोखा चारका लोकबहादुर श्रेष्ठ र वडा तिनकी तुलसा पुन मगर सँगै तानसेन 7 का कृष्णप्रसाद पोखरेल र चन्द्रगिरी 11 का प्रवीण श्रेष्ठमाथि कारवाही गरिँदै। मुगलिन पोखरा सडकको पश्चिम खण्डमा पर्ने तनहुको जामुनेदेखि सेतीपुलसम्मको करिब 39 किलोमिटर सडकको काम सुस्त भन्दै 5 वर्षदेखि काम गर्दा हालसम्म 78% मात्रै काम, म्याद सकिने 15 असारसम्म पूरा नहुने निश्चित। म्याग्दीको धौलागिरी 2 जलजलामा गोठवास कार्यक्रम गोठ स्टे सञ्चालन। झण्डै 3,500 मिटरको उचाइमा पर्ने जलजला घुम्न आउने पर्यटकका लागि खोलिएको गोठवासमा च्याउ, टुसा, ढकायो सागसँगै दुध, दही, मोही र खसी बोकाको मासुसँग ढेँडो र आँटो खुवाइदिए।
3: अमेरिका र इरानका वार्ताकारले युद्धविरामको अवधि 2 महिना थप्न सहमति गरेका छन्। सम्झौता अनुसार हुर्मुज जलघाटी खोल्न दिइनेछ। वार्ताकारले गरेको सम्झौता अन्तिम निष्कर्षका लागि राष्ट्रपति ट्रम्पको टेबलमा पुगेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। स्काईका अमेरिकी संवाददाता मार्क स्टोनका अनुसार यो सम्झौताले सास फेर्ने मौका दिने अपेक्षा गरिएको छ।
6: To be able to deal with the really thorny issue of the nuclear question. So in a sense we're kind of back to square one, but it means the fighting is not going to restart. presumably. And there is space for President Trump to spin this as some sort of a victory.
3: Yo, BFBS.

बीएफबीए गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS,

0: ಸೀರಿಯಸ್ ಕೋರ್ಕರ್ವೈ ಡಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। EFBS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પણ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: सामुद्रिक प्रणाली एल निनो कस्तो हुने देखिएको छ भनेर कुरा सुरु गरेका छौँ। बिएपिएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकाको राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन सम्वाद भएको छ। कुराकानीमा परराष्ट्र मन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानी मार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको हुकरसँग बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपविदेश मन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै सो प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँहरूबीच नेपाल र अमेरिका बीचको 8 दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राष्ट्रदूत पदमा आवेदन सिफारिसका लागि आह्वान गरेको छ। मन्त्रालयको सूचना अनुसार यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। दरखास्त सिफारिस बुझाउने अन्तिम मिति एजेट 22 गते अपराह 5 बजेसम्म निर्धारण गरिएको छ। रित नपुगेका वा तोकिएको म्याद नाघि आएका आवेदनलाई छनौट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ। त्यसै गरी मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेद्वारको सर्ट लिस्ट गर्नेछ र लिस्टमा परेका उम्मेद्वारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। काङ्ग्रेसले गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित हुने निर्णयप्रति आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलको संयुक्त बैठकपछि प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउनु भएको हो।
4: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन, होइन? अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन, तर पनि सबै प्रतिपक्षको पनि कुराहरू सुनिन्थ्यो, तर अहिले त्यो देखिरहेको छैन। जनताहरूमा एक किसिमको जुन उत्साह थियो अस्तिसम्मको, एक किसिमको निराश भइसकेको अवस्था छ।
3: नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिएर स्वदेश फर्किनु भएको छ। रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्व प्रधानमन्त्री नेपाल त्यसतर्फ जानुभएको थियो। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको लोकप्रियता तथा चुनौतीबारे सम्बोधन गर्नुभएको थियो। रुसी कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जोहानोभ लगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो। नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढे पनि उनीहरूको दैनिक खर्च 19% घटेको देखिएको छ।
5: आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढ़ी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढेर 11,62,000 भन्दा बढ़ी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिका 1,13,000, चीनबाट 96,000, बेलायतबाट 59,000, बङ्गलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलङ्काबाट 38,000, थाइल्यान्ड र जर्मनीबाट 30,000 तथा जापानबाट 25,000 पर्यटक नेपाल आएका छन्। अरू मुलुकबाट 3,71,000 पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ। पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय पनि 4.8% बढेको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट 83 अर्ब 39 करोड रुपियाँ भन्दा बढी आमदानी भएको थियो।
3: नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टू युएफसी सिजन पाँचको सेमी फाइनल पुग्नु भएको छ। ग्यालेक्सी एरिनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजनलाई पराजित गर्दै रविन्द्र सेमी फाइनलमा पुग्नु भएको छ। यसअघि गत वर्ष भारतको ग्रेटर नोएडामा भएको प्रतियोगितामा पनि उहाँले टाइटल जित्नु भएको थियो।

0: Okay. I'll take it.
1: You mean yes?
0: Yes.
1: This is my

0: नुवाकोटमा भएको सवारी दुर्घटनामा एकजनाको निधन भएको छ। गम्भीर घाइते भएका दुईजनाको काठमाडौँमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख इन्स्पेक्टर विनोद ढकालका अनुसार दुर्घटनामा घाइते भएका सिराहाका सञ्जीव कुमार चौधरीको मृत्यु भएको हो। चौधरीलाई उपचारका लागि ग्रान्डी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएका जानकारी दिएका थिए। घाइते दुईजनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रसङ्घले दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गर्ने भएको छ। राष्ट्रसङ्घले शान्ति सैनिक दिवसका सेवाका क्रममा दुईजनालाई सम्मान गरिने भएको हो। उनीहरूलाई एजेट 22 गते महासचिव एन्टोनियो गुतेरेसले पुष्पचक्र अर्पण गर्नुहुनेछ। राष्ट्रसङ्घीय सुरक्षा परिषदले सन् 1948 पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाउँदैछ। कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका 68 सैनिक प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग हेमरसोल पदक प्रदान गरिनेछ। यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जोशीलाई मरणोपरान्त सम्मान गरिनेछ। संयुक्त राष्ट्रसँगै शान्ति सेनामा सबभन्दा बढी सुरक्षा कर्मी परिचालन गर्ने मुलुक नेपाल हो। नेपालबाट 364 महिलासहित 4,300 भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन पाएका छन्। मुलुकभर सिंचाइ सुविधा 15,90,000 हेक्टरभन्दा बढीमा पुगेको तथ्याङ्कले देखाएको छ।
1: अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाई सुविधा 15,90,338 हेक्टरमा पुगेको छ। सिंचाइयोग्य भूमिमध्ये 5,32,000 हेक्टरभन्दा बढी क्षेत्रमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाई आयोजना अगाडि बढाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 10,37,000 हेक्टरभन्दा बढी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जलाशय सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ। ठूला तथा मझोला नदीमा करिब 1,500 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। योबाट 13,000 हेक्टर भन्दा बढी जमिन संरक्षण भएको बताइएको छ। नदी कटान, डुबान र पहिरो जोखिम न्यूनीकरणका लागि सरकारले महाकाली, कर्णाली, नारायणी र कोशी लगायत नदी नियन्त्रण कार्यक्रममा 5,59,00,000,000 रुपियाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म 15 जोखिमयुक्त बजार क्षेत्रमा संरक्षण तथा बचावटका कार्य जारी रहेका छन्। त्यसै गरी जोखिमयुक्त पहिरोको पहिचान, अध्ययन तथा अनुसन्धान गरी मुलुकका 53 ठाउँमा पहिरो व्यवस्थापनको काम भइरहेको छ। मन्त्रालयका अनुसार 12 बेसिन गुरी योजना तयार गरी 3,164 लिफ्ट सिंचाई विस्तार गरिएको छ। 2,557 हेक्टर सतह सिंचाई प्रणालीको मर्म सम्भार र 174 हेक्टर क्षेत्रमा नयाँ सतह सिंचाई प्रणाली विस्तार गरिएको छ।
0: अमेरिका र इरानका वार्ताकारले युद्धविरामको अवधि 2 महिना थप्न सहमति गरेका छन्। सम्झौताअनुसार हर्मुज जलघाटी खोल्न दिइनेछ। वार्ताकारले गरेका सम्झौता अन्तिम निष्कर्षका लागि राष्ट्रपति ट्रम्पको टेबलमा पुगेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। स्काईका अमेरिका संवाददाता मार्क स्टोनका अनुसार यो सम्झौताले सास फेर्ने मौका दिने अपेक्षा गरिएको छ।
2: To be able to deal with the really thorny issue of the nuclear question. So in a sense, we're kind of back to square one, but it means the fighting is not going to restart, presumably. And there is space for President Trump to spin this as some sort of a victory.
0: काठमाडौँमा तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता सुरु भएको छ। सगरमाथाका प्रथम आरोही स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले पुर्याउनु भएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले ठमेलमा प्रतियोगिता गरेका हुन्। एस्ट्रेक क्लाइम्बिङ सेन्टरमा तेस्रो संस्करणको प्रतियोगिता गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले बताउनु भयो। 2 दिनसम्म चल्ने प्रतियोगितामा 27 पुरुष र 11 महिला खेलाडीको सहभागिता छ। तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको प्रतियोगिता सन् 1953 मे 29 सर एडमन्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ। काठमाडौँमा 1 घण्टामै 51 मिलिमिटर वर्षा भएको छ। खुमलटार मापन केन्द्रमा 1 घण्टामा 51 र 1.5 घण्टामा 57 मिलिमिटर वर्षा मापन गरिएको हो। वर्षा मापन केन्द्रका अनुसार यो अवधिमा 10 मिनटमै 22 मिलिमिटरसम्म वर्षा भएको छ। भारी वर्षापछि काठमाडौँका कतिपय ठाउँमा बाढीले मोटरसाइकल बगाएको छ भने मुख्य सडक बाढीका कारण केही बेर अवरुद्ध भएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघि तराईका विभिन्न जिल्लामा 41 डिग्री नाघेको तापक्रम अहिले 39 डिग्री भन्दा तल झरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो बीएफबीएस गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज शुक्रबार घोषणा हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर स्वर्णिमा बागलेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री बागलेले आज अपरान्ह 4 बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। रासोपाको बाचापत्र सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका 100 बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिमन्त्रबार बहुद्देशीय हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि 18 खर्ब 90 अर्ब रुपियाँ बराबरको सिलिङ तय गरेको छ। चालु आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब रुपियाँ बराबरको बनाउनु भएको थियो। मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। जमसुमको कालीगण्डकी तटमा मूर्तिकारले कोरेको 22 फिट अग्लो विशाल मूर्ति धार्मिक विधिपूर्वक उद्घाटन गरिएको हो। दक्षिण भारत कर्नाटक राज्यको श्रृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजले शालिग्रामको उद्घाटन गर्नुभएको हो। 3 हप्ता अघि मुस्ताङको मूर्तिकला कार्यशालामा चलाइएको थियो। प्रज्ञा प्रतिष्ठानमा आबद्ध 3 जना मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरूपका मूर्तिका आकार भरेका थिए। मुस्ताङमा विदेशी पर्यटकको आगमनमध्ये 80% पर्यटक भारतीय रहने गरेका छन्। जेएनजी विद्रोहको प्रतिवेदन सरकारको जिम्मा लगाएको मानवाधिकार आयोगले नियमअनुसार कम्तीमा 3 महिनाभित्र सिफारिस कार्यान्वयनमा जानुपर्ने अडान राखेको छ। आयोगको सिफारिस कार्यान्वयन नभए मुलुकमा दण्डहीनता अझै मौराउने चेतावनी समेत दिइएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले,
4: हिजो प्रतिवेदन सरकारलाई बुझाउनु भयो हजुरहरूले, आयोगको प्रतिवेदन अधुरो हो भन्छन्, सही हो यो कुरा?
5: अब आयोगले त पूरा भनेर गरेको, अब बाहिर पब्लिकले हेर्ने अब्जर्भरले हेर्ने कुराहरूलाई त हामीले हेर्ने कुरो भएन होइन, तर मानवाधिकार आयोगले आफूले अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनलाई अब बाहिरबाट चाहिँ पब्लिकले नागरिकहरूले आफ्नो किसिमले एनालाइसिस गर्न स्वतन्त्र नै हुनुहुन्छ, तर आयोगले चाहिँ प्राप्त तथ्यको आधारमा सार्वजनिक गरेको हो।
4: सरकारलाई जिम्मा चाहिँ लगाइयो, कार्यान्वयन हुनेमा आयोग कतिको आशावादी छ?
5: अब यस्तो छ, यो एउटा कुरो के छ भने सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय मानवाधिकार आयोगको कहिले पनि होइन, होइन यो विषय चाहिँ सरकारकै जिम्मेवारी हो, मानवाधिकार आयोगको जिम्मेवारी होइन। अब सरकारको अहिलेको सन्दर्भमा यो दण्डहीनतालाई चाहिँ प्रस्ताव दिनु हुँदैन भन्ने सरकारको सबै सरकारहरूले भन्दै आएको, अहिलेको सरकारले नै भनेको अवस्थामा अब हामी चाहिँ सकारात्मक भएर हेर्नुपर्छ, आशा गरौँ पक्कै कार्यान्वयन होला।
4: तर यो बेला बेलामा आयोगकै अध्यक्षको मुखबाट सुनिन्छ सिफारिसको 33% मात्रै कार्यान्वयन भइरहेछ भनेर, यही प्रतिवेदन चाहिँ कार्यान्वयन कसरी होला र?
5: अब यो त कार्यान्वयन गर्ने मानवाधिकार आयोगको जिम्मेवारी र काम नभएको हुनाले अब यो त सरकारले गर्ने हो, आयोगका सिफारिस कार्यान्वयन नगर्ने हो भने अब दण्डहीनता चाहिँ देशमा बढेरै जाने हुनाले कार्यान्वयन गर्नुको विकल्प छैन भन्ने लाग्छ।
4: यदि कार्यान्वयन भएन भने आयोगले चाल्ने अर्को कुनै कदम हुन्छ?
5: आयोग यस्तो हुन्छ, मानवाधिकार आयोगले कुनै पनि सिफारिस गरेर पठाइसकेपछि 3 महिनाभित्रमा सरकारले कार्यान्वयन गरिसक्नुपर्छ होइन, कार्यान्वयन गरेन भने अब मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा जसले सिफारिस कार्यान्वयन गर्दैन उसको नाम चाहिँ मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा सार्वजनिक गर्ने भन्ने संविधानमा व्यवस्था छ।
3: अन्नपूर्ण हिमालको फेन्दीमा रहेको नारसेङमा आगामी हप्ता 76 आरोहण दिवस मनाउने तयारी भएको छ। म्याग्दी कास्की मनाङ र मुस्ताङको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण दिवस मनाउन लागि हो। अन्नपूर्ण गाउँपालिका 4 नारसाङका वडा अध्यक्ष लोकबहादुर पुनले आधार शिविरदेखि नारसाङ दौड प्रतियोगिता, हुमखोला आधार शिविर पदमार्ग र सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी भएको जानकारी दिनुभयो। एजेट 17 गते नारसाङदेखि हुमखोला हुँदै आधार शिविर जाने पदयात्रा र दौडमा सहभागी टोली 20 गते फर्किएपछि सांस्कृतिक कार्यक्रमसहित आरोहण दिवस समापन गर्ने तय भएको छ। 8000 मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लचेनेलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। अब खबर फटाफट।
2: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70,00,00,000 पेट्रोलियम पदार्थ आयात गएको आर्थिक वर्ष भन्दा यो वर्षको 10 महिनामा 25,53,00,000,00,000 बढीको ईन्धन आउँदा 67,19,00,00,000,00,000
0: रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषदको सक्रियता बढेको हेर्न चाहेको बताएको छ। राष्ट्रसङ्घको बडापत्र र नियममा आधारित विश्व व्यवस्थाबारे आयोजित छलफलमा नेपाली नियोगका उपप्रमुख ज्ञानबहादुर मगरले सुरक्षा परिषद थप सक्रिय हुनुपर्ने बताउनुभयो।
1: As the primary body responsible for the maintenance of international peace and security, the Council must act with greater unity, transparency, accountability and impartiality. We must be mindful that the Security Council's failure in safeguarding international peace and security and full compliance with international law risk undermining the credibility of the entire UN system.
0: परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकाको राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन सम्वाद भएको छ। कुराकानीमा परराष्ट्र मन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानी मार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको हुकरसँग बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपविदेश मन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै सो प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँहरू नेपाल र अमेरिका बीचको 8 दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन सिफारिसका लागि आह्वान गरेको छ। मन्त्रालयको सूचना अनुसार यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वारले स्वयंले पनि दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। दरखास्त सिफारिस बुझाउने अन्तिम मिति एजेट 22 गते अपराह 5 बजीसम्म तोकिएको छ। रेत नपुगेका वा तोकिएको म्याद नागिएका आवेदनलाई छनौट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ। त्यसै गरी मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेद्वारको सर्टलिस्ट गर्नेछ र सर्टलिस्टमा परेका उम्मेद्वारले मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री उपेन्द्र शाह अनुपस्थित हुने निर्णयप्रति आपत्ति जनाएको छ। सीमान्तवारमा बसेको संसदीय दलको संयुक्त बैठकपछि प्रमुख सचेतक बासना थापा,
2: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन, तर पनि सबै प्रतिपक्षको पनि कुराहरू सुनिन्थ्यो, तर अहिले त्यो देखिरहेको छैन। जनताहरूमा एक किसिमको जुन उत्साह थियो अस्तिसम्मको, एक किसिमको निराश भइसकेको अवस्था छ।
0: नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिएर स्वदेश फर्किनु भएको छ। रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्व प्रधानमन्त्री नेपाल त्यसतर्फ जानुभएको थियो। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको लोकप्रियता तथा चुनौतीबारे सम्बोधन गर्नुभएको थियो। नेपाल आउने पर्यटकको सङ्ख्या बढे पनि दैनिक खर्च 19% घटेको छ।
3: आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढेर 11,62,000 भन्दा बढी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिका बाट 1,13,000, चीनबाट 96,000, बेलायतबाट 59,000, बङ्गलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलङ्काबाट 38,000, थाइल्यान्ड र जर्मनीबाट 30,000 तथा जापानबाट 25,000 पर्यटक नेपाल आएका छन्।
0: काठमाडौँमा तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता सुरु भएको छ। सगरमाथाका प्रथम आरोही स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले पुर्याउनु भएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले ठमेलमा प्रतियोगिता गरेका हुन्। एस्ट्रेक क्लाइम्बिङ सेन्टरमा तेस्रो संस्करणको प्रतियोगिता गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले बताउनुभयो। खबर यति नै। नमस्कार, म महेन्द्र।
4: BFBS गोर्खा रेडियो हो।

भएका हाम्रा सम्पूर्ण बिएफबी परिवार लगायत हाम्रा सम्पूर्ण श्रोतालाई नमस्कार अनि स्वागत भन्न चाहन्छु। आज शुक्रबारको दिन प्रभातकालीन आवाजमा म प्रस्तुता बिना गुरुङको साथमा हजुर आज शुक्रबार 29 मई 2026 साल तदनुसार 15 गते ज्येष्ठ महिनाको ज्येष्ठ महिना 2083 विक्रम सम्वत। हजुर आज शुक्रबारको बिहानी तपाईँहरूको कस्तो बित्दैछ? मैले बिहानै अफिस लाग्दाखेरि चाहिँ कतिपय दिदीबहिनीहरू टुक्रे बजारको फलफुल तरकारी सपिङमा निस्किसक्नु भएको देखिरहेको थिएँ। यसै गरी अङ्कल आन्टीहरू पनि मर्निङ वाकमा गइरहेको देखिरहेको थिएँ। हजुर कार्यक्रममा सुरुवात गरौँ थट अफ द डेबाट। आजको थट अफ द डेमा मैले ल्याएकी छु 5 Rules of Happiness। डोन्ट हेट, डोन्ट वरी, गिभ मोर, एक्सपेक्ट लेस अनि लिभ सिम्पली। यानि कि 5 नियमहरू छन् हामी सुखी रहन, खुसी रहन। त्यसको लागि चाहिँ हामी कसैलाई घृणा नगरौँ, हामी धेरै चिन्ता नलिउँ, हामी पाउनुभन्दा दिनमा धेरै ध्यान दिउँ, अनि त्यसपछि हामी चाहिँ एकदमै साधारण जीवन चाहिँ जिउने कोसिस गरौँ, अनि अरूबाट चाहिँ निकै थोरै नै आश गरौँ। हजुर टुडे इन हिस्ट्री सन् 1953 आजकै दिन 1953 अन्य धेरै असफल प्रयासपछि एडमन्ड हिलरी अनि तेन्जिङ नोर्गे शेर्पाले विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट 8,849 मिटरको शिखरमा पुग्ने पहिलो पर्वतारोही बने। हजुर अहिले ब्रुनाईमा 7:12 गयो। कार्यक्रम हो प्रभातकालीन आवाज। शुभ प्रभात भन्न चाहे सबैजनालाई, जहाँ भए पनि आजको दिन राम्रो जाओस् अनि यो शुभकामना सहित हामी फेरि उपस्थित भएका छौँ। म बिना गुरुङ र म मिठा मिठा गीत सङ्गीत गफ गाफ र सकारात्मक भाइब्सहरू लिएर उपस्थित भइसकेकी छु। अघि सुन्यौँ देशप्रेमले भरिपूर्ण गीत आनन्द कार्कीले गाउनुभएको मेरो देश नेपाल, र हामीले शुक्रबारको बिहानी पनि सुरुवात गरिसक्यौँ। अब लागौँ अर्को गीततर्फ। गीत आस्था ब्यान्डबाट छ, हर्पल, इन्जोय।

हजुर, हरपल आस्था ब्यान्डले गाएको यो मिठो गीत सुनिहाल्नुभयो शुक्रबारको बिहानीमा। प्रभातकालीन आवाज कार्यक्रममा छौँ हामी। प्रभातकालीन आवाजको पहिलो घण्टा सुरुवात भइसकेको छ श्रोता, अब लागौँ वेदरतर्फ। अहिले सेरिया ब्रुनाईमा समय भएको छ 7:16 गयो र सेरियाको तापक्रम अहिले 25 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम रहेको छ 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहेको छ 24 डिग्री सेल्सियस। मौसम पूर्वानुमानले थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर अनुमान गरेको छ। मेघ गर्जनसहित मन्द गतिमा हावा बग्ने अनुमान गरिएको छ सेरिया ब्रुनाईमा। लागौँ काठमाडौँ नेपालतर्फ। काठमाडौँमा अहिले बिहानीको 5:02 गयो, त्यहाँ अहिले बिहानी भइरहेको छ र अहिलेको तापक्रम 18 डिग्री सेल्सियस रहेको छ र मौसमले चाहिँ लाइट रेन सावर्स एन्ड लाइट विन्ड्स भनेर अनुमान गरेको छ। हल्का वर्षा सहित मन्द गतिमा हावा बग्नेछ। लागौँ अब लन्डन युनाइटेड किङडमतर्फ। त्यहाँ मध्यरात भएको छ, रातिको 12:17 गयो। त्यहाँको लन्डनको तापक्रम रहेको छ 22 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहेको छ 18 डिग्री सेल्सियस। पार्टली क्लाउडी एन्ड लाइट विन्ड्स भनिएको छ, बदली अनि मन्द गतिमा हावा। यसै गरी लन्डन युकेको मौसमको विवरण। अब फेरि पनि लागौँ अर्को मिठो गीततर्फ। प्रशान्त शिवाकोटी गाउँदै हुनुहुन्छ, हालेर काँडे खुरी, इन्जोय गर्नुहोस्।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 को डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो

हजुर, उदय सोताङले गाउनु भएको आज तिम्रो कुरा यो निकै नै मन छुने गीत सुनेर पक्कै पनि मन पर्यो होला तपाईँहरूलाई। हजुर, शुक्रबारको दिन छ, आज बिहानी हामीले मिठा मिठा गीत सङ्गीत राष्ट्रभाव पूर्ण र मन छुने गीतहरूबाट त सुरुवात गरिसकेका छौँ र म बिना गुरुङ पनि हाजिर भइसकेकी छु कार्यक्रममा विभिन्न गीत सङ्गीत रोचक जानकारी अनि प्रसङ्गहरू लिएर। कार्यक्रमको अन्तिमसम्म सुनेर मलाई साथ दिनुहुनेछ र हामीलाई मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने कन्ट्याक्ट पक्कै पनि गर्नुहुन्छ होला। त्यसको लागि कन्ट्याक्ट डिटेलहरू रहेका छन् स्टुडियोमा 3224167 अनि 3220098 सिभिलियनको लागि। यदि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 अगाडि डायल गर्न नभुल्नुहोला। यसै गरी इमेल मार्फत हामीलाई bfpsgorkha@bfps.com हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। माफ गर्नुहोस्, मिलिटरी लाइनको लागि चाहिँ कन्ट्याक्ट डिटेल रहेको छ 9419332843284 चाहिँ मिलिट्रीको लागि चाहिँ एक्सटेन्सन नम्बर रहेको छ। र फेसबुकबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, बिएफपिएस गोर्खा सर्च गरेर मेसेन्जरमा गएर हामीलाई मेसेजेसहरू पठाउन सक्नुहुनेछ, रिक्वेस्ट अनि शुभकामना, आफ्नो मनपर्ने गीत कसलाई सुनाउन चाहनुहुन्छ, सुन्न र सुनाउन चाहनुहुन्छ भन्न सक्नुहुनेछ हामीलाई फेसबुकको मेसेन्जरद्वारा पनि। हजुर, अब ढिला नगरी अर्को पनि मिठो गीततर्फ लागौँ। हितैको माया इन्द्रकला राईले गाउनुभएको यो निकै नै मिठो गीत इन्जोय गर्नुहोला।

हजुर, हितैको माया इन्द्रकला राई गाउँदै हुनुहुन्थ्यो। यो निकै नै सुमधुर गीत, मन छुने गीत, र गीतको शब्द अनि भावना पनि एकदमै राम्रो थियो यो गीतको। गुड मर्निङ भन्न चाहन्छु फेरि पनि ब्रुनाईका बिएफबी परिवार लगायत हाम्रा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जो बिएफबीएस गोर्खा रेडियोलाई माया गरेर सुनिदिनु भएको छ। सडकमा यात्रा गर्दै हुनुहुन्छ भने सेफ ड्राइभ गर्नुहोस्, अनि काममा हुनुहुन्छ भने चाहिँ प्रोडक्टिभ डे जाओस्। हुन त हप्ताको अन्तिममा आइसकेका छौँ, शुक्रबारसम्म पुगिसक्दाखेरि त थकित भइसक्नु भएको छ होला, तैपनि आफ्नो स्पिरिट हाई नै राखिराख्नु होला, किनभने हामी बिएफबिएस गोर्खा रेडियोमा तपाईँहरूलाई नै मनपर्ने गीत सङ्गीतहरू बजाउनेछौँ, अनि ऊर्जा त्यति नै उच्च राख्ने कोसिस गर्नेछौँ। हजुर, चिया कफी कतिको पिउनुहुन्छ तपाईँहरू? मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। दिनमा चाहिँ अब कति कप चिया कफी खाने त प्राय हामी सबैको आफ्नो आफ्नो बानी नै हुन्छ, अनि म आफै दिनमा पनि 2 कप कफी खाने गर्छु। चिया अनि कफी प्रेमीहरूले चाहिँ अब 2-3 पटक खानु त अब बानी नै हो, यो नर्मल नै हो, तर वृद्ध अवस्थामा गएर स्मरण शक्तिलाई चाहिँ के असर पार्ला भन्ने जिज्ञासा चाहिँ हामीमा कतै न कतै होला। जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनको प्रकाशित अध्ययन अनुसार चाहिँ 1986 2033 सालको लामो समयसम्ममा चाहिँ 2 वर्षभित्रमा चाहिँ गरिएको यो अध्ययनमा चाहिँ 2-3 कप कफी वा 1-2 कप चिया पिउने व्यक्तिहरूमा चाहिँ स्मरण शक्ति कमजोर अथवा डिमेन्सिया हुने जोखिम चाहिँ 18% घटेको देखाइएको छ। यो अध्ययन चाहिँ 1,31,000 भन्दा माथिको सङ्ख्याका व्यक्तिहरूमा गरिएको तथ्याङ्क हो। जुन एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ डिक्याफ चिया को विषयमा चाहिँ खासै सम्बन्ध चाहिँ देखाइएको छैन यो तथ्याङ्कमा। यति भन्दैमा चिया कफीको सकारात्मक पक्ष सुन्दा खुसी हुनु चाहिँ पाइयो भने यो तथ्याङ्कलाई निष्कर्ष नै चाहिँ लिनु हुँदैन भनेर विशेषज्ञ डाक्टरहरूले भनेका छन्, किनभने पछि गएर स्मरण शक्ति घट्नु अथवा डिमेन्सिया जस्तो रोग लाग्ने जोखिम हटाउनलाई चाहिँ अन्य धेरै कारणहरू पनि संलग्न हुने भएको छ, जस्तै नियमित शारीरिक व्यायाम, सन्तुलित आहार अनि तौल नियन्त्रणमा ध्यान दिनुपर्ने कुराहरू छन्। त्यसैले भोलि बिहान उठ्ने बित्तिकै चिया कफी पिउने बेलामा सम्झिनु होला यो, अथवा आज पिउँदै पनि हुनुहुन्छ होला यो तथ्याङ्क सुनेर चाहिँ खुसी हुनुहोस्। सायद तपाईँको मस्तिष्कमा केही मद्दत भइरहेको पनि हुनसक्छ, तर स्वस्थ जीवनशैली चाहिँ योभन्दा धेरै गुणा महत्त्वपूर्ण औषधि हुन्छ। हजुर, यति भन्दै ब्रुनाईमा अहिले 8 बज्नको लागि लगभग 25 मिनट बाँकी रह्यो। हामी अब सुन्नेछौँ अर्को पनि मिठो गीत, हङकङ पोखरा कन्दरा ब्यान्डले गाउनुभएको यो मिठो गीत सुनेर मनोरञ्जन लिनुहोला, आफ्नो शुक्रबारको दिन सुरुवात गर्नुहोला मिठा मिठा गीत सङ्गीतहरूले। रिक्वेस्टहरू पठाउन सोचमा हुनुहुन्छ भने पठाउनुहोला, हामी सक्दो प्रयास गर्नेछौँ मिठा मिठा गीत सङ्गीतहरू सुनाउनको लागि। अहिलेलाई भने कन्दरा ब्यान्डले गाउनुभएको उक्त हङकङ पोखरा गीत सुनेर इन्जोय गर्नुहोला। ह्याप्पी फ्राइडे भन्न चाहन्छु।

0: रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, बेबी बेबी उजन साकेले गाउनु भएको यो गीत निकै नै मिठो, प्रस्तुति सुर र शब्द दुवैले मन जित्ने खालको, सङ्गीतको फ्लो पनि निकै स्मुथ थियो, कर्णप्रिय थियो र नेपाल भाषा मिश्रित यस मौलिक गीत चाहिँ निकै नै कर्णप्रिय अनि सुरिलो आवाजले भरिएको मिठो सङ्गीतको सुन्दर मेल पनि हामीले सुन्यौँ उजन साक्यबाट बेबी बेबी भन्ने गीतबाट। हजुर नमस्कार, अनि फेरि पनि शुभ प्रभात ब्रिटिस फोर्सेस ब्रुनाई परिवार, जहाँ भए पनि आजको दिन राम्रो जाओस् भन्न चाहन्छु फेरि पनि। अनि म चाहिँ तपाईँहरूकै प्रस्तुता बिना गुरुङ उपस्थित भइसकेकी छु आजको कार्यक्रम प्रभातकालीन आवाजमा। अनि हाम्रो कार्यक्रमको यो पहिलो घन्टामा छौँ हामी, समय अहिले ब्रुनाईमा 8 बज्नको लागि 15 मिनट बाँकी रह्यो। अब पालो भएको छ नेपाल राष्ट्र ब्याङ्कद्वारा, हजुर अब प्रस्तुत छ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी। अमेरिकी डलर एकको खरिद दर 152.81 रुपियाँ, बिक्री दर 153.41 रुपियाँ, एक युरो बराबर खरिद दर 177.44 रुपियाँ र बिक्री दर 178.13 रुपियाँ, एक पाउन्ड स्टर्लिङको खरिद दर 204.77 रुपियाँ र बिक्री दर 205.58 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 193.64 रुपियाँ र बिक्री दर 194.40 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 108.76 रुपियाँ र बिक्री दर 109.19 रुपियाँ, कैनेडियन डॉलर एक को खरीद दर 110.31 रुपया, बिक्री दर 110.75 रुपया, सिंगापुर डॉलर एक को खरीद दर 119.42 रुपया र बिक्री दर 119.88 रुपया, जापानीज येन 10 को खरीद दर 9.58 रुपया र बिक्री दर 9.62 रुपया, चाइनिज युआन एकको खरिद दर 22.54 रुपियाँ र बिक्री दर 22.63 रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिद दर 40.72 रुपियाँ र बिक्री दर 40.88 रुपियाँ, कतारी रियाल एकको खरिद दर 41.96 रुपियाँ र बिक्री दर 42.12 रुपियाँ, थाई भाट एकको खरिद दर 4.67 रुपियाँ र बिक्री दर 4.69 रुपियाँ, युएई दिराम एकको खरिद दर 41.60 रुपियाँ र बिक्री दर 41.77 रुपियाँ, मलेसियन रिङ्गिट एकको खरिद दर 38.41 रुपियाँ र बिक्री दर 38.56 रुपियाँ, साउथ कोरियन वन 100 को खरिद दर 10.17 रुपियाँ भने बिक्री दर 10.21 रुपियाँ, स्विडिस क्रोनर एकको खरिद दर 16.40 रुपियाँ र बिक्री दर 16.46 रुपियाँ, डेनिस क्रोनर एकको खरिद दर 23.74 रुपियाँ र बिक्री दर 23.83 रुपियाँ, हङकङ डलर एकको खरिद दर 19.51 रुपियाँ र बिक्री दर 19.58 रुपियाँ, कुवेती डिनार एकको खरिद दर 498.24 रुपियाँ र बिक्री दर 500.20 रुपियाँ, बहराइन डिनार एकको खरिद दर 405.30 रुपियाँ र बिक्री दर 406.90 रुपियाँ, र अन्तमा ओमानी रियाल एकको खरिद दर 396.90 रुपियाँ र बिक्री दर 398.46 रुपियाँ। हजुर, यो थियो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी। अब कार्यक्रममा अर्को पनि मिठो गीतको पालो आइसकेको छ। श्रोता काली प्रसाद बास्कोटा अनि मीना निरौलाले गाउनु भएको ठमेल बजार सुनेर मनोरञ्जन लिनुहोला।

हजुर, ठमेल बजार र कालीप्रसाद बास्कोटा अनि मिना निरौलाले गाउनुभएको यो मिठो गीत सुन्नुभयो लुट टू मुभीबाट थियो। 9 वर्ष अगाडि यो रिलिज भएको यो सङ अहिले पनि त्यति नै चर्चित नै छ, प्राय पार्टीहरूमा सुन्ने नै गर्छौँ। अहिले पनि निकै मनोरञ्जन दिने खालको यो गीत सङ्गीत गीत सुनिहाल्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो श्रोता? हामीलाई प्रतिक्रिया दिन चाहनुहुन्छ भने, हामीलाई गीत सुनाउन सुन्न चाहनुहुन्छ भने सम्पर्क गर्न अवश्य नभुल्नुहोला। हजुर, कार्यक्रमको हामी अहिले प्रभातकालीन आवाजको कार्यक्रमको अहिले हामी पहिलो घण्टाको लगभग अन्त अन्तमा आइसकेका छौँ। अहिले ब्रुनाईमा 8 बज्नको लागि 7 मिनट बाँकी रह्यो र म प्रस्तुता बिना गुरुङलाई सुनेर अहिलेसम्म साथ दिनुभएकोमा निकै नै आभार प्रकट गर्न चाहन्छु। गीत सङ्गीतहरू सुनेर मनोरञ्जन लिँदै हुनुहुन्छ होला शुक्रबारको बिहानी चिया कफी अनि गुड भाइब्स अनि गुड मुडबाट सुरुवात गर्दै हुनुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। र गीत सङ्गीत सुन्दै जानुहोला, बिएफपिएस गोर्खा रेडियो सुन्दै जानुहोला। अझै पनि छ बाँकी गीतहरूको सङ्गालो, तपाईँहरूको मनमा छुने खालको गीत सङ्गीत, नाच्न मन लाग्ने गीत, यसै गरी ऊर्जामय गीतहरू पनि हामी सुनाउने नै छौँ श्रोता। अब हेर्दा हेर्दै कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घण्टाको पनि हामी अन्त्यमा आइसकेका छौँ। हामी म बिना गुरुङ फेरि पनि दोस्रो घण्टामा आउने नै छु। त्योभन्दा अगाडि एउटा गीत सुनौँ। गीतको बोल रहेको छ झ्याप्पै बद्री पङ्गेनी अनि ज्योति मगरले गाउनुभएको यो लोक भाकाको एकदमै ऊर्जामय गीत, एकदमै अहिलेको पपुलर ट्रेन्डिङ गीत। टिकटकमा पनि निकै ट्रेन्डिङमा छ यो गीत अहिले अनि निकै लोकप्रिय पनि छ। यो सुनेर इन्जोय गर्नुहोला अनि गीत लगतै नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ र प्रभातकालीन आवाजको दोस्रो घण्टामा हामी भेट्ने नै छौँ। अहिलेको लागि बाई भन्न चाहन्छु र यो गीत सुनेर इन्जोय गर्नुहोला र बिहानी रमाइलो गर्नुहोला भन्न चाहन्छु।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: आज संयुक्त राष्ट्रसङ्घले शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइरहेछ। सुरक्षा परिषदले सन् 1948 पहिलो संयुक्त राष्ट्रसङ्घले शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा दिवस मनाइन्छ। गत वर्ष राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन 5 दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ। कार्यक्रममा महासचिव एन्थोनियो गुतेरेसले कर्तव्य पालनका क्रममा ज्यान गुमाएका 68 सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामरसेल पदक प्रदान गर्नुहुनेछ। सम्मानित हुनेमध्ये गत वर्ष निधन भएका 69 शान्ति सेना पनि रहेका संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले जनाएको छ। पदकबाट मरणोपरान्त सम्मानित हुनुहुने शान्ति सेनामध्ये नेपालका 2 पनि रहनु भएको छ। जेएनसी विद्रोहको प्रतिवेदन सरकारको जिम्मा लगाएको मानवाधिकार आयोगले नियमअनुसार कम्तीमा 3 सिफारिस कार्यान्वयनमा जानुपर्ने अडान राखेको छ। आयोगको सिफारिस कार्यान्वयन नभए मुलुकमा दण्डहीनता मौलाउने चेतावनी समेत दिएको छ आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले।
4: हिजो प्रतिवेदन सरकारलाई बुझाउनु भयो हजुरहरूले, आयोगको प्रतिवेदन अधुरो हो भन्छन्, सही हो यो कुरा?
5: अब आयोगले त पूरा भनेर गरेको, अब बाहिर पब्लिकले हेर्ने अब्जर्भरले हेर्ने कुराहरूलाई त हामीले हेर्ने कुरो भएन होइन, तर मानवाधिकार आयोगले आफूले अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनलाई अब बाहिरबाट चाहिँ पब्लिकले नागरिकहरूले आफ्नो किसिमले एनालाइसिस गर्न स्वतन्त्र नै हुनुहुन्छ, तर आयोगले चाहिँ प्राप्त तथ्यको आधारमा सार्वजनिक गरेको हो।
4: सरकारलाई जिम्मा चाहिँ लगाइयो, कार्यान्वयन हुनेमा आयोग कतिको आशावादी छ?
5: अब यस्तो छ, यो एउटा कुरो के छ भने सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय मानवाधिकार आयोगको कहिले पनि होइन होइन, यो विषय चाहिँ सरकारकै जिम्मेवारी हो, मानवाधिकार आयोगको जिम्मेवारी होइन। अब सरकारको अहिलेको सन्दर्भमा यो दण्डहीनतालाई चाहिँ सुरक्षा दिनु हुँदैन भन्ने सरकारको सबै सरकारहरूले भन्दै आएको, अहिलेको सरकारले नै भनेको अवस्थामा अब हामी चाहिँ सकारात्मक भएर हेर्नुपर्छ, आशा गरौँ पक्कै कार्यान्वयन होला।
4: तर यो बेला बेलामा आयोगकै अध्यक्षको मुखबाट सुनिन्छ सिफारिसको 33% मात्रै कार्यान्वयन भइरहेछ भनेर, यही प्रतिवेदन चाहिँ कार्यान्वयन कसरी होला र?
5: अब यो त कार्यान्वयन गर्ने मानवाधिकार आयोगको जिम्मेवारी र काम नभएको हुनाले अब यो त सरकारले गर्ने हो, आयोगका सिफारिस कार्यान्वयन नगर्ने हो भने अब दण्डहीनता चाहिँ देशमा बढेरै जाने हुनाले कार्यान्वयन गर्नुको विकल्प छैन भन्ने लाग्छ।
4: यदि कार्यान्वयन भएन भने आयोगले चाल्ने अर्को कुनै कदम हुन्छ?
5: आयोग यस्तो हुन्छ, मानवाधिकार आयोगले कुनै पनि सिफारिस गरेर पठाइसकेपछि 3 सरकारले कार्यान्वयन गरिसक्नुपर्छ।
3: आज जेठ 15 गणतन्त्र दिवस मनाइँदैछ। संविधान सभाको पहिलो बैठकबाट 2065 जेठ 15 गते नेपालमा गणतन्त्र घोषणा गरेको दिन सम्झेर प्रत्येक वर्ष यस दिन दिवस मनाइन्छ। दिवसको सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्यका आवश्यकता उहाँले अनाउनु भएको छ। दिवसका अवसरमा उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष लगायतले शुभकामना दिएका छन्। मुलुकभर सिंचाइ सुविधा 15,90,000 हेक्टर क्षेत्रमा भन्दा बढीमा पुगेको तथ्याङ्कले देखाएको छ।
6: अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाइ सुविधा 15,90,338 हेक्टरमा पुगेको छ। सिंचाइयोग्य भूमिमध्ये 5,32,000 हेक्टरभन्दा बढी क्षेत्रमा वर्षभरि नै सिंचाइ सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाइ आयोजना अगाडि बढाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाइ आयोजनाबाट 10,37,000 हेक्टरभन्दा बढी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जलाशय सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ।
3: युक्रेनलाई दिन बन्ने 20 क्रिपेन जहाज निर्माण कार्यमा बेलायतले पनि सहयोग गर्ने भएको छ। बेलायतको रक्षा मन्त्रालयले ती जहाजका महत्वपूर्ण प्रविधि तथा पाठ पूर्जा बनाएर दिने बताएको छ। स्वीडेनसँग मिलेर ती जेट बनाइनेछ। अङ्ग्रेजी सेवाका टम साबल्सका अनुसार स्वीडेनले ग्रिपेन जेटको पुरानो मोडलका 16-थान जहाज तत्कालै युक्रेन पठाउँदैछ।
7: At least 50 British-based companies are set to be involved in this fighter jet deal. The agreement means over 30% of each Gripen aircraft will be built in Britain, including critical components such as radar technology and landing gear. Combined military support from Sweden and the UK now stands at 11.5